0: नगरीको बबिता राईको यो रिपोर्ट।
1: तेह्रथुमको म्याङलुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी उद्यमशीलता तालिम प्रदान गरेको छ। उद्यम र व्यवसाय सम्बन्धी आधारभूत ज्ञान सिप प्रदान गरी उद्यमशीलता प्रवर्तन गर्न तालिम आयोजना गरिएको हो। पाँच दिन सञ्चालन भएको तालिममा पालिकाका 25 जनाले सहभागिता जनाएका छन्, जसमा वैदेशिक रोजगारबाट फर्किएका र केही जाने तयारीमा रहेका युवाहरू छन्। 18 वर्ष वैदेशिक रोजगारीमा बिताउनु भएका म्याङलुङ एक दाहाल गाउँका बखत भण्डारीले तालिमले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न
2: समग्रमा यो 5 दिनको बसाइबाट चाहिँ बेसिकमा चाहिँ सिकियो होइन, सफल व्यवसाय कसरी हुन सकिन्छ भन्ने कुरा, अब त्योभन्दा अरू भनेको चाहिँ आफू कटिबद्ध भएर लाग्नु पर्यो, त्यो कुराहरू पनि सिकियो। ल म अलिकति पोजिटिभ तरिकाले नै आएको र यो ट्रेनिङले अझ त्यसमा चाहिँ बल पुर्याएको छ, हेर्दैछु एउटा व्यवसायमा चाहिँ इन्भल्भ हुने चाँडै नै।
1: त्यस्तै म्याङलुङ नगरपालिका 9 साबलाकी कमला तामाङले तालिम पछि भने उद्यमी बन्ने सोच आएको बताउनु भयो। सानो लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने कुरा भएको उहाँको भनाइ छ। तालिममा सिकेको व्यवसाय सञ्चालन सम्बन्धी सिपलाई व्यवहारमा उतार्न लोकल कुखुरा पालन गर्ने सोच आएको उहाँले सुनाउनु भयो।
3: यहाँ अब यस तालिममा चाहिँ हामीले रोजगारीहरू यसरी गर्नुपर्छ होइन, तालिमबाट सिकेको कुराहरूलाई धेरै राम्रो लाग्यो, काम हामीले गर्यौँ भने यहीँ पनि खर्च पर्छ, पैसाहरू निकाल्न सकिन्छ भन्ने कुरा सिक्यो। यो 13 जिल्लामा अलिक यो लोकल कुखुराको अभाव छ कि, त्यो पालन गर्छु भन्ने सोच गरिराखेको छ।
1: तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैंकिङ ऋण सम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्श समेत प्रदान गरिएको म्याङलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत जगदीश सुवेदीको भनाइ छ।
4: हाम्रो स्थानीय स्तरमा सम्भाव्य उद्यम व्यवसायहरू के हुन सक्छन्, त्यसको पहिचान हामी कसरी गर्न सक्छौँ होइन, अब कुनै पनि व्यवसाय गर्न पूर्व हामीले त व्यवसायमा त लगानी गर्नुपर्ने हुन्छ, त्यसैले त्यो व्यावसायिक योजनाहरू बनाउने सन्दर्भमा पनि हामीले कुरा गऱ्यौँ र अलिकति समस्याको रूपमा देखेको यो वैदेशिक रोजगारीबाट फर्किएको रहँदा र यहाँ फर्किँदा पनि अलिकति यो मनोसामाजिक समस्याले पनि कतिपय चाहिँ ग्रस्त हुनुहुन्छ भन्ने कुराहरू पनि हामी यो सेसन सञ्चालन गर्ने क्रममा चाहिँ उहाँहरूले छलफलमा उठाउनु भएको थियो। मनोसामाजिक परामर्श एउटा सेसन मार्फत चाहिँ त्यसको बारेमा छलफलहरू अगाडि
1: नगरपालिकाले रोजगारीमूलक सिप विकासका लागि अहिले सेवा क्षेत्रभित्रका नागरिकका लागि ब्युटिसियन, बारिस्टा, हाते ट्र्याक्टर मर्मत, ड्राइभिङ र कुक सम्बन्धी तालिम समेत सञ्चालन गरिरहेको छ। स्थानीयको क्षमता अभिवृद्धि र सिप विकास गरी स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले यी तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

Radio's Gorka Radio. Gorka Radio. फेरि पनि एकपटक स्वागत छ हजुर सम्पूर्णलाई हाम्रो कार्यक्रम नौलो किरणको दोस्रो घण्टामा म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा श्रोताहरू हामीहरूले पहिलो घण्टा अन्तर्गत भनिसे रमाइला गीतहरू साथै यो आज रोचक प्रसङ्गहरू अनि नेपाल राष्ट्र ब्याङ्कले तोकेका खुल्ला बजार बिक्री विनिमय दर तर्फहरू पनि सुनिसकेका छौँ अनि हजुरहरूको समय साथको लागि पनि फेरि पनि धन्यवाद हजुरहरू सम्पूर्णलाई श्रोताहरू हजुरहरूले हाम्रो कार्यक्रम नौलो किरणको दोस्रो घण्टाको पहिलो बसाइको गीत पनि सुनिसक्नु भएको छ मिलन नेवारको फुलबुट्टे सारी अब भने लागौ अरू गीत सङ्गीततर्फहरू छँदै पनि छ अब भने लागिहालौ आजको राशिफलतर्फ श्रोताहरू आजको राशिफलमा चाहिँ पहिलो राशि परेको छ मेष राशि आति नै समस्याले बोलीको गलत अर्थ लाग्न सक्छ अरूको मुख ताक्ने बानीले भने काम अधुरो रहनेछ हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ अरूलाई दिएको वचन पुर्याउन नसक्दा भने आलोचित बन्नुपर्ला वृष राशि परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर पनि जुट्नेछ सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ मनपर्ने वस्तु उपहार प्राप्त हुने समय पनि रहेको छ मिथुन राशि खर्चको जोह गर्न अलि दौडधुप गर्नुपर्ला अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ छरछिमेकमा असमझदारी बढ्नेछ व्यवसायमा लगानी बढाउनुपर्ने समय पनि रहेको छ पछिका लागि के वस्तु त्याग्नुपर्ने पनि हुन सक्छ अर्को राशि रहेको छ कर्कट राशि आय स्रोत राम्रो हुनाले अनावश्यक भौतिक साधनहरू जुट्नेछन् सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ श्रमको उचित मूल्य पाइनेछ व्यापारमा भने राम्रै फड्को मार्ने समय पनि आएको छ सिंह राशि प्रतिष्ठित काम गरेर अरूको मेहन जित्न पनि सकिनेछ सामाजिक कार्यले हौसला प्रदान गर्नेछ भूमि वाहन र कर्मयोगबाट लाभ पनि मिल्नेछ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ कन्या राशि चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थिति वा सिताएको काम रोकिन सक्छ तुला राशि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोऱ्याउनु पर्ला स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च पनि बढ्नेछ यात्रा भने अलि कष्टपूर्ण हुनेछ गलत व्यक्तिको विश्वास गर्नाले धोका पनि हुन सक्छ पहिलेका समस्या दोहोरिनाले अलमल्लमा पनि परिएला वृश्चिक राशि प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनका साथै मनकै धन लाभ हुनेछ दिन मनोरञ्जनपूर्ण रहनेछ सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ नयाँ ज्ञानले अध्ययनमा उत्साह पनि जगाउनेछ व्यवसायका लागि यात्रा सम्भावना छ र अर्को रहेको छ धनु राशि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेले हार खानेछन् पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ अनि चुनौती दिँदै छिर्दै भने काम बनाउन पनि सकिनेछ मकर राशि समयमा अल्छी गर्ने प्रविधिले समस्या निम्ताउनेछ अरूका लागि वृद्धि र खर्च गर्नुपर्ला अवसर आए पनि काममा भने हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले भने आशा भने जगाउनेछ र अर्को रहेको छ कुम्भ राशि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ अरूको भरले मात्र काम पुरा नहुन सक्छ अन्यलमा भने म्यानेजरको सुझाव शिरोधारी गर्दा लाभ भने हुनेछ र अन्त्यमा रहेको छ मीन राशि योजना बनाएर काम थाल्दा भने राम्रो फाइदा हुनेछ प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल पनि प्राप्त हुनेछ प्रयत्न गर्दा राम्रो अवसर पनि जुट्नेछ भने साथीभाइले पनि राम्रो सहयोग पनि जुटाउनेछन् श्रोताहरू यो त थियो आजको राशिफल कतिजनाको राशिफल एकदम राम्रो पनि होला कतिको अलिकति निराशजनक पनि होला तर पनि केही छैन श्रोताहरू सफल त भने चाहिँ हाम्रो मेहनत सकारात्मक सोच र सही निर्णयमा निर्भर हुन्छ है त्यसैले सबैको दिन शुभ रहोस् आत्मविश्वासको साथ
अगाडि भने पक्कै पनि बढ्नुहोला भन्दै फेरि पनि लागिहालौ गीत सङ्गीततर्फ नै। केहर सिंहले मुले गाउनुभएको डोको बुन्ने।

स्वभाव सुनिसक्नु भएको छ केएस सिंह लिम्बुले गाउनु भएको टोको बुन्ने। अहिले भने ब्रुनेमा बिहानको 8:17 भने भइ नै सकेको छ श्रोताहरू। अनि यो सेरियाको मौसमको कुरा गर्नुपर्दा भने चाहिँ साह्रै फेरबदल भने देखेको छैन, एकदमै रमाइलो घाम भने लागिरहेको छ है त हजुरहरूको जानकारीको लागि। भन्दै फेरि पनि सुनौ अर्को मिठो गीत सुमित्रा बुढा मगर र गोपाल पुन मगरको टाटन रुमाल।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट युके
1: BFBS Gorkha Radio.

श्रोताहरू भर्खरै सुनिसके एकदमै मनलाई छुने गीत नवीन के भट्टराईको आँखामा तिमीलाई। श्रोताहरू हामी भने हाम्रो कार्यक्रम नौलो किरणको दोस्रो घण्टामा पनि प्रवेश भने गरि नै सकेका छौँ अनि आज आइतबार अनि आइतबारको हाम्रो सेगमेन्ट चाहिँ रहेको छ टेक्नोलोजीको बारेमा। र आज चाहिँ मैले टेक्नोलोजी सेगमेन्टमा चाहिँ हामी सबैको हातमा रहेको एउटा महत्त्वपूर्ण उपकरण अर्थात् स्मार्टफोनका नयाँ फिचरहरूको बारेमा भने चर्चा गर्नेछौँ। श्रोताहरू केही वर्ष अघि भने यो स्मार्टफोनको मुख्य काम भनेको चाहिँ फोन गर्ने, यो सन्देश पठाउने र फोटो खिच्ने मात्र थियो, तर आजको स्मार्टफोन एउटा सानो कम्प्युटर जस्तै पनि बनिसकेको छ। नयाँ नयाँ प्रविधि र सुविधाहरूले भने स्मार्टफोनलाई अझ शक्तिशाली, सुरक्षित र उपयोगी भने पनि बनाइरहेका छन्। श्रोताहरू सबैभन्दा पहिले कुरा गरौँ अहिले एकदमै एआईको बारेमा चलेको भनौँ होइन। अहिलेका यो धेरै स्मार्टफोनमा भने एआई आधारित फिचरहरू समावेश पनि गरिएका छन् अनि यो एआईले चाहिँ फोटो खिच्दाको दृश्यहरू पनि चिन्न सक्छ, तस्विरलाई पनि अझ राम्रो बनाउन मद्दत गर्छ र भाषाको अनुवाददेखि लेखाइ सुधार्नेसम्मका कामहरू पनि गर्न सक्छ। केही फोनले त फोन कलको सारांश बनाउने, आवाजलाई लेखाइमा बदल्ने र फोटोबाट अनावश्यक वस्तु हटाउने काम पनि गर्न थालेका छन्। र अर्को महत्त्वपूर्ण फिचर हो उत्तम क्यामेरा प्रणाली। र अहिलेको स्मार्टफोनमा धेरै लेन्स, उच्च मेगा पिक्सल र नाइट मोड जस्तो सुविधाहरू पनि उपलब्ध रहेका छन्। कम प्रकाशमा पनि राम्रो फोटोहरू खिच्न सकिन्छ। भिडियो रेकर्डिङको गुणस्तर पनि धेरै सुधारिएको छ, जसले गर्दा भने धेरै मानिसहरू सामग्री निर्माणका लागि स्मार्टफोनलाई प्रयोग पनि गर्न थालेका छन्। र अर्को फिचर हो उच्च रिफ्रेस रेट भएको डिस्प्ले। अहिले धेरै स्मार्टफोनमा 90 हर्ज, यानि कि 90 हर्ज, 120 हर्ज वा अझ बढी रिफ्रेस रेट भएका स्क्रिनहरू प्रयोग गरिन्छ अनि यसले चाहिँ स्क्रोल गर्दा, गेम खेल्दा वा भिडियो हेर्दा भने अनुभवलाई चाहिँ निकै नै सहज र आकर्षक पनि बनाएको छ। अर्को पनि रहेको छ, त्यो हो फास्ट चार्जिङ र वायरलेस चार्जिङहरू। श्रोताहरू, पहिले फोन चार्ज गर्न चाहिँ एकदमै घन्टा लाग्थ्यो, अहिले केही स्मार्टफोनहरू 30 मिनटभन्दा कम समयमा धेरै प्रतिशत चार्जहरू हुन सक्छन्। केही मोडलहरूमा भने तारबिनै चार्ज गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ। र अर्को पनि रहेको छ, त्यो हो बायोमेट्रिक सुरक्षा प्रणाली। अहिले धेरै स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू रहेका छन्। यसले भने फोनलाई सुरक्षित राख्नुका साथै प्रयोग गर्न पनि एकदमै सजिलो भने बनाएको छ। र अर्को रहेको छ 5G नेटवर्क सपोर्ट, यानि कि 5G प्रविधिले भने इन्टरनेटको यति धेरै बढाएको छ, इन्टरनेटको गति भनौँ होइन, भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र फाइल डाउनलोड गर्न पहिलेभन्दा धेरै छिटो र एकदमै सहज पनि बनाएको छ। र अर्को रहेको छ फोल्डेबल स्मार्टफोन पनि बजारमा एकदमै लोकप्रिय पनि बन्दै गएको छ। यस्ता फोनहरूलाई मोड्न सकिन्छ र आवश्यकता अनुसार ठुलो स्क्रिनमा प्रयोग गर्न पनि सकिन्छ अनि यसले चाहिँ स्मार्टफोन र ट्याब्लेट दुवैको अनुभव पनि एकै उपकरणमा पनि दिन मिल्छ भनेर भनिएको छ। र अर्को रहेको छ स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली, यानि कि नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताको बानी सिकेर ब्याट्रीको खपत व्यवस्थापन पनि गर्न सक्छन्। यसले ब्याट्रीको आयु बढाउन पनि मद्दत भने गरिरहेका छन्। श्रोताहरू, अहिलेका स्मार्टफोनहरूले कुन एपले चाहिँ क्यामेरा, माइक्रोफोन वा लोकेसन प्रयोग गरेको छ भनेर पनि देखाउँछन् अनि यसले चाहिँ प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न पनि एकदमै मद्दत पुर्याउँछ। श्रोताहरू, भविष्यमा स्मार्टफोनहरू अझ बुद्धिमान, छिटो र उपयोगी हुने अपेक्षा पनि राखिएको छ। एआई, एआर अर्थात् अगमेन्टेड रियालिटी, स्वास्थ्य निगरानी तथा अन्य नयाँ प्रविधिहरूले पनि स्मार्टफोनलाई हाम्रो जीवनको झन महत्त्वपूर्ण हिस्सा पनि बनाउनेछन्। अन्त्यमा चाहिँ स्मार्टफोन चाहिँ केवल सञ्चारको माध्यम मात्र नभई शिक्षा, व्यवसाय, मनोरञ्जन र दैनिक जीवनका अनेकौँ कामलाई सहज बनाउने एकदमै शक्तिशाली उपकरण पनि बनिसकेको छ। नयाँ फिचरहरूको सही सहयोग गर्न सकेमा भने हामी आफ्नो समय बचाउन, कामलाई प्रभावकारी बनाउन र प्रविधिबाट अधिकतम लाभ लिन पनि सक्छौँ है त। श्रोताहरू, यही जानकारीका साथ भने आजको टेक्नोलोजी सेगमेन्ट पनि यहीँ समाप्त पनि गर्दैछौँ। हजुर, यो त थियो आजको यो टेक्नोलोजी सेगमेन्ट अन्तर्गत भने मैले लिएर आएको थिएँ स्मार्टफोनका नयाँ फिचरहरूको बारेमा अलिकति कुराकानीहरू हजुर सुनि पनि सक्नुभएको छ। अब फेरि गीत सङ्गीततर्फ नै लागिहालौँ। कला राईको पान्धारे चौकी।

हजुर, कस्तो मिठो गीत थियो! आशा छ यहाँले पनि पक्कै पनि मन नै पराउनु भयो होला कला राईको पान्धारे चौकी। यो कार्यक्रम भनेकै हजुरहरू श्रोता महानुभावहरूको लागि रहेको छ। तपाईँहरूको साथ, सन्देश र अनुरोधले नै यसलाई पनि अझ विशेष पनि बनाउँछ। त्यसैले हजुरहरूका मनपर्ने गीतको अनुरोध, सन्देश र शुभेच्छा भने पठाउन नबिर्सिनुहोला। हामीहरू पनि प्रतीक्षामा रहि नै रहनेछौँ। अब फेरि यात्रालाई अगाडि बढाउ अर्को सुन्दर प्रस्तुतिबाट, हेमन्त शर्माको माया त यस्तो होस्।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

हजुर, एकदमै आनन्ददायी खालको गीत भनी सुनिसक्नु भएको छ स्वप्न सुमनको राधा बिजुली बलेको होला। श्रोता, र अब भने हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि रहेको छ यो चाहिँ कम्युनिटी सपोर्ट भोलन्टियर्सको बारेमा। यदि तपाईँहरू चाहिँ घरमा हुनुहुन्छ, एकदमै फ्री हुनुहुन्छ, अनि कामहरू पनि गर्नुहुन्न, अनि तपाईँलाई कहिलेकाहीँ एकदमै बोरिङ लाग्छ, के गर्ने जस्तो लाग्छ भने चाहिँ यो तपाईँहरूको लागि एकदमै सुनौलो अवसर रहेको छ है। यतिकै घरमा बसेर चाहिँ टाइम पास गर्नुभन्दा होइन, तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ तपाईँलाई भोलन्टियर्सहरू गर्नु भने चाहिँ धेरै कुराको फाइदाहरू पनि हुनेछ। यो भोलन्टियर्सहरू चाहिँ के को लागि भन्दा चाहिँ यो कम्युनिटी सपोर्टको लागि, एक्टिभिटिजहरूको लागि पनि रहेको छ। यो चाहिँ युथ क्लब, प्यारेन्ट्स एन्ड टोटलर्स, अनि थुप्रै थुप्रै अरू एक्टिभिटिज र इभेन्ट्सहरूको लागि पनि रहेको छ। यदि तपाईँहरू आफ्नो फ्री टाइमको सदुपयोग गर्न चाहनुहुन्छ, केही नयाँ नौलो कुराहरू सिक्न चाहनुहुन्छ भने चाहिँ यो तपाईँहरूको लागि एकदमै राम्रो अवसर रहेको छ। यदि तपाईँहरू चाहिँ सोच्दै हुनुहुन्छ, यदि जान त जाने हो भोलन्टियर्स गर्नको लागि, तर यो कुराहरू चाहिँ मसँग छैन है जस्तो लाग्छ भने चाहिँ तपाईँहरू नातिनुहोला। तपाईँहरूको लागि चाहिँ एकदमै ट्रेनिङहरू पनि, राम्रोसँगले ट्रेनिङहरू पनि दिइनेछ त्यहाँनिर। अनि तपाईँहरूलाई चाहिँ के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने कुराहरू त भइ नै हाल्छ। र तपाईँहरू आफ्नो हुन्छ नि, कहिलेकाहीँ आफ्नो घरमा बस्दा बस्दा वाक्क दिक्क पनि लागेको हुनसक्छ, तर यो कुराहरू अथवा यस्तो कुराहरूमा चाहिँ अलिकति लागिपर्नु भयो भने चाहिँ तपाईँहरूको दिमाग पनि एकदमै फ्रेस हुन्छ। तपाईँले नयाँ नौलो कुराहरू मैले अघि पनि समेटिहालेको छु, सिक्न त पाइ नै हाल्नुहुन्छ, नभन्दै आफूले आफूलाई पनि एकदमै यो मेन्टल वेलबिङमा पनि एकदमै सपोर्ट हुन्छ जस्तो लाग्छ। किनभने घरमा बसेर चाहिँ सधैँ यो मोबाइलहरू होइन, यो मुभीहरू हेर्नुको सट्टा चाहिँ तपाईँहरू त्यहाँ गएर चाहिँ धेरै अब हुन्छ नि, नयाँ नयाँ कुरा सिक्ने अवसर पाउनुहुनेछ, विभिन्न अब हुन्छ नि समुदायको मान्छेहरू भेट्ने अवसर पाउनुहुनेछ। त्यही भएर यो चाहिँ तपाईँहरूको लागि एकदमै राम्रो अवसर भनेर चाहिँ म भन्न चाहन्छु। त्यही भएर यो अवसर भने पक्कै पनि नगुमाउनुहोला। यसको लागि चाहिँ तपाईँहरूले AWS गएर कन्ट्याक्ट भने गर्न सक्नुहुनेछ। श्रोता, यो त थियो हाम्रो बिएपी परिवारहरूको लागि चाहिँ यो भोलन्टियरको बारेमा थियो। यो चाहिँ अब भोलन्टियर भन्नु बित्तिकै तपाईँले डेली टाइम टु टाइम जानैपर्छ भन्ने पनि होइन, तपाईँले चाहिँ अब आफूलाई एकदमै हुन्छ नि टाइमहरू मिलाएर जान पनि सक्नुहुनेछ होइन। त्यही भएर एकदमै आफ्नो दिमागलाई एक्टिभ बनाउनुहोला, त्यहाँ गएर समयहरू एकदमै व्यतीत गर्नुहोला, अनि नयाँ नयाँ कुराहरू पनि सिक्नुहोला भन्दै अब भने अर्को कुराकानीतर्फ नै लागिहालौँ श्रोताहरू। आज भने एकदमै ब्रुनाईमा हजुरहरूलाई अवगत भएकै कुरा हो, हामीले भनी पनि रहेका हुन्छौँ, ब्रुनाईमा चाहिँ एकदमै घाम झलमल भइने हुन्छ, एकदमै लागिरहन्छ बिहानदेखि भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो। त्यही भएर आज मौसम एकदमै खुलेको छ, एकदमै घाम भने चाहिँ झलल लागिरहेको छ है श्रोताहरू। एकदमै रमाइलो पनि लाग्छ कहिलेकाहीँ यस्तो बिहानै उठ्दाखेरि एकदमै त्यो घामको किरणहरू देख्दा, त्यो आकाशमा घामले कलरहरू रङहरू फेरेको देख्दा भने कस्तो रमाइलो अनि आनन्द लाग्छ होइन। त्यो भनेको आफ्नो छुट्टै ठाउँमा छ, अनि तर पनि केही छैन, मौसम भनेको कहिलेकाहीँ त फेरि फेरबदल त भइ नै हाल्छ, सधैँ घामै लाग्ने त होइन, तर कहिलेकाहीँ भने ब्रुनाईमा पनि एकदमै मेघ गर्जन सहितको वर्षा होइन, एकदमै गाडाङगुडुङ भन्ने चाहिँ सुन्न सकिन्छ है, एकदमै ठुलो आवाजमा। कहिलेकाहीँ एकदमै डर पनि लाग्छ किनभने चट्याङहरू पनि हानि रहेको हुन्छ। यो चाहिँ हजुरहरूको अलिकति जानकारीको लागि। श्रोता, अब लागौँ अर्को हिन्दी गीततर्फ। विशाल दादलानीले गाउनुभएको तू मेरी होने लगी।

हजुर श्रोताहरू, भर्खरै सुनिसक्नु भएको छ एकदमै हिन्दी गीत रहेको छ, एकदमै ऊर्जा दिने नचाउ नचाउ जस्तो लाग्ने गीत पनि सुनिसक्नु भएको छ। यो थियो हिन्दी चलचित्र ब्याङ ब्याङ बाट विशाल ददलानीले गाउनुभएको त्यो मेरी हुने लागि। श्रोताहरू, अब भने हामी पनि ब्रुनाईको समय अनुसार चाहिँ बिहानको 9 बज्नै लागिसकेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम नौलो किरणको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। हजुर, अब भने ब्रुनाईमा बिहानको 9 बज्नुलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। अबको बसाइमा भने हजुरहरूले रिकेश गुरुङले गाउनुभएको म तिम्रै हुँ भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी तेस्रो घण्टामा भने पक्कै पनि भेट्नेछौँ। श्रोताहरू, निरन्तरता हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला। जसरी अहिलेसम्म साथ अनि माया दिनुभएको छ, त्यसरी नै साथ अनि माया पनि दिँदै गर्नुहोला। अनि तेस्रो घण्टामा भने चाहिँ हामी विभिन्न विधाका गीत सङ्गीतहरू साथसाथै समसामयिक विषयहरूमा चर्चा परिचर्चा पनि गर्नेछौँ। हस्त, प्रतीक्षा भने साँच्दै गर्नुहोला।

स्कटल्याण्डले 28 वर्षमा पहिलो पटक विश्वकपको तयारी गर्दा उत्साह बढ्दै गएको छ। बोस्टनमा हाइटी विरुद्धको उद्घाटन खेलअघि हजारौं प्रशंसकहरू अमेरिका पुगेका छन्।

0: यसैबीच घर फर्केका समर्थकहरूले बिहान सबेरै खेल हेर्न सकुन् भनेर स्कटल्यान्ड भरिका पब अबेरसम्म खुला राखिने भएको छ। सोमबार स्कटल्यान्डमा विदा पनि छ। स्कटल्यान्ड र हाइटीको खेल अहिले बिहान नेपाली समयअनुसार 7:15 सुरु हुँदैछ। फिफा विश्वकप फुटबलमा आज बिहान 10:15 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। फिफा विश्वकप अन्तर्गत समूह बीको खेलमा कतारले स्विजरल्यान्डलाई 1-1 बराबरीमा रोकेको छ। पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप 2026 को पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिएको हो। यसअघि सन् 2018 पनि ब्राजिलले पहिलो खेलमा स्विजरल्यान्डसँग 1-1 बराबरी खेलेको थियो। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्शन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67.1 करोड बजेट विनियोजन गरेको छ।
1: हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको लागि निर्माणाधीन सेतबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड बजेट विनियोजन गरेको छ। ग्वारको सत्तो बाटो एकान्तको नाव फ्लाइओभरका लागि 12.66 करोड जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3.77 करोड बजेट जुटाइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुमार्गका लागि 11,48,000 विनियोजन गरेको छ। त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट जुटाएको छ। यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000, हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुटाइएको छ। खुरकुट चियाबारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुटाइएको छ। रानीघाट भोरीगाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुटाइएको छ।
0: यो वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ।
1: यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढी जोखिममा छन्। डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32 10 ठाउँमा डुबानको जोखिम देखिन्छ। उहाँका अनुसार वडा 16 सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। सामाखुसी विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा 26 1,255, वडा 3 950 र वडा 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ। जोखिम घटाउन, घटना भए उद्धार गर्न, राहत व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरका 11 टिमलाई जिम्मेवारी कार्ययोजना तोकिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ।
0: कोशी प्रदेशको विराटनगरमा आज नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहको संयुक्त भेला हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

deal. प्रिय श्रोताहरू, हेर्नुहोस् त, हेर्दा हेर्दै समय पनि कति छिटो बित्दोरहेछ, केही छैन, तर पनि हामी भने हाम्रो कार्यक्रमको तेस्रो घन्टामा प्रवेश पनि गरि नै सकेका छौँ। म तपाईँको प्रस्तुत नूतन राईको साथमा। श्रोताहरू, आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ, र तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट आजको हाम्रो कार्यक्रमसँग जोडेर पनि यो आइतबारलाई अझ विशेष पनि बनाइरहनु भएकै होला। अनि हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार छ है त श्रोताहरू। अबको यो तेस्रो घन्टामा भने हामी तपाईँहरूका लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानी र ऊर्जा दिने प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। त्यसैले रेडियोको आवाज अलिकति बढाउनुहोस्, आरामसँग बस्नुहोस् र हाम्रो साथमा यो सुन्दर समयलाई अझै पनि रमाइलो बनाउनुहोस्। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम नौलो किरणको तेस्रो घन्टाको पहिलो गीत यानि कि सुरुवाती गीत पनि सुनिसक्नु भएको छ, प्रकाश सपुतको सकम्बरी यानि कि फुलमाया भन्ने गीत। अबको समयमा भने अर्को गीततर्फ लागिहालौँ, एकदेव लिम्बूको चमेली।

हजुर, एकदमै रमाइलो अनि मिठो गीत चमेली एक देव लिम्बूको अहिले एकदमै हिट पनि भइरहेको छ अनि जताततै यो गीतले चाहिँ एकदमै चर्चा पनि पाइरहेको छ। आशा छ यो गीतले पनि तपाईँहरूको मुहारमा पनि पक्कै पनि मुस्कान ल्याए नै होला। श्रोताहरू, अब भने अहिले बुढेमा बिहानको 9:15 पनि गइ नै सकेको छ, त्यसै गरी युकेमा पनि बिहानको 2:15 भइसकेको छ अनि नेपालमा पनि ठ्याक्कै बिहानको 7 पनि बजिनै सकेको छ। अनि हाम्रो श्रोताहरू अहिलेको यो समयमा के कस्तो गर्दै हुनुहुन्छ? हाम्रो नेपालको श्रोताहरू भने अहिले बिहान भनेपछि सबैजना एकदमै बिहानको चिया पानमा व्यस्त हुनुहुन्छ होला। त्यसै गरी हाम्रो ब्रुनाइकर पनि भर्खरै आज आइतबार सबैजना उठिसक्नुभयो होला, सबैजना आफ्नो समय फ्यामिली आफ्नो परिवारसँग व्यतीत पनि गर्दै हुनुहुन्छ होला। त्यस्तै गरेर युकेमा रहनुहुने हाम्रो श्रोताहरू भने चाहिँ बिहानको 2:15 भन्ने बित्तिकै चाहिँ एकदमै काममा व्यस्त हुनुहुन्छ होला, किनभने युकेमा चाहिँ एकदमै नाइट सिफ्टहरू कामहरू पनि गरिराख्नु भएको हुन्छ अनि कतिजना चाहिँ व्यस्त हुनुहुन्छ होला, कतिजना जाने तर्खरमा हुनुहुन्छ होला। तर जे जस्तो भए पनि आजको आइतबार चाहिँ तपाईँहरू सबैजनाको एकदमै शुभ होस्, राम्रोसँग व्यतीत होस् भन्दै फेरि पनि अर्को गीत सङ्गीततर्फ नै लागिहालौँ। अभियान द स्टिम इन्जिन्सको लै जाऊ मलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोताहरू, अस्मिता अधिकारी र आशिष अविरालको काले केटाले। श्रोताहरू, अब पनि तेस्रो घण्टामा छौँ अनि तेस्रो घण्टाको रूपरेखा बमोजिम भने चाहिँ आज मैले समसामयिक विषयका कुराहरू लिएर आइसकेको छु। तर समसामयिक विषय अन्तर्गत भने चाहिँ आज मैले लिएर आएको छु यो भिजेको बदाम खाँदा चाहिँ यसका फाइदाहरू के कस्तो हुन्छ त। हजुर, प्रायः जस्तो चाहिँ एकदमै हेल्थ कन्सियस हुने हाम्रो श्रोताहरूको लागि भने चाहिँ यो भिजेको बदाम खाँदा चाहिँ यसले हाम्रो शरीरमा के कस्तो फाइदाहरू हुन्छ भन्ने विषयमा अलिकति कुराकानी गर्ने पनि छु। र यदि तपाईँहरू चाहिँ यो भिजेको बदाम चाहिँ खाने बानी छैन भने चाहिँ सायद आजको यो सन्दर्भ सुनेर भने चाहिँ पक्कै पनि तपाईँहरू त्योतर्फ तपाईँहरूको ध्यान भने केन्द्रित हुन्छ होला भन्ने चाहिँ मैले विश्वास पनि लिएको छु। श्रोता, यो भिजेको बदाम खाँदा भने चाहिँ स्वास्थ्यमा एकदमै फाइदा हुन्छ होइन। बदाममा चाहिँ स्वास्थ्य चिलोसँगै भिटामिन, प्रोटिन र खनिज जस्ता पौष्टिक तत्त्वहरू पनि हुन्छन्। अनि बदाम विशेष गरी म्याग्नेसियम र भिटामिन ईले भरिपूर्ण पनि हुन्छ। अनि बदाममा चाहिँ कार्बोहाइड्रेटमा भने एकदमै कम हुन्छ। अनि यो फाइदा दैनिक 5 भिजेको बदाम खाँदा भने हाम्रो शरीरहरूले पाउन सक्छ भनेर भनेको छ, जस अन्तर्गत चाहिँ म्याग्नेसियम भइहाल्यो, भिटामिन ई पनि भइ नै हाल्यो। अनि यति मात्र नभएर यसले चाहिँ एकदमै यो पाचनमा पनि सहयोग गर्न चाहिँ मद्दत गर्छ भनेर भनेको छ। बदाम खाँदा चाहिँ पेटमा असहज लाग्न सक्छ, तर बदाम चाहिँ पाचनको लागि एकदमै लाभदायक हुन्छ। भिजेको बदामले भने ट्यानिन र फाइटिक एसिड कम गर्छ, जसले गर्दा पनि पाचनमा मद्दत गर्छ र पेट फुल्नबाट पनि एकदमै रोक्नमा मद्दत पुर्याउँछ। यति मात्र नभएर एकदमै ऊर्जा स्तरहरू पनि बढाउँछ अरे। अनि बदाम चाहिँ तत्काल ऊर्जा दिने खानेकुरा पनि रहेको छ। यसमा चाहिँ स्वास्थ्य चिलो, प्रोटिन र फाइबर पनि हुन्छ र दिनभरि बिस्तारै ऊर्जाहरू पनि निस्किन्छ। अनि यसले गर्दा पनि दिनभरि स्थिर ऊर्जा स्तर कायम राख्न पनि मद्दत गर्छ। यो मात्र नभएर यसले चाहिँ अझ छालामा पनि स्वास्थ्य राख्नमा मद्दत गर्छ भनेको छ। बदाममा चाहिँ भिटामिन ई हुन्छ, जुन छालाको लागि एक शक्तिशाली एन्टिअक्सिडेन्ट पनि रहेको छ। यसले छालाका कोषहरूलाई जोगाउँछ र सूर्यको सम्पर्कमा प्रदूषणबाट हुने क्षतिलाई पनि रोक्छ। अनि यसले चाहिँ छालालाई सुक्खा हुनबाट पनि एकदमै बचाउनमा मद्दत पुर्याउँछ। अर्को रहेको चाहिँ मुटुको स्वास्थ्यमा पनि सुधारहरू ल्याउनेमा पनि एकदमै सहयोग भने गर्दो रहेछ। बदामले चाहिँ खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। अनि यसले बदामको सेवनले चाहिँ राम्रो कोलेस्ट्रोलहरू बढ्छ, यानि कि बढ्नमा मद्दत गर्छ। कोलेस्ट्रोल नियन्त्रणमा रहनु भनेको चाहिँ हाम्रो स्वास्थ्य, यानि कि हाम्रो मुटुको स्वास्थ्यको लागि पनि निकै नै राम्रो कुरा पनि रहेको छ। यति मात्र नभएर यसले चाहिँ स्मरण शक्ति बढाउन पनि मद्दत गर्छ। बदाम स्मरण शक्ति बढाउन लाभदायक पनि हुन्छ। अनि यसमा चाहिँ रिबोफ्लेभिन हुन्छ अरे, जसले चाहिँ मस्तिष्कको कार्य सुधार्न पनि एकदमै मद्दत गर्छ भनेर पनि भनिएको छ। यो कुराहरू मात्र नभएर चाहिँ श्रोताहरूले चाहिँ तौलहरू ठिक राख्नमा पनि एकदमै मद्दत गर्छ रहेछ। बदाम चाहिँ एकदम पौष्टिक र उच्च क्यालोरी हुन्छ। यद्यपि भिजेको बदाम खाँदा क्यालोरी कम हुन्छ, यसले चाहिँ पेट भर्ने मात्र होइन तर तृष्णा पनि कम गर्छ। यसमा रहेको फाइबरको मात्राले तौलहरू कायम राख्न पनि एकदमै मद्दत गर्छ भनेर भनिएको छ। श्रोताहरू, यो समसामयिक विषय अन्तर्गत भने चाहिँ मैले यो आज चाहिँ यो भिजेको बदाम खाँदा चाहिँ यसले हाम्रो शरीरमा के कस्तो कुराहरूको फाइदा गर्छ भन्ने विषयमा अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेको छु। यसले चाहिँ एउटा त भयो हाम्रो शरीरले चाहिँ भिटामिन ई र म्याग्नेसियमहरू पाइ नै हाल्छ, अनि पाचनमा त सहयोग पुर्याउँछ, अनि ऊर्जाहरू पनि बढाउँछ अरे। अनि यति मात्र नभएर हाम्रो छालालाई पनि एकदमै स्वास्थ्य राख्नमा मद्दत पुर्याउँछ। यो मात्र नभएर मुटुको स्वास्थ्य पनि सुधार ल्याउँछ अरे। अनि स्मरण शक्ति बढाउनका साथै तौलहरू चाहिँ ठिक राख्न पनि मद्दत गर्छ भनेर पनि भनेको छ। श्रोता, यदि तपाईँहरू चाहिँ डेली बेसिसमा चाहिँ बदाम खाने बानी हुनुभएको छ भने चाहिँ अझ तपाईँहरूले चाहिँ भिजाएर खानु होला, यसको चाहिँ अझ धेरै फाइदाहरू हुने रहेछ भनेर चाहिँ मैले आजको यो समसामयिक विषय अन्तर्गत भने मैले पनि अलिकति थाहा पाइसकेको छु र हजुरहरूलाई पनि यो विषयमा पक्कै पनि जानकारी त भयो नै होला। श्रोताहरू, आजको समसामयिक यहीँ नै समाप्त पनि गर्दैछु। अब सुनिहालौँ अर्को यो मिठो हिन्दी गीत।

हजुर, एकदमै मिठो सुमधुर हिन्दी गीत पनि सुनिसक्नु भएको छ। कुमार सानु र सदाना सरगमको जब कोही बात बिगड़ जाए, एकदमै पुरानो हिन्दी फिल्म जुमबाट पनि लिएको थियो। श्रोताहरू, आज भने हाम्रो कार्यक्रम नौलो किरण अन्तर्गत भने चाहिँ हाम्रो श्रोताहरू जोडी पनि सक्नु भएको छ। अनि जब तपाईँहरूले मेसेज पठाउनु भयो, मधुर तपाईँहरूको अनुरोधका गीत सङ्गीतहरूलाई मैले एकदमै आज बजाउनको लागि डाउनलोडहरू पनि गरि नै रहेकी थिएँ। तर भने आज अलिकति यो हाम्रो टेक्निकल प्रब्लम भन्दा पनि इन्टरनेटहरूले गर्दा होला, अलिकति एकदमै ढिलो भन्ने भइरहेको छ। यदि हजुरको रोजाएका गीत सङ्गीतहरू मैले यो समयमा बजाउन सकिनँ भने चाहिँ माफ गरिदिनु होला, तर म कोसिस भने पक्कै पनि गर्नेछु। तर त्यो गीतको सट्टामा पनि म अरू गीतहरू पनि राख्ने भने पक्कै पनि गरिदिनेछु है। त मलाई आशा छ हजुरहरूले पक्कै पनि बुझि नै दिनुहुनेछ, किनभने यो प्रोग्रामहरू गीत सङ्गीतहरू भनेको कहिलेकाहीँ एकदमै यो टेक्निकल समस्या भन्दा पनि इन्टरनेट गर्दा गर्दै कहिलेकाहीँ हुँदै हुँदैन श्रोताहरू। अनि त्यही भएर चाहिँ अलिकति नरमाइलो लाग्छ मलाई, आफूलाई, हामीहरूलाई पनि, अनि हजुरहरूलाई सुन्नेलाई पनि नरमाइलो पक्कै पनि लाग्छ होला। तसर्थ के गर्ने, हाम्रो हातमा हुँदैन। मलाई आशा छ अवश्य पनि हजुरले बुझि चाहिँ दिनु नै हुनेछ। भन्दै फेरि पनि सुनिहालौँ अर्को गीत सङ्गीत, यो रहेको छ सुरेश कुमारको प्रिय तिम्रो सम्झना।

0: गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, सुनिसक्नुभयो सुशान केसीको सारङ्गी। श्रोताहरू, अब भने हाम्रो कार्यक्रममा हाम्रो एकजना श्रोता भने जोडिसक्नु भएको छ। उहाँ हुनुहुन्छ गुरुङ मधुर्गा भनेर भन्नुभएको छ उहाँको नाम चाहिँ यो फेसबुकमा चाहिँ। अनि उहाँले भन्नुहुन्छ, दर्शन नमस्ते नुतनजी, म दुर्गा गुरुङ हङकङबाट भनेर भन्नुभएको छ। हजुरलाई पनि नमस्ते। हजुरको लभली कार्यक्रम सुनिरहेको छु। समयले साथ दिएमा सुदन किरातीको गीत, रचना रूप कुमार राईको स्वर र सङ्गीतकार शान्ति राम राईको गीतको बोल छ, ए पहराकी फुल म देख्न सक्छु तर छुनै सक्दिनँ भन्ने गीत भने चाहिँ अनुरोध गर्नुभएको छ। अबको बसाइमा पनि हजुरले नै अनुरोध गर्नुभएको यो मिठो गीत भने सुन्नुहोला। अनि सबै श्रोताहरूलाई पनि म यही कार्यक्रमबाट चाहिँ सुनाउन पनि चाहन्छु। अनि सबैजना सुनेर भने इन्जोय पनि गर्नुहोला। अनि यसरी नै हाम्रो कार्यक्रमलाई साथ अनि माया दिएर निरन्तरता जोडी बनिरहनुहोला भनेर पनि म भन्न चाहे। अब सुन्नुहोस् हजुरकै रोजाएको यो मिठो गीत।

श्रोताहरू, भर्खरै हामीले सुनिसकेका छौँ एकदमै हृदयस्पर्शी या भावुक गीत चाहिँ रूप कुमार राईले गाउनुभएको पहाडा कि फुल। अनि यो गीतलाई भने चाहिँ हाम्रो श्रोता गुरुङ दुर्गा, उहाँ चाहिँ हङकङबाट हुनुहुँदो रहेछ, अनि उहाँले चाहिँ अनुरोध भने गर्नुभएको थियो। पक्कै पनि आशा छ यो समयमा यो गीत सुनेर भने तपाईँले मनोरञ्जन त लिनु नै भयो होला। श्रोताहरू, त्यस्तै गरेर भने अर्को हाम्रो श्रोता पनि उपस्थिति जनाइसक्नु भएको छ। उहाँ हुनुहुन्छ हाम्रो सधैँ आइराख्नुहुने हाम्रो सङ्गम असलामी दाई। उहाँले भन्नुहुन्छ, हेलो नुतनजी, नमस्ते, सेवाहरू गरे है त भनेर भन्नुभएको छ। हजुरलाई पनि सेवा दाई। म यता सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट हजुरलाई सुरुदेखि नै मिठो मिठा गीत, न्युज अनि जानकारीमूलक सन्देशहरू सुनेर इन्जोय गर्दैछु। समयले साथ दियो भने म लगायत यो समय रेडियो सुनेर बस्नुहुने सबै सबैको लागि लोक भाका बजाइ दिनुहोस् है, मैले लिङ्क पनि पठाएको छु भनेर भन्नुभएको छ दाई। अबको बसाइमा भने हजुरले नै अनुरोध गर्नुभएको एकदमै रमाइलो लोकगीत सुन्नुहोला भनेर पनि भन्न चाहिने, सबै सबै श्रोताहरूलाई पनि सुनेर रमाइलो लिनुहोला भन्दै, अब भने ब्रुनाईको समयअनुसार बिहानको 11, माफ गर्नुहोला, 10 बज्नलाई चाहिँ अब 7-8 मिनट जस्तो मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम नौलो किरणको बसाइको अन्त्यमा पनि आइसकेका छौँ। सुन्नुभयो, साथ दिनुभयो, यसको लागि सबैलाई धेरै धेरै धन्यवाद। अबको बसाइमा भने हाम्रो सँग मसलामी दाईले नै अनुरोध गर्नुभएको गीत सुन्न सक्नुहुनेछ, अनि म नूतन राईले पनि अनुमति दिनुहोस्। फेरि भेटौँला यही रेडियो मार्फत। तबसम्मका लागि सबैजना एकदमै स्वस्थ रहनुहोस्, सधैँ खुसी रहनुहोस्। हस्त, नमस्ते, बाई बाई, शुभ दिन।

0: फिफा विश्वकप फुटबलमा अहिले हाइटी र स्कटल्यान्ड बीच खेल भइरहेको छ। केही बेर अघिसम्म स्कटल्यान्ड एक गोलले अघि छ। खेलको 28 मिनटमा स्कटल्यान्डले गोल गरेको हो। यसअघि ब्राजिल र मोरक्को बीचको खेल बराबरी भएको छ। न्यूयोर्कको मेटलाइफ रंगशालामा आज बिहान ब्राजिल र मोरक्कोले एक एक गोलको बराबरी खेलेका हुन्। आज बिहान भएको अर्को खेलमा स्विजरल्यान्ड र कतारले बराबरी खेल्दै अङ्क बाँडेका थिए। सान फ्रान्सिस्को रंगशालामा भएको खेलमा स्विजरल्यान्ड र कतारले एक एक गोलको बराबरी खेलेका हुन्। कोशी प्रदेशको विराटनगरमा आज नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहको संयुक्त भेला हुँदैछ। देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको काँग्रेस कोशी प्रदेश कार्य समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिनुभएको छ। सामाजिक सञ्जालमा प्रचार प्रसारका लागि तयार पारिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ऐतिहासिक वृहत भेला भनिएको छ। कोशी प्रदेश स्तरीय भेलामा 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको छ। यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरू उपस्थित थिएनन्। कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य शुरू हुन लागेको महामन्त्री राईको भनाइ छ। भेलामा नेताहरू कृष्ण प्रसाद सिटौला, विजय कुमार गछिता, डाक्टर शशाङ्क कोइराला, डाक्टर मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहनुहुनेछ। इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम पनि प्रमुख वक्ताका रूपमा राखेर प्रसार गरेको छ। तर उहाँले आफूसँग सल्लाह नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाउनु भएको बताइएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै उद्यमशीलता तालिम दिएको छ। उद्यम र व्यवसाय सम्बन्धी आधारभूत ज्ञान सिप प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्न तालिम आयोजना गरिएको हो। बबिता राईको रिपोर्ट।
1: तेह्रथुमको म्याङलुङ नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी उद्यमशीलता तालिम प्रदान गरेको छ। उद्यम र व्यवसाय सम्बन्धी आधारभूत ज्ञान सिप प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्न तालिम आयोजना गरिएको हो। 5 दिन सञ्चालन भएको तालिममा पालिकाका 25 जनाले सहभागिता जनाएका छन्, जसमा वैदेशिक रोजगारबाट फर्किएका र केही जाने तयारीमा रहेका युवाहरू छन्। 18 वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका म्याङलुङ एक दाहाल गाउँका बखत भण्डारीले तालिमले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको सुनाउनु भयो।
2: समग्रमा यो 5 दिनको बसाइबाट चाहिँ बेसिकमा चाहिँ सिकियो होइन, सफल व्यवसाय कसरी हुन सकिन्छ भन्ने कुरा, त्योभन्दा अरू भनेको चाहिँ आफू कटिबद्ध भएर लाग्नु पर्यो, त्यो कुराहरू पनि सिकियो। म अलिकति पोजिटिभ तरिकाले नै आएको र यो ट्रेनिङले अझ त्यसमा चाहिँ बल पुर्याएको छ, हेर्दैछु एउटा व्यवसायमा चाहिँ इन्भल्भ हुने चाँडै नै।
1: त्यस्तै म्याङलुङ नगरपालिका 9 साब्लाकी कमला तामाङले तालिम पछि भने उद्यमी बन्ने सोच आएको बताउनुभयो। सानो लगानीबाट पनि व्यवसाय शुरू गर्न सकिने कुरा भएको उहाँको भनाइ छ। तालिममा सिकेको व्यवसाय सञ्चालन सम्बन्धी सिपलाई व्यवहारमा उतार्न लोकल कुखुरा पालन गर्ने सोच आएको उहाँले सुनाउनु भयो।
3: यहाँ अब यस तालिममा चाहिँ हामीले रोजगारी यसरी गर्नुपर्छ होइन, तालिमबाट सिकेको कुराहरूलाई धेरै राम्रो लाग्यो, काम हामीले गर्यौँ भने यहीँ पनि खर्च पर्छ, पैसाहरू निकाल्न सकिन्छ भन्ने कुरा सिक्यो। यो 13 जिल्लामा अलिक त्यो लोकल कुखुराको अभाव छ कि, त्यो पालन गर्छु भन्ने सोच गरिरहेको छु।
1: तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैंकिङ ऋण सम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्श समेत प्रदान गरिएको म्याङलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत जगदीश सुवेदीको भनाइ छ।
4: हाम्रो स्थानीय स्तरमा सम्भाव्य उद्यम व्यवसायहरू के हुन सक्छन्, त्यसको पहिचान हामी कसरी गर्न सक्छौँ होइन, अब कुनै पनि व्यवसाय गर्नु पूर्व हामीले त व्यवसायमा त लगानी गर्नुपर्ने हुन्छ, त्यसैले त व्यवसायिक योजनाहरू बनाउने सन्दर्भमा पनि हामीले कुरा गर्यौँ र अलिकति समस्याको रूपमा देखिएको यो वैदेशिक रोजगारीबाट फर्किएको र यहाँ फर्किँदा पनि अलिकति यो मनोसामाजिक समस्याले पनि कतिपय चाहिँ ग्रस्त हुनुहुन्छ भन्ने कुराहरू पनि हामी यो सेसन सञ्चालन गर्ने क्रममा चाहिँ उहाँहरूले छलफलमा उठाउनु भएको थियो। मनोसामाजिक परामर्श एउटा सेसन मार्फत चाहिँ त्यसको बारेमा छलफलहरू अगाडि।
1: नगरपालिकाले रोजगारीमूलक सिप विकासका लागि अहिले सेवा क्षेत्रभित्रका नागरिकका लागि ब्युटिसियन, बारिस्टा, हाते ट्र्याक्टर मर्मत, ड्राइभिङ र कुक सम्बन्धी तालिम समेत सञ्चालन गरिरहेको छ। स्थानीयको क्षमता अभिवृद्धि र सिप विकास गरी स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले यी तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
0: आज दिउँसो कोशी प्रदेशका केही तथा मुलुकका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। बागमती र गण्डकीका तराई क्षेत्रका साथै मध्य प्रदेशका 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
5: यो BFBS कुल खबर रेडियो हो।

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, तपाईँहरूको घर आँगनमा हामी आइसकेका छौँ र यो साङ्गीतिक धुनसँगै यहाँहरू सबै सबैलाई स्वागत छ, नमस्कार पनि छ। मेरो नाम हो निशा गुरुङ र आज पनि मलाई साथी दिनुहुन्छ दिदीले। दिदी नमस्ते।
1: हजुर हजुर निशा नमस्ते, अनि समस्त हाम्रा आदरणीय श्रोतामा हार्दिक स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट।
0: हजुर, आज हाम्रो दाजु भने बिदामा हुनुहुन्छ, उहाँ अलिक व्यस्त हुनुहुन्छ, त्यसैले हामी दुईजना आएका छौँ। दिदी, अब हामी कार्यक्रमतर्फ लाग्नेछौँ। त्योभन्दा अगाडि दिदी, धेरै पछि आउनु भएको छ कार्यक्रममा, तपाईँको हाल खबर हाम्रा श्रोताले सोधिरहनु भएको छ है।
1: ओहो निशा, हजुर हजुर, हाल खबर त खासै केही छैन भन्नुपर्छ। सधैँ सधैँ म आउने गर्छु अफिसमै, काम हुन्छ होइन, अरू काममा व्यस्त भएर हो, र आउने गर्छु बेला बेलामा अलिकति होइन। अब जस्तै विनोदाई हुनुहुन्न, अब केही भयो भने म पक्कै पनि आउनेछु, तर अरू काममा चाहिँ म सधैँ सधैँ आउने गर्छु है श्रोता।
0: हजुर, परदेशीको सन्देशमा भने अलि समय पछि आउनु भएको छ दिदी।
1: हो नि,
0: अब कार्यक्रम त यो चाहिँ जेठ महिनाको अन्तिम कार्यक्रम पर्छ दिदी, त्यसपछि त हाम्रो जेठ पछि असार लाग्छ होइन। हजुर हजुर, एकदम असार महिना आइसक्यो र हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरू त अहिले निकै व्यस्त हुनुहुन्छ कि कसो दिदी?
1: हो नि, अहिले त अब धान रोपाई पनि सुरु भइसक्यो होइन, अब त्यो सँगसँगै मकै कोदो रोप्ने होइन, धेरै कामहरू निकै निकै व्यस्त पनि हुने दिन आयो भन्नुपर्छ। कृषकहरू त निकै व्यस्त हुन्छन् नि यति बेला त निशा।
0: एकदमै हजुर,
1: धान पनि रोपाई भएको छ, मकै गोड्ने बेला भएको छ, एकछिनमा फेरि कोदो रोप्ने बेला आउँछ, त्यही हो, अब व्यस्त नै छन् भन्नुपर्छ असार महिना त होइन।
0: कृषक दाजुभाइ दिदीबहिनीहरू पनि एकदमै व्यस्त हुनुहुन्छ है, अब धान रोपाईदेखि लिएर दिदीले भने जस्तै अब कोदो रोप्नेदेखि लिएर मकै पनि भाँच्ने बेला असार महिनामै हुन्छ होइन दिदी। कार्यक्रम परदेशीको सन्देश हरेक आइतबार यहाँहरूले नेपालमा सुन्नुहुन्छ भने अन्य स्थानमा तपाईँले सेटेलाइट र इन्टरनेटको माध्यमबाट बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने पुनः स्वागत छ। अब हामी कता लाग्छौँ मिना दिदी?
1: हजुर हजुर, सबै सबैलाई फेरि पुनः स्वागत गर्दै अब कार्यक्रममा अघि बढ्नुपर्छ। बढ्ने क्रममा भने हामीले ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल SQBJN बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फोन नम्बर छ 5428055437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यो हप्ता भने हामी कुनै पनि प्रश्न राख्दैनौँ है। प्रश्नको लागि भने हामी जहिले पनि दाजुलाई कुर्छौँ, विनोद दाजुलाई, अर्को साता भने विनोद दाजु अवश्य पनि कार्यक्रममा आउनुहुनेछ र त्यो बेला भने हामी प्रश्न राख्नेछौँ होइन दिदी।
1: हजुर हजुर, पक्कै पनि विनोद दाईले मजाले होइन प्रश्न राख्नुहुन्छ, रमाइलो पनि हुन्छ, र आज भने हामी राख्दैनौँ, दुईजना दिदी बहिनी छौँ।
0: अरुणदी खत्रीजीको पत्र भने अलिकति ढिला आयो, आइतबारको बेलुकी पख उहाँले पत्र लेख्नु भएको रहेछ उत्तर सहित है। अब त्यो बेलासम्म त हाम्रो कार्यक्रम प्रसारण भइसकेको थियो है अरुणजी, त्यसैले तपाईँलाई कार्यक्रम मार्फत हामी भन्छौँ प्रश्नको उत्तर भने अलि अगाडि नै दिनुहोला है, किनभने हाम्रो कार्यक्रम रेकर्ड हुने दिन भनेको बुधबार हो, त्यसैले तपाईँले बुधबार बिहानसम्ममा पठाइसक्नु पर्ने हुन्छ।
1: पक्कै पनि अलि छिटो चाहिँ पठाउनु होला होइन।
0: हजुर, यो भयो,
1: रेकर्ड हुन्छ, त्यो कारणले पनि अलि अघि पठाउनु भयो भने पक्कै पनि समावेश गर्न सजिलो हुन्छ।
0: सायद यो जानकारीलाई तपाईँ अब भने मनन गर्नुहुनेछ होइन। अब यो भन्दै मेरो हातमा पहिलो पत्रको स्वरूप राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजुको पत्र परेको छ दिदी। फेल्थम लन्डनबाट यो पत्र लेख्नु भएको छ। नेपालको ठेगाना भने उहाँ भोजपुर धरान हुँदै फेल्थम पुग्नु भएको छ है। र उहाँ सुरुवातमा लेख्नुहुन्छ, बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद धोज खड्का र निशा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। मैले पठाएको सन्देशहरू प्रसारण गरिदिनु भएकोमा म धेरै खुसी छु पनि भन्नुभएको छ है।
1: हजुर हजुर दाजु, हजुरले पठाउनु भयो भने एकदमै खुसीका साथ हामी प्रसारण अथवा रेकर्ड गर्छौँ नै। हजुरले पठाउनु हुन्छ, हुन त हामीलाई सधैँ सधैँ यसरी सहयोग गर्नुहुन्छ, आउनुहुन्छ, हामीसँग जोडिनुहुन्छ, एकदमै खुसी लाग्छ। र विनोद दाजु र निशा पनि त्यसरी नै गर्नु भएको हो, एकदमै खुसी हुनु भएको रहेछ, फेरि पनि यसरी पठाउँदै गर्नु होला है त।
0: अवश्य पनि। र तपाईँले हरेक 15 दिनमा होइन कार्यक्रममा भाग लिनुहुन्छ, यसको लागि धेरै धन्यवाद छ दाजु। र अहिले त साकेलामा एकदमै व्यस्त हुनुहुन्छ, हरेक विकेन्डमा तपाईँहरूको साकेला नाच म हेर्ने गर्छु है। हजुर, सोसियल मिडियाको माध्यमबाट हामी चाहिँ के गर्छौँ त उहाँको साकेला कार्यक्रम हेर्ने गर्छौँ है दिदी। र हाम्रो भाउजू रमा पुमा राई हुनुहुन्छ, उहाँ पनि निकै राम्रो नाच्नु हुँदो रहेछ, र छोरी हाम्रो भदैनी पनि निकै निकै राम्रो नाच्नु हुँदो रहेछ है त। हामी चाहिँ ग्रुप डान्स पनि हेरेका थियौँ, उहाँहरू चाहिँ हरेक विकेन्डमा चाहिँ एकदमै रमाइलो गरेर यो साकेला नाच्नुहुन्छ है। अब उहाँले अगाडि के लेख्नुहुन्छ भन्दाखेरि, सेवा हौवा अनि दर्शन नमस्ते, मैले मान्नुपर्ने अति नै आदरणीय मान्यजन अनि मेरा आफन्तजन साथै परदेशीको सन्देश कार्यक्रम सुनेर बस्नुहुने नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म राजेन्द्र वान्तवा राई पोखरी कान्छा र परिवारबाट ग्रीष्मकालीन अभिवादन भनेर भन्नुहुन्छ दिदी।
1: हजुर हजुर, दाजुलाई कार्यक्रममा स्वागत छ, हामी दुईजनाको नमस्कार छ, मैले अघि स्वागत गर्न भुलेछु, र सधैँ सधैँ यसरी आउनुहुन्छ, सबैलाई नमस्कार, आफ्नो इष्टमित्रदेखि साथी सङ्गी सबै सबैलाई सम्झेर यसरी आउनुहुन्छ, एकदमै खुसी लाग्छ दाजु, फेरि पनि यहाँलाई स्वागत तथा नमस्कार छ।
0: यो समर समय बेलायतमा कति साह्रो व्यस्तता व्यस्त छ भनेर चाहिँ उहाँले आफैले प्रश्न गर्नुभएको छ होइन, किन हो कुन्नी यही समयमा ड्युटी सेड्युल बेग्लै छ, त्यसको बावजुद कुनै पनि शनिबार आइतबार ढुक्कले बस्न नपाउनु पनि एकदमै यहाँ चाहिँ हामीलाई व्यस्त बनाएको छ, हरेक हप्ता विभिन्न कार्यक्रमले गर्दा चटारो छ, हामी किरात राईहरूको त झन् उभौली साकेला सकिएकै छैन भन्नुभएको छ।
1: हो नि दाई, के गर्नु होइन, काम पनि गर्नु पर्यो, ड्युटीमा पनि जानु पर्यो, त्यो सँगसँगै हामी सोसलाइज पनि हुनु पर्यो, के अब सामाजिक काम हुन्छ, यस्तै रमाइला कार्यक्रम हुन्छ, साकेला छ अहिले, अनि त्यो कारणले पनि निकै व्यस्त हुनु भएको हो, र व्यस्त हुनु पनि एक किसिमले त राम्रो पनि हो,
0: तर
1: कहिलेकाहीँ चाहिँ अलिकति धेरै व्यस्त हुँदा अलिकति ओहो रेस पनि गर्नुपर्छ कि जस्तो लाग्छ, त्यो नै भएको होला जस्तो लाग्यो दाई।
0: हजुर, धेरै व्यस्त भयो भने पनि फेरि धेरै सामानहरू चिजबिजहरू बिर्सने सम्भावना हुन्छ नि, फेरि आफैले आफूलाई बिर्सने बेर लाग्दैन होइन, त्यस्तो चाहिँ नहोला होइन, ओके ठिक्कको हुनु पर्यो, जे पनि के त ब्यालेन्समा हुनु पर्यो नि त होइन र ओके। अब उहाँ अगाडि लेख्नुहुन्छ, ज्यानले कसरत गर्ने समय नपाउने अनि खानु चाहिँ गजबै हुने, यसो उसो खानाकै मेसो हुँदा शरीरको तौल बढेर अनि ब्याङ्कमा चाहिँ ब्यालेन्स घटेर हैरान छ बा भन्नुभएको छ।
1: एकदमै रमाइलो कुरा गर्नुभएको रहेछ, अब त्यो ब्यालेन्स पनि घट्नु होइन, खानु मान्छेको लागि खानकै लागि त हो नि, त्यो पैसा कमाएको पनि, अब त्यो राखिराख्नु पनि बेकार हो, खानु पनि पर्छ तर अलिकति लिमिटमा होइन, अलिकति त्यही नै हो, रमाइलो गर्नुपर्छ दाइ, कहिलेकाहीँ हो, फेरि फेरि आउँदैन, त्यसैले बेला बेलामा रमाइलो गरेको पनि जाति नै हो, र वेट चाहिँ अलिकति कमै गर्नुपर्छ भन्छन्, तर खानु मन लाग्छ, के गर्नु, त्यही हो समस्या भनेको।
0: हजुर, यो के मतलब म्याक्सिमम् बार्बिक्यू हुन्छ होइन दिदी, सो धेरै वेट बढ्नु नै मेन चाहिँ कारण चाहिँ बार्बिक्यू धेरै खाएर नै हो होइन, अब त्यो अनुसारको कसरत गर्यो भने त केही फरक परेन, तर कसरत भएन भने चाहिँ एकदमै भुँडी लाग्ने सम्भावना हुन्छ है। अब त्यसमा चाहिँ तपाईँले अब विकेन्डमा खाने अनि अरू दिनमा चाहिँ अलिकति स्किप गर्ने त्यो गर्दा नि हुन्छ होइन, ब्यालेन्समा ल्याउन सकिन्छ। अब ब्याङ्कमा धेरै पैसा राख्नु हुँदैन नि दाइ, ढुसी पर्छ, त्यसैले त्यसलाई अब युटिलाइज पनि गर्नुपर्छ, एक बारको जिन्दगी हो होइन, अब त्यो जिन्दगीमा चाहिँ अब चाहेको कुरा गर्न पाएन भने त के भयो त होइन, त्यसको तात्पर्य भएन नि त,
1: पैसा मात्र भएर के गर्नु, बेला बेलामा गरेको राम्रो नै हो जस्तो लाग्यो मलाई चाहिँ।
0: धेरै पैसा छ तर उमेरले साथ दिएन अनि हुन्छ नि रमाइलो गर्ने मौका छैन भने त्यसको मतलबै भएन नि होइन र,
1: कामै भएन,
0: अनि खुसी छैन भने त्यसको मतलबै भएन, पैसा मात्र भएर भएन होइन, सबैलाई एउटा ब्यालेन्समा राख्नु पर्यो, लिभरेजिङ गर्नु पर्यो के। विनोद सरले मौसम सोध्नु भएको थियो, गत मे महिनाको अन्तिम साता गर्मी बढेर तापक्रम भने 31 डिग्री सेल्सियससम्म पुग्यो, हो धेरै पो भएछ त है, काठमाडौँ भन्दा पनि धेरै, काठमाडौँमा 28 डिग्री सेल्सियससम्म हुन्छ म्याक्सिमम्, अब झन्डै 6 हप्ता पानी नपरेर हो त्यो चाहिँ भएको, तर जुन लागेपछि पानी पर्न थालेर अहिले 14 देखि 18 डिग्री सेल्सियससम्म भएको छ, अहिले तापक्रम मौसम एकदमै ठिक्क छ। झारहरू फुलेर थपक्कै बलेको छ, रुखहरू हरियाली भएर छपक्कै देखिएको छ, अनि धेरै खाएर बोसो लागेर डम्मै छ हजुर भुँडी चाहिँ। अनि अर्को कुरा, नेपाल कप पनि सुरु भएको छ भनेर भन्नुभएको छ।
1: ओहो, एक किसिमले त एकदमै रमाइलो रहेछ, हरियाली पनि होइन अनि भुँडी पनि बढ्नु, अनि यतातिर नेपाल कप पनि भएको एक किसिमले रमाइलो पनि भयो, इन्जोय पनि भयो, सबै साथी सङ्गी भाइहरूसँग रमाइलो गर्ने एक किसिमले त्यो पनि भयो, र सबै कुरा मिलेको रहेछ। समर हो होइन, यति बेला त हो हजुरहरू एकदमै फ्रीले इन्जोय गर्ने, चिसोमा त बेसरी चिसो भएर पनि गाह्रो हुन्छ, अहिले चाहिँ समर भएको कारणले इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्, यही नै भन्न चाहे।
0: अब अर्को, अब विन्टरमा चाहिँ होइन, अब काममा जाँदा पनि अँध्यारै, कामबाट फर्किँदा पनि अँध्यारै हुने अब दिन हुन्छ, सो अहिले नै तपाईँले इन्जोय गर्नुहोला समरमा, होइन दिदी? भुँडी बढ्छ भनेर त्यो चिन्ता नलिनु न, अलिक थोरै थोरै खानुहोस् न, होइन, अलिक धेरै झारपातहरू धेरै खानुहोस् होइन, अब है हरियो परियो धेरै खानुहोस्, मासुभन्दा अब मासु मात्र खाएर पनि भएन नि त होइन, मांसाहारी धेरै हुनु भएन, त्यसलाई अलिकति ब्यालेन्समा राखेर त हुन्छ नि, सागपात पनि खानुभयो भने एकदमै ठिक हुन्छ, हजुर। मैले त के गर्छु भने एकदमै टन्ना एक दिन खायो भने अर्को दिन म स्किप गरिदिन्छु कि, त्यो भयो भने आफ्नो हुन्छ नि मेटाबोलिजम भन्छ होइन हाम्रो नेपालीमा पाचन क्रिया, त्यसलाई पनि सजिलो भयो कि होइन, सो एकछिन भयो भने रेस्ट भयो नि त, अब मसिनलाई त रेस्ट चाहिन्छ भने हामी त मान्छे हो नि त होइन, हाम्रो पनि पेटभित्रको मसिनलाई त कहिलेकाहीँ रेस्ट चाहिन्छ नि त है, कति काम दिइराख्नु होइन बिचरा उसलाई पनि त कहिलेकाहीँ रेस्ट चाहियो नि त, सो त्यसरी पनि गर्न सकिन्छ।
1: मान्छेले धेरै खानु पनि अहिले एकदमै बिरामीको कुरा पनि गर्नुहुन्छ,
0: एकदमै हजुर,
1: कम खायो त्यति स्वस्थ भइन्छ,
0: स्वस्थ भइन्छ
1: अहिले है, नयाँ फेरि
0: हो नि, कम खाने अनि कसरत पनि गर्ने
1: भन्ने कुरा छ, त्यो भएर कम खानु भन्छ तर मुखले त खानु मन लाग्छ, समस्या भनेको यही नै हो,
0: पेट त भर्यो तर मन भरेन भनिन्छ नि होइन। गत 6 जुनको दिन पुमा राईहरूको साकेला पर्व मनाइएको थियो, त्यसैले जानै पर्यो ससुरालीकोमा भन्नुभएको छ होइन, अब भाउजू पुमा राई भएपछि उहाँको ससुरालीहरूको पनि के त 6 जुनमा प्रोग्राम रहेछ होइन, त्यहाँ पनि जानुभयो। त्यस्तै गरी 13 जुनमा बान्तवाहरूको साकेला हुनाले स्वयं बान्तवा परियो, नगै भएन, र 28 जुनको दिन लन्डन वासीको यस वर्षको अन्तिम उभौली साकेला छ, त्यसमा पनि आफै एक कामको जिम्मेवारी भएको व्यक्ति भएको हुँदाखेरि अब जानै पर्यो, त्यसैले झनै व्यस्त पो हुने भयो भनेर भन्नुभएको छ।
1: हजुर हजुर, दाइले एकदमै रमाइलो कुरा गर्नुभयो, ससुरालीमा त झन् जानै पर्यो नि, होइन ज्वाइँ भनेर जानु पर्यो, खाना कति मिठो मिठो बनाएर दिनुहुन्छ, जानु पर्यो, अर्को दिन भनेको आफ्नै भयो होइन, आफ्नै उसहरूको जानै पर्यो, र अर्को दिन पनि लन्डनमा रहेछ, लास्ट रहेछ, यो पनि रमाइलो गर्नु पर्यो, एकदमै रमाइलो गर्नु होला दाई, यस्तो रमाइलो दिन पनि कहाँ आउँछ र सधैँ सधैँ आउँदैन, त्यसैले गर्नुपर्छ है त
0: एकदमै। र जाँदा जाँदै उहाँले गीत रोज्नु भएको छ, गीतको बोल छ, माया अन्तै सारा सक्छौ काँडे तारले बार, हजुर यो गीत स्वरूपराज आचार्यले गाउनु भएको छ, र यस गीतबाट म सम्झना गर्न चाहन्छु भनेर चाहिँ उहाँले चाहिँ यहाँ आफ्नै जीवन साथी रमा कुमार राई अनि परिवारलाई माया अनि आशीर्वाद भन्नुभएको छ। त्यस्तै गरी भोजपुरमा हुनुभएको जेठा दाजु र भाउजूलाई सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा, त्यस्तै गरी भतिज भतिजीहरू भन्दा सम्पूर्ण पोखरी घरे परिवारमा पनि सम्झना छ, र गाउँले जिल्लावासी धरानवासी आफन्तजन बिएफएस गोर्खा रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूलाई सम्झना छ। त्यसै गरी बेलायतमा बस्नुहुने काका दानबहादुर राई अनि परिवार, रविन राई, चिरण कुमारी राई, जय कुमार राई, कृष्ण प्रेम बहादुर राई, शिवधोज राई अनि सपरिवारलाई पनि म सम्झन चाहन्छु भनेर भन्नुभएको छ। सधैँ सम्झने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, दर्पण देविका रुदुङ, निला राई, अनिता बान्तवा, सरिता राई, सङ्गीता बायुङ राई, सुनिता पुन, त्यसै गरी गौतम बान्तवा, छवि थापा, धनवीर पुन, प्रेमधोज गुरुङ, युक्तप्रसाद श्रेष्ठ, अरुण नदी खत्री, सुम्निमा राई, रमिला बान्तवा, विनिता सुनवार, कृति योन्जन, सिसम बान्तवा, मान बहादुर लिम्बु, ओम मणि सापकोटा, अमर निर्दोष, राजाराम राय माझी र कालीबहादुर तामाङ, उहाँहरूलाई भने म कहिले पनि बिर्सिन्न भनेर भन्नुभएको छ। सेवामा राजेन्द्र बान्तवा राई पोखरी कान्छ फेल्थम लन्डन बेलायत भनेर उहाँले पत्र टुङ्गाउनु भएको छ।
1: हजुर हजुर, राजेन्द्र दाईलाई धेरै धेरै धन्यवाद छ, यसरी आउँदै गर्नु होला, एकदमै रमाइलो पत्र लिएर यसरी आउनु होला भन्न चाहे, सबै सबै इष्टमित्र आफ्नो घर परि सबैलाई सम्झेर राजेन्द्र बान्तवा राई दाजु जानुभयो। अब उहाँको रोजाएको गीत स्वरूप राज आचार्यले गाउनु भएको छ, माया अन्तै सारा, हजुर यो गीत छ।

0: हजुर, यो मिठो गीत स्वरूपराज आचार्यले गाउनु भएको गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा पोखरी कान्छा भनेर हामी चिन्छौँ उहाँलाई। दाजुलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रममा आउँदै गर्नुहोला अनि हामीलाई बेला मौकामा सम्झँदै पनि गर्नुहोला, होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनुहोला है दाजु।
0: हजुर, अब हामी लाग्छौँ कतातिर भन्दाखेरि फेरि युकेतर्फै लाग्छौँ दिदी। अब हामी केबी गुरुङ दाईको पत्रतर्फ लाग्छौँ अनि उहाँ हाम्रो केबी दाई चाहिँ धेरै भयो नेपाल नआउनु भएको, होइन? त्यसैले हामी कार्यक्रम मार्फत उहाँलाई के भन्छौँ भने नेपाल आउँदाखेरि स्टुडियो आउन नभुल्नु होला पनि भन्छौँ।
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है दाजु। पहिल्यै फर्स्टमै हामी यो आग्रह गर्यौँ, यो भन्दै अब केबी दाईको पत्रतर्फ लागौँ। उहाँ भन्नुहुन्छ, नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मास्यो, निशा बहिनी, मिना बहिनी र सुसन बाला दिदी, साथै बिएफबिएस गोर्खा रेडियो काठमाडौँ, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत यति बेला परदेशीको सन्देश सुनिरहनुभएका सम्पूर्णलाई म केबी गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार भन्नुभएको छ निशा।
0: हजुर, कुम बहादुर गुरुङ दाई, होइन, उहाँ आउनु भएको जहिले पनि मलाई याद आउँछ, पुरानो घरमा आउनु भएको थियो है दिदी। र दाजुले चाहिँ त्यो बेला नयाँ एकदमै प्रोफेसनल क्यामेरा ल्याउनु भएको थियो अनि हामीलाई फोटो खिच्नुभयो उहाँले है। सबैजनाको फोटो खिच्नुभयो भनौँ न ग्रुपमा, अनि पछि हेर्दाखेरि त मेमोरी कार्डै ल्याउनु बिर्सिनु भएको रहेछ। हजुर, त्यो बेलाको त्यो चाहिँ मलाई कहिले पनि बिर्सिदिनँ मैले है दिदी। एकदम त्यो मानसपटलमा मलाई घुमिरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै। अब अहिलेको जस्तो हुन्छ नि आइफोनको जमाना थिएन त्यो बेला, होइन, अब त्यही फोनहरू त्यही हुन्छ नि प्रोफेसनल क्यामेरा भनेको नै एकदमै ठुलो थियो त्यो बेला। सो त्यहाँबाट चाहिँ हामीले फोटो लिएका थियौँ है। त्यो कुरा चाहिँ घरिघरि मेरो दिमागमा आइरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै।
1: हजुर, मलाई पनि एकदमै हाँसो लाग्यो।
0: कुम दाई, तपाईँ कहाँ हुनुहुन्छ? धेरै भयो तपाईँले पत्र पनि नलेख्नु भएको, यो पत्र पनि धेरै पछि आएको छ, होइन, र अहिले कुन ठाउँमा हुनुहुन्छ त्यो पनि हामीलाई मजाले उल्लेख गरेर लेख्नुहोला। अब युके मात्रै भन्छौँ तर युकेको कुन ठाउँमा बस्नुहुन्छ त्यो चाहिँ अलिकति हामीलाई क्लियर छैन, होइन। कार्यक्रममा स्वागत छ अनि हामी दुवैजनाको नमस्कार पनि छ दाजु।
1: हजुर, यो भन्दै उहाँले फेरि लेख्नु भएको छ, केही साथीभाइ नर नातालाई सम्झन चाहन्छु। सम्झनामा हजुरहरू चारैजना बिएफबिएस गोर्खा रेडियो नेपाल, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत निमा सेलियर दिदी क्यालिफोर्निया, गीतकार रञ्जना राई र उहाँका श्रीमान सन्तोष राई, सङ्गीता राई, सम्दिनीज्यू, निर्मला राई बहिनी, निलम बहिनी, साधुराम दाई, विजय भाउजू, चन्द्र दाई, जुम्ल्या दाजु भाइ, राम लक्ष्मण दौतरी, विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विशु भाइ हङकङ, ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई क्याम्बरली, चन्द्र प्रसाद दाई र इन्दु भाउजू, चन्द्र प्रसाद दाई र इन्दु भाउजू फान बोरो, यामदास मुलिछा दाई, दाई प्रेमध्वज गुरुङ, दामिनी गुरुङ आयरल्यान्ड, शिव गुरुङ दिदी, क्याप्टेन देव घले दाई, तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, दर्पण देविका राई बहिनी, विनिता सुनवार परदेशी, घिमिरे माइलो र यति बेला कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्णलाई समर्पित गर्दै बिदा हुन चाहन्छु। अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए, हवस् त धन्यवाद भनेर कुम बहादुर गुरुङ अथवा केबी गुरुङ लमजुङ जिल्ला गाउँ भाजोक बेसी कुमलिङ हाल भने युके भनेर लेख्नु भएको छ।
0: हजुर, बेसी सहर लमजुङ, होइन, हाम्रो दाजुको गाउँ। हजुर, त्यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरू तपाईँ यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो कुम बहादुर गुरुङ दाईलाई अवश्य पनि चिन्नुहुन्छ होला, होइन। अब उहाँले कुनै पनि गीत रोज्नु भएको छैन दिदी, त्यसैले हाम्रै रोजाइमा राखेका छौँ बतासै सरसर, शक्ति चन्द र अनु चौधरीले गाउनु भएको छ। निकै चर्की गीत छ है दिदी,
1: एकदमै।
0: हजुर, चर्की गीत अनि हाम्रो कुम दाई पनि एकदमै चर्की हुनुहुन्छ, आशा गर्छौँ हामी यो गीत सुन्दै उहाँ नाच्नु पनि हुन्छ होला, होइन।
1: पक्कै पनि उहाँ लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि भन्दै यो गीत सुनौ है त।
0: हजुर।

0: BFBS Gorkha Radio.
1: हजुर BFBS Gorkha Radio को प्रस्तुति कार्यक्रम परदेशीको सन्देश. हजुर, परदेशको सन्देश घरदेशमा अनि घरदेशको सन्देश परदेशमा पुर्याउने यो एक मात्र कार्यक्रम हो परदेशीको सन्देश. छोटो विश्रामपछि पुनः तपाईँको स्वागत गर्छौँ हामी र तपाईँको सेवामा हामी हाजिर भइसकेका छौँ. मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ दिदीले.
2: मेरो नाम हो मीना थापा.
1: हजुर, हामी त आइसकेका छौँ अब छोटकरीमा. ठेगाना पनि भन्छौँ दिदी.
2: हजुर, ढिला नगरी अब ठेगाना दिनुपर्छ. ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्यू बिजेन बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फोन नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930. हाम्रो फोन नम्बर हो.
1: हजुर, यी तपाईँ हाम्रा सम्पर्क नम्बर, र यही नम्बरमा फोनमा चाहिँ हाम्रो नियमित श्रोता आइसक्नु भएको छ मिना दिदी. एकदमै चिर परिचित श्रोता हुनुहुन्छ. उहाँ को हुनुहुन्छ भन्ने कुरा भने हामी एकछिनमा यहाँहरूलाई भन्छौँ. सुरुवातमा उहाँलाई स्वागत गरौँ. हुँदैन दिदी?
2: ल, स्वागत.
1: हजुर हजुर, नमस्कार दाई.
3: नमस्कार नमस्कार.
1: नवलपुरबाट हाम्रो ओममणि सापकोटा दाजुसँग आज हामी दोहोरो कुराकानी गर्छौँ.
2: हजुर हजुर, ओममणिजी, यहाँलाई स्वागत छ कार्यक्रममा. नमस्कार पनि छ. सन्चै हुनुहुन्छ नि?
3: हजुर, तपाईँहरू दुवैजनालाई अनि हाम्रो बिएफबिएफ गोर्खामा तपाईँहरू जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णमा एकमुष्ट मेरो तर्फबाट मिठो सम्झना साथै नमस्कार. हाम्रोतिर समग्रमा अब गर्मी छ मिनाजी, एकदम अत्याधिक. अब एकछिन पछि हावा चल्न सुरु हुन्छ. अरू त समग्रमा सबै राम्रै छ भनौँ है त.
2: हजुर हजुर, नवलपुरमा गर्मी त एकदमै छ होला र सँगसँगै पानी पर्ने अनि हावा चल्ने गर्छ होइन?
3: हजुर, बेलुका पख एकदम तुफान. तपाईँको यो अहिले त नयाँ नयाँ मोडलहरूको घरको ढलाइ गरेर माथि टस लगाएको छ, त्यो चिनको छानाहरू उडाउनेहरू त्यस्तो किसिमले पनि आइराखेको छ है. तर हाम्रोतिर त त्यस्तो क्षति नोक्सान त गरेको छैन, अन्त अन्त त गऱ्यो भन्ने सुन्नुमा आएको छ है त.
1: ओहो, भनेपछि हुरी बतास आउने क्रम पनि जारी नै छ होइन दाजु?
3: हजुर हजुर, हाम्रो त्यो अझ बढी त हाम्रो त्यो एकजना हुनुहुन्छ, तपाईँसँग पनि कुरा गर्नुभएको थियो होला. मेरो घरदेखि ठ्याक्कै दाउन्नेको फेदीमै पर्छ तपाईँको त्यो सार्जन महत्त्व भन्ने हुनुहुन्छ, उहाँको घरतिर त एकदम तुफान आउँछ. अघि नै मलाई फोन गरिसक्नु भएको थियो,
1: केयर गर्नुपर्ने भयो होइन दाजु?
3: हजुर हजुर, पक्कैतिर एकदम. यहाँ त तपाईँको अब यो कपडाहरू भयो केही चिजहरू पहिले नै अब सबैले सतर्क गरिसकेछन्. अब तपाईँको त्यस्तो झडाङ र झुडुङ गर्छ अनि कोही दिन लाइनै हुँदैन, अनि अबेला राति आउँछ अनि लाइन आइदिएन भने साह्रै समस्या हुन्छ क्या बालबच्चा भएको र वृद्धहरूको लागि, अनि हामीलाई पनि समस्यै हुन्छ भनौँ न. अब मिडियाहरू सुन्ने, टेलिभिजन सुन्न पाइँदैन अनि बन्दको बन्दै हुन्छ क्या. बुटोलबाट तपाईँको नारायणघाटसम्मको बाटो चाहिँ डाउनेमा गडबड थियो, अहिले गौतम बुद्ध जन्मस्थल जानलाई त एकतर्फी बाटो सरेर एकदम राम्रो भएको छ है त. यो पनि हजुरहरूलाई मैले जानकारी गराएँ, एकतर्फी बाटो चाहिँ क्लियर भएको छ.
1: एकदमै खुसी लाग्यो हामीलाई पनि. र ओम दाई, अब पहिला पहिला चाहिँ तपाईँले कार्यक्रममा भाग लिँदाखेरि एकतर्फी मात्र बोल्नुहुन्थ्यो होइन, फटाफट बोलेर सकाइदिनुहुन्थ्यो. अब आज कस्तो लागिरहेको छ दोहोरो कुराकानी गर्दाखेरि?
3: अब यो दोहोरो कुरा गर्दाखेरिको त तपाईँहरूसँग अब एउटै कोठामा एउटै टेबुलमा, उतापट्टिको टेबुलमा तपाईँ, यतापट्टिको टेबुलमा म बसेर अनि चियाको गिलास चिया खाँदै गफ गरे जस्तै आनन्द आइरहेको.
1: हजुर हजुर, एकदम आनन्द हामीलाई पनि लागिरहेको छ र एकदम खुसी लागेको छ है ओम दाई. अब तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ अलिकति गाह्रै छ अहिले, हुन्छ नि यो हुरी बतास होइन, अनि तपाईँले भने जस्तै एकदमै हावा हुरी चल्ने, पानी पर्ने भइरहेको छ. सो तपाईँहरूले आफ्नो ख्याल राख्नुहोला है. यसो ससाना नानीहरू छन् भने उहाँहरूलाई पनि अलिक केयर गर्नुहोला. घर बाहिर जाँदाखेरि अलिकति होसियारीपूर्वक सबैको इन्तजाम गरेर जानुहोला.
3: सबै पनि भनौँ, स्कुलबाट त अब बोर्डिङमै हालिन्छ के अरे, बोर्डिङकोले त गाडीमै ल्याउँछन्, घरै ल्याएर छोडिदिन्छन्, त्यही पनि केयरफुल त गर्नुपर्छ.
1: पक्कै पनि
3: छुट्टीको दिनमा आदि अलिकति खतरा छ कि तपाईँको, अलिकति 14-15 बालबच्चाहरू तपाईँको हाम्रो नजिकै नारायण नदी छ त्यसमा पौडी खेल्न जाँदाखेरि एक दुईजना बच्चाहरू पनि बिते क्या तपाईँको त्यस्तै घटना.
1: हिजो
3: भर्खरै पोखरा फ्यातलमा पनि पर्यो नि त एकजना 20 वर्षको केटा.
1: भनेपछि अलिक गर्मी बढेको छ अनि यो गर्मी छल्नको लागि पौडी खेल्न जाँदाखेरि बालबच्चाहरूलाई अलिकति जोखिमै छ. अब केही हप्ता अगाडि हामीले पनि सुन्यौँ होइन दाजु यो समाचार, एकदमै दुःख लाग्यो यो सुन्दाखेरि. अब यो घटनाहरू नघटोस् भन्ने हामी चाहन्छौँ, त्यसको लागि अब अभिभावकहरूले पनि एकदमै राम्रो तरिकाले चाहिँ आफ्नो बालबच्चाको केयर गर्नुपर्ने हुन्छ होइन, कहाँ जाँदैछ
3: त्यो बालबच्चा अभिभावकले पनि गर्नुपर्छ. अनि तपाईँको यस्तो सम्बन्धमा अलिकति शिक्षकहरूले पनि बोर्डिङ भए पनि अथवा सरकारी भए पनि यो सम्बन्धमा नि अलिकति शिक्षकहरूले पनि अलिअलि तपाईँको चाहिँ त्यसरी सिकाइदियो भन्छुन गर्यो भनेदेखि अलिकति सचेत पनि हुने थियो होला जस्तो पनि लाग्छ क्या मलाई त.
1: ध्यान पुर्याउनु पर्यो होइन दाजु.
3: हजुर हजुर पक्कै पनि.
1: ओके, अब जाँदा जाँदै कार्यक्रम परदेशीको सन्देशमा तपाईँ

0: धनकुटा अनि हाम्रो रामबहादुर खड्का अनि धनवीर पुन म्याग्दी घोडेपानी छवि थापा गुल्मी सुखराम लामा दक्षिणकाली निचा लामा दोलखा चारीकोट अरुण नदी खत्री पार्सीकोट गगन तेरथुमे कान्छा धरान आशिष नयन काठमाडौँ लगायत लगायत अब सम्पूर्ण साथीहरूलाई नै भन्दै म हजुर यस कार्यक्रमबाट बिदा हुन्छु है त।
1: हजुर बिदा त हुनुहुन्छ, तर अब जाँदा जाँदै कुन गीत सुन्न चाहनुहुन्छ दाजु?
0: पुलेन्द्र विश्वकर्माको चौतारीलाई सर र पिपल छाया भयो मलाई सधैँ अधुरो माया भयो भन्ने सङ्गीत राखिदिनुहोस् न भाइ त।
1: हस् हस् हुन्छ,
2: राम्रो गीत मगाउनु भयो। ल ओम मणि सापकोटाजीलाई कुराकानी भयो, एकदमै मिठो कुराकानी भयो, रमाइलो कुराकानी भयो, आज एकदमै खुसी लाग्यो। यहाँलाई धेरै धेरै धन्यवाद छ,
1: धन्यवाद छ दाजु,
2: पनि यसरी कुरा गर्दै गरौँला है त ओम मणिजी।
0: हस् त नमस्कार,
1: नमस्कार, शुभ दिन।

0: हजुर, ओममणि दाजु हुनुहुन्छ नवलपुरबाट, होइन? हामीलाई जहिले पनि सम्झनुहुन्छ, हरेक हप्ता हामीलाई फोन गर्नुहुन्छ र एक हप्ताको अन्तरालमा भाग लिनुहुन्छ दिदी, है? र आज पनि हामीले उहाँलाई फोन मार्फत नै यो वार्ता गऱ्यौँ र दुईतर्फी वार्ता एकदमै रमाइलो भयो। उहाँले सुन्न चाहनुभएको गीत पनि हामी राख्नेछौँ दिदी।
1: हजुर हजुर, पक्कै पनि। अब ओममणि सापकोटाजीले रोज्नु भएको गीत राख्दै अब गीततर्फ नै लागौँ, होइन निशा?
0: हजुर।

0: दिदी ओमनी दाजुले मगाउनु भएको गीत त निकै मार्मिक रहेछ होइन?
1: हो नि,
0: निकै राम्रो पनि लाग्यो, एकदमै यो लोक फ्लेभरमा छ र एकदम स्लो टाइपको होइन, मजाले यो चाहिँ घाँस दाउरा गर्दाखेरि गाउने खालको अनि सुन्ने खालको गीत छ होइन? अब हामी अन्ततिर आइसकेका छौँ दिदी, र अन्तिम पत्र मेरो हातमा परेको छ। उहाँ हुनुहुन्छ, पत्र पढाउने श्रोता हुनुहुन्छ अरुण नदी खत्री। उहाँको ठेगाना चाहिँ पासीकोट नारायण थान उज्यालो बस्ती भनेर लेख्नुहुन्छ है दिदी।
1: पक्कै पनि अरुण नदी खत्री जी आउनु भएको छ, उहाँलाई कार्यक्रममा पहिले नै
0: स्वागत गरौँ। हजुर, सुरुवातमा भन्नुहुन्छ, बिएफपिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यो कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बालाजी, विनोद खड्काजी, आरती लम्साल, निरा राणाबाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भनेर भन्नुहुन्छ।
1: हजुर हजुर, अरुण नदी खत्रीजी यहाँलाई कार्यक्रममा स्वागत छ। हामी दुईजना छौँ आज, विनोद दाजु हुनुहुन्न, त्यसैले दुईजनाको नमस्कार कार्यक्रममा स्वागत छ। र सबै स्टाफहरूलाई सधैँ सधैँ सम्झिनुहुन्छ, उहाँहरूको पनि नमस्कार र कार्यक्रममा स्वागत छ। सन्चै आरामै हुनुहुन्छ होला। र अस्ति नैको कुरा गर्दा निशा हुनुहुन्थ्यो होइन, अरुण नदीजी आउनु भएको थियो क्या त्यतिखेर पनि।
0: हजुर हजुर,
1: जोस एकछिन गफ गऱ्यौँ होइन, अनि उहाँले फोटो पनि खिच्न भन्नुभयो अनि खिचेर जानु भएको थियो, बाटोमा पसेको नि भनेर आउनु भएको थियो।
0: हजुर, यता काम पर्दाखेरि बाटो पर्यो भने चाहिँ अवश्य पनि आउनु होला अरुणजी, मिठो कफीको चुस्कीसँगै हामी कुराकानी गरौँला होइन त। हजुर, अब उहाँ अगाडि लेख्नुहुन्छ, मेरो 2040 सालको पत्र मित्र साथी युक्त प्रसाद श्रेष्ठ, जेठ 11 गते सोमबारको दिन बेलुका 4:30 बजे मेरो घरमा आउनु भएको थियो, उहाँसँग मेरो दोस्रो भेट भयो भनेर भन्नुहुन्छ।
1: एकदमै खुसीको कुरो हो नि त होइन, 40 वर्ष अघिको पत्र मित्र, ओहो धेरै लामो रहेछ। एकदमै खुसी लाग्यो अरुण नदीजी, अस्ति आउनु भएको थियो क्यारे होइन,
0: यहाँ पनि आउनु भएको थियो,
1: त्यहाँ पनि जानुभएछ, हजुरलाई भेट्नु भएछ, एकदमै खुसी लाग्यो।
0: विक्रम सम्बत 2040 सालदेखिको पत्र मित्र साथी भनेपछि त
1: है
0: अहिले 2083 साल छ, कति वर्ष भयो त, 43 वर्ष नै भइसकेछ। ओके, अब उहाँ अगाडि लेख्नुहुन्छ, जेठ 23 गते शनिबारको दिन म नेपाली शिक्षा परिषदको अमृत महोत्सव वर्ष 2082-83 अवसरमा नेपाली भाषाको श्रीवृद्धिमा नेपाली शिक्षा परिषदको योगदान विषयक प्रवचन समारोहमा सहभागी हुन लेखनाथ साहित्य सदन 16 खुट्टे पुगेको थिएँ भनेर प्रोग्राममा भाग लिनुभएको थियो अथवा जानुभएको थियो, त्यो कुरा गर्नुभएको छ दिदी। अब यस कार्यक्रम मार्फत स्याङ्जाका नरेन्द्र रिमाल, बिरगन्ज गहवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र साथी पत्रकार नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलातमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र थालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटका मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, राम बहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, विमला याम्फू, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, त्यस्तै गरी नानु करुणा, सामना तामाङ, दर्पण देविका रोदुङ, रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तव राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, भनिदिनु होला है भनेर भन्नुभएको छ।
1: ओहो, सबै धेरैजना अरुण नदीजीको धेरै साथीभाइहरू हुनुहुन्छ, लामो लामो पत्र मित्रका साथीहरू लगायत होइन, भर्खरका भएका धेरै साथीहरू हुनुहुन्छ, सबैलाई सम्झिनु भयो, एकदमै खुसी लाग्यो, यसरी आउँदै गर्नुहोला अरुण नदीजी।
0: अब जाँदा जाँदै अरुणजीले अरुण थापाकै गीत रोज्नु भएको छ, अरुण थापाले गाउनु भएको म रोए पनि तिमी हाँसिदिनु बोलको गीत सुनाइदिनु होला भन्नुभएको छ, अनि उहाँले यो चाहिँ के छ त भन्दा मुक्तक लेखेर पठाउनु भएको छ दिदी।
1: उहाँको भावना भनौँ होइन,
0: अब
1: कसले हो त
0: वाचन गर्ने, मुक्तक वाचन गर्ने पालो चाहिँ मिना दिदीको छ।
1: अब ढिला नगरी वाचन गरिहाल है त, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, अरूलाई फुर्ती लगाएर हिँड्ने कहिले नगर, त्यही घमण्डको मातले गर्दा तुप्पिन्छौ तिमी, त्यही घमण्डको मातले गर्दा तुप्पिन्छौ तिमी, नहुने र नपत्याउने काम कहिले पनि नगर, नहुने र नपत्याउने काम कहिले पनि नगर।
0: एकदमै राम्रो कुरा लेख्नु भएको छ। मै हुँ भन्ने मान्छेहरूलाई होइन, जसले गर्नुहुन्छ अलिकति ओभर स्मार्ट, अलिकति हुन्छ नि इगो भएको मान्छेहरूलाई चाहिँ अलिकति यो कुराले चाहिँ केही मात्रामा छुन्छ नै,
1: कहीँ पनि छुन्छ। अनि उहाँले एउटा हरप पनि लेख्नु भएको छ। सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछु यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछ यसले। परिवारमा नपढ्ने यही मात्रै जन्मियो, परिवारमा नपढ्ने यही मात्रै जन्मियो, अहिले रोजगारी कहीँ पाउन सकेन यसले।
0: त्यसो भए बालाई भन्नु पर्थ्यो नि त म खाएर पढ्छु भनेर कि कसो ओके, अगाडिको हरफहरू निकै मन छोयो मलाई होइन। अब यसमा के छ भन्दाखेरि हामीले एउटा इक्जाम्पल पनि लिन सक्छौँ नि त होइन, जङ्गलको राजाको हो त सिंह हो नि होइन, जङ्गलको राजा सिंह को एक दिन त मृत्यु हुन्छ
1: पक्कै पनि
0: है। मृत्यु भएपछि त्यो सिंहको जुन शरीर हुन्छ, मृत्यु भएको शरीर, त्यो शरीरलाई केले खान्छ त दिदी? कमिलाले,
1: कमिला किरा फट्याङ्ग्रा सबैले खाइदिन्छ
0: एकदमै। अब ठुलोमा त सिंह छ तर कमिलाले त खाने भयो नि त ठुलो भए पनि होइन। सो घमण्ड कसैले पनि गर्नु हुँदैन होइन, आखिर मरेर लाने चोला हो, सो एक दिन त जानै पर्छ। सो एकछिनको लागि आएको यो संसारमा यो एउटा स्टेज हो कि होइन, हामी चाहिँ के त पात्र हौँ, कतिन्जेलसम्म बाँच्छौँ, कहिले लेखिएको छ अब जाने समय कसैलाई थाहा हुँदैन होइन। सो यो दुई दिनको जिन्दगीमा किन तेरो मेरो, किन घमण्ड, किन इगो होइन, किन ओभर स्मार्ट, किन एटिट्युड, यो सबै कुरा मलाई एकदमै फगत लाग्छ कि दिदी है। सो तपाईँले भनेको कुरा एकदमै सही गर्नुभएको छ। म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर होइन। सो अब नहुने र नपत्याउने काम पनि कहिले पनि नगर भनेर भन्नुभएको छ। कर्म हो नि त, तपाईँले अब ढाँट्नु भयो, छल्नु भयो, कसैको आत्मा रुवाउनु भयो भने अवश्य पनि कर्मको फल त पाउने नै भयो होइन।
1: सो अगाडि र पछाडि मात्रै हो, एक दिन त पक्कै पनि पाउँछ
0: र पर्ख र हेर हुन्छ कि होइन, पर्खिने हो अनि हेर्नुपर्छ र जसले सहन्छ ऊ रहन्छ होइन, त्यो पनि याद राख्नुपर्छ। र अर्को कुरा के छ त भन्दाखेरि, तपाईँले अब एकदमै हुन्छ नि उमेर हुँदासम्म अथवा तपाईँको हुन्छ नि एकदमै धेरै पैसा छ, धेरै धनी हुनुहुन्छ, तपाईँले घमण्ड गर्नुहुन्छ, तर एक दिन न एक दिन करोडपति पनि रोडपति भएको त हामीले देखेका छौँ नि होइन। 2072 सालको भूकम्पमा के भयो त, करोडपति पनि रोडपतिमा आएका थिए नि त होइन, त्यो पनि सिचुएसन हामीले अलिकति याद गर्नुपर्ने हुन्छ कि यस्तो कुराहरूमा है। सो तपाईँको मुक्तकले हामीलाई एकदमै छोयो अरुणजी, धेरै धन्यवाद छ कार्यक्रममा भाग लिँदै गर्नु होला, यी यस्तै मुक्तकहरू लेखेर पठाउनु होला, भावनाहरू कोर्नु होला होइन।
1: हजुर,
0: अब तपाईँले सुन्न चाहनुभएको गीत हामी अन्तमा राख्छौँ। अब त्योभन्दा अगाडि पनि हामी के गरौँ त दिदी, बिदा माग्नुपर्छ होला
1: पक्कै पनि। निशाले भने जस्तै गरेर एकदमै मन छोयो अरुण नदीजी, यसरी आउँदै गर्नुहोला भन्दै हामी भने बिदा माग्ने बेला आइसकेको छ, त्यसैले बिदा मागौँ होइन निशा,
0: बिदा मागौँ। अब भोक पनि लागिरहेको छ, खाजाको टाइम पनि हुन लाग्यो हाम्रो त यहाँ रेकर्डिङको बेलामा होइन। अब जानुपर्छ होला दिदी,
1: आज भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि कहिले काहीँ आउने बाचा गर्दै बिदा भए हवस् त, नमस्ते, यहाँको दिन शुभ रहोस्।
0: कार्यक्रममा भाग लिनुहुने र सुनेर साथ दिनुहुने यहाँहरू सबै सबैलाई अन्तर आत्मादेखि नै धन्यवाद छ। आगामी दिनहरूमा पनि यसरी नै माया र साथ हामीले पाइरहौँ भन्न चाहन्छु। यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन, बाइ बाइ।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर,
3: एपमा बेलायत भरि
2: अन एयर,
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: प्ले बीएफबीएस।
3: यो बीएफबीएस गोर्खा रेडियो हो,
2: गोर्खा रेडियो।
5: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले अस्ति शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रीको चीन भ्रमणको औपचारिक जानकारी गराएको थियो। मन्त्री खनालले चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा असार 3 गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने परराष्ट्रले जनाएको छ। मन्त्री खनालले बेजिङमा चिनिया विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अघि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ। यस्तै खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। सम्मेलनमा उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनाल बेजिङमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनुहुनेछ। यो कार्यक्रममा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्कने कार्यक्रम छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कणेललाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। पोखराबाट खटिएको आयोगको टोलीले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा कणेललाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार कणेललाई सेवाग्राहीबाट 40,000 घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। यस क्रममा घुस रकमसहित स्रोत नखुलेको 21,000 रुपियाँ समेत बरामद भएको उहाँले बताउनुभयो। कणेलमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता न्यौपानेको भनाइ छ। नेपाली सेना कञ्चनपुरको महाकाली पुलको गाइड बन्ड पुननिर्माणमा खटिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 12 महाकाली नदीमा निर्माण भएको 4 लेनको पक्की पुलको उत्तरतर्फको ड्याम गाइड बन्ड पुननिर्माणमा हिजोदेखि सेना खटिएको हो। शुक्रबार मात्रै पुल योजना र गत वर्ष बाढीले क्षति पुर्याएको गाइड बन्डको निरीक्षणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पुग्नु भएको थियो। लगत्तै सरकारले क्षति भएको गाइड बन्ड पुननिर्माण गर्न र वर्षातमा हुन सक्ने सम्भावित क्षति कम गर्न शनिबारदेखि सेना खटाएको हो। सड़क डिभिजन कार्यालय कञ्चनपुरको अगुवाईमा सैनिक जनशक्ति परिचालन गरिएको हो। वाहिनीले योजना स्थलमा क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन 4 लेनको पुल संरक्षण र तटीय क्षेत्रको बस्ती जोगाउन काम थालेको छ। गत वर्षको बाढीले गाइड बन्डको करिब 300 मिटर क्षेत्रमा क्षति पुर्याएको सड़क डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ। झापाको मेची नगरमा हात्तीको आक्रमणमा परि 1 महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेची नगर नगरपालिका 4 बस्ने 62 वर्षीय पद्मा पौडेलको ज्यान गएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा पौडेललाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ। पूर्वाधार विकास मन्त्रालयले आउँदो आर्थिक वर्षमा 1 दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67 करोड 1 लाख बजेट विनियोजन गरेको छ।
4: हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड बजेट विनियोजन गरेको छ। ग्वारको सत्तो बाटो एकान्तकुना फ्लाइओभरका लागि 12.66 करोड जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3.77 करोड 80 हजार बजेट जुटाइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुमार्गका लागि

0: 1,48,000 विनियोजन गरेको छ। त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भावित अध्ययनका लागि 1,90,000 बजेट छुटाएको छ। यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000, हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुटाइएको छ। खुरकुट चियाबारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुटाइएको छ। रानीघाट भुरीगाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुटाइएको छ।
1: कर्णाली एक्सले आगामी एनपिएलका लागि 7 खेलाडीलाई रिटेन
2: नमस्ते श्रोताहरू, आज कार्यक्रम दोहानको समय सुरु भइसकेको छ। हाम्रा समस्त श्रोतावर्गमा हामी हार्दिक नमस्कार तथा स्वागत गर्दछौँ। विगतको समयमा पनि दोहानबाट हामीले मोतीराम भट्टका विषयमा राम्रा राम्रा जानकारीहरू श्रोतावर्गलाई पस्किएका थियौँ। त्यो जानकारी उहाँको विषयका सन्दर्भहरूमा विभिन्न विद्वानहरूले भन्नुभएका कुराहरूले वास्तवमा हाम्रा श्रोताहरूलाई अवश्य पनि लाभ पुर्यायो होला। र अस्ति हामीले भदौ महिनामा विशेष गरिकन मोतीराम भट्टलाई अलिकति अगाडि ल्याउने प्रयत्न गरेका थियौँ र नेपाली साहित्यमा मोतीराम भट्ट अनि कुशी औँसी भन्ने बित्तिकै भदौ महिना सम्झिन्छौँ। त्यस्तै गरिकन श्रोताहरू, अहिले चाहिँ हामी कार्तिक महिनामा छौँ र यो कार्तिक महिना भन्ने बित्तिकै लक्ष्मी पूजा भन्ने बित्तिकै वास्तवमा श्रोताहरू, हामी सबै नेपाली साहित्यका पाठक श्रोताहरूले के सम्झन्छौँ भने लक्ष्मीप्रसाद देवकोटा भनेर सम्झन्छौँ। किनभने श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटा 1966 साल कार्तिक महिना 27 गते लक्ष्मी पूजाकै दिन जन्मनु भएको थियो। त्यसो भएर उहाँको नाम पनि पछि लक्ष्मीप्रसाद देवकोटा नै राखियो र हरेक वर्ष चाहिँ वास्तवमा नेपाली साहित्यकारहरूले, नेपाली साहित्यका प्रेमीहरूले त यो कार्तिक महिनामा लक्ष्मी पूजाका दिन र चाहिँ अक्सर गरेर कार्तिक महिनाभरि नै कुनै न कुनै रूपमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा चर्चा परिचर्चा, उहाँका काव्यकृतिहरूको वाचन गरिरहेका हुन्छन्, उहाँलाई कुनै न कुनै रूपमा सम्झिरहेका हुन्छौँ। त हामीले पनि अहिले यहाँ वास्तवमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झिने जमर्को गरेका छौँ। त महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका ज्यादै धुरन्धर, प्रातिभ र सारस्वत कवि हुनुहुन्थ्यो। ज्यादै मौलिक ढङ्गमा काव्य कविताहरूको रचना गर्न सक्ने, त्यस्तै गरिकन अत्यन्त चाखलाग्दो ढङ्गले कविताहरू उहाँ वाचन गर्नुहुन्थ्यो भनेर हामीले समकालिकहरूको मुखबाट हामी सुन्दछौँ। उहाँको वाचन शैली पनि त्यस्तै राम्रो थियो। एकदमै आकर्षक ढङ्गले आफ्ना रचना, आफ्ना विचारहरू सुनाउनुहुन्थ्यो भनेर हामी सुन्दछौँ। वास्तवमा यस्ता राष्ट्रिय प्रतिभा हाम्रो नेपालको लागि मात्रै नभएर संसारको लागि एउटा महत्त्वपूर्ण व्यक्ति अथवा व्यक्तित्व हुनुहुन्छ। र अहिले नेपालमा हामी साहित्यमा चाहिँ लागेकाहरूले त उहाँलाई आदर गर्छौँ, नेपालभन्दा बाहिर गएका विभिन्न देशमा बस्नुभएका, चाहे अस्ट्रेलियाको कुरा गरौँ, चाहे चाहिँ क्यानाडाको कुरा गरौँ, बेलायतमा बस्ने नेपालीहरूको कुरा गरौँ, अथवा अमेरिकामा बस्ने कुरा किन नगरौँ, धेरै देशहरूमा लक्ष्मी जयन्ती मनाएको खबर हामीले विभिन्न सञ्चारका माध्यमहरूमा हेरिराखेका छौँ। जहाँ जहाँ नेपाली जाति पुगेका छन्, जहाँ जहाँ नेपाली भाषाभाषीहरू पुगेका छन्, तिनीहरूले तिहारको चाहिँ रौनकमा लक्ष्मीप्रसाद देवकोटालाई नसम्झने कुरै भएन। त्यसले गर्दाखेरि त उहाँलाई चाहिँ अब धेरै नेपालीहरूले देश विदेशमा सम्झिएका छन्। त उहाँ 1966 साल कार्तिक 27 गते जन्मनु भएको कुरा हामीले चाहिँ है भनिसक्यौँ। त उहाँको बाल्यकाल चाहिँ अब काठमाडौँ जन्मनु भएको हुनाले राम्रै चाहिँ देखिन्छ। उहाँले वास्तवमा चाहिँ दरबार हाईस्कुलमा पढेर त्यहीबाट चाहिँ उहाँले एसएलसी त्यतिखेर सायद म्याट्रिक भनिन्थ्यो होला त्यो उत्तीर्ण गर्नुभयो र त्यसपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्नुभयो र त्यो तह पास गरेपछि उहाँले चाहिँ यता मानविकीतिरको विषय रोज्नुभयो, अङ्ग्रेजी साहित्य रोज्नुभयो। त्यसैबाट उहाँ अगाडि स्नातक तहसम्म उत्तीर्ण गर्नुभयो। उहाँले एमएको पनि तयारी गर्नुभएको थियो भन्ने कतिपय अनुसन्धाताहरूले उल्लेख गरेको पाइन्छ, तर उहाँले त्यो तह भने विभिन्न अप्ठ्याराले गर्दाखेरि पुरा गर्न सक्नु भएन। त्यसपछि उहाँ व्यावहारिक जीवनमा फर्कनुभयो र उहाँको चाहिँ सुरुमै उहाँको चाहिँ सायद 10 वर्षकै उमेरमा घनघोर संसार तर्नलाई नगरे घमण्ड मर्नु छ हामीलाई भनेर चाहिँ कविता लेख्न आरम्भ गर्नुभएको थियो। त्यो 10 वर्षकै उमेर उहाँले आरम्भ गरेको काव्य यात्रा उहाँको जीवन पर्यन्त रहिरह्यो र उहाँले चाहिँ एकपछि अर्को अनमोल ग्रन्थहरू नेपाली साहित्यलाई चाहिँ दिनुभयो। त उहाँले स्कुलमा पढ्दाखेरि नै एउटा मजा कविता सुनाउनुहुन्थ्यो अरे, अनि अरू साथीहरूले चाहिँ तैँले लेखेका होला भन्थे अरे, अनि साथीहरूकै अगाडि लेखेर पनि सुनाउनुहुन्थ्यो अरे, र शिक्षकहरूले एउटा उदीयमान प्रतिभा उदीयमान कवि भनेर चाहिँ देवकोटालाई भन्नुहुन्थ्यो अरे भन्ने पनि कतिपय लेखकहरूले लेख्नु भएको छ। त्यसले गर्दाखेरि उहाँ त्यस्तो एउटा सारस्वत कवि प्रतिभा हुनुहुन्थ्यो। त्यसो भएर उहाँले चाहिँ श्रोताहरू 700 भन्दा बढी कविताहरू उहाँका विभिन्न सङ्ग्रहहरूमा छापिएका छन्। त्यसै गरिकन 200 भन्दा बढी खण्डकाव्य वा खण्डकाव्य स्तरका कृतिहरू प्रकाशित भएको हामी पाउँछौँ। त्यस्तै गरिकन 30 भन्दा बढी महाकाव्य प्रकाशित भएका छन्, जसमा शाकुन्तल महाकाव्य जस्तो ज्यादै प्रौढ ज्यादै गम्भीर महाकाव्य नेपाली साहित्यले उहाँबाटै पाएको छ। त्यो एउटा बेजोड काव्यकृति नेपाली साहित्यका लागि ज्यादै महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ। उहाँका अनगिन्ती कविताहरूमध्ये श्रोताहरू जस्तो अब गरिबकै कुरा लिउँ न, होइन गरिबमा कस्तो मिठोसँग उहाँले भन्नुभएको छ, गरिब भन्छौ सुखको मझै धनी मिल्दैन संसारभरि संसारभरि कतै पनि विलासको लालसा दास छैन म मिठो छ मेरो रसिलो परिश्रम। कस्तोसँग उहाँले परिश्रमलाई यहाँ परिभाषित गर्नुभएको छ, निधार मेरो पसिना जडाउ छ मोती तिनैको अनमोल भाउ छ शान्तिको सुन्दर दीप बासमा पिउसको स्वाद छ ग्यास ग्यासमा। यसरी उहाँका अब 700 वटा कविताहरू एकपछि अर्को अर्को पछि अर्को झन्झन चाहिँ राम्रा र साहित्यिक दृष्टिकोणले व्यङ्ग्यका दृष्टिकोणले होइन र चाहिँ अलङ्कारका दृष्टिकोणले पनि उहाँका चाहिँ काव्यकृतिहरू अथवा कविताहरू ज्यादै नै चाहिँ महत्त्वपूर्ण छन् भन्ने चाहिँ लाग्दछ। र नेपाली समीक्षकहरूले पनि देवकोटालाई एउटा सारस्वत र प्रातिभ कविको रूप चाहिँमा दर्जा चाहिँ दिएका छन्। त्यसले गर्दाखेरि नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय स्थान रहेको हामी पाउन सक्छौँ। त उहाँले अब मुदामदन जस्तो खण्डकाव्य नेपाली साहित्यलाई दिनुभएको छ, महाकाव्यमा शाकुन्तलै भयो, त्यसपछि गएर अब वनकुसुमै भयो, प्रमिथसै भयो, अरू पनि काव्यकृति छ। र उहाँले नेपाली मात्र होइन श्रोताहरू अङ्ग्रेजी साहित्य र संस्कृत साहित्यमा चाहिँ संस्कृत भाषामा समेत उहाँले महाकाव्य लेख्नु भएको चर्चा पाइन्छ। उहाँको पछि अङ्ग्रेजी साहित्य काव्य त साझा प्रकाशनबाट छापिएको पनि छ। त्यसरी गरिकन संस्कृतको महाकाव्य चाहिँ देवकोटाले लेखेर योगी नरेन्द्रनाथलाई दिनुभएको र उहाँले चाहिँ आफूले भाषा सम्पादन गरेर अनि देवकोटाकै भानिसलाई चाहिँ दिएको कुरा योगी नरेन्द्रनाथको एउटा अन्तर्वार्तामा मैले पढ्ने अवसर पाएको थिएँ। त्यो अनमोल संस्कृतमा लेख्यो काव्य अहिले भेटिन सकेको छैन, तर उहाँको चाहिँ पृष्ठभूमि अब बुबा पनि विद्वान पण्डित संस्कृतको विद्वान हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि घरमा पनि उहाँको चाहिँ संस्कृत पढ्ने पृष्ठभूमि रह्यो। र त्यो बेलामा अब दरबार हाईस्कुलमा पनि सायद 100 नम्बरको संस्कृत पढाइ हुन्थ्यो, त्यसले पनि उहाँलाई चाहिँ अवश्य पनि मलजल गर्यो होला। यसरी उहाँको भाषिक दृष्टिकोणले पनि नेपाली भाषा अङ्ग्रेजी भाषा संस्कृत भाषामा उहाँको चाहिँ कलम अगाडि बढेको पाइन्छ भने उहाँले 12-13 भाषाहरूमा उहाँले कुरा गर्न सक्नुहुन्थ्यो, कतिपय अन्य भाषाहरूमा उहाँले लेख्न पनि सक्नुहुन्थ्यो। त त्यो किसिमको एउटा प्रातिभ क्षमता चाहिँ हामी लक्ष्मीप्रसाद देवकोटामा पाउँछौँ। लुनी मेन्दु आदि गरी काव्यहरूमा हाम्रो उत्तरतिरका चाहिँ भाषा त्यहाँको चाहिँ संस्कृति त्यहाँको जनजीवन त्यहाँका पात्रहरूलाई टपक्क टिपेर उहाँले चाहिँ खण्डकाव्यको प्रणयन गर्नुभएको छ। त्यसो भएको हुनाले उहाँको यो काव्य प्रतिभा ज्यादै माथिल्लो स्तरको थियो भन्ने कुरा हामी थाहा पाउँछौँ। उहाँ मूलत महाकवि हुनुहुन्थ्यो,

0: श्रोताहरू, उहाँले त्यो काव्यमा मात्रै होइन, उहाँको चाहिँ हात चाहिँ धेरै विधामा चलेको छ। हामी नाटकको कुरा गरौँ, त्यसमा पनि कलम चलाउनु भएको छ। उपन्यासको कुरा गरौँ, त्यसमा पनि देवकोटाले कलम चलाउनु भएको छ। कथाको कुरा गरौँ, त्यहाँ पनि देवकोटाले कलम चलाउनु भएको छ। अब निबन्ध त उहाँको ज्यादै लोकप्रिय विधा नै भइहाल्यो। उहाँको चाहिँ लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रुख्नेर भन्ने अर्को सङ्ग्रह गरेर दुईवटामा करिब 80-85 निबन्धहरू छापिएका छन्। र नेपाली निबन्धलाई वास्तवमा आधुनिक निबन्धको रूपमा उतार्ने काम, आधुनिक निबन्धको रूपमा जनसमक्ष पस्कने काम वास्तवमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाले नै गर्नुभएको हो। उहाँको आषाढको 15 ज्यादै महत्त्वपूर्ण निबन्ध मानिन्छ र उहाँले चाहिँ अङ्ग्रेजी साहित्यको साहित्यका निबन्धहरूलाई अनुवाद गरेर पनि नेपाली साहित्यमा पस्कनु भएको छ। म्याकबेथ जस्तो नाटकलाई उहाँले चाहिँ अङ्ग्रेजीबाट नेपालीमा पस्कनु भएको छ। यस्तो दुरूह कार्य गर्ने क्षमता पनि वास्तवमा लक्ष्मीप्रसाद देवकोटामा थियो। श्रोताहरू, त्यसैले गर्दा त आज लक्ष्मीप्रसाद देवकोटाको त तल्लो तहदेखि मतलब हाइस्कुल स्तरमा पनि उहाँका काव्यकृतिहरूको कहीँ न कहीँ कुनै न कुनै अंश वास्तवमा पढाइ भइराखेको छ र हरेक विश्वविद्यालयहरूले त्यो नेपाली भाषाको पाठ्यपुस्तकमा पनि उहाँका चाहिँ काव्यकृतिहरू कतै मुनावदन छन्, कतै उहाँको चाहिँ कविताहरू राखिएको छ, कतै खण्डकाव्यहरू राखिएको छ र यसरी उहाँका काव्यकृतिहरूको चर्चा परिचर्चा हुन्छ। त्यस्तै अब नेपाली साहित्यको पठन पाठनमा त श्रोताहरू, उहाँको नाम उहाँका काव्यकृतिहरू नपढिने कुरै भएन। किन भन्दाखेरि उहाँको चाहिँ अब कविता, खण्डकाव्य, महाकाव्य र निबन्धको मूलत चाहिँ पठन पाठन हुन्छ। त श्रोताहरू, वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले धेरै विधामा कलम चलाए तापनि उहाँको मुख्य विधा चाहिँ वास्तवमा काव्य विधा नै हो। उहाँले जुन सङ्ख्यात्मक हिसाबले पनि र गुणात्मक हिसाबले पनि हामीले हेऱ्यौँ भने उहाँको काव्यकृतिकै तुला बढ्ता चाहिँ देखिन्छ। किनभने अब 700 बढ्ता कविता, 2 दर्जनभन्दा बढी खण्डकाव्य र चाहिँ 0.5 दर्जनभन्दा बढी महाकाव्य, त्यो पनि ज्यादै वेटपूर्ण, ज्यादै चाहिँ महत्त्वपूर्ण महाकाव्यहरूको रचना उहाँले चाहिँ गर्नुभएको छ।
1: BFBS गोर्खा रेडियो।
2: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000+ धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो।
0: उहाँलाई नेपाली साहित्यमा चिनाउने प्रमुख क्षेत्र भनेकै वास्तवमा चाहिँ काव्य कविता विधा नै हो भन्ने साहित्य समीक्षकहरूको पनि वास्तवमा श्रोताहरू त्यो ठहर चाहिँ रहेको छ। उहाँको यो काव्य कविता विधापछि अर्को ज्यादै महत्त्वपूर्ण विधा चाहिँ निबन्ध हो। उहाँको लक्ष्मी निबन्ध सङ्ग्रहले जुन प्रसिद्धि कमाएको छ, नेपाली साहित्यमा जुन लोकप्रियता हासिल गरेको छ र समग्र नेपाली निबन्धकारहरूलाई एउटा बाटो चाहिँ देखाएको छ, त्यो वास्तवमा लक्ष्मी निबन्ध सङ्ग्रह नै हो। लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रह पस्किएपछि त्यसलाई हेरेर, त्यसलाई पढेर, त्यसको अनुकरण गर्दै, त्यसबाट सिक्दै अगाडि बढ्दै गरेर चाहिँ अनि नेपाली निबन्धकारहरूले आफ्नो निबन्ध प्रणयन गर्नुभएको छ। त्यसले गर्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको दोस्रो ज्यादै महत्त्वपूर्ण विधा भनेको निबन्ध विधा पनि हो। त्यसले गर्दाखेरि उहाँलाई यो दुईवटा विधाले चाहिँ नेपाली साहित्यमा ज्यादै ठुलो दर्जा दिलाएका छन् र हामीले यी दुईवटा विधामा एकछिन लक्ष्मीप्रसाद देवकोटालाई एकछिन यसो पर राखेर सोच्ने हो भने वास्तवमा एउटा खण्ड एउटा अध्याय नै त्यहाँ चाहिँ खाली जस्तै हुन जान्छ। त्यसो भएको हुनाले त्यो एउटा महत्त्वपूर्ण चाहिँ स्थान बनाउन उहाँ सक्नुभएको छ, उहाँले सक्नुभएको छ र उहाँको त्यो स्थान बनाउने क्षमता वास्तवमा उहाँको प्रातिभ क्षमता नै हो। त्यो कवितामा चाहिँ प्रतिभा अभ्यास र व्युत्पत्ति तिनवटा सामर्थ्यबाट काव्य कविताहरूको रचना हुन्छ भनेर साहित्य समीक्षकहरूले उल्लेख गरेको पाइन्छ। त कुनै कविहरू प्रतिभाबाटै चाहिँ एकदमै सम्पन्न हुन्छन् र आफ्नो काव्यकृतिलाई एउटा प्रातिभ चमत्कारले चाहिँ उडाएर अगाडि बढाउँछन्। कतिपय कविहरू व्युत्पन्न हुन्छन्, धेरै पढेका धेरै काव्यकृतिहरू साहित्य शास्त्रहरू पढेर साहित्यमा काव्यमा यस्तो लेख्नुपर्छ यसरी लेख्नुपर्छ भन्ने कुराहरू बेसरी अध्ययन गरेर अनि काव्यकृति लेख्छन्। त्यस्तालाई व्युत्पन्नशीलताको रूपमा हेरिन्छ र अनि कतिपय लेखकहरू काव्यकारहरू पटक पटक बारम्बार अभ्यास गरेर आफ्ना कृतिहरूलाई अगाडि बढाउँछन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा चाहिँ वास्तवमा प्रातिभ कवि थिए। उहाँले एकपटक लेखेपछि दोहोऱ्याएर लेख्ने बानी पनि उहाँको थिएन, एकपटक लेखेपछि लेख्यो लेख्यो र उहाँ चाहिँ फेरि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारालाई अगाडि सार्ने त्यो काव्यधाराको जग हाल्ने पहिलो प्रतिभा पनि हुनुहुन्छ। पाश्चात्य जगतमा वर्ड्सवर्थबाट जो स्वच्छन्दतावादी काव्यधारा अगाडि बढेका थियो त्यो काव्यधारालाई नेपाली भाषा साहित्यमा चाहिँ टपक्क टिपेर ज्यादै सशक्त ढङ्गमा ज्यादै प्रभावपूर्ण ढङ्गमा त्यो प्रतिभा र कल्पनाको चाहिँ जादुले चाहिँ सजाएर व्यक्त गर्ने चाहिँ काम लक्ष्मीप्रसाद देवकोटाले गर्नुभएको छ। त्यस भएर उहाँलाई हामी नेपालीहरू जो जो जहाँ जहाँ छौँ जुन जुन कार्यहरूमा लागिराखेका छौँ त्यहाँ त्यहाँबाट हामीले सम्झने गर्दछौँ र नेपाल लगायतका बाह्य जगतमा पनि उहाँको चाहिँ काव्यकृतिहरूको पठन पाठन भनौँ, उहाँको चाहिँ जन्मदिनमा चाहिँ जन्म जयन्ती मनाउने कुराहरू भनौँ, त्यस्ता कुराहरू चाहिँ चलेको हामी थाहा पाउँछौँ। त्यो उहाँको चाहिँ असीम प्रतिभाले गर्दा नै यो कुरा सम्भव भएको हो। त उहाँले चाहिँ अन्तिममा चाहिँ एउटा कविता लेख्नुभयो, उहाँ बिरामी हुनुहुन्थ्यो शान्त भवनमा र त्यो बेलामा उहाँले अन्तिममा कविता लेख्नुभयो। सुरुको कविता एउटा मैले अहिले प्रस्तुत गरिसकेको छु। अन्तिममा उहाँले के भन्नुभयो भन्दाखेरि संसार रूपी सुख स्वर्गभित्र रमी रमाएँ लेभित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल। उहाँको एउटा आध्यात्मिक भावना यसरी यसमा व्यक्त भएको छ। रहे ज संसार निशा समान आइन ज्याउँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक। त्यो दर्शनलाई र अनि ईश्वरको चाहिँ प्रेमलाई उहाँले यति चाहिँ सहज र सरल ढङ्गमा भन्नुभएको छ। महामरुमा कण झैँ म तातो जलेर मर्दो बिनु आस लाटो सुकी रहेको तरो झैँ सुखाले चिदाग्नि तापी जल डाम नफाले संस्कार आफ्नो सब नै गुमाए म शून्यमा शून्य सरी बिलाएँ जन्मेर म यो स्वर्ग विषे पलाएँ आखिर भई खाक त्यसै बिलाएँ। यो चाहिँ वास्तवमा त्यस्ता महान चाहिँ विलक्षण काव्य प्रतिभाका चाहिँ धनी लक्ष्मीप्रसाद देवकोटाको अन्तिम समयको ज्ञान भक्ति र वैराग्यबाट आप्लावित भएको यो कविताले पनि हामीलाई चाहिँ उहाँको जीवनी उहाँको प्रातिभ क्षमताका विषयमा चाहिँ केही जानकारी दिलाउँछ श्रोताहरू।

0: श्रोताहरू, हामी अहिले वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा विभिन्न सामग्रीहरू पसिरहेका थियौँ। उहाँका अनमोल कृतिहरू असङ्ख्य छन्। त्यस्ता अनमोल कृतिहरूमध्ये एउटा उहाँको ज्यादै महत्त्वपूर्ण कृति हो शाकुन्तल महाकाव्य। त उहाँको शाकुन्तल महाकाव्यलाई धेरै किसिमका वाचकहरूले विभिन्न लयमा विभिन्न शैलीमा पढ्नुभएको हामी पाउँछौँ। त आज उहाँको चाहिँ त्यही अभिज्ञान शाकुन्तल महाकाव्यबाट प्रभा आचार्य, उहाँ पद्मकन्या कलेजमा पढाउनुहुन्छ, प्राध्यापिका हुनुहुन्छ, उहाँ आफू स्वयं पनि कवित्री हुनुहुन्छ, साह्रै राम्रो कविता लेख्नुहुन्छ र साह्रै राम्रो कविता वाचन पनि गर्नुहुन्छ। त उहाँको मुखबाट त चाहिँ शाकुन्तल महाकाव्यका केही प्रसङ्गहरू हामी श्रोताहरूलाई पस्कने जमर्को गर्दैछौँ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया पनि दिनुहोला, हामीलाई चाहिँ संवाद पनि गर्नुहोला। एकपटक सुनौँ प्रभा आचार्यको स्वरमा लक्ष्मी प्रसाद देवकोटाको शाकुन्तल महाकाव्यका केही अंशहरू।
1: नेपाली शाकुन्तल महाकाव्य यो महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको र यी मैले जुन वाचन गर्दैछु प्रथम सर्गको प्रारम्भिक श्लोकहरू नै हुन्। यो सादुल विकृत छन्दमा रचिएको छ यो श्लोक।

0: பனி கானே பிரிய கதா
1: प्रभाजी बडो राम्रो स्वर माधुर्यका साथ हामीलाई अभिज्ञान शाकुन्तलका केही प्रसङ्गहरू सुनाउनु भयो। अब तपाईँको पनि आफ्ना केही रचना छन् भने एउटा छुच्चो चाहिँ सुन्न पाऊँ। त्योभन्दा अगाडि यो जुन मङ्गलाचरण छ नि त हाम्रो महाकाव्य लेख्दाखेरि त सुरुमा चाहिँ मङ्गलाचरण गर्ने मङ्गलाचरण लेख्ने त्यो हाम्रो प्राचीन र प्राच्य परम्परा हो। त्यो यसको चाहिँ मङ्गलाचरणका प्रसङ्गहरूमा यो कसरी आएको यसो दुई चार वाक्यमा छुच्छ यसको बारेमा पनि यहाँले नै अलिकति प्रकाश पारिदिनुहोस् अनि त्यसपछि आफ्नो एउटा छोटो एउटा रचना पनि वाचन गरेर हाम्रा श्रोताहरूलाई मुग्ध बनाइदिनुहोस्। हाम्रा श्रोताहरू धेरैतिर छरिरहनु भएको छ, कोही श्रोताहरू बेलायत हुनुहुन्छ, क्यानाडा हुनुहुन्छ, अमेरिका हुनुहुन्छ, सिङ्गापुर हुनुहुन्छ, अस्ट्रेलिया हुनुहुन्छ, नेपालमा पनि धेरै श्रोताहरू छन् प्रभाजी। संसारभर छरिएर रहेका नेपाली भाषा र साहित्यका प्रेमीहरूलाई तपाईँको स्वर माधुर्यले आह्लादित बनाइदिनु हुन प्रभाजी हार्दिक अनुरोध गर्छु। है त यति अनुरोध गरेँ मैले तपाईँलाई,
0: धन्यवाद। लक्ष्मी प्रसाद देवकोटाले यसमा जुन दिनुभएको छ मङ्गलाचरण भनेर, अब महाकाव्यको एउटा लक्षण भनौँ न, महाकाव्यका विभिन्न लक्षणहरूमध्ये एउटा लक्षण चाहिँ यसको मङ्गलाचरण सहित सुरु हुनु भन्ने नै हो। अब कुरा ठिकै पनि छ किनभने पछिसम्म पनि धेरै महाकाव्यकारहरूले मङ्गलाचरण राख्नु भएको छ। त्यो भनेको एक प्रकारले महाकाव्य के हो, कुन विषयमा लेखिएको, कसरी लेखिएको भनेर सम्झाउने, अलिकति ईश्वरको आराधना गर्ने चलन थियो। तर देवकोटाले चाहिँ यसमा नजानिदो किसिमले सरस्वती माताको आराधना पनि गर्नुभएको छ, तर त्यो प्रष्ट नबनिकन आफ्नै कुराहरू चाहिँ नि उहाँले किन लेख्न पर्यो यो चिज भनेर, महाकाव्य किन लेख्नु पर्यो भनेर चाहिँ उहाँले आफ्ना कुराहरू, महाकाव्यको प्रारम्भिक कुराहरू चाहिँ महाकाव्यको परिचय जस्तो गरेर दिनुभएको छ। र मलाई असाध्यै मनपर्ने श्लोकहरू हुन् यी श्लोकहरू। मैले भर्खरको आफ्नो किशोर कालमा 15-16 वर्षको उमेरमा रेडियो नेपालमा दाहाल यज्ञनिधिले बोलाएर वाचन पनि गर्न लाउनु भएको थियो। धेरै वर्षपछि तपाईँले वाचन गर्न भन्नुभयो, एकदमै खुसी लाग्यो, धेरै
1: प्रभाजी मलाई पनि ज्यादै खुसी लाग्यो। तपाईँले बाल्यकालमै वाचन गरेको कवितालाई अहिले फेरि हामीले चाहिँ संसारभरि छरिरहेका ब्रिटिस आर्मीका जो गोर्खा सदस्य र परिवारमा चाहिँ तपाईँले यस्तो मिठो स्वर माधुर्यले यो कविता पस्किदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ प्रभाजी।
0: म आफ्नो कविता चाहिँ जान्दिन मता भन्ने कविता मलाई मनपर्ने पनि कविता हो र कविताको थोरै सन्देशहरू पनि छन्, त्यसैले यो कविता चाहिँ म वाचन गर्नु। यो शिखरी निसन्दमा छ। पानीमा पानी भइकन घुले

0: आहा प्रभाजी, कति मिठो गला पनि मिठो, कला पनि मिठो, वाचन शैली पनि ज्यादै मिठो, स्वर माधुर्यका लागि हामी धेरै धेरै धन्यवाद दिन्छौँ यो रेडियोको तर्फबाट। र फेरि फेरि पनि यहाँ जस्तो चाहिँ कलाकार गलाकार पनि मिठो कविता रचना गर्ने, स्वर पनि त्यस्तै मिठो, यहाँलाई फेरि फेरि पनि हाम्रा चाहिँ संसारभरि छरिएर रहेका ब्रिटिस आर्मीका गोर्खा सदस्यहरूका बिचमा यहाँहरूलाई फेरि फेरि पनि ल्याउने बाचा गर्दै अहिलेलाई चाहिँ यहाँसँगको कुराकानी यहीँ नै बिट मार्ने अनुमति चाहन्छु। धन्यवाद है प्रभाजी,
1: हामीलाई
0: सुनिरहनु
2: भएका सबैलाई
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
3: तिनकै बारेमा जान्न खोजेको?
4: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
3: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, BFPS. Gorkha Radio.

0: यस्तै गरिकन हामीसँग अहिले अर्का विद्वान हुनुहुन्छ, प्राध्यापक डाक्टर देवी नेपालज्यू। उहाँ वास्तवमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ र उहाँ चाहिँ नेपाल अधिराज्यभरि जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँको विषयमा, त्यसको चाहिँ वन जाने गल्छेडाहरूको बारेमा, भन्ज्याङ देउरालीहरूको बारेमा, हिमाल पहाडको बारेमा, नदी नालाको बारेमा तुरुन्तै कविता लेखेर आफ्नो श्रोताहरूलाई पस्किहाल्नुहुन्छ। त्यो हिसाबले वास्तवमा देवी नेपाल एउटा आँसु कवि पनि हुनुहुन्छ, उहाँ नेपाली साहित्यका समीक्षाकार पनि हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, उहाँ नेपाली तथा संस्कृत भाषामा पनि उहाँको राम्रो चाहिँ ज्ञान छ। त आज हामी उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याइरहेका छौँ। नमस्कार देवीजी।
1: हजुर नमस्कार सर। सर्वप्रथम त सम्पूर्ण नेपाली जाति जो अहिले महाजातिको रूपमा विश्वभर रहेको छ र नेपाली भाषा विश्व भाषाकै रूपमा अहिले स्थापित छ, नेपाली भाषा बोल्ने र नेपाली जातित्वप्रति गर्व गर्ने सम्पूर्ण श्रोता वर्गमा मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।
0: अनि देवीजी, हजुरलाई थाहै छ यो कार्तिक महिना वास्तवमा लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको छ। उहाँ कार्तिक महिनामा जन्मिएको हुनाले नेपाली साहित्यमा कार्तिक महिना भन्ने बित्तिकै हामीले चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छौँ, त्यस्तै गरिकन चाहिँ भदौ भन्ने बित्तिकै हामी मोतीराम भट्टलाई सम्झन्छौँ। त यो हामीले कार्तिक महिनाको सन्दर्भमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। यद्यपि लक्ष्मी पूजा त सिद्धिसक्यो तर उहाँ जन्मिएको 27 गते त आउँदैछ, त्यसो भने हामीले चाहिँ यो कार्यक्रम वास्तवमा लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा परिचर्चा गरेर अगाडि बढाइराखेका छौँ। देवकोटाको खास खास विशेषताहरू 8-10 पोइन्टमा यहाँले चाहिँ सम्झनु पर्दा उहाँका विशेषता, गरिमा र गौरवहरूलाई कसरी सम्झनुहुन्छ? छुट गरेर टक्क चाहिँ हाम्रा संसारभरि छरिएर रहेका साथीहरूलाई, नेपाली जातिलाई एकपटक भनिदिनुहोस्। हाम्रा चाहिँ श्रोताहरू वास्तवमा ब्रिटिस आर्मीका चाहिँ हुनुहुन्छ, संसारभरि चाहिँ गोर्खाका सदस्यका रूपमा, गोर्खा सदस्य र परिवारको रूपमा छरिएर बस्नु भएको छ। उहाँहरू चाहिँ हाम्रो यो रेडियो सदैव उत्साहपूर्वक सुन्नुहुन्छ। समराइज रूपमा चाहिँ देवकोटाको विशेषताहरू एउटा बुदागत रूपमा पस्किदिनु हुन म अनुरोध गर्दछु।
1: धन्यवाद सर। सर्वप्रथम त म सम्पूर्ण नेपाली जाति जो हामी विगतप्रति गर्व गर्छौँ र हाम्रा आदर्शहरूप्रति गर्व गर्छौँ ती समस्त नेपालीहरूप्रति सम्मान व्यक्त गर्दछु र महाकवि देवकोटा यस्तो विराट प्रतिभा हुन् जसका बारेमा कैयौँ घन्टासम्म पनि आफ्ना कुराहरू राख्न सकिन्छ। जम्मा 50 वर्ष जीवन बिताएको व्यक्ति र लिखित रूपमा 10 वर्षको उमेरदेखि लेख्न थालेको भने पनि 25 वर्षको उमेरदेखि प्रकाशनमा आएको, किनभने 1991 भदौ महिनाको गोर्खापत्रमा पूर्णिमाको जलधि प्रकाशन भइसके पछाडिको समयलाई हेर्ने हो भने जम्मा 25 वर्षको समय मात्रै हो, तर त्यो 25 वर्षको समयमा एउटा अनुपम साधकले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। कविताको क्षेत्रमा 100 कविताहरू सिर्जना, खण्डकाव्यको क्षेत्रमा लगभग 3 दर्जन कृतिहरूको सिर्जना, महाकाव्यको क्षेत्रमा प्रकाशित नै 0.5 दर्जन र प्रकाशन हुन बाँकी रहेका अन्य 0.5 दर्जन कृतिहरू, अपूर्ण अवस्थाका कृतिहरू, तीदेखि लिएर निबन्धको क्षेत्रमा, कथाको क्षेत्रमा, उपन्यासको क्षेत्रमा, नाटकको क्षेत्रमा, हरेक विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउने देवकोटा स्रष्टा र द्रष्टा दुइटै रूपमा हामी पाउँछौँ। त्यसैले अब कृतिभित्र पसेर देवकोटाका बारेमा समीक्षा गर्न थाल्ने हो भने हरेक कृतिबाट दर्जनौँ विद्यावारिधीहरू भएका हामी पाउँछौँ। प्रमुख वैशिष्ट्यका रूपबाट मात्रै यो छोटो समयमा म हेर्ने अनुमति चाहन्छु। महाकवि देवकोटाले कृतिहरू मार्फत अगाडि सार्न खोजेका पक्षहरू के हुन्? विशेषतः म कवितामा केन्द्रित रहन्छु, अहिलेको जति संस्मरणमा रहन्छन् त्यतिबाट देवकोटाले सङ्केत गर्न खोजेको मूल कुरा भनेको आर्य सभ्यताप्रतिको आस्था र विश्वासलाई शाकुन्तल महाकाव्यको सुरुमा नै उठान गरेर मिठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको हाम्रो भारतवर्षको उदयको हैम प्रभासारको, यसबाट नै प्राचीन संसारप्रति अथवा हाम्रो गौरवमय आर्य सभ्यताप्रतिको विश्वास देवकोटाले अभिव्यक्त गरेको पाइन्छ र सुलोचना महाकाव्यमा जहाँ छन् पातमा बास्ना आर्यका दिन शीतल पार्न स्वर्गपुरी डुल्ने बागमा नित्य सुन्दर यस्ता पद्यहरूबाट पनि आर्य सभ्यतालाई नै देवकोटाले बढी प्राथमिकता दिएको पाइन्छ। महाकाव्यहरूमा र खण्डकाव्यहरूमा पनि त्यो स्थिति देखिन्छ। सँगसँगै त्यो भावनात्मक पाटो मात्रै नभएर वैचारिक पाटोमा पनि देवकोटा उत्तिकै सशक्त रूपमा देखा पर्छन्। गरिब कवितामा श्रमप्रतिको सम्मान महाकवि देवकोटाले गरिब भन्छौ सुखको मजै धनी मिल्दैन संसारभरि कतै पनि यस्ता अंशहरू मार्फत यो श्रमप्रतिको उच्च सम्मान व्यक्त गरेको हामी पाउँछौ र त्यो सम्मान सँगसँगै जुनसुकै पुस्तामा पनि उपदेशात्मक चेतना अथवा त्यो उपदेश पनि ग्रहण गर्न सक्ने गरीको स्वाभाविक उपदेशात्मकता कवितामा पाइन्छ। यस्तै कोपिला कवितामा नटिप्नु हेर कोपिला नचुर्नु पाप लाग्दछ त्यहाँ बाह्य रूपमा हेर्दाखेरि त उपदेशात्मक स्थिति देखिन्छ तर त्यो त्यही बिम्बसँग त्यो पुस्तालाई पुर्याएर गरिने जुन किसिमको चित्रण हो त्यसले देवकोटालाई सशक्त बनाएको हामी देख्छौँ।

अर्को श्रृङ्खला लिएर यहाँहरूको सामु प्रस्तुत हुनेछु र त्यतिखेर यहाँहरूका रचनालाई, यहाँहरूको भावनालाई र विचारलाई पनि म फेरि आबद्ध गर्दै अगाडि बढ्ने वाचा लिएर यहाँहरूबाट बिदा हुन्छु। हस् श्रोताहरू, धन्यवाद, नमस्कार।

0: अनलाइन अनलाइन एप्स तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो यो बीएफपीएस
1: गोरखा रेडियो हो। विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्याण्ड आजको खेलमा विजयी भएको छ। अमेरिकाको बोस्टन रङ्गशालामा हाइटीसँगको पहिलो खेलमा स्कटल्याण्ड 1-0 विजयी भएको हो। स्कटल्याण्डका लागि जोन मेकिनले गोल गर्नुभएको हो। उहाँले पहिलो हाफमा गोल गर्नुभएको हो। सन् 1998 पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो। यो जितसँगै स्कटल्याण्डले 3 अङ्क जोडेको छ। हाइटी भने विश्वकपमा 52 वर्षपछि खेलेको हो। हाइटीले यसअघि 1974 विश्वकप खेलेको थियो। अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की भिड्दैछन्। खेल क्यानाडाको भ्यानकुभर स्टेडियममा नेपाली समयअनुसार अहिले 9:45 सुरु हुँदैछ। पोखरामा यो वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक आगमन भएको पाइएको छ। पर्यटक बढ्दा व्यवसायी खुसी भएका छन्। यो मध्ये गाडीमै सुत्ने र सड़कमा खाना पकाएर खाने धार्मिक पर्यटकहरूलाई छुट्टै व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
2: देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। यस वर्ष ठूलो संख्यामा भारतीय पर्यटक पोखरा भित्रिँदा यहाँको पर्यटन क्षेत्र उत्साहित बनेको हो। फेवातालमा डुङ्गा सैर गर्ने, विभिन्न गुफा तथा मठ मन्दिर जाने र पदयात्रामा जाने पर्यटकहरूले ती स्थानहरू भरिभराउ बनेका छन्। पोखरादेखि मुक्तिनाथसम्मको क्षेत्रमा उल्लेख्य मात्रामा भारतीय पर्यटकको उपस्थिति देख्न सकिन्छ। भारतीय पर्यटकहरू पोखराको मौसमसँग बढी खुसी छन्, साथसाथै यहाँको सौन्दर्यले समेत आकर्षित बनाएको उनीहरू बताउँछन्।
3: मेरो नाम शैलेश कुमार पासवान और मैं इंडिया से। का मौसम काफी अच्छा है। मेरे वहाँ तो काफ़ी ज़्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा।
2: होटल संघ पोखरा का अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ वर्षदेखि नै पोखराको होटल भरिभराउ भएको बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटकका कारण पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनेको छ।
4: अहिले वास्तवमा भारतीय पर्यटकहरू अहिलेसम्मकै मेरो विचारमा, मैले यो टुरिज्ममा 32 वर्ष बिताएँ र यो लेभलको पर्यटकहरू, यति धेरै पर्यटकहरू सायद पहिलोपटक जस्तो मलाई लाग्छ। किनभने यो बेलामा हाम्रा होटलको अकुपेन्सी 90%भन्दा बढी, करिब 90%को हाराहारीमा केही दिन अगाडिबाट अहिलेसम्म, अहिले केही कमी भए तापनि बिचको समयमा करिब 1 महिनाभन्दा बढी चाहिँ भारतीय पर्यटकहरू, जब हामी नेपाली नयाँ वर्षको चरणमा थियौँ त्यति बेलाबाट चाहिँ अहिलेसम्म, अहिले हामी लगभग चाहिँ जेठको अन्तिम अन्तिममा छौँ, 1 महिनाभन्दा बढी भारतीय पर्यटकहरू, हरेक प्रकारका पर्यटकहरू चाहिँ पोखरामा आएको अवस्था छ। र मोदीजीले यो पटक हामीसँग जुन डलर हो यसलाई अलिक सञ्चित गर्नुपर्ने अवस्था छ। त्यसैले गर्दा जहाँ हाम्रो भारतीय मुद्रा प्रयोग गर्न सकिन्छ त्यो देशको भ्रमण गर्नको लागि भनेर पनि उहाँहरूलाई प्रोत्साहित गरेको कारणले पनि यो पटक अझ धेरै बढी भारतीय पर्यटक आएको अवस्था छ।
2: ठुलो सङ्ख्यामा भारतीय पर्यटक भित्रिँदा फोहोर मैला बढेको भन्ने गुनासा समेत आएका छन्। राजमार्गमा नै पर्यटकले खाना बनाएर खाने, गाडीमै सुत्ने गरेको कतिपयको भनाइ छ। तर तान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धार्मिक पर्यटकलाई समेत व्यवस्थित गर्नुपर्ने र नकारात्मक सन्देश दिन नहुने बताउनुहुन्छ।
5: त्यस्तल क्याटेगोरीका पर्यटनलाई हामीले कमसे कम धर्म यो धार्मिक स्थल बनाएर हुन्छ कि अब त्यो उहाँहरूलाई व्यवस्थापन गरेर ठाउँ ठाउँमा यस्ता सेन्टरहरू बन्न सक्यो भने उहाँहरू त्यहीँ गएर खानपान व्यवस्थापन, कपडा धुने नहुनेदेखि गर्न सक्नुहुन्छ र हामीले यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ। धार्मिक पर्यटन महत्त्वपूर्ण पार्ट हो, उहाँहरू पनि एउटा नागरिक अधिकारको हिसाबले पनि त्यो ठाउँमा भिजिट गर्ने कुरा हुन्छ।
1: नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू समस्यामा परेका छन्। सूर्योदय अर्थोडक्स ट्री प्रड्युसर्स एसोसिएसन नेपालका एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। उद्योगमा 7 लाख किलोभन्दा बढी तयारी चिया थन्किएको उद्योगीको भनाइ छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष डिली श्रेष्ठले बताउनु भएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री भने हुन नसकेको उहाँले बताउनु भयो। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले सन् 2026 मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। आज विश्व रक्तदाता दिवस मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाऊ नाराका साथ मनाइँदैछ। सुरक्षित रगत र रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धिका साथै निशुल्क र स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष 14 मार्च मनाइन्छ।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा।
0: हजुर नमस्कार, बे बेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बे बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट यो छुनामीलाई सुनिराख्नु नि सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्ने एउटा साझ माध्यम जहाँ हामी जीवनका भोगाई अनि समाजका परिदृश्यहरू समेत भेट्ने गर्दछौँ र ती भोगाई र परिदृश्यको सग्लो बिम्ब टिपेका गीतहरूको एउटा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको एउटा छुट्टै प्रस्तुतिमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्दै अब नै कार्यक्रम सङ्गीत गङ्गाको उत्थान गर्न चाहन्छु। सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, एउटा जागरणको बिम्ब टिपेको गीतबाट र आज पनि व्यवसायको उठानमा म गीतकार धीरज नायकको गीत रचना राजेन्द्र पोखरेल अर्थात् राजा राजेन्द्र पोखरेलको सङ्गीत अनि विश्व नेपाली टिका परसाई रचना रिमाल रवि ओड र साथीहरूको स्वर रहेको एउटा देशभक्ति गीतबाट

हजुर श्रोताहरू, यो देशभक्ति गीतले बोले जस्तै देश अब युवाहरूको हातमा हुनु पर्दछ। शासनको बागडोर युवाले लिन सके, एक दुई पटक लडे पनि उठेर अगाडि बढ्न सक्छ युवाहरू, किनकि देश बनाउने भनेकै अब युवाहरूले नै हो। त्यसैले श्रोताहरू, अब एकतामा बल गर्नु पर्दछ। यो देश समृद्ध बनाउन र विकास गर्न समेत पहल अब युवाले नै गर्नु पर्दछ। कृषि, उद्योग, प्रविधि, हर क्षेत्रमा सफल बनाउँछ देश। जाति, भाषा, संस्कृति, वेशभूषा जे भए पनि देशभित्र र देश बाहिरका युवा शक्ति एक भएर लक्ष्य चुम्ने अठोटको साथ इलम गर्नु छ। यो पावन भूमिलाई उर्वर बनाउनु छ। अब देशलाई नयाँ स्वरूपमा ढालेर शिखरको बाटोमा हिँडाउनु छ र त्यसैको पल कदमी अब युवाहरूले गर्नु छ। ती पौरखी पाखुरामा जोस भरेर, नशा नशामा जोस भरेर अगाडि बढ्नु छ युवाले भन्ने एउटा युवा मैत्री देशको परिकल्पना गरेको यो देशभक्ति गीत थियो। गीतकार धीरज नायकको गीत रचना, राजा राजेन्द्र पोखरेलको सङ्गीत अनि रचना रिमाल, विश्व नेपाली रवि ओ टिका प्रसाई र साथीहरूको स्वरमा। श्रोताहरू, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा छौँ हामी यो क्षणीय बेला, र अब नै म एउटा सुमधुर गीत यहाँहरू माझमा फेरि राखिहाल्छु। गायिका समीक्षा अधिकारीको स्वरमा शब्द अनि सङ्गीत रहेको छ राजन रात शिवकोटीको, बिर्सिदेऊ भन्छौ मायालु। अहिलेलाई भने यही सुमधुर गीत।

बिर्सिदेऊ भन्छौ मायालु, मायामा त्यस्तो हुन्छ र। आदरणीय श्रोताहरू, मायामा जे नहुनु त्यो सबै सबै भइ नै सकेपछि, पीरको भारी त यसै अग्लो र बोझिलो बनि नै सकेपछि, ती सबै सबै बिर्सन त सजिलै कहाँ सक्छन् र ती घायल प्रेमीले। बरु उल्टै सम्झनाको तरेलीमा अल्झेर मन बुझाउन झनै गाह्रो भइदिन्छ। तर मनलाई भने लामो समय ढाँटेर बस्न नसकिने यथार्थ बोलेको गीत थियो राजन राज शिवकोटीको शब्द रचना, सङ्गीत अनि गायिका समीक्षा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यादले प्रेमी मनलाई यति धेरै चस्काइदिन्छ नि, सायद त्यसैले पनि हुनसक्छ उही प्रिय मान्छेको अभावमा समेत मनलाई यादले तानिरहेकै हुन्छ। अनि जब श्रोताहरू मन एकोरो तानिन थाल्दछ नि, त्यति बेला सताउने पनि याद नै भइदिन्छ। मनमुटु चस्काउने र घरिघरि झस्काउने समय त्यही यादै भइदिन्छ। विश्वास लागेन? यदि यहाँहरूलाई विश्वास लागेन भने म यति बेला भने युवसाईमा गीतकार लीलाराज कामबाङलाई डाक्न चाहन्छु, सङ्गीतकार मनोज थापा मगरको साथमा, अनि साथसाथै मनोज थापा र गायिका सुनिता थेगिमको स्वरमा सजिएको यो गीतको साथमा। र यो गीतमा पनि एउटा यादले मनलाई तान्दा, एउटा यादले मनलाई दुखाउँदा, त्यो हावाको सानो झोकमा पनि यति धेरै मन यादको तरेलीमा अल्झिदिन्छ नि, त्यसैको एउटा सग्लो बिम्ब जस्तो लाग्छ यो गीत। अर्थात् गीतकार लीलाराज कामबाङको गीत रचना, मनोज थापा मगर र सुनिता थेगिम लिम्बूको स्वर, अनि मनोज थापा मगरको सङ्गीत रहेको प्रस्तुत गीतमा

0: BFBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: हजुर, आदरणीय सुधार बिएफबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति साङ्गीतिक त्रिवेणी कार्यक्रम सङ्गीत गङ्गाको यो बसाइमा हुनुहुन्छ, जहाँ म गीतकारका भाव अनि सङ्गीतको झन्कारको साथमा स्वरको लयहरू राखिरहेको छु। र यसै क्रममा मैले भर्खरै गीतकार लीलाराज कामबाङको गीत रचना, मनोज थापा मगरको सङ्गीत रहेको एउटा युगल गीत राखेँ यहाँहरू माझमा, मनोज थापा मगर र सुनिता थेगेम लिम्बुको स्वरमा, जहाँ यादले मनलाई तानेर एकोरो अतीतमा पुर्याइदिँदा सबै सबै वरिपरिका परिवेश समेत उस्तै देख्दा केवल एउटै अभाव थियो, त्यो कोही कसैको सम्झना याद, अनि हावाको सानो झोकाले समेत मनलाई त्यही यादको तरेलीमा झुन्डाइदिँदा मनभित्र नाना थरी कुराहरू खेल्दाको छटपटी बोलेको थियो। यद्यपि आफ्नैले मुटुमा हानेको तीरको कुरा नबुझ्दाको परिणामले दुखान्त मोडमा पुर्याएको भाव थियो। हुन पनि आदरणीय श्रोताहरू, जे जस्तो भए पनि एउटा कुरा चाहिँ पक्कै हो कि याद गर्नलाई समेत कोही न कोही त साथी, केही न केही त चाहिहाल्छ।

याद अर्थात सम्झना आदरले स्वतः कहिले मिठ भइदिन्छ त अनि कहिले तितो, तर यति हो यसको लागि पनि कोही न कोही त चाहिँ नै हाल्दछ। तर त्यो यादले कहिले प्रिय साथी पाइन्छ त अनि फेरि कुनै मोडमा फेरि त्यही प्रिय साथी समेत गुमाइदाको यादले भने मनलाई झनै चसक्क पारिदिनेछ। यद्यपि यति बुझ्दा बुझ्दै पनि माया त लाइ नै हाल्न पुगिन्छ। जसले दुखाउन सक्छ भन्ने पूर्व अनुमान हुँदाहुँदा पनि माया नलाएर पर कोही भाग्दैन भन्ने एउटा भावको गीत थियो, राजेन्द्र थापाको गीत रचना, आज भनौँ गजल नि भन्न चाहन्छु श्रोताहरू, महेश खड्काको सङ्गीत अनि प्रमोद खरेलको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यादका थुप्रै माध्यम हुन सक्दछ। फेरि त्यसैमाथि माया गर्ने प्रेमिल मनहरूको यादको मिठास कहिले यति प्रकाष्ट भइदिन्छ अनि फेरि कहिले तितो समेत यति धेरै भइदिन्छ नि, जसका कारण त्यो मायाकै सहर छोडेर प्रेमीहरू ऊ याद बोकेर टाढा यति टाढा भइदिन्छ नि, त्यसको मेसोसम्म पाउन कठिन भइदिन्छ र जहाँ मन बेसरी भाँचिएको हुन्छ।

म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु। आदरणीय श्रोता, सहर छोडेर कतै जाने एउटा प्रेमी मनको थुप्रै अनगिन्ती दुखेसो, जो एउटा कुरामा पूर्ण विश्वास समेत त्यसै दुखेसोमा पोग्दै थिए, ताकि अब फेरि कहिले कदापि कुनै पनि मोडमा नभेट्ने बाचा कसमको साथ। किनकि दिलको कोमलता नबुझ्ने त्यस्ता निठोरी प्रेमीलाई दिल दिदाको सजाय आफैले बग्नु पर्दा ती सबै प्रेम कहानी एक मुष्ट बिर्सेर जानु नै सायद उपयुक्त हुनेछ भन्ने भाव बोलेको थियो प्रस्तुत गीतमा, जुन गीत लेख्नुभएको थियो गीतकार बिबी थापाले, नातिकाजीको सङ्गीत अनि अन्जु पन्तको स्वरमा यो गीत यहाँहरू माझमा राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइमा।

0: गोर का रेडियो
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पामदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्सको खोज गर्न सक्नुहुन्छ
3: हजुर आदरणीय श्रोता बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा हुनुहुन्छ साङ्गीतिक बसाइमा हुनुहुन्छ अझ भन्नु साङ्गीतिक झन्कारमा हुनुहुन्छ र जहाँ म गीतको भाव स्वरको लय अनि सङ्गीतको जानकार राखिरहेको छु र यसै क्रममा भर्खरै श्रोताहरू मैले एउटा सुमधुर गीत यहाँहरू माझमा राखेँ मैले गीतकार शिव पलासको गीत रचना अनि सन्तोष रुचालको स्वर सङ्गीतमा जुन गीतले श्रोताहरू बेहोसीमै मुटुमा छुरा चलाइ जाने तिनै निठुरी मायालुको त्यही कठोरता बीच पनि फेरि पनि उनकै अभावमा जिन्दगी कतै अध्ययारो भएको महसुस बोलेको थियो जसको पीडा सुनिदिने समेत कोही नभएपछि जिन्दगीका दुखाइ समेत सुनाउन नसकेको पीडा थियो वास्तवमा आदरणीय श्रोता मायाको संसारमा एकले अर्कोलाई बुझ्न भने सक्नु पर्दछ एउटा ऐना हुँदा अर्को बिम्ब बन्न सक्नु पर्दछ

आदरणीयहरू, एउटा असमझदारीले जीवनका रहरहरू अपुरो हुन पुग्दा, मन दुख्न पुग्दाको पछुतो जसलाई फेरि सुधार्ने अवसर पाएमा त्यही अतीतका गल्ती सुधार्ने आशा अपेक्षा बोलेको गीत थियो। नारी हस्ताक्षर गीतकार राखी गौचनको गीत रचना, अनुपमा प्रधानको स्वर अनि पूजन लोगानको सङ्गीतमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारतिर पनि पुगिसकेको छु, बिसाउनीतिर पुगिसकेको छु। र यो पुछारमा, यो बिसाउनीमा एउटा रमाइलो गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसाय कार्यक्रम सङ्गीत गङ्गाबाट ओझेल पर्न चाहन्छु। र यो गीतमा स्वर रहेको छ रामचन्द्र काफले र समीक्षा अधिकारीको, सुभाष रेग्मीको गीत रचना अनि बिबी अनुरागीको सङ्गीत रहेको यो गीत यहाँहरू माझमा छाड्दै म भने कार्यक्रम सङ्गीत गङ्गाबाट ओझेल पर्न चाहन्छु। म मायामा चुर्लुमै डुबे, मायाका दुखेसहरू मात्र होइन मायामा हराएको गीत कार्यक्रमको पुछारमा छाड्दै म बिदा हुन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: भोजपुर पौवा दुङमा गाउँपालिकाका किसान अदुवा खेतीमा आकर्षित हुन थालेका छन्। अदुवा खेती विस्तारका लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठुलो दुम्माको करिब 98 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभयो।
1: पौवा दुम्मा गाउँपालिकाको चाहिँ यो आर्थिक वर्ष 82-83 अदुवा कार्यक्रम मार्फत चाहिँ हामीले ठुलो दुम्मामा चाहिँ पालिका तर्फबाट उहाँहरूलाई 10 लाख रुपियाँ भुक्तानी हुन्छ भने उहाँहरूको साझेदारी गर्दा 10 लाख हुन्छ। त्यसमा चाहिँ हाम्रो 7 कृषि फर्मले यसमा काम गर्नुभएको छ। त्यो मध्येको एउटा अहिले हामीले हेरिरहेको फर्म हो। यसमा चाहिँ उहाँहरूले झन्डै टोटल गरेर 98 रोपनी जस्तोमा चाहिँ हाम्रो यो साल चाहिँ अदुवा खेती चाहिँ विस्तार भएर गएको छ।
0: पहिले मकै तथा अन्य बाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्याउने गरेका थिए। नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7 लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले सन् 2026 मे एकदेखि नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आज सम्झौता हुनेमा आशावादी रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौता लगत्तै हर्मुज जलघाटी तत्काल खुल्ने बताउनु भएको छ। सम्झौताका क्रममा इरानलाई कुनै पैसा नदिने पनि उहाँको भनाइ छ। मध्यस्थकर्ता पाकिस्तानले युद्ध अन्त्यका लागि अहिलेसम्मकै निकट पुगिएको बताएको छ। तर इरानी अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गर्ने मिति तोक्न हतार गर्न नहुने बताएका छन्। ट्रम्पको पहिलो कार्यकालमा उपविदेश मन्त्री भइसकेका डेभिड स्टारफिल्डका अनुसार पैसाको सम्झौता हुने सम्भावना देखिएको छैन।
2: He cannot by kinetic force or by rhetorical threat secure a restoration of the strait to the status quo ante. Can he do it by paying release of frozen assets? Look what's been done here. Iran has demonstrated the capacity to shut down the strait, affecting global markets.
0: विश्वकप फुटबल अन्तर्गत आजको खेलमा विजयी भएपछि स्कटल्यान्डले विजय उत्सव मनाउँदैछ। यी फुटबल प्रशंसकहरू आजको फुटबल खेल हेर्न ग्लास्गोमा भेला भएका थिए। विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्यान्ड आजको खेलमा 1-0 विजयी भएको हो। अमेरिकाको बोस्टन रङ्गशालामा हाइटीसँगको पहिलो खेलमा स्कटल्यान्डका लागि जोन मेगिनले पहिलो हाफमा गोल गर्नुभएको हो। बीएफपीएस फोर्सेस न्युजका जो रसन बोस्टनमा हुनुहुन्छ।
3: The Tartan Army have waited to be at a World Cup since 1998 and their team has secured them a historic win. Scotland beating Haiti 1-0 thanks to John McGinn's 28-minute goal. Steve Clark's side could have been further ahead in the first half, but the second 45 was all about holding on. It was nervy, there was desperate defending, but that, with some poor finishing from their opponents, sees them start the group with 3 precious points.
0: सन् 1998 स्कटल्यान्ड विश्वकपमा हाल समावेश भएको हो। यो जितसँगै स्कटल्यान्डले 3 अङ्क जोडेको छ। हाइटी भने विश्वकपमा 52 वर्षपछि खेलेको हो। हाइटीले यसअघि 1974 विश्वकप खेलेको थियो। विश्वकप फुटबलमा अहिले अस्ट्रेलिया र टर्की खेल्दैछन्। खेल क्यानाडाको भ्यानकुभर स्टेडियममा नेपाली समयअनुसार 9:45 सुरु भएको हो। केही बेर अघिसम्म अस्ट्रेलिया 1 गोलले अगाडि छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परि 1 महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 बस्ने 62 वर्षीय पद्मा पौडेलको ज्यान गएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा पौडेललाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: BFBS गोर्खा रेडियो हो। यो BFBS गोर्खा रेडियो हो।

मेया पियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर लक्ष्मीपति भगवान विष्णुको स्वरूपमा पूजित हुनुहुने प्रत्यक्ष दृष्टिगोचर हुने देवताको रूपमा पूजित सूर्यनारायणले हामी सबैलाई निरन्तर रूपमा मनोकाङ्क्षा पूर्ण गराई सत्पथमा अग्रसर हुने कृपा गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी पीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। हामी यस कार्यक्रममा कुनै न कुनै विषय बिन्दुलाई आधार मानेर चर्चा गर्ने गर्दछौँ र चर्चा त्यही गर्ने गर्दछौँ जसले चर्चा गरे बापत आउने लाभबाट हामीलाई वञ्चित नगरोस्। त्यसैले आदरणीय श्रोता, आज पनि हामी त्यही यथार्थ रूपमा जो श्रवणीय छ, जो चर्चा गर्न योग्य छ, चर्चा योग्य विषय छ, त्यसको चर्चा गर्छौँ। र आज हामी भगवान भक्ति र अरू धार्मिक कृत्यहरू, अरू सत् जो अरू सत्मार्गका विभिन्न पक्षहरू छन्, धार्मिक पक्षहरू छन्, तिनीहरू र भगवानको भक्ति अथवा भगवानको उपासना अथवा भगवानको कथा श्रवण अथवा भगवानका विषयहरूको जो चर्चा छ, त्यसको र अरू धार्मिक व्यवस्थाहरूको सम्बन्ध अथवा के कस्तो फलमा भेद छ तिनीहरूको, त्यो हामी संक्षिप्तमा चर्चा गर्नेछौँ आजको यस कार्यक्रममा। त्यसलाई हामीले आधारको रूपमा लिएका छौँ प्रह्लादजी जो भगवानका भक्त हुनुहुन्छ, नृसिंहदेव प्रकट हुनुभयो प्रह्लादजीको लागि, हिरण्यकश्यपुका छोरा राक्षस कुलमा जन्मिएका प्रह्लाद जो भक्तहरूको मणि हुनुहुन्छ, भक्तहरूको विशेष प्रार्थनीय हुनुहुन्छ र 5 वर्षको सानो कलिलो उमेरमा भगवान नृसिंहले दर्शन दिएर रक्षा गर्नुभएका प्रह्लादजीले भगवान नृसिंहको जो स्तुति गर्नुभएको छ, त्यसै प्रसङ्गमा केही पद्यहरूलाई हामी उठाउनेछौँ र त्यसैको चर्चा गर्नेछौँ। र यहाँनिर हामीले यस चर्चालाई विषयबिन्दुको मर्मको रूपमा भगवानको भक्ति र भगवानको स्मरण र भगवानको स्वीकारोक्ति, भगवानको शरणागति भन्दा अरू धार्मिक कृत्यहरू किन अलग छन् अथवा पृथक छन् र उनीहरूको फल छोटो छ र तिनीहरूबाट हुने लाभ सानो छ, किन भगवानको भक्तिमा, भगवानको नाम स्मरणमा, भगवानको कथा श्रवणमा किन धेरै बढी प्राथमिकता दिइन्छ अथवा अन्तिम गन्तव्यको रूपमा लिइन्छ, मनुष्य जन्मको सफलताको रूपमा लिइन्छ, त्यसलाई यहाँ प्रह्लादजीले विशेष रूपमा भगवानकै सामने प्रकट गर्नुभएको छ। त्यसैको हामी संक्षिप्तमा खास गरेर 2 पद्यहरूको चर्चा गरौँ। प्रह्लादजी भगवानसँग भन्नुहुन्छ, मन्ये धनाभिजन रूप तप श्रोतौ जस तेज प्रभाव बल पौरुष बुद्धि योगा नरा धनाय हि भवन्ति परस्य पुंसो भक्त्या तुतोष भगवान गजयुत पाय। अर्थात् प्रह्लादजी भन्नुहुन्छ भगवानसँग, मलाई के लाग्छ भने प्रभु, धन सम्पत्ति सत्कुलमा जन्म रूप तपस्या शास्त्र ज्ञान इन्द्रिय शक्ति तेज प्रताप शारीरिक शक्ति पुरुषार्थ बुद्धि र योग यी 12 जो विषयहरू छन्, योग आदि अरू जति पनि छन्, कुनै पनि कुरा हजुरको प्रसन्नताका लागि आवश्यक छैनन्, किनभने हजुर केवल भक्तिको कारणले गजराजसँग पनि प्रसन्न हुनुभयो। गजराज भनेर यो ग्राह र गज जो हात्ती र गोहीको बिचमा धेरै ठुलो युद्ध, 10,000 वर्षमा युद्ध भएर भगवानको पुकारपछि भगवानले आएर गोहीको मुखबाट हात्तीको रक्षा गर्नुभएको थियो, त्यही प्रसङ्ग उठाउँदै यहाँ भन्नुहुन्छ प्रह्लादजी भगवानसँग, यसको चर्चा हामी गर्नेछौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा चर्चा गर्ने गर्दछौँ र विषयबिन्दुको उठान गर्ने गर्दछौँ। यहाँ प्रह्लादजीले भगवान्सँग भगवान्का अगाडि नृसिंह भगवान्का अगाडि भन्नुहुन्छ, हे प्रभु, मलाई के लाग्छ भने धन सम्पत्ति सत्कुलमा जन्म रूप तपस्या शास्त्र ज्ञान इन्द्रिय शक्ति तेज प्रताप शारीरिक शक्ति पुरुषार्थ बुद्धि र योग आदि भनेर योग आदि अरू पनि जति पनि यस्ता प्रकारका विषयहरू छन् यी कुनै पनि कुरा हजुरको प्रसन्नताका लागि आवश्यक छैनन् भनेर प्रह्लादजीले भन्नुभयो। दुईवटा कुरा भन्नुभयो यहाँ, यी बाह्रवटा लगायतका चिजहरू आवश्यक छैनन् भगवान्को प्रसन्नताका लागि र हजुर केवल भक्तिले मात्रै प्रसन्न हुनुहुन्छ भनेर। अब हामीले जति पनि धार्मिक कृत्यहरू गरेका देख्छौँ संसारमा गरिरहेका छन्, हामी पनि गर्छौँ र हामी शास्त्रहरूमा पनि पढ्छौँ, विशेष प्रवचनहरू पनि सुन्छौँ, तिनीहरूमा एउटा त भगवानको प्राप्तिको कुरा गरिएको हुन्छ र अर्को संसारको प्राप्ति गरिएको हुन्छ र यहाँनिर धन भनेको संसार रहेछ, सम्पत्ति भनेको संसार रहेछ, सत्कुलमा जन्म संसार रहेछ, शरीरको रूप संसार रहेछ, अथवा अरू जति पनि रूप हामीलाई हिरा राम्रो लाग्छ, अथवा अरू स्त्रीको शरीर पुरुषलाई राम्रो लाग्छ, पुरुषलाई स्त्रीलाई पुरुषको शरीर राम्रो लाग्छ, राम्रा राम्रा कपडाहरू राम्रा राम्रा घरहरू अथवा जति पनि राम्रा भनेर रूपलाई हामी लिने चेष्टा गर्छौँ प्राप्त गर्ने चेष्टा गर्छौँ तिनीहरू पनि संसार रहेछ, तपस्या पनि संसार रहेछ यदि भगवान् प्राप्तिको लागि गरिएको छैन भने, शास्त्र ज्ञान पनि संसार रहेछ यदि भगवान्को प्राप्तिको लागि पढिएको छैन भने, इन्द्रिय शक्ति हाम्रा शरीरमा रहेका वचनका शक्तिहरू दृष्टिका शक्तिहरू श्रवणका शक्तिहरू कर्म गर्ने शक्तिहरू तेज संसार रहेछ, प्रताप संसार रहेछ, शारीरिक शक्ति संसार रहेछ, पुरुषार्थ धर्म अर्थ काम मोक्ष यी चारवटा पुरुषार्थ शास्त्रमा बताइएका छन् यिनीहरू पनि बेकार रहेछ यदि भगवान्को प्रसन्नताका लागि गरिएको छैन भने, बुद्धि जतिसुकै सङ्गलो शुद्ध तीक्ष्ण किन नहोस् यदि भगवान्का लागि त्यो बुद्धि प्रयोग भएको छैन भने, मय्यर्पित मनोबुद्धिर मामे वैश्यस्य संशय भनेर भगवान्ले भन्नुभएको छ र योग भनेको विभिन्न किसिमका योगहरू गरिन्छन् र यस्ता प्रकारका जो धार्मिक व्यवस्थामा रहेका सम्पूर्ण संसारी वस्तुहरू प्राप्तिका लागि गरिने यी चिजहरू छन् यिनीहरू गरेर भगवान् प्रसन्न हुनुहुन्न रहेछ र भगवान् प्रसन्न नभएसम्म मनुष्यले शान्ति पाउने रहेनछ, त्यसैले भगवान् प्रसन्न कसरी हुनुहुन्छ त भन्ने जिज्ञासामा प्रह्लादजी फेरि भन्नुहुन्छ, त्यही प्रभु हजुर त भक्तिद्वारा मात्रै भक्त्या तुतोष भगवान् गजयुथ पाय, भक्तिले मात्रै तपाईँ प्रसन्न हुनुहुन्छ, त्यो गजराजसँग के थियो त्यसले न वेद पढेको थियो न केही गरेको थियो न त्यसले केही गरो, केवल सुडमा एउटा कमलको फुल लिएर हे प्रभु हे नाथ हे प्रभु भनेर उसले भने मात्रैले तपाईँ प्रसन्न हुनुभयो र उसलाई आफ्नो पद प्रदान गर्नुभयो, त्यस्ता तपाईँलाई म प्रणाम गर्छु भनेर यहाँ प्रह्लादजीले भगवान् सामने भन्नुभएको प्रसङ्ग यो विशेष प्रसङ्ग हो र यसको चर्चा र श्रवणबाट अवश्य पनि मनुष्य जन्मको सफलतातर्फ अग्रसर हुने प्रेरणा प्राप्त हुन्छ, यसमा सन्देह छैन। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी प्रहलादजीले भगवान्सँग गर्नुभएको प्रार्थनाको अब दोस्रो पद्यको चर्चा संक्षिप्तमा गर्छौँ, किनभने हामी समयको पाबन्दीमा पनि छौँ। त्यसैले म अर्को एउटा श्लोक यहाँ समक्ष प्रस्तुत गर्दछु। विप्रात दुई सट गुण युतादर बिन्दनाभ पादार बिन्द विमुखा चोपसम वरिष्ठम मन्ये तदर्पित मनोवचने हितार्थ प्राणम पुनाति सकुलम न तु भूरिमान। म त ब्राह्मणमा हुनुपर्ने बाह्रैवटा गुणले युक्त भए पनि भगवान्को चरणार बिन्दको चिन्तनबाट विमुख छ भने त्यो ब्राह्मणभन्दा पनि मन वचन र कर्मले भगवान्मा समर्पित भएको एउटा चाण्डाल अर्थात् अत्यन्तै पापी मनुष्यलाई श्रेष्ठ मान्दछु। भगवान्मा भक्ति भएको त्यो चाण्डालले बरु आफ्नो कुललाई पवित्र पार्न सक्छ, अहङ्कारी भक्तिहीन ब्राह्मणले कदापि सक्दैन भनेर जतिसुकै संसारी चिजहरूको कमाइ गरेको भए पनि भगवान्लाई केवल भक्तिले प्रसन्न गराउन सकिन्छ र त्यो भक्ति एउटा विनयी भगवान्को चरणमा शरण परेको एउटा पापी व्यक्तिसँग पनि हुनसक्छ। तर श्रेष्ठ ब्राह्मण जो हामीले चर्चा गरेका विभिन्न 12 अथवा त्योभन्दा बढी आदि गरिएका जो गुणहरू छन् तिनीहरूले युक्त भएको ब्राह्मण पनि भगवान्को भक्ति प्राप्त गर्न योग्य छैन भनेर अपिचेत सुदुराचार भजते मामन्य भाग साधु रेव समन्तव्य सम्यक व्यवसितो हिस्सा भनेर भगवान्ले गीतामा पनि भन्नुभएको छ। त्यसैले भगवान्को भक्ति विशेष चिज हो र भगवान्को भक्ति बिना मनुष्यले शान्तिको सास फेर्न सक्दैन, यही कुरा हामीले पनि जान्न आवश्यक छ र भगवान्को कृपाले अगाडि बढाउन सकोस्। यति यसैतर्फ यही भगवान्को चरणमा प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: स्विजरल्याण्डमा जनसङ्ख्या 1 करोडमा सीमित गर्ने विषयमा गरिएको जनमत संग्रहका लागि मतदान हुँदैछ। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले प्रस्ताव गरेको योजनामा बहस हुँदै आएको छ। आवास, सार्वजनिक सेवा र वातावरणलाई दिगो बनाउन जनसङ्ख्या सन्तुलनमा ल्याउने योजना अघि सारिएको हो। जनमत संग्रहको नतिजा 24 घण्टाभित्रै आउनेछ। यो प्रस्ताव पारित भएमा स्विजरल्याण्ड जनसङ्ख्याको अधिकतम सीमा कायम गर्ने पहिलो मुलुक हुनेछ। मतदाताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
1: It's a pretty good idea not to overpopulate Switzerland, then it goes out of control.
2: For me personally, I think it's a bad idea. I mean, I'm as an immigrant myself, I've been living here for the past 5 years.
3: It's a terrible idea, I think. Catastrophic, actually.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आज सम्झौता हुनेमा आशावादी रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौता लगत्तै हर्मुज जलघाटी तत्काल खुल्ने बताउनु भएको छ। सम्झौताका क्रममा इरानलाई कुनै पैसा नदिने पनि उहाँले उल्लेख गर्नुभएको छ। मध्यस्थकर्ता पाकिस्तानले युद्ध अन्त्यका लागि अहिलेसम्मकै निकट पुगिएको बताएको छ, तर इरानी अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गर्ने मिति तोक्न हतार गर्न नहुने बताएका छन्। ट्रम्पको पहिलो कार्यकालमा उपविदेश मन्त्री भइसकेका डेभिड स्टारफिल्डका अनुसार पैसाको सम्झौता हुने सम्भावना
4: He cannot, by kinetic force or by rhetorical threat, secure a restoration of the strait to the status quo ante. Can he do it by paying release of frozen assets? Look what's been done here. Iran has demonstrated the capacity to shut down the strait, affecting global markets.
0: गोर्खा वेलफेयर ट्रस्टको इन्डिभिजुअल एड कार्यक्रम अन्तर्गत यो आर्थिक वर्षमा निर्माण गर्ने भनिएको धनकुटा त्रिशुलेकी पेन्सनर सुकमाया थापाको घर आउँदो आर्थिक वर्षमा निर्माण गरिने भएको छ। कुवेत जानुभएकी थापा खाडी युद्धका कारण धेरै समय उतै बस्नुपर्दा घर निर्माण आगामी आर्थिक वर्षका लागि सारिएको एडब्ल्युसी तेह्रथुमले जनाएको छ। तेह्रथुमका एडब्ल्युओ कुमार श्रेष्ठ,
5: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ 7 घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले यो चाहिँ धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको त्रिशुलेमा हाम्रो सुकमाया थापा भन्ने विडो पेन्सनर हुनुहुन्छ। उहाँ चाहिँ बिरामी, छोरी बिरामी भएर कुवेत फेब्रुअरीको 1 वीकतिर जानुभएको थियो, अनि इरान इजरायल कन्फ्लिक्टले गर्दाखेरि उहाँ निकै समय अड्किनु भएर फर्किन पाउनु भएन र हामीले पछिलाई पोस्टपोन गऱ्यौँ। उहाँ त आउनु त आइसक्नु भएको छ र अब यति बेला सुरु गरेर यो आर्थिक वर्षमा नसकिने भएको भएर हामीले अर्को वर्षको लागि क्यारी फरवर्ड गरेछौँ।
0: आज सुन चाँदीको भाउ बढेको छ। सुनको भाउ आज तोलामा 1200 रुपियाँले बढेको हो। भाउ बढेर सुन आज तोलाको 2,93,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,92,000 रुपियाँ थियो, त्यस्तै आज चाँदी तोलामा 55 रुपियाँले बढेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रुपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रुपियाँ पुगेको महासङ्घले जनाएको छ। यो वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ।
6: यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उहाँका अनुसार दोबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढी जोखिममा छन्। डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32 10-10 ठाउँमा डुबानको जोखिम देखिन्छ। उहाँका अनुसार वडा 16 सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। सामाखुसी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा 26 1,255, वडा 3 950 र वडा 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ।
0: फिफा विश्वकप फुटबलमा आजको खेलमा अस्ट्रेलिया विजय भएको छ।
7: गोर्खा रेडियो हो।

पीएफपीएस गोर्खा रेडियो कार्यक्रम अहिले हामी यो समय सुनौलो बिहानीमा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनीको तर्फबाट। समय 7:09 गइसकेको छ र यो मिठो गीत रहेको थियो प्रकृति विपुल छेत्रीको आवाजमा। कार्यक्रम सुनौलो बिहानी हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ। युके टाइम भनिरहेको छ यो चाहिँ 7:00-10:00। आज 14 June 2026 सन्डे यानि कि आइतबारको दिन रहेको छ। र श्रोता आज कार्यक्रम तपाईँले हामीलाई फोक्सटोनबाट 105.4 MHz ट्युन गरेर सुन्न सक्नुहुन्छ। तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खास्टले गरेर सुन्न सक्नुहुन्छ। त्यसै गरी कार्यक्रमको फर्स्ट आवरमा 7:28 जाँदाखेरि सदाज एक्सचेन्ज रेट र यसै गरी गोल्ड प्राइसको बारेमा पनि जानकारी रहनेछ। सेकेन्ड आवरमा एजुकेसनल प्रोग्राम टिपन टपन सुन्नुहोला योगदान रूपाधितको साथमा। र थर्ड आवरमा भने आज भोइस अफ गोर्खास सुन्न सक्नुहुनेछ। र आज मेरो गेस्ट हुनुहुन्छ प्राइभेट लानम हंसरुम्बा, उहाँ चाहिँ अहिले 10Q जलारमा कार्यरत हुनुहुन्छ। र कार्यक्रममा अब भने हामी अगाडि बढ्ने नै छौँ श्रोता। यो समयमा तपाईँको माझमा एउटा मिठो गीतको साथमा खुसमा नेपाली चलचित्रबाट रहेको छ रुकु मैकोटा।

FBS गोर्खा रेडियो कार्यक्रम अहिले सुनौलो बिहानी म सनेको साथमा हुनुहुन्छ श्रोता र समय लिएकोमा 7:15 गएको छ। त्यसै गरी वेदरको बारेमा पनि आउनुहोस् हामी केही चर्चा गर्ने नै छौँ। आजको यस समय चाहिँ अहिले टेम्परेचर 16 डिग्री सेल्सियस र विन्ड पनि 11 किलोमिटर पर आवर, ह्युमिडिटी 71% र क्लियर विथ प्योरिक क्लाउड्सहरू चाहिँ आजको दिनमा रहेको छ। यसै अनुसार चाहिँ अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु। र प्रिटी मच ट्युजडेको दिनसम्म नै क्लाउडी छ वेदर। अहिले अलिकति वार्मर लास्ट विकको टाइममा भए भन्दा पनि भएको अनुसार चाहिँ अलिकति वार्मर नै हो, तर स्टिल चाहिँ अलिक क्लाउडी वेदरहरू छ, विन्डी छ, त्यसैले माइन्डफुल हुनु होला भन्न चाहन्छु। त्यसै गरी लन्डनमा भने अहिले टेम्परेचर 14 डिग्री सेल्सियस, पार्टली सनी वेदर र यसैमा भरे 2 बजेको समय अराउन्ड अलिक क्लाउडी हुने कुरा नै छ, चिसो नै हुन्छ, विच मिन्स तर विन्ड त्यति साह्रो छैन, 8 किलोमिटर पर आवर, ह्युमिडिटी पनि 71% रहेको छ। र यसै अनुसार वेदर जानकारी लिइरहनु भन्न चाहन्छु, पार्टली सनी पार्टली क्लाउडी हुने वेदर चाहिँ यो हप्ता तपाईँले अप एन्ड डाउन पाउन सक्नुहुन्छ, तर थ्याङ्कफुली चाहिँ पानी पर्ने कुनै सङ्केत चाहिँ अहिलेको समयमा रहेको छैन। र कार्यक्रममा यसै अनुसार आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ। फेरि पनि तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ, सोल्टी जिउ रहेको छ प्रमिला राई र यसै गरी देवेश राईको आवाजमा।

0: तपाईँ लाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

पीएफपीएस गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ सुनौलो बिहानीमा र अब भने तपाईँको माझमा आजको यो एक्सचेन्ज रेट र गोल्ड प्राइस बारेमा चाहिँ म जानकारी राख्ने नै छु र हामी सदा चाहिँ युएस डलर युरोपियन युरो र यसै गरी युके पाउन्ड स्टर्लिङको जानकारी राख्दछौँ अहिलेकै समयमा भने युएस डलरको खरिदार चाहिँ रहेको छ 151.8 भन्ने बिक्री दर 152.4 युरोपियन युरो को रहेको छ यो समय 175.8 भन्ने बिक्री दर चाहिँ रहेको छ 176.5 र युके पाउन्ड स्टर्लिङको खरिदार 203.7 भन्ने बिक्री दर रहेको छ 204.5 यसै गरी हामी गोल्ड प्राइसको पनि हेरौँ अहिले छापावाला सुनको एज अफ टुडे नेपाली रुपियाँ चाहिँ रहेको छ 2,93,200 र यसै गरी चाँदीको भाव चाहिँ रहेको छ नेपाली रुपियाँ 4,895 यसअनुसार अवश्य पनि तपाईँको जे जति एक्सचेन्ज रेटहरू गर्नुपर्ने कुराहरू छन् सुन किन्नु बस्नु बेच्नुपर्ने अवस्थाहरू छन् तपाईँको कारोबार चाहिँ अवश्य पनि यसअनुसार गर्न सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नुहोस् सब भने स्वप्न सुमनको आवाजमा रहेको छ थाहै पाएन

रोगबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk। यो BFBS कुलकर्म रेडियो हो।

0: Sirius Gorka Radio. Gorka Radio.
1: BFB's Gorkar Radio, Aile Karikram Hami Chong Shruta, Yo Same Sunora Bihani Ma, Rabi Shapani Mita Mita Git Sangeet, Bibana Jankare Ko Saath Ma Hununcham. Desi Gareli Ko Yis Same, Hamilai Shruta Aile Pani Bibana Thaun Bata Suni Rano Bhai Ko Saath, Soba Gurungma Dile Pani Good Morning Sunya Pani, and Sabe Lai, Happy Sunday Bano Bhai Ko Saath, Mira Bishnu Gurung Dasu Le Pani, Good Morning Sunya Pani Bano Basa, Good Morning Dasu. Raisa Dine Hamilai, Bibana Thaun Bata, Listeners Arile, Aile Sunira Saathe Rano Bhai Ko Saath. रब भने कार्यक्रमको सेकेन्ड आवरमा चाहिँ तपाईँले सदा चाहिँ एजुकेसनल प्रोग्राम टिपन टापन आजको दिनमा पाउन सक्नुहुन्छ युक्ताय अनि रूपादीको साथमा सुन्नुहोला र यो चाहिँ 8 बजे र 28 मिनट जाँदाखेरि पार्ट वान हुनेछ भने पार्ट टू चाहिँ हुनेछ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा त्यसै गरी कार्यक्रमको थर्ड आवरमा आज भोइस अफ गोर्खा हुनेछ प्राइभेट लानम हङ्सा रुम्बा उहाँ चाहिँ अहिले 10 क्यू जलामा कार्यरत हुनुहुन्छ उहाँसँगको कुराकानी हुनेछ पार्ट वान चाहिँ 9 बजेर 28 मिनट जाँदा भने पार्ट टू 10 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ र कार्यक्रममा हामी रद्द गरौँ श्रोता अब पनि यो आवरमा पनि फर्स्ट आवरबाट बिदा लिने समय आएको छ र तपाईँको माझमा पनि यो एउटा मिठो गीत पनि अहिले म राख्ने नै छु इन्जोय गर्न सक्नुहुन्छ विभिन्न जनरको गीतहरू पनि तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रममा अहिलेलाई पनि मिलिना राई रहेछ गरी प्रकाश तुलसराजको आवाजमा मन माया इन्जोय गर्नुहोस् स्टे ट्युन हामी समाचार पश्चात कार्यक्रमको सेकेन्ड आवर भेट्नेछौँ

0: परराष्ट्र मन्त्री श्री शेख खनाल चीन पुग्नु भएको छ। चीनको औपचारिक भ्रमणका लागि आएका मन्त्री खनाललाई बेजिङमा स्वागत गरिएको नेपाली दूतावासले जनाएको छ। राष्ट्रदूतावासका चार्ज अफेयर्स रोशन खनाल लगायत कर्मचारीहरूले मन्त्री खनालको टोलीलाई स्वागत गरेका छन्। खनाल चीनको चार दिने भ्रमणका लागि बेजिङ जानुभएको हो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्नो समकक्षी वाङ यीसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजन र नियतवश भिरबाट टेम्पो नखसालेको दावी गरेको छ। कार्यालयका अनुसार भिरतर्फ धकलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरका रूपमा प्रयोग हुँदै आएको कबाडी संरचना भएको दावी गरिएको छ। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम विचारी ठाकुरले गाईमारी क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। यही जेठ 29 गते पुनः अतिक्रमण हटाउने क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए। आज सुन चाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको हो। भाउ बढेर सुन तोलाको 2,93,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,92,000 रुपियाँ थियो। चाँदी तोलामा 55 रुपियाँले बढेको छ। पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक आएका छन्। यहीबीच धार्मिक पर्यटकलाई सहज बनाउन छुट्टी व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायीले बताएका छन्। पोखराबाट कृष्ण तवाडी।
1: देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। यस वर्ष ठूलो संख्यामा भारतीय पर्यटक पोखरा भित्रिँदा यहाँको पर्यटन क्षेत्र उत्साहित बनेको हो। फेवातालमा डुङ्गा सैर गर्ने, विभिन्न गुफा तथा मठ मन्दिर जाने र पदयात्रामा जाने पर्यटकहरूले ती स्थानहरू भरिभराउ बनेका छन्। पोखरादेखि मुक्तिनाथसम्मको क्षेत्रमा उल्लेख्य मात्रामा भारतीय पर्यटकको उपस्थिति देख्न सकिन्छ। भारतीय पर्यटकहरू पोखराको मौसमसँग बढी खुसी छन्, साथसाथै यहाँको सौन्दर्यले समेत आकर्षित बनाएको उनीहरू बताउँछन्।
2: मेरा नाम शैलेश कुमार पासवान और मैं इंडिया से। का मौसम काफी अच्छा है। मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा।
1: होटल संघ पोखरा का अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ वर्षदेखि नै पोखराको होटल भरिभराउ भएको बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटकका कारण पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनेको छ।
3: अहिले वास्तवमा भारतीय पर्यटकहरू अहिलेसम्मकै मेरो विचारमा, मैले यो टुरिज्ममा 32 वर्ष बिताएँ र यो लेभलको पर्यटकहरू, यति धेरै पर्यटकहरू सायद पहिलोपटक जस्तो मलाई लाग्छ। किनभने यो बेलामा हाम्रा होटलको अकुपेन्सी 90%भन्दा बढी, करिब 90%को हाराहारीमा केही दिन अगाडिबाट अहिलेसम्म, अहिले केही कमी भए तापनि बिचको समयमा करिब 1 महिनाभन्दा बढी चाहिँ भारतीय पर्यटकहरू, जब हामी नेपाली नयाँ वर्षको चरणमा थियौँ त्यति बेलाबाट चाहिँ अहिलेसम्म, अहिले हामी लगभग चाहिँ जेठको अन्तिम अन्तिममा छौँ, 1 महिनाभन्दा बढी भारतीय पर्यटकहरू, हरेक प्रकारका पर्यटकहरू चाहिँ पोखरामा आएको अवस्था छ। र मोदीजीले यो पटक हामीसँग जुन डलर हो यसलाई अलि सञ्चित गर्नुपर्ने अवस्था छ, त्यसैले गर्दा जहाँ हाम्रो भारतीय मुद्रा प्रयोग गर्न सकिन्छ त्यो देशको भ्रमण गर्नको लागि भनेर पनि उहाँहरूलाई प्रोत्साहित गरेको कारणले पनि यो पटक अझ धेरै बढी भारतीय पर्यटक आएको अवस्था छ। ठुलो
0: अस्ट्रेलियाले फिफा विश्वकप 2026 विजयी सुरुवात गरेको छ। क्यानाडाको बिसी प्लेयर्स भ्यानकुभर स्टेडियममा भएको खेलमा टर्कीलाई 2-0 हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो। यस्तै विश्वकप अन्तर्गत आजको खेलमा विजय भएपछि स्कटल्यान्डले विजय उत्सव मनाउँदैछ। विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्यान्ड यो खेलमा 1-0 विजय भएको हो। अमेरिकाको बोस्टन रङ्गशालामा हाइटसँग खेल भएको थियो। खबर यति नै। नमस्कार, म महेन्द्र।
4: SBS गोर्खा रेडियो।

Bí FBS gurgar vídeo gari cromé le mi tón srata yu sami a ilé sonora bí hanni go second hour ma ra rada yu mi tugi dragadu sopna suman ra bí yeko awas ma gari crom sonora bí hanni tabli sunna sognunza yu weekend morning breakfast show adik sani bari ni aita bar gudin yu gita mini sante hi dos bati sama rai kusam tin ganda ko gari crom ra ili go yu sami hami 105.4 megahertz tin gari sunna sognunza folkstone basi jojati hanunza tabko area ma redacted sign of तपाईले BFA's app डाउन गर्नुहोस् तपाईको Apple device अथवा Android मा र विभिन्न स्टेसनहरूमध्ये BFA's गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ यसै गरी स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले BFA's गोर्खा खा भन्नुभएर चाहिँ सुन्न सक्नुहुनेछ र कार्यक्रमको यो दोस्रो घन्टामा एजुकेसनल प्रोग्राम टिपन टापन पनि हुनेछ केही क्षणमा अवश्य पनि म तपाईँको माझमा राख्ने नै छु पार्ट वान पनि यो 8:28 जाँदा भने पार्ट टू चाहिँ हुनेछ 9 बजेको लागि 13 मिनट बाकी होता अहिलेलाई पनि स्वप्निल शर्मा र जोन राईको आवाजमा बादल सरी

एफपी स्कोरका रेडियो कार्यक्रम सुनौलो बिहानी र अहिले यो समयमा हामीलाई विभिन्न ठाउँबाट लिसनर्सले सुनिरहनु भएको छ. यहाँ खर्को गुरुङ मामाले पनि नमस्कार गुड मर्निङ सुने भान्जी रेडियो सुन्दैछु रमाइलो भइरहेछ धन्यवाद भन्नुभएको छ. थ्याङ्क यू सो मच मामा. र यसरी यो समय हामीलाई विभिन्न ठाउँबाट तपाईँले सुनिरहनु भएको छ र कार्यक्रमको अब भने केही क्षणमा हुनेछ एजुकेसनल प्रोग्राम टिप एन्ड टापन. यसी योगदाई अनि रूपादीको साथमा सुन्न सक्नुहुन्छ. आठ बजेर 28 मिनट जाँदा भने पार्ट वान हुनेछ र पार्ट टू चाहिँ 9 बजेलाई 13 मिनट बाँकी हुँदा र कार्यक्रमको थर्ड आवरमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ. 9 बजेर 28 मिनट जाँदाखेरि प्राइभेट लाराम हङ्सारुम्बार सङ्गरेको कुराकानी 10 QJLR कार्यरत हुनुहुन्छ. र यसै गरी पार्ट वान चाहिँ 9 बजेर 28 मिनट जाँदा भने पार्ट टू 10 बजेलाई 13 मिनट बाँकी हुँदा हुनेछ. र पनि कार्यक्रममा आउनु सघि बढौँ अहिलेलाई भने एकदम लिम्बु र लाउरे किन बोल्दैनौँ एन्जोय गर्नु स्टे tuned.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: हजुर नमस्ते. साप्ताहिक कार्यक्रम टिपन टापनबाट म योगराज राईको यो कार्यक्रम आज सञ्चालन गर्नको लागि चाहिँ म अनि दिदी रूपा राणा उपस्थित भएका छौँ. यहाँ सबै सबैलाई नमस्कार. दिदी हजुरलाई पनि नमस्कार है.
1: नमस्कार भाइ, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार. म रूपा राणाको.
0: हजुर ठिकै हुनुहुन्छ?
1: म एकदमै ठिकै छु. तर यो मेरो हेडफोनमा चाहिँ अलिकता कस्तो कस्तो सुनिरहेछ.
0: सानो सुन्यो कि ठुलो सुन्यो?
1: होइन, मेरो आवाज नै अर्कै सुने. सायद तपाईँले ठिकै सुन्नु भएको छ होला.
0: अनि वेल्सको भ्रमण ठिकै भयो दिदी?
1: वेल्सको भ्रमण यस्तो रमाइलो भयो होइन, अब बडो टायर्ड फिल भयो. कफी पिउँदै गइयो, कफी पिउँदै आइयो. राति 11 बजेसम्म गाडी कुदाइयो भनौँ न, होइन 11 बजे घर आइपुग्यो. अनि जे होस् एकदमै जाँदा त डाँडा पाखा उहीँ नेपालमै पुगे जस्तो फिल हुन्छ नि है. ब्रेकन जाँदा एकदमै रमाइलो, अब गाई बस्तुहरू अनि त्यसपछि भेडा बाख्राहरू देखिन्छ अनि उकाली ओह्राली एकदमै रमाइलो भयो भाइ.
0: त्यो ठाउँ त एकदमै हलिडे प्लेस रहेछ नि त. पहिला हामी एक्सर्साइजमा जाँदा यस्तो मनै नपर्ने.
1: हजुर,
0: हामी चाहिँ त्यो फोटोनमा चढेर जान्थ्यौँ. साह्रै घिन लाग्दो ठाउँ लाग्थ्यो कि त्यो ठाउँ. तर अहिले जाँदा चाहिँ एकदमै रमाइलो हुन्छ.
1: गर्दा सही कुरा, मैले पनि त्यही फिल गरेँ. म त नेपालमै पुगेको फिल गरेँ. अनि त्यहाँको मानिसहरू, लोकल कम्युनिटीहरू पनि एकदमै राम्रो कि होइन, एकदमै रमाइलो लाग्यो मलाई.
0: ओके ल त, वेल डन दिदी. अब विषयवस्तुतर्फ लागौँ. अनलाइन खबरबाट आजको सामग्री ल्याएका छौँ. बेसारको कुराकानी गर्नेछौँ आदरणीय श्रोता पहिलो विषयमा चाहिँ. त्यसपछि नुहाउँदा सबैभन्दा पहिले शरीरको कुन भागमा चाहिँ तपाईँहरूले पानी हाल्नुहुन्छ अथवा सुरु गर्नुहुन्छ त्यो सम्बन्धी हुनेछ भने, र मस्तिष्कको कार्यक्षमता बढाउन चाहिँ के कुरा चाहिँ गर्न सकिन्छ त्यो पनि हुनेछ भने, र अन्तमा हरेक बिहान 5 वटा भिजेको बादाम खाँदा के हुन्छ यस्तो, अनि कफीको लाभहरू पनि रहेछन् त्यो हामी विषयमा चर्चा गर्नेछौँ. ल दिदी, बेसारको कुरा रहेछ सुरुमा.
1: ओके, पहिलो विषयतर्फ लागौँ. आयुर्वेदमा बेसारलाई केवल मसला मात्र होइन, औषधीय गुणले पनि परिपूर्ण प्राकृतिक उपचारको रूपमा पनि लिइन्छ. नेपाल र दक्षिण एसियाली मुलुकहरूमा शताब्दीयौँदेखि घाउ निको पार्न, रुगाखोकी कम गर्न, पाचन सुधार गर्न तथा शरीरलाई स्वस्थ राख्न बेसार प्रयोग हुँदै आएको छ. यसको मुख्य कारण बेसारमा पाइने सक्रिय जैविक तत्व कर्क्युमिन पनि हो.
0: हजुर, कर्क्युमिनले नै बेसारलाई पहेँलो रङ दिन्छ. वैज्ञानिक अनुसन्धानहरूले यसमा शक्तिशाली एन्टी इन्फ्लामेटोरी, एन्टी अक्सिडेन्ट र एन्टी माइक्रोबियल तथा रोग प्रतिरोधात्मक क्षमता सन्तुलित गर्ने गुण रहेको देखाएका छन्। पछिल्ला वर्षहरूमा कर्क्युमिनमाथि विश्वभरि हजारौँ अध्ययन भएका छन् जसले यसलाई प्राकृतिक स्वास्थ्य प्रवर्धक तत्वका रूपमा स्थापित गरेका छन्।
1: मुटु तथा रक्तनली सम्बन्धी रोग विश्वभर मृत्युको प्रमुख कारण मध्ये एक मानिन्छ र केही अध्ययनहरूले कर्क्युमिनले मुटु र रक्तनलीको स्वास्थ्य जोगाउन सकारात्मक भूमिका खेल्न देख्ने देखाएको छ भने, यसले रक्तनलीको भित्री सतह अथवा एन्डोथेलियमको कार्यक्षमता पनि सुधार गर्न मद्दत गर्छ.
0: एन्डोथेलियम स्वस्थ रहँदा रक्त संचार सहज हुन्छ र उच्च रक्तचाप, हृदयघात तथा स्ट्रोकको जोखिम कम हुन सक्दछ. साथै यसले धमनीमा बोसो तथा प्लाक जम्ने प्रक्रियालाई सुस्त बनाउन मद्दत गर्न सक्ने विभिन्न अनुसन्धानहरूले संकेत गरेका छन्।
1: बेसारमा रहेको कर्क्युमिनले खराब कोलेस्ट्रोल अथवा एलडिएलको अक्सिडेसन कम गर्न मद्दत गर्ने भएकोले धमनीमा क्षति पुग्ने जोखिम पनि घट्न सक्छ र मुटु रोगको उपचारको लागि औषधिको विकल्पको रूपमा भने यसलाई लिनु हुँदैन.
0: अनि रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँदो रहेछ यसले. रोग प्रतिरोधात्मक प्रणाली शरीरको सुरक्षा कवच हो. ब्याक्टेरिया, भाइरस तथा अन्य रोगजन्य जीवाणुसँग लड्न प्रतिरक्षा प्रणाली सक्षम हुनुपर्दछ. कर्क्युमिनले शरीरमा प्रतिरक्षा कोशिकाहरूको गतिविधिलाई सन्तुलित गर्न मद्दत गर्ने अध्ययनहरूले देखाएका छन्।
1: साथै यसले अत्याधिक सुजन नियन्त्रण गर्नुका साथै आवश्यक प्रतिरक्षात्मक प्रतिक्रिया कायम राख्न सहयोग पुर्याउँछ. त्यसैले पनि नियमित रूपमा सन्तुलित मात्रामा बेसार सेवन गर्दा शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई सहयोग पुग्न सक्छ. विशेष गरी मौसम परिवर्तनको समयमा भने सामान्य संक्रमणबाट बस्न स्वस्थ आहारमा पनि बेसार समावेश गर्नु उपयोगी मानिन्छ.
0: अनि शरीर सुनिरहने समस्या छ भने यसलाई धेरै रोगको आधार मानिन्छ. मधुमेह, मुटु रोग, गठिया, मोटोपना तथा केही प्रकारका क्यान्सरसँग समेत दीर्घकालीन शरीर सुनिने सम्बन्ध रहेको मानिन्छ.
1: साथै शरीरमा सुनिने समस्या बढाउने केही रासायनिक पदार्थहरूको गतिविधि पनि कम गर्न सक्छ. यही कारणले गठिया, जोर्नी, दुख्ने समस्या तथा केही छाला सम्बन्धी रोग भएका व्यक्तिहरूमा बेसार उपयोगी हुन सक्ने अनुसन्धानहरूले देखाएका छन्।
0: कतिपय अध्ययनमा जोर्नी दुखाइ भएका व्यक्तिहरूमा कर्क्युमिन सेवनले असहजता कम गर्न सहयोग पुर्याएको पाइएको छ. तर गम्भीर रोगको उपचारका लागि चिकित्सकीय सल्लाह आवश्यक हुन्छ।
1: साथै हाम्रो शरीरमा दैनिक रूपमा फ्री रेडिकल उत्पादन भइरहेका हुन्छन्। प्रदूषण, धूम्रपान, तनाव, अस्वस्थ खानपान तथा सूर्यको अत्याधिक किरणका कारण पनि फ्री रेडिकल्सको मात्रा बढ्न सक्छ।
0: फ्री रेडिकल्सले कोशिकालाई क्षति पुर्याउँदा शरीरमा अक्सिडेटिभ स्ट्रेस बढ्छ, जसले बुढौलीको प्रक्रिया तीव्र बनाउन सक्दछ र विभिन्न रोगको जोखिम बढाउन सक्दछ। कर्क्युमिनले एन्टिअक्सिडेन्टको रूपमा काम गर्दै फ्री रेडिकल्सलाई निष्क्रिय बनाउन सहयोग गर्दछ। यसले कोशिकालाई क्षतिबाट जोगाउन र शरीरको समग्र स्वास्थ्य संरक्षण गर्न मद्दत पुर्याउन सक्दछ।
1: अब पछिल्ला समयमा भइरहेका अनुसन्धानहरूले पनि बेसारले मस्तिष्क स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने संकेत गरेका छन्। केही अध्ययन अनुसार यसले मस्तिष्कमा नयाँ स्नायु कोशिकाको विकासमा सहयोग गर्ने तत्त्वहरूको उत्पादन समेत बढाउन सक्छ।
0: यसले स्मरण शक्ति क्षमतामा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ। यद्यपि अल्जाइमर्स वा डिमेन्सिया जस्ता रोगको उपचारको रूपमा कर्क्युमिनको प्रभावबारे अझै थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरू बताउँछन्।
1: र परम्परागत रूपमा पनि बेसार पाचन सुधार गर्न प्रयोग हुँदै आएको छ। यसले पित्त उत्पादनलाई प्रोत्साहन गर्न मद्दत गर्ने विश्वास गरिन्छ अनि बोसो पचाउन सहयोग पुर्याउँछ। पेट फुल्ने, अपच हुने तथा केही पाचन सम्बन्धी असहजता कम गर्न पनि बेसार उपयोगी हुन सक्छ। तर पेटमा अल्सर वा अन्य गम्भीर समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह बिना अत्याधिक सेवन गर्नु हुँदैन।
0: हजुर, कर्क्युमिनको एउटा चुनौती भनेको यसले जैव उपलब्धता कम हुनु हो, अर्थात् शरीरले यसलाई सहजै अवशोषित गर्न सक्दैन। विशेषज्ञहरूको अनुसार बेसारलाई कालो मरिचसँग मिसाएर सेवन गर्दा कर्क्युमिनको अवशोषण उल्लेख्य रूपमा बढ्न सक्दछ।
1: र कालो मरिचमा पाइने पाइपेरिन नामक तत्त्वले पनि बेसार शरीरमा बढी मात्रामा अवशोषित हुन सहयोग गर्छ अनि बेसार बोसोमा घुल्ने तत्त्व भएकोले घिउ, तेल वा दुधसँग सेवन गर्दा पनि यसको उपयोगिता अझ बढी हुन सक्छ।
0: बेसार सामान्य रूपमा खानामा प्रयोग गर्दा सुरक्षित मानिन्छ, तर कर्क्युमिन सप्लिमेन्ट वा अत्याधिक मात्रा सेवन गर्दा केही व्यक्तिमा पेट दुख्ने, वाकवाकी लाग्ने वा पाचन समस्या देखिन सक्दछ।
1: रगत पातलो बनाउने औषधि सेवन गरिरहेका मानिसहरू, पित्त थैली सम्बन्धी समस्या भएका वा कुनै दीर्घ रोगको उपचार गराइरहेका व्यक्तिले कर्क्युमिन सप्लिमेन्ट प्रयोग गर्नु अघि डाक्टरसँग सल्लाह लिनु पर्दछ।
0: हजुर, बेसारको कुरा सुन्दै हुनुहुन्थ्यो। अब यो बजारको बेसारमा त एकदमै प्योर हुन्न है, त्यो अलिक एक भिटो मिसाएको होला। त्यो घरमा मलाई सम्झना छ, पहिला बेसार हामीले घरमै रोप्थ्यौँ अनि घरमै हामीले त्यो कुट्थ्यौँ के, अनि यति लाउँदा पनि यस्तो राम्रो कलर आउने कि, अब यहाँको चाहिँ जति लायो त्यति आउँदैन, त्यो अलिकति केही मिसावट त हुन्छ।
1: यहाँको त केसरी जस्तो कि एकदमै हल्का, होइन, हाम्रो प्योर नेपालतिर बनेको बेसार त हो, अलिकता राख्ने बित्तिकै कस्तो त्यसको कलर पनि एकदमै डिप छ क्या, होइन, एकदमै गाढा।
0: त्यही भएर पनि स्वास्थ्यको लागि राम्रो हुन्छ। दोस्रो विषयतर्फ लागौँ। नुहाउँदा सबैभन्दा पहिला शरीरको कुन भागमा चाहिँ पानी हाल्दा राम्रो? त धेरै जसो मानिसले टाउकोबाट पानी हाल्न सुरु गर्छन्, मेरो पनि त्यही नै हो। कसैले सिधै जिउमा पानी हाल्छन् भने कसैले हात गोडाबाट बिस्तारै पानी हाल्न सुरु गर्दछन्। यसमा कसैले पनि फाइदा बेफाइदाको बारेमा सोचेका हुँदैनन्। आयुर्वेद विज्ञका अनुसार खुट्टामा पानी खनाएर नुहाउनु सुरु गर्नु लाभदायक मानिन्छ
1: र त्यसपछि मात्र अन्य भागहरूमा पानी लगाउन सकिन्छ र पानीलाई बिस्तारै घुँडा, तिघ्रा, पेट, काँध र अन्तमा मात्रै टाउकोसम्म पानी राख्दै जानुपर्छ। यसो गर्दा शरीरको तापक्रम बिस्तारै परिवर्तन हुन्छ र शरीरले अचानक तापक्रमको झट्का सामना गर्नु पर्दैन। यसैले पनि शरीरबाट तापक्रमलाई गर्मीलाई क्रमैसँग कम गर्न मद्दत गर्छ।
0: यदि नुहाउँदा तपाईँले एकै पटक टाउकोमा पानी खन्याउने गर्नुहुन्छ भने यो बानी आजैबाट परिवर्तन गर्नुहोस्। यसले शरीर र मस्तिष्कको रक्त नलीहरूमा अचानक असर पार्न सक्दछ। केही मानिसहरूलाई चक्कर लाग्ने, टाउको दुख्ने वा असुविधा महसुस हुन सक्दछ।
1: विशेष गरी धेरै जसो चिसो पानीले नुहाउँदै हुनुहुन्छ भने यसमा बढी ख्याल गर्नुपर्छ। आयुर्वेदले पनि नुहाउँदा सन्तुलन कायम राख्नु अत्यन्तै आवश्यक छ भनेको छ र पहिले खुट्टामा पानी राख्नुहोस् अनि त्यसपछि अन्तिममा टाउकोमा पानी राख्नुहोस्। यसो गर्दा नुहाउने व्यक्तिलाई पनि अलि सहज र आरामदायी महसुस हुन्छ।
0: यदि तपाईँ तातो पानीले नुहाउँदै हुनुहुन्छ भने धेरै तातो पानी सिधै टाउकोमा नखनाउनु राम्रो हुन्छ। धेरै तातो पानीले टाउको कपाल तथा छाला सुक्खा हुन सक्दछ, टाउको चिलाउने, चाया पर्ने सम्भावना बढ्दछ। र नुहाउँदा कसरी सुरु गर्नुपर्ने रहेछ र तपाईँले थाहा पाइहाल्नुभयो। अब यो बिचमा केही गीतहरू सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ हामी मस्तिष्कको कार्यक्षमताको बारेमा कुराकानी गर्नेछौँ।
2: गोर्खा रेडियो।

0: BFBS गोरखा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: Gorkha Radio. Gorkha Radio. BFBS Gorkha Radio. Gorkha Radio. हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छौँ। टिपन टापन सुन्दै हुनुहुन्छ म अनि दिदी रूपा राणाको साथमा। हजुर अब यो चाहिँ मस्तिष्कको कार्यक्षमताको कुरा रहेछ दिदी।
1: हजुर यो मस्तिष्कको कुराकानी गर्नुपर्दा सबैभन्दा पहिला त मल्टिभिटामिनको हामी कुराकानी गरौँ। अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनको एक अध्ययन अनुसार दैनिक एक मल्टिभिटामिन सेवन गर्दा मस्तिष्कको लागि लाभदायक हुन्छ। यसले मस्तिष्कको कार्य सञ्चालनमा सहयोग गर्छ, पढ्ने लेख्ने सिक्ने स्मरण गर्ने क्षमता पनि बढाउँछ।
0: अनि गहिरो निन्द्रा कुरा छ, पर्याप्त वा गहिरो निन्द्रा लिनु एकदमै जरुरी छ। अमेरिकन एकाडेमी अफ न्युरोलोजीका शोधकर्ताले के पाए भने जीवन र मस्तिष्कको कामकाज उत्कृष्ट बनाउन निन्द्राको गुण वक्ताले महत्त्वपूर्ण भूमिका खेल्दछ। राम्रो वा गहिरो निन्द्राले मस्तिष्कलाई ताजा र चुस्त राख्न सहयोग गर्दछ।
1: डेनमार्कको कोपनहेगनमा विश्वविद्यालयका शोधकर्ताहरूले 18 वर्षदेखि 35 वर्ष उमेर समूह पुरुषहरूमा एउटा विषयमा प्रयोग गरेका थिए। त्यसै क्रममा उनीहरूले के पाए भने जसले दिमागी काम गर्नु अघि व्यायाम गरेका छन् उनीहरूको कार्यकुशलता भने एकदमै राम्रो देखियो।
0: अब कफी चहरको कतिपय अध्ययनबाट के पाइएको छ भने कफी पिउँदा पनि मस्तिष्कको कार्य सञ्चालन राम्रो हुन्छ। जोन हपकिन्स युनिभर्सिटीको एक अध्ययन अनुसार प्रतियोगीलाई 200 मिलिग्राम क्याफिन ट्याब्लेट दिएपछि उनीहरूको स्मरण क्षमता तुलनात्मक रूपमा राम्रो देखेको थियो।
1: कफीले एकदमै ऊर्जा दिन्छ नि, होइन?
0: ऊर्जा दिन्छ अनि कहिले कहिले फ्रेस पनि बनाउँछ, होइन?
1: जरुर
0: म पनि कहिले कहिले अब बेलुका एकदम अल्छी लागिरहेको हुन्छ नि त, होइन? कफी खाएर चाहिँ जे सो गरिरहेको हुन्छ।
1: सही कुरा हो यो, बिहान आउनेले पनि त्यही हो गर्ने। बिहानको ड्युटी गर्नेले पनि आफूलाई अलिकता चङ्गा बनाउनको लागि, होइन, जोस जागर निकाल्नको लागि कफी पिउने गर्छन्। अनि त्यसै गरी अरू खाना जसमा मसरुम, डार्क चक्लेट अनि त्यस्तै गरी दालचिनी जस्ता केही प्रकारका खानाले पनि मस्तिष्कको कार्यक्षमतामा सुधार ल्याउँछ।
0: हजुर छोटो जानकारी थियो र मस्तिष्कको कार्यक्षमता चाहिँ कसरी बढाउन सकिन्छ भनेर तपाईँहरूले उपाय थाहा पाल्नुभयो। भन्दा पनि अब कुनै पनि कुराहरू चाहिँ अलिकति जस बढी चाहिँ फाइदा गर्दो रहेछ भनेर बढी कुरा चाहिँ नखानु होला। कफी पनि अब धेरै खानु चाहिँ राम्रो होइन, अब क्याफिन हुन्छ, गर्दा ठिक तरिकाले खानु होला कुनै पनि कुराहरू भनौँ न। हजुर यही डिस्क्लेमर लिँदै अब अर्को कुरातर्फ लागौँ। हरेक बिहान 5 वटा भिजेको बदाम खाँदा चाहिँ के फाइदा हुँदो रहेछ त? बदाम स्वास्थ्यको लागि धेरै नै लाभदायक खानेकुरा हो। शरीरलाई आवश्यक स्वास्थ्य चिल्लोको पूर्तिको लागि नियमित बदाम खान सिफारिस गरिन्छ। बदाममा स्वास्थ्य चिल्लोसँगै भिटामिन, प्रोटिन र खनिज जस्ता पौष्टिक तत्त्व हुन्छन्। बदाम विशेष गरी म्याग्नेसियम र भिटामिन ईले भरिपूर्ण हुन्छ। बदाममा कार्बोहाइड्रेटमा भने कम हुन्छ।
1: अनि त्यसै गरी बदाम खाँदा कहिलेकाहीँ स्वास्थ्यमा अथवा शरीरमा भनौँ असहज लाग्न सक्छ, तर बदाम पचाउनको लागि पनि लाभदायक हुन्छ। भिजेको बदामले ट्यानियन र फाइटिक एसिड कम गर्छ र पाचनमा मद्दत गर्नुका साथै पेट फुल्नबाट रोक्छ। बदाम तत्काल ऊर्जा दिने खाना हो। यसमा स्वस्थ चिल्लो प्रोटिन र फाइबर हुन्छ र दिनभरि बिस्तारै ऊर्जा दिन्छ।
0: यसले दिनभरि स्थिर ऊर्जा स्तर कायम राख्दछ। बदाममा भिटामिन ई हुन्छ जुन छालाका लागि एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसले छालाका कोषहरूलाई जोगाउँछ र सूर्यको सम्पर्क वा प्रदूषणबाट हुने क्षतिलाई रोक्दछ। यसले छालालाई सुक्खा हुनबाट बचाउँछ।
1: बदामले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। बदामको सेवनले राम्रो कोलेस्ट्रोल बढ्न सक्छ र कोलेस्ट्रोल नियन्त्रण रहनु भनेको मुटुको स्वास्थ्यको लागि निकै राम्रो सुधार हो र बदाम स्मरण शक्ति बढाउनु लाभदायक हुन्छ भने यसमा मस्तिष्कको कार्य सुधार गर्ने क्षमता पनि बढी नै हुन्छ र बदाम पौष्टिक र उच्च क्यालोरी पनि हुन्छ।
0: यद्यपि भिजेको बदाम खाँदा क्यालोरी कम हुन्छ जसले पेट भर्ने मात्र होइन तर तृष्णा पनि कम गर्दछ। यसमा रहेको फाइबरको मात्राले तौल कायम राख्न मद्दत गर्दछ। बदामले तपाईँको स्वास्थ्यलाई मात्र सुधार गर्दैन, यसले तपाईँको मस्तिष्कलाई पनि फाइदा पुर्याउँदछ। त्यसैले भिजेको बदामबाट आफ्नो दिन सुरु गर्नु, स्वास्थ्य दैनिकी अपनाउनु हो। हजुर बदामको कुरा सुन्दै हुनुहुन्थ्यो टिपन टापनमा। अब अघि अलिकति कफीको पनि कुरा आयो, यहाँ कफीको स्वास्थ्यको चाहिँ लाभ रहेछ कफी र स्वास्थ्यको दिदी।
1: हजुर यो हरेक पटक वैज्ञानिकहरूले अथवा रिसर्चर्सहरूले के गर्दा रहेछन् भने यो धेरै मानिसहरूलाई के गर्दा फाइदा हुन्छ, होइन? अब कुनै समयमा चिया कफी खानु राम्रो होइन भनिन्छ, फेरि त्यसपछि खाँदा राम्रो, अनि कहिले 3 कप मात्रै, कसैले 4 कप आइरहेको हुन्छ, क्या बडो गजब लाग्छ मलाई।
0: त्यही भएर यहाँ मात्र पुऱ्याएर खानु भनेको होला डक्टर. नेपालमा चाहिँ डक्टरमा गयो भने यो पनि नखा त्यो पनि नखा,
1: एकदम
0: टाउको दुखेर गयो भने यति दबाई दिन्छ होइन, अनि त्यसपछि सबै बार्नु भन्छ नि त. यहाँ चाहिँ त्यही अब पोषणको कुरा गर्छ होइन,
1: एकदमै यहाँ चाहिँ अब हेल्थको लागि उहाँहरूले एकदमै कसियस भएर अब धेरै औषधि खानु पनि राम्रो होइन. त्यो तरिकाले यहाँ औषधि यहाँ फेरि कतिपय हाम्रो सिनियर बाबा आमाले भन्नुहुन्छ कि यहाँ त औषधि नै दिँदैन भनेको पनि हामी सुन्छौँ.
0: होइन, म पहिला आर्मीमा हुँदा अब टाउको दुखेर गयो खालि दिने के त्यो प्यारासिटामोल, जे दुखेर गए पनि प्यारासिटामोल नखाएर म त स्ट्रेट ढङ्गमा हाल्थेँ
1: प्यारासिटामोल है अहिले. ओके, आउनुहोस् अब यो प्रसङ्गलाई हामी अघि बढाऊ. धेरै वैज्ञानिक अध्ययनहरूले मध्यम मात्रामा कफी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ. दैनिक 3-5 कपसम्मको कफी सेवनले मुटु रोग, मधुमेह, स्ट्रोक, केही प्रकारका क्यान्सर जस्ता कलेजो र गर्भाशयको क्यान्सर र मस्तिष्क सम्बन्धी रोगहरूको जोखिम कम गर्न सक्छ. यसैले ग्लुकोज सन्तुलन सुधार्ने, फ्याट अक्सिडेसन बढाउने र फोक्सोको कार्यक्षमता सुधार गर्ने र सुन्निएको काम पनि कम गर्ने गर्दछ.
0: वैज्ञानिक अध्ययनहरूले देखाए अनुसार व्यायाम गर्ने 30-60 मिनट अघि शरीर तौल अनुसार 3-6 मिलिग्राम प्रति केजी क्याफिन झन्डै 1 कप बलियो कफी बराबर सेवन गर्दा विशेष गरी कमदेखि मध्यम तीव्रताको गतिविधिमा शरीरले बोसो पगाल्ने फ्याट अक्सिडेसन क्षमता उल्लेख्य रूपमा बढाउने देखिन्छ.
1: र क्याफिनले स्नायु प्रणालीलाई सक्रिय बनाउँदै मेटाबोलिक रेट र लिपोलाइसिस बोसोदेखि छुट्टिने प्रक्रिया पनि बढाउँछ. र व्यायाम अघि क्याफिन सेवन गर्दा बोसो जल्ने अथवा यो फ्याट बर्न हुने प्रक्रिया 10%भन्दा बढी रहने पनि देखिएको छ. साथै मानसिक सतर्कता बढाउने अनि स्मरण शक्ति सुधार्ने र शारीरिक प्रदर्शनलाई पनि सुदृढ बनाउने भूमिका खेल्ने देखिन्छ.
0: कफीमा पाइने क्लोरोजेनिक एसिड, पोलिफेनोल, डाइटरफिन, मेलानोइडिन तथा पोटासियम, म्याग्नेसियम जस्ता जैविक सक्रिय तत्त्वहरूले शरीरमा धेरै सकारात्मक प्रभाव पार्दछन्। यी तत्त्वहरूले शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गरेर कोशिकालाई क्षतिबाट जोगाउँदछ.
1: कफीले इन्सुलिन संवेदनशीलता सुधार गरेर टाइप 2 डायबिटिस जोखिम कम गर्छ र दीर्घकालीन रूपमा रहेका रोगहरू पनि घटाई हृदय स्वास्थ्यमा सहयोग गर्छ. अनि डाइटरफिनहरूले विशेष गरी कलेजो तथा प्रोस्टेट क्यान्सरको जोखिम घटाउन मद्दत गर्ने देखिएको छ भने ट्रिगोनेलिनले स्मरण शक्ति तथा स्नायु स्वास्थ्य र न्युरो प्रोटेक्सन सुधार गर्ने भूमिका पनि खेल्छ.
0: कफी भुट्दा बन्ने मेलानोइडिनले एन्टिअक्सिडेन्ट तथा प्रिबायोटिकको असर प्रदान गर्दछन् जसले पाचन तन्त्रलाई सहयोग गर्दछ. साथै पोटासियम र म्याग्नेसियमले इलेक्ट्रोलाइट सन्तुलन र मेटाबोलिक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन्। समग्रमा नियमित मात्रामा कफी सेवनले कलेजोको स्वास्थ्य सुधार्ने, हृदयघात तथा स्ट्रोकको जोखिम घटाउने र शरीरमा डिएनए क्षतिलाई कम गर्ने वैज्ञानिक प्रमाणहरू उपलब्ध छन्.
1: हजुर, यी त भए अब सही मात्रामा सेवन गर्दा कफीले राम्रो गर्दो रहेछ. अब अत्याधिक सेवनका कारण नकारात्मक प्रभावहरू के छन् त? अत्याधिक वा अनियन्त्रित रूपमा कफी सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असरहरू देखिन सक्छन्। धेरैजसो व्यक्तिहरूमा अत्याधिक क्याफिनले निन्द्रा समस्या, बेचैनी, हृदयको धड्कन बढाउनु, उच्च रक्तचाप र तनाव जस्ता लक्षण उत्पन्न गर्न सक्छ.
0: गर्भवती महिलाहरूले दैनिक 200 मिलिग्राम भन्दा बढी क्याफिन सेवन नगर्न सल्लाह दिइन्छ किनभने यसले गर्भपतन समयभन्दा पहिले जन्म वा कम तौल भएका बच्चा जन्माउने जोखिम बढाउन सक्दछ. साथै महिलाहरूमा अत्याधिक कफी सेवनले हड्डी भाँचिने जोखिम पनि केही हदसम्म बढाउन सक्छ भन्ने समेत अध्ययनहरूले देखाएका छन् भनेर यो कफीको छोटो प्रसङ्ग तपाईँले सुन्दै हुनुहुन्थ्यो दिदी. समय यति नै भयो त है.
1: जे होस् अब कफी नराम्रो भन्दा राम्रै रहेछ होइन, तर सही समयमा सही तरिकाले खानु पर्यो.
0: फेरि बिहे बेस्तै चाहिँ राम्रो भयो भनेर दिनमा 10-12 कप धेरै खानु होला, त्यो पनि विचार गरेर खानु होला होइन. आफ्नो शरीरलाई पनि यसो महसुस गर्नु होला है. तपाईँले कुनै पनि खानेकुरा खाँदा चाहिँ शरीरले के भन्दैछ भने अनि मेन कुरा तपाईँ अलिकति रोग दीर्घ रोगीहरू हुनुहुन्छ भने डक्टरको सल्लाह अनुसार चाहिँ खानु होला. फेरि बिहेभियरले यसो भन्यो राम्रो रहेछ भनेर खानुभयो भने फेरि उल्टै त्यसले पनि असर गर्न सक्छ.
1: तपाईँले एकदमै राम्रो भन्नुभयो. एकजना मामाले भन्दै हुनुहुन्थ्यो ग्रिन टी एकदमै राम्रो भन्नुभएको थियो भान्जी, मैले खाएको त ग्रिन टी नखा भन्यो डक्टरले भन्दै हुनुहुन्थ्यो.
0: त्यो आफ्नो रोग अनुसार पनि हुन्छ. एकजना बाबाले चाहिँ चक्लेटको कुराकानी गर्दै हुनुहुन्थ्यो, डाक्टर चक्लेट मैले धेरै खाएको कुनै के हो भन्दै हुनुहुन्थ्यो कि धेरै होइन नि त, त्यो त खाने त कम्ती हो नि त.
1: अब त्यसको एउटा प्याटर्न हुन्छ कि स्क्वायर स्क्वायर होइन, एक दिनमा कति मिलिमिटरको एउटा स्क्वायर हुन्छ त्यो मात्रै हो खाने. अब राम्रो गर्छ भनेर एउटा प्याकेट नै खानु भएन.
0: सबै कुराले असर पार्छ।
1: हजुर हवस् त आदरणीय श्रोता, यति भन्दै आजको टिपन टापन कार्यक्रमबाट हामी दुवैजना बिदा चाहन्छौँ। नमस्ते, बाबाई।
0: हजुर, अर्को हप्ता भेटौँला। नमस्ते।

0: कैलालीमा सडक छेउ व्यापारीको टेम्पो भीरबाट पल्टाएको घटनाको चौतर्फी विरोध पाएको छ। कंग्रेस नेता डाक्टर चन्द्र भण्डारीले कैलालीको घटना अमानवीय भएको भन्दै सबै कुरा कानूनी दृष्टिबाट मात्र नहेरेर नागरिकको दर्द पनि हेर्न भन्नुभएको छ। पैसा भएको भए जंगलमा गएर काफल टिपेर टोकामा बेच्न र टेम्पोमा बसेर सामान बेच्न सडकमा गएर गुजारा चलाउने थिएन भन्दै भण्डारीले विवेक प्रयोग गर्न आग्रह गर्नुभएको छ। पढेर मात्र नहुने र अब कृतज्ञ बन्न दिन नहुने उहाँले बताउनु भएको छ। कैलालीको गोदावरी सामुदायिक वनको निषेध गरिएको ठाउँमा टेम्पो राखेर खानेकुरा बेचेको भन्दै वनका कर्मचारीले भिरबाट लडाएको टेम्पोको भिडियो आएका बेला भण्डारीको भनाइ आएको छ। वन कार्यालयले भने ठेलाको रूपमा प्रयोग भएको गाडी छेउमा राख्न खोज्दा भिरबाट खसेको दावी गरेको छ। नेपाली चियाले चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्।
1: 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3,00,000 किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7,00,000 किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले मे 1 नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
0: गोर्खा वेलफेयर ट्रस्टको इन्डिभिजुअल एड कार्यक्रम अन्तर्गत यो आर्थिक वर्ष निर्माण गर्ने भनिएको धनकुटा त्रिशुलेकी पेन्सनर सुकमाया थापाको घर आउँदो आर्थिक वर्षमा निर्माण हुने भएको छ। कुवेत जानुभएकी थापा खाडी युद्धका कारण धेरै समय उतै बस्नुपर्दा निर्माण आगामी आर्थिक वर्षका लागि सारिएको एडब्लुसी तेह्रथुमले जनाएको छ। तेह्रथुमका एडब्लु कुमार श्रेष्ठ,
2: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ 7 घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले यो चाहिँ धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको त्रिशुलेमा हाम्रो सुकमाया थापा भन्ने विडो पेन्सनर हुनुहुन्छ। उहाँ चाहिँ बिरामी छोरी बिरामी भएर कुवेत फेब्रुअरीको 1 जानुभएको थियो अनि इरान इजरायल कन्फ्लिक्टले गर्दाखेरि उहाँ निकै समय अड्किनु भएर फर्किन पाउनु भएन र हामीले पछिलाई पोस्टपोन गर्यौँ। उहाँ त आउनु त आइसक्नु भएको छ र अब यति बेला सुरु गरेर यो आर्थिक वर्षमा नसकिने भएको भएर हामीले अर्को वर्षको लागि क्यारी फरवर्ड गरेछौँ।
0: बागलुङको निसीखोला गाउँपालिकाले भेडापाला किसानका लागि आधुनिक खोर बनाइदिएको छ। यसअघि किसानले भेडालाई खोरमा नभई आकाशमा नि खुला छाड्ने गर्दथे। खुला छाड्दा चिसोले मर्ने, विभिन्न रोग लाग्ने र चोरी हुने कारण किसानले नोक्सानी पग्दै आएका थिए। यस वर्ष गाउँपालिकाले आधुनिक खोर निर्माणसँगै खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि 1,12,00,000 विनियोजन गरेको छ। खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रिया मार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो। भेडाका पाटापाटी खरिदका लागि 2 ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिएर काम रोकिएको उहाँको भनाइ छ। भोजपुर पौवादुङमा गाउँपालिकाका किसान अदुवा खेतीमा आकर्षित भएका छन्। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20,00,000 कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठुलो दुम्माको करिब 98 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभयो।
3: पौवादुम्मा गाउँपालिकाको चाहिँ यो आर्थिक वर्ष 82-83 चाहिँ अदुवा कार्यक्रम मार्फत चाहिँ हामीले ठुलो दुम्बामा चाहिँ पालिकातर्फबाट उहाँहरूलाई 10,00,000 रुपियाँ भुक्तानी हुन्छ भने उहाँहरूको साझेदारी गर्दा 10,00,000 हुन्छ। त्यसमा चाहिँ हाम्रो 7 कृषि फर्मले यसमा काम गर्नुभएको छ। त्यो मध्येको एउटा अहिले हामीले हेरिरहेको फर्म हो। यसमा चाहिँ उहाँहरूले झन्डै टोटल गरेर 98 रोपनी जस्तोमा चाहिँ हाम्रो यो साल चाहिँ अदुवा खेती चाहिँ विस्तार भएर गएको छ।
0: पहिले मकै तथा अन्य बाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्याउने गरेको थियो। स्विजरल्यान्डमा जनसङ्ख्या 1 सीमित गर्ने विषयमा गरिएको जनमत सङ्ग्रहका लागि मतदान हुँदैछ। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले प्रस्ताव गरेको योजनामा बहस हुँदै आएको छ। मतदाताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
4: I'd say it's a pretty good idea not to overpopulate Switzerland, then it goes out of control.
5: For me personally, I think it's a bad idea. I mean, I'm as an immigrant myself, I've been living here for the past 5 years.
6: It's a terrible idea.

FB Scorecard Radio कार्यक्रममा हामी छौँ श्रोता, यो समय सुनौलो बिहानीको थर्ड यानि कि फाइनल आवरमा तपाईँ सम्पूर्णलाई धेरै स्वागत छ फेरि पनि म सूर्यको तर्फबाट। कार्यक्रम सुनौलो बिहानी हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ। टाइम पनि 7-10 बजीसम्म 3 घन्टाको कार्यक्रम, मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहनुहोला। र अहिलेको यस समय यो थर्ड आवरमा चाहिँ हुनेछ भोइस अफ गोर्खा। र आज मेरो गेस्ट हुनुहुन्छ प्राइभेट लानम हङ्सारुम्बा। उहाँ चाहिँ अहिले कम्स्पेक 10K जलारमा कार्यरत हुनुहुन्छ। उहाँसँग रहेको कुराकानी पनि हुनेछ। पार्ट वान चाहिँ 9:28 जाँदा भने पार्ट टू हुनेछ 10 बजेको लागि 13 मिनट बाँकी हुँदाखेरि। र अब पनि कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ श्रोता। तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु। र अहिलेको लागि रहेको छ यो मुस्कुराए आस्था तामाङ मास्कीको आवाजमा।

बिएफबी स्कोरकार भिडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय सुनौलो बिहानीको थर्ड यानि यो फाइनल आवरमा र मिठो गीत रहेको थियो आशा तामाङ मास्केको आवाजमा मुस्कुराए र अवश्य पनि यो समयमा आउनुहोस् हामी केही अब जानकारीहरू पनि राखिहालौँ अपकमिङ इभेन्ट्स बारेमा र अब पनि एउटा गइरहेको छ यो इभेन्ट अब विकेन्डको समयमा छ र हिजोको दिनमा पनि निकै नै धेरै इभेन्ट्सहरू रहेको छ र अब भने नेक्स्ट चाहिँ यो हेल्थ एन्ड वेलबिङ डे हुन गइरहेको छ 20th of June र यसको लागि चाहिँ भेन्यू रहेको छ जुली रोज स्टेडियम एस्ट्रोडमा हुन गइरहेको छ विभिन्न एक्टिभिटिजहरू इभेन्ट कार्यक्रमहरू छ यस समयमा यदि तपाईँ पनि जान इच्छुक हुनुहुन्छ भने चाहिँ जान सक्नुहुनेछ र यसै अनुसार जानकारी राख्दै फेरि पनि तपाईँको माझमा भन्न चाहन्छु भोइस अफ गोर्खा सबैले प्राइभेट लाना महाङसा रुम्बा उहाँ चाहिँ कम्सपेक 10K जिल्लामा कार्यरत हुनुहुन्छ उहाँसँग रहेको कुराकानी पाउन सक्नुहुन्छ 9:28 जाँदाखेरि पार्ट वान भने पार्ट टू चाहिँ 10 बजेको लागि 13 मिनट बाँकी हुँदा र भने कार्यक्रम आउनुहोस् हामी अगाडि बढिहालौँ तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीतको साथमा अहिलेको लागि अगाडि बढ्ने निश्चय रहेको छ यो मिठो गीत पनि इन्जोय गर्नुहोस् यापिक थापाको आवाजमा रहेको छ फेरि इन्जोय गर्नुहोला

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio Sunil and Zashrata, Karikram Voice of Gorkha Samad, Abe Sampurnale, Dere Dere, Swagat Gorna Jahansu, Mosin Ego Darfa Bata. Sadaze, Asagud Din Mabani, Marile Tabak Samik Chema, Exana, Gorkhali Soldier Lero Bastid Pagasu, Lahuri Ego Yatra, Ek. एकदम इन्ट्रेस्टिङ हुन्छ इन्ट्रेस्टिङ मात्र नभएर च्यालेन्जिङको साथ साथमा चाहिँ एकदमै कमेन्डेबल रिमार्केबल उहाँहरूको जर्नीहरू छ हिस्ट्रिक यात्रा पनि हो र यसै क्रममा आज मैले तपाईँको समक्षमा चाहिँ एकजना भाइ लिएर उपस्थित भएको छु उहाँ चाहिँ हुनुहुन्छ प्राइभेट लनम हङ्सारुम्बा भाइ र उहाँ चाहिँ अहिले कम स्पेक यानि कि कम्युनिकेसन स्पेसलिस्ट हुनुहुन्छ 10Q जलारमा र उहाँसँग पनि हामी कुरा गर्नेछौँ उहाँको जुन एउटा लाहुरेको यात्रा रहेको छ के कस्तो रहेको छ कसरी सुरुवात भयो इत्यादि सबै कुराहरू चाहिँ हामी उहाँसँग गर्नेछौँ भाइ तपाईँलाई पिएफबिएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ
1: धन्यवाद दिदी
0: तपाईँको पनि यसो छोटो परिचय दिइदिनुहोस् न तपाईँ कति इन्टेक हुनुहुन्छ होला तपाईँको नेपाल घर कता हो
1: हजुर दिदी म चाहिँ दिदी प्राइभेट लाना माङसरुम्बा म चाहिँ इन्टेक 2025 किओ जिल्लाबाट र मेरो नेपाल घर चाहिँ दिदी मोरङ उर्लाबारीबाट हो दिदी
0: इन्टेक 25 हुनुहुन्छ तपाईँ अहिलेको लागि त 2026-9 त यङ्गेस्ट इन्टेक नै हुनुहुन्छ नि त होइन
1: हजुर डेफिनेटली दिदी
0: पल्टनमा आएको कति भयो त तपाईँ
1: म पल्टन आएको त दिदी अहिले 1 month जति भयो दिदी मेरो ड्राइभिङ कोर्स सकेर आएको दिदी
0: भनेपछि 1 month मात्रै त एकदमै भर्खरै बिगिनिङ इनिसियल फेजमा हुनुहुन्छ होइन पल्टनमा
1: हजुर दिदी
0: अनि कस्तो भइरहेको छ त अहिले कामहरू तपाईँ कस्तो लागिरहेको छ पल्टनमा
1: अहिले दिदी नयाँ भएर अब अलिकति जोस जाँगर पनि छ दिदी अनि अब नयाँ हुँदाखेरि चाहिँ केही पनि थाहा हुँदैन अलिक तर अब हाम्रो गुरुजीहरू अनि साहबहरूले चाहिँ सिनियर गुरुजीहरूले एकदम राम्ररी मलाई चाहिँ गाइड गरेर र कसरी चाहिँ अब मेरो जब काम के हो त्यो सिकाउँदै हुनुहुन्छ दिदी र त्यही अनुसार म चाहिँ अब कामहरू सिक्दैछु गर्दैछु भनौँ न दिदी
0: अवश्य पनि अब 1 महिना भनेको त यो त एकदमै निसो फेजको टाइम पनि हो र हुन त तपाईँहरूलाई नेपालहरूबाट आउँदाखेरि अब क्याट्रिकमा पनि अलिकति मोल्डहरू गर्ने क्रमहरू पनि हुन्छ गोर्खाको एथिक्सहरू वर्क एथिक्सहरू अनि कायदाहरू तर्फमा तर पनि अब मान्छे भनेको कुरा होइन अब यत्रो आउँदाखेरि समयहरू त लाग्छ यस हरेक पल्टनका कुराहरूमा चाहिँ भिज्नको लागि समय लाग्छ र सिक्दै जाने क्रमहरू पनि अवश्य तपाईँले भनिसक्नु भएको छ र विशेष गरी भाइ तपाईँ अब RI-25 द यङ्गेस्ट इन्टेक पनि हुनुहुन्छ यसैमा अब कुरा गर्दाखेरि यो कम स्पेक जसरी रहेको छ कम्युनिकेसन स्पेसलिस्टको रोल 10Q जलारमा जसरी रहेको छ सो यो कम स्पेसलिस्ट कस्तो खालको कामहरू हुन्छ होला त जानकारी गराइदिनुहोस् न
1: कम स्पेक भनेको चाहिँ दिदी हामी चाहिँ अब हामी चाहिँ कम्युनिकेसनको काम गर्छौँ दिदी यो चाहिँ भनेको तपाईँको अब बेसिकली यो अब कम्युनिकेसन गर्ने हामी चाहिँ मुभमेन्ट सिस्टममा खेल्छौँ दिदी अनि यो चाहिँ हामी चाहिँ अब क्युजिएसको जस्तै यो सिग्नल्सको काम गर्ने हो तर अब सानो हामी चाहिँ यो क्युजेलारमा चाहिँ गर्छौँ दिदी र यो भनेको चाहिँ अब हामी साहबहरूसँग अब मेसेजहरू पास गर्ने त्यस्तै हो दिदी मलाई पनि अब थाहा भयो अन्त दिदी
0: अवश्य पनि अब तपाईँ पनि सिक्दै जाने क्रमहरू रहेको छ पल्टनमा र निश्चय नै अब तपाईँ त भर्खरै बिगिनिङ अफ फ्युचर नि त हुनुहुन्छ होइन र धेरै कुराहरू सिक्ने क्रमहरू पनि हुन्छ अब पल्टनमा भनिहाल्नु भयो गुरुजीहरूले यताउताहरू सिकाउने क्रमहरू कतिको हेल्पफुल भइरहेको छ त तपाईँको लागि पनि अब नयाँ नयाँ यसरी पल्टनमा आउँदाखेरि
1: एकदमै दिदी पल्टनमा मलाई चाहिँ एकदमै हेल्पफुल लागेको छ दिदी र मैले चाहिँ सोचेँ भन्दा पनि एकदम अब हाम्रो सिनियर गुरुजीहरू साहबहरू चाहिँ एकदम फ्रेन्डली बुझ्ने खालको हुनुहुन्छ हाम्रो चेन अफ कमान्ड पनि दिदी र म चाहिँ एकदमै त्यो जिल्लामा अनि कम स्पेकमा चाहिँ आफू यहाँ हुँदाखेरि चाहिँ म चाहिँ एकदम खुसी छु दिदी
0: र यसै गरी तपाईँहरू अहिले यो रोलमा रहँदै गर्दाखेरि चाहिँ तपाईँको मिलिट्रीको यो रोलमा चाहिँ कस्तो खालको इक्विपमेन्ट्सहरू पनि तपाईँहरू युज गर्नुहुन्छ त
1: मेन त हामी चाहिँ वुमेन सिस्टममा खेल्छ दिदी अनि अब इक्विपमेन्टहरू चाहिँ दिदी म नि यो कोर्स गर्नुपर्ने हुन्छ हाम्रो कम्सको दिदी क्लास 3 कोर्स भन्छ दिदी यो चाहिँ अब मैले गर्नै बाँकी छ दिदी त्यही भएर म अलिक यो बारे चाहिँ म अलिक जान दिनु दिदी
0: अवश्य पनि यो इनिसियल फेजहरूमा तपाईँको जुन रहेको छ अब यो 1 महिनाको अन्तरालमा पनि भाइ अब तपाईँलाई चाहिँ कुनै त्यस्तो मेमोरेबल एक्सपिरियन्सहरू पनि रहेको छ होला कामहरू गर्दै गर्दाखेरि
1: हजुर एकदमै दिदी यो 1 महिनाको अन्तरालमा चाहिँ दिदी अब मैले पर्सनली आफ्नो एक्सपिरियन्सको रूपमा भन्नुपर्दा चाहिँ मैले आफ्नो एचिभमेन्टहरू पनि भन्नै पर्ने हुन्छ दिदी मैले चाहिँ यहाँ हुँदाखेरि दिदी अब जुन छोटो समयमा भए पनि लकिली भनौँ या दिदी हाम्रो चाहिँ यहाँ केओ जिल्लामा कमान्डर्स कप भएको थियो भर्खरै दिदी त्यसमा चाहिँ मैले फुटबलमा भाग लिएको थिएँ र त्यसमा म एज अ टिम हामी हाम्रो कम्सपेक 36 टिम चाहिँ रनर अप भएको थियौँ र त्यस्तै हाम्रो यही लास्ट विक हाम्रो कर्नल अफ द रेजिमेन्ट सिओआरके भन्नेमा पनि टुर्नामेन्ट भएको थियो दिदी अनि त्यसमा पनि मैले फुटबलमै हामी चाहिँ फेरि पनि रनर अप हुन सफल भएको थियौँ दिदी र यो चाहिँ मलाई एकदमै अब मेमोरेबल एक्सपिरियन्स भर्खर नयाँ नयाँमै यसरी केही अचिभ गर्नु पाउँदा आफूलाई एकदम खुसी लागेको छ दिदी
0: अवश्य पनि भाइ तपाईँलाई पनि कङ्ग्रेट्स अब यो सोर्ट स्प्यान अफ टाइममा होइन अब पल्टनमा आएको अवस्थामा पनि तपाईँले राम्रो अचिभमेन्ट्सहरू पनि पाउन सफल हुनु भएको रहेछ यसरी नै हो कामहरू सिक्दै जाने होइन पल्टनमा भिज्दै जाने तपाईँ पनि अब मोल्डहरू हुँदै अझै अगाडि बढेर चाहिँ एज अ प्राउड गोर्खा सर्भ गरिरहनु हुनेछ होइन यसैमा प्रेसरहरूको कुरा त भन्नै पर्दैन वान्स तपाईँले अब जुन यो पल्टनमा आउँदै गर्दाखेरि तपाईँहरूको क्याट्रिङमा जुन त्यो मोल्ड हुने सेसनहरू पनि हुन्छ सिभिलियन लाइफबाट आउनु भएको छ होइन तपाईँ अब यसरी एज अ सोल्जर सर्भ गर्दै हुनुहुन्छ होइन गोर्खाज हुनुको लागि एउटा सोल्जर हुनु भनेको चाहिँ इट्स नट अ जोक इट्स नट अ पिस अफ केक जुन यतिको आएर हुन्छ यो भनेको चाहिँ एउटा एकदमै अन्डर प्रेसर काम गर्नुपर्ने पनि एउटा प्रोफेसन पनि हो तपाईँ यसरी भर्खरै अब सिभिलियन लाइफबाट भर्खरै मोल्ड हुँदै एउटा गोर्खा भएर सर्भ गरिरहने क्रममा यो छोटो समयमा पनि कसरी चाहिँ अन्डर प्रेसर चाहिँ तपाईँ फोकस्ड रहनुहुन्छ त एज अ युथ भनौँ न
1: अब त्यही नै हो दिदी अब एज अ सिभिलियन भर्खरै हामी अब म चाहिँ यो मिलिट्री लाइफ जिउँदैछु दिदी यसमा चाहिँ अब हामी क्याट्रिकमा नै हाम्रो गुरुजीहरूले हाम्रो साहबहरू सबैले हामीलाई चाहिँ एकदमै राम्ररी मोल्ड गर्नेदेखि लिएर राम्ररी सिकाउनु भयो र गोर्खासको इथोस काइडासहरू द वे वी वर्कहरू सबै सिकाउनु भयो र अन्डर प्रेसर कसरी आफूले आफूलाई आफ्नो बेस्ट दिने आफूले फङ्सन गर्नेहरू कुरा पनि एकदमै सिकाउनु भएर अहिले म पल्टन आएर चाहिँ मलाई त्यो कुराहरू चाहिँ निकै नै हेल्पफुल भएको जस्तो लागेको छ दिदी र त्यसैले म चाहिँ अब एकदमै थ्याङ्कफुल छु र म चाहिँ धन्यवाद दिन चाहन्छु हाम्रो गुरुजीहरू साहबहरू जसले मलाई चाहिँ क्याट्रिकमा मोल्ड गर्न हेल्प गर्नुभयो सिकाउनु भयो त्यही कारणले नै अब म चाहिँ मेरो यो ब्रिटिस आर्मीमा एज अ गोर्खा सर्भ गरिन्जेल चाहिँ मलाई त्यसले निकै हेल्प गर्छ अनि म चाहिँ एकदम विश्वस्त छु दिदी
0: तपाईँसँगको हामी कुराकानीहरूलाई निरन्तर अगाडि बढाउने नै छौँ र हामी पार्ट टूमा चाहिँ तपाईँको इन्सपिरेसन चाहिँ कसरी पाउनु भयो त गोर्खास हुने ब्रिगेड अफ गोर्खास जोइन गर्ने भन्ने विषयमा पनि हामी कुराकानी गर्ने नै छौँ अहिलेको लागि लिउँ आउनुहोस् छोटो ब्रेक

0: BFBS
1: गोरखा रेडियो हो।
2: तिमी सोशल मीडिया अपडेटमा व्यस्त हो?
3: अ हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
2: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रह।

0: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता, कार्यक्रम भोइस अफ गोर्खासमा हुनुहुन्छ म सिनेको साथमा, र मैले कुराकानी गरिरहेको छु प्राइभेट लानम हङ सरुम्बा भाइको साथमा, जो चाहिँ अहिले कम स्पेक 10Q जलारमा कार्यरत हुनुहुन्छ, र द यङ्गेस्ट इन्टेक अहिलेको लागि RI-25 हुनुहुन्छ, र उहाँसँग गरेको कुराकानी पनि हामी अगाडि बढाउने नै छौँ। र अब भाइ, तपाईँसँग कुराकानी गर्दै गर्दाखेरि चाहिँ दिस इज योर इनिसियल फेज होइन, अब पल्टनमा आउनु भएको पनि एक महिना मात्र भएको छ होइन, अफिसियली कामहरू गर्न थाल्नु भएको, र अब यो अनुभव तपाईँको र यो चाहना, यो एउटा जुन ड्रिम तपाईँको थियो, त्योभन्दा अगाडि त एउटा ड्रिमर नै हुनुहुन्थ्यो होला होइन, जीवनमा गोर्खाज हुने होइन?
1: हजुर हजुर, एकदमै दिदी, यो त हो नि दिदी, एकदम ठुलो सपना नै थियो दिदी।
0: र अब तपाईँ कसरी चाहिँ अब एउटा ब्रिगेड अफ गोर्खाज जोइन गर्छु, एउटा गोर्खा हुन्छु भनेर चाहिँ तपाईँले त्यो एस्पिरेसन राख्नु भएको छ, कसरी सुरु भयो तपाईँको यो सपना पनि?
1: अब नेपाली एज अ अझै हामी चाहिँ अब मङ्गोलियन फ्यामिलीमा हुर्केपछि चाहिँ दिदी, अब सबैको एकचोटि चाहिँ चाहना चाहिँ लाउरे हुन्छु, स्पेसली ब्रिटिस आर्मीमा देखाउँछु, ब्रिटिस आर्मी हुन्छु भन्ने हुने रहेछ दिदी। अनि त्यसमाथि पनि अब मेरो मामलाको बाजे चाहिँ ब्रिटिस आर्मी हुनुहुन्थ्यो दिदी, पहिला नै मलाईको टाइममा सर्भ गर्नुभएको थियो बाजेले चाहिँ। अनि मैले चाहिँ अब सानैदेखि अब म चाहिँ सोच आएपछि अब के गर्ने त भन्दाखेरि चाहिँ म चाहिँ आफूले आफूलाई चाहिँ म चाहिँ अब ब्रिटिस आर्मी हुने भनेर सोच्थेँ, म चाहिँ आफूले आफूलाई एस्पायर गर्थेँ दिदी। र अब सानोमा त अब त्यतिकै अब सबैले सोद्धाखेरि पनि भन्थे ए भन्दा मान्छेहरू त हाँस्थे ओर्थे, अनि म चाहिँ अब मनमा नै होइन म चाहिँ गरेर देखाउँछु भन्ने सोच्थेँ दिदी। अनि त्यतिकै अब आफ्नो टाइम भयो, अब झन् म चाहिँ आफूले आफूलाई सेल्फ ट्रेनिङहरू गर्दै गएँ दिदी, अनि अब मेहनतहरू पनि गर्दै गएँ, र अब आफ्नो भाग्यले पनि साथ दिएर होला दिदी, होपफुली म चाहिँ अनि अब आफूले आफूलाई सेल्फ मोटिभेट गर्दै ट्रेन गर्दै, र यो हाम्रो ब्रिटिस आर्मी हुनको लागि चाहिने कुराहरूमा चाहिँ आफूले आफूलाई तिखार्दै निखार्दै गरे, र यो इन्टेक 2025 चाहिँ म सेलेक्ट हुनमा आएँ दिदी।
0: ड्रीमर हुनुको साथसाथै त्यसमा बिहाइन्ड द सिन तपाईँले होइन कति मेहनत पनि गर्नुभएको छ, र तपाईँले भन्नुभए अनुसार होइन कति मान्छेहरू चाहिँ त्यो ड्रिमहरू गर्दाखेरि कतिहरूको पोजिटिभ होइन उहाँहरूको एन्करेजमेन्ट एन्ड सपोर्टहरू पनि हुन्छ, कतिहरूको नेगेटिभिटी पनि हुन्छ, तर पनि एट दि एन्ड अफ द डे आफ्नो लाइफको डिसिसन चाहिँ हामी कसरी गर्ने भनेर आफूले स्टेप लिनु पनि जरुरी हुन्छ, जुन तपाईँले एकदमै ब्युटिफुल्ली लिनुभयो, र आज यो ठाउँमा हुनुहुन्छ होइन RI-25 तपाईँ आउन सफल। अब यसैमा जसरी अब तपाईँसँग अब कुराहरू गर्दै गर्दाखेरि त तपाईँलाई चाहिँ ट्रेनिङहरू पनि तपाईँले निकै गर्नुभयो, अब फिटनेसको कुराहरू हुन्छ, मेन्टली प्रिपरेसन हुन्छ, टेस्टहरू पनि पासहरू गर्नुपर्ने हुन्छ, कतिको च्यालेन्जिङ रह्यो तपाईँलाई चाहिँ यो सबै दौरानहरू चाहिँ आफूलाई प्रिपेयर गर्नको लागि?
1: च्यालेन्जिङ त अब च्यालेन्जिङ नै थियो दिदी, किनभने हाम्रो ब्रिटिस आर्मी, त्यसमाथि पनि हाम्रो नेपालको ब्रिटिस आर्मीको सेलेक्सन त वान अफ द टफेस्ट नै मानिन्छ दिदी, किनभने यो चाहिँ 1 इयरको सेलेक्सन प्रोसेस, लङ सेलेक्सन प्रोसेस हो दिदी। र त्यसमा चाहिँ मैले चाहिँ च्यालेन्जिङहरू त सबै अब यो एजुकेसनल वाइज, फिजिकल वाइज एकदमै टफ नै थियो दिदी, अनि च्यालेन्जिङ नै थियो। अनि मैले चाहिँ अब आफूले प्र्याक्टिसहरू गरेँ ओरे, अनि त्यस पछाडि आफूले सिकेँ, र आफूले आफूलाई चाहिँ तपाईँको अब निकै वर्षभरि प्रिपरेसन गरेर ओरेर अब अप्ठ्यारोलाई पनि ओभरकम गरेर, त्यस पछाडि अरूलाई कम्पिटिसनमा पनि अब आफू अगाडि आएर आफू सक्सेस हुन सकेँ दिदी।
0: अवश्य पनि दाट्स सो ब्युटिफुल। जब सपना पुरा हुँदो रहेछ कस्तो अनुभव हुँदो रहेछ त, तपाईँको त्यो समयलाई पनि स्मरण गरौँ न त भाइ।
1: हजुर दिदी, आफ्नो सपना पुरा भएपछि, जस भर्ती भएपछि दिदी, आफू चाहिँ एकछिन चाहिँ हो र भन्ने पनि हुँदो रहेछ दिदी, अनि इट फेल लाइक हेभन दिदी। अब म चाहिँ एकछिन चाहिँ अचम्मै परेको थिएँ दिदी, आफूले ल म त ब्रिटिस आर्मी पो भए त भन्ने जस्तो भएको थियो दिदी। त्यो चाहिँ मेरो अहिलेसम्मकै बेस्ट अब मेमोरेबल एक्सपिरियन्स अफ माई लाइफ नै भन्थ्यो दिदी। हजुर दिदी,
0: अवश्य पनि अब संसारमा होइन कति धेरैहरू होइन ड्रिमर हुन्छ, कतिको सपना पुरा हुन्छ कतिको हुँदैन, र तपाईँको पनि आज सपना पुरा भएको छ, सो अवश्य पनि म इमेजिन गर्न सक्छु होइन त्यो समयमा तपाईँ अब कहाँ लस के भइरहेको छ भनेर, त्यो पिन्च मी मोमेन्ट पनि डेफिनेटली हुनसक्छ तपाईँलाई। र अब फाइनली तपाईँ एउटा गोर्खा हुनु भएको छ, यो टाइटल तपाईँले अर्न गरिसक्नु भएको छ, र अहिलेसम्मको यो छोटो अन्तरालको यो सुरुवाती समयमा पनि इफ यु हेभ टु डिस्क्राइब वान वर्ड फर द गोर्खा के चाहिँ तपाईँ भनेर आजको समयसम्म गोर्खाजहरूको यो इतिहास चाहिँ निरन्तर भएको छ होइन, अब लोयल्टी छैन भने अब होइन कसले चाहिँ ट्रस्ट गर्छ, एकदमै पावरफुल थियो भाइ. द्याट वाज अ भेरी नाइस वेल सेट आन्सर. र अब यसै गरी अहिलेसम्मको यो समयहरूमा अब तपाईँको सुरुवाती समयहरूमा पनि तपाईँले निकै एडभाइसहरू पनि पाउनु भएको छ होला होइन. अब जसरी हामीले अघि भर्खरै कुरा गरेको जस्तै गुरुजीहरूबाट पहिलाको अब जो जति साबहरू हुनुहुन्छ होइन उहाँहरू सिनियर्सहरूबाट तपाईँले धेरै कुराहरू हेल्पहरू सपोर्ट अनि एडभाइसहरू पनि तपाईँले पाउनु भएको छ होला. सो अहिलेसम्मको चाहिँ बेस्ट एडभाइस कुन रिसिभ गर्नुभएको छ जस्तो लाग्छ? कुनै याद छ तपाईँलाई त्यस्तो एडभाइसहरू?
1: बेस्ट एडभाइस चाहिँ अब को रूपमा चाहिँ मलाई चाहिँ के लागेको छ भने यस मलाई चाहिँ गुरुजी साहबहरूले भन्नुहुन्थ्यो अब आफूले चाहिँ अब केही कुरा जानेको छैन भने पनि अब आफूलाई थाहा छैन आउँदैन भने पनि आफूले चाहिँ त्यो कुरामा अब भोलिन्टियर गर्ने आफूले त्यो कुरामा हात हाल्नुपर्छ र गर्ने इच्छा देखाउनुपर्छ र गर्नुपर्छ र त्यसरी नै आफूले आफूलाई चाहिँ अब काम सिकिन्छ र काम सिक्दै गइन्छ त्यसरी नै आफू चाहिँ अघि बढ्दै गइन्छ भन्नुभयो त्यो दिदी. त्यो नै मलाई चाहिँ एकदमै राम्रो र प्र्याक्टिकल बेस्ट एडभाइस लाग्यो त्यो दिदी.
0: एकदमै राम्रो एडभाइस हो यो साँच्चै नै होइन. अब आफूलाई थाहा नभएको कुराहरूमा चाहिँ आफू स्टेप अप गरेर नसिके कसरी अगाडि बढिन्छ होइन. पक्कै पनि एकदमै राम्रो एडभाइस रहेको छ. अब तपाईँको तर्फबाट पनि एडभाइस जसरी तपाईँको ड्रिम पुरा गरेर यु हेभ लेड बाई एक्जाम्पल आज आफ्नो सपना पुरा गरेर तपाईँ यसरी सर्भ गरिरहनु भएको छ एज अ गोर्खा त कति धेरै नेपालमा युवाहरू हुनुहुन्छ होइन. अब तपाईँ जस्तै जसले सपना बोकेको छ एक दिन उहाँहरू पनि ब्रिगेड अफ गोर्खा जोइन गर्छु भन्ने उहाँहरूको लागि पनि तपाईँले कस्तो खालको एडभाइस दिन चाहनुहुन्छ त यो मिलिट्री करियरको लागि?
1: म चाहिँ जति पनि अब ट्रेनिङ गर्दै गरिराख्नु भएका अब यङ पोटेन्सियल अब भाइहरूलाई जति पनि भाइहरू हुन्छ उनीहरूलाई चाहिँ म अब आफूले एकदमै मनबाटै अब ब्रिटिस आर्मी हुन्छु भनेर सपना बोकेर अवश्य पनि उहाँहरू आउनु भएको होला. त्यसैले उहाँहरूले चाहिँ अब आफूले के सोच्नु पर्यो भने दे हेभ गट अन्ली लाइक फ्यु चान्सेस. त्यही भएर त्यो चान्सेसमा चाहिँ अझै आफूले दायाँ बायाँ नगरिकन एकदम फोकस्ड भएर र आफ्नो चाहिँ बेस्ट दिएर आफ्नो फिजिकल्ली एजुकेसनल्ली एकदम र एज अ टोटली राम्रो ह्युमन बिङ भएर एकदम आफूले चाहिँ ट्रेनिङ गर्नु पर्यो र एकदम फोकस्ड हुनु पर्यो र आफ्नो चाहिँ 110% दिएर चाहिँ ट्रेनिङ गर्यो भने चाहिँ अभियसली उनीहरू एकदम अब सेलेक्सन हुने चान्सेस हाई हुन्छ र त्यसमा सेलेक्सन अब हुन सक्छन् र अब इफ भएन भने पनि उनीहरू सेलेक्ट नभए पनि पछि गएर उनीहरूले ट्रेनिङमा सिकेका कुराहरू र यो दौरान सिकेका कुराले उनीहरू चाहिँ केही न केही आफ्नो करियरमा राम्रै गर्छन् जस्तो लाग्छ दिदी.
0: अवश्य पनि एकदमै राम्रो एडभाइस तपाईँको तर्फबाट रहेको थियो र तपाईँसँगको कुराकानीहरूमा पनि हामी अवश्य पनि धेरै कुराहरू जान्ने मौका पाएका छौँ र तपाईँको सुरुवाती जर्नी मात्रै छ यो जस्ट इन द इनिसियल फेज र देयर्स मेनी मेनी मोर इयर्स अहेड अफ योर करियर. तपाईँलाई पनि बेस्ट विशेष पाए आजको यो समयको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद.
1: धन्यवाद दिदी र सम्पूर्ण बिएस फ्यामिलीलाई म धन्यवाद दिन चाहन्छु.

0: काठमाडौँ महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोरले नदी किनारमा बस्न बाध्य नागरिकका लागि व्यवस्था गर्ने बताउनु भएको छ। नगरसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा डङ्गोरले बस्तीबाट उठाइएकाका लागि उपाय निकालिने बताउनुभयो।
1: नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट उद्धार गरी संरक्षण गरिएका व्यक्तिहरूको व्यवस्थापकीय कार्यका लागि निकायगत जिम्मेवारी यकिन गरिएको कार्ययोजना स्वीकृत गरी शीघ्र कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग समन्वय गरिनेछ। शहरी गरिब विस्थापित र केही नभएका र कोही नभएका व्यक्ति तथा परिवारका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी उपयुक्त स्थानमा उचित व्यवस्थापनका लागि सामूहिक आवासको प्रबन्ध गरिनेछ।
0: कार्यवाहक प्रमुख डङ्गोलले सहरमा समेत होमस्टे घरवास योजना प्रोत्साहन लगायतका विषय नीति कार्यक्रममा समेट्नु भएको छ।
1: वास्तुकलाको महत्त्वपूर्ण निजी तथा संस्थागत भवनहरू पुनर्निर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न आर्य अवलोकितेश्वर सेतो मसिन्द्रनाथ जात्रा लगायतका अन्य ऐतिहासिक सांस्कृतिक जात्रा मार्गमा सम्पदा मैत्री भवनहरू फसाद ट्रिटमेन्टको कामलाई प्रोत्साहन गरिनेछ। पर्यटन प्रवर्धन तथा विकासका लागि प्राचीन बस्ती एवं सहरहरूमा होमस्टे सञ्चालनका लागि प्रोत्साहन गरिनेछ।
0: परराष्ट्र मन्त्री श्री शेर खनाल चीन पुग्नु भएको छ। चीनको औपचारिक भ्रमणका लागि आएका मन्त्री खनाललाई बेजिङमा स्वागत गरिएको नेपाली दूतावासले जनाएको छ। राष्ट्र दूतावासका चार्ज अफेयर्स रोशन खनाल लगायत कर्मचारीले मन्त्री खनालको टोलीलाई स्वागत गरेका छन्। खनाल चीनको चार दिने भ्रमणका लागि बेजिङ जानुभएको हो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङ यीसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ नेपाली दूतावासमा द्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुनेछ। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दावी गरेको छ। कार्यालयका अनुसार भिरबाट धकिलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरका रूपमा प्रयोग हुँदै आएको कबाडी संरचना थियो। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम बिचारी ठाकुरले गाईमारे क्षेत्र चुरै संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले सो टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरमा पुर्याइदिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याइ पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। एजेट 29 गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका सो कार्यालयको भनाइ छ। आज सुन चाँदीको भाउ बढेको छ। सुन आज तोलामा 1,200 रुपियाँले बढेको हो। भाउ बढेर सुन तोलाको 2,93,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,92,000 रुपियाँ थियो। बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले इङ्ग्लिस च्यानलमा आफ्नो फौजले रुसी तेल ट्याङ्करको गतिविधि फेला पारेको बताउनु भएको छ। पहिलोपल्ट बेलायत नियन्त्रित जलक्षेत्रमा यस्तो गतिविधि भेटिएको उहाँको भनाइ छ। त्यस्तो जहाजलाई निरीक्षणका लागि तटीय क्षेत्रमा पठाइएको छ। स्काईका रक्षा तथा प्रतिरक्षा सम्पादक डेबोरा हायनेसका अनुसार घटनालाई चाखपूर्वक हेरिएको छ।
2: The key to listen out for next will be obviously reactions from Vladimir Putin. It's another humiliation for him. They carry 75% of Russia's sanctioned oil, which is a vital financial chain for Russia. That is the justification for capturing these vessels.
0: Australiale FIFA Vishwa Cup 2026 ma bijay shuruat gareko cha. Canada ma bhayeko khel ma Turkey lai 2-0 le haraudai Australiale bijay shuruat gareko ho. आजको अन्तिम खेलमा नेपाली समयअनुसार राति 11:15 जर्मनी र क्रोएसियाको बीच खेल हुनेछ। विश्वकप अन्तर्गत आजको अर्को खेलमा स्कटल्यान्डले जितेपछि विजय उत्सव मनाइरहेको छ। विश्वकपमा 28 वर्षपछि पुनरागमन गरेको स्कटल्यान्ड हाइटी विरुद्धको खेलमा 1-0 विजयी भएको हो। सन् 1998 स्कटल्यान्ड विश्वकपमा समावेश भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: BFBS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: CFBS Gorkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर.
2: BFBS, the forces station. Bags of music.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। छलफलका क्रममा उठेका प्रश्नको असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ। डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले गोदावरी नगरपालिकाको जङ्गल क्षेत्रमा भिरबाट टेम्पो पठाइदिएको विषयमा झुट पलेको देखिएको छ। पीडित धनमाया धामीले नधेकेल्न आग्रह गर्दा गर्दै पल्टाइदिएको गुनासो गरिरहेका बेला कर्मचारीहरूले भने छेउमा राखिदिन खोज्दा पल्टिन पुगेको दावी गरेका छन्। कार्यालयका प्रमुख राम बिचारी ठाकुरले आफ्ना कर्मचारीको प्रतिरक्षा गर्नुभएको छ।
4: त्यो ठाउँ चाहिँ जुन हजुरले हेर्नु भएको छ त्यो छेउमा छ कि, बाटोको छेउमा छ, बाटोको छेउबाट त्यसलाई चाहिँ यसलाई निकाल्न खोज्दाखेरि यसलाई डिसब्यालेन्स भएर होइन अनियन्त्रित हुन भएको हो।
3: तर पीडित धामीले भने बिन्ती गर्दा पनि जबरजस्ती टेम्पो पल्टाइदिएको बताउनु भएको छ। वन कार्यालयका कर्मचारीले भिरतर्फ धकेलिएको टेम्पो ठेलाका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना भएको दावी गरेका छन्। अस्ति जङ्गलमा सामान बेच्न नदिने अभियान चलाउने भन्दै सो टेम्पो पल्टाइदिएको थियो। गृह मन्त्रालय अन्तर्गत कैलालीको डिभिजनल वन कार्यालयका कर्मचारीले टेम्पो पल्टाइदिएकी पीडित धनमाया धामीको मोबाइल फोन पनि नष्ट गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 का सदस्य शेरबहादुर घरती मगरले पीडित धनमायाको मोबाइल फोन नष्ट गरिएको पाइएको भन्दै सम्पर्क प्रयास भइरहेको बताउनुभयो। वडा सदस्य घरतीका अनुसार पीडित धामीले प्रहरीमा उजुरी गर्न गएको बुझे पनि त्यसपछिको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउनुभयो। नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्।
5: 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7 लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले मे 1 नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
3: भोजपुर पौवादुङमा गाउँपालिकाका किसान अदुवा खेतीमा आकर्षित हुन थालेका छन्। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठुलो दुम्माको करिब 98 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभयो।
6: पौवादुम्मा गाउँपालिकाको चाहिँ यो आर्थिक वर्ष 82-83 चाहिँ अदुवा कार्यक्रम मार्फत चाहिँ हामीले ठुलो दुम्मामा चाहिँ पालिकातर्फबाट उहाँहरूलाई 10 लाख रुपियाँ भुक्तानी हुन्छ भने उहाँहरूको साझेदारी गर्दा 10 लाख हुन्छ। त्यसमा चाहिँ हाम्रो 7 वटा कृषि फर्मले यसमा काम गर्नुभएको छ। त्यो मध्येको एउटा अहिले हामीले हेरिरहेको फर्म हो। यसमा चाहिँ उहाँहरूले झन्डै टोटल गरेर 98 रोपनी जस्तोमा चाहिँ हाम्रो यो साल चाहिँ अदुवा खेती चाहिँ विस्तार भएर गएको छ।
3: पहिले मकै तथा नेपाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्याउने गरेको थियो। स्विजरल्यान्डमा जनसङ्ख्या 1 करोडमा सीमित गर्ने विषयमा गरिएको जनमत सङ्ग्रहका लागि मतदान हुँदैछ। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले प्रस्ताव गरेको योजनामा बहस हुँदै आएको छ। आवास, सार्वजनिक सेवा र वातावरणलाई दिगो बनाउन जनसङ्ख्या सन्तुलनमा ल्याउने योजना अघि सारिएको हो। जनमत सङ्ग्रहको नतिजा 24 घण्टाभित्रै आउनेछ। यो प्रस्ताव पारित भएमा स्विजरल्यान्ड जनसङ्ख्याको अधिकतम सीमा कायम गर्ने विश्वको पहिलो मुलुक हुनेछ। मतदाताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
7: I'd say it's a pretty good idea not to overpopulate Switzerland, then it goes out of control.
8: For me personally, I think it's a bad idea. I mean, I'm as an immigrant myself, I've been living here for the past 5 years.
9: It's
2: terrible idea, I think. Catastrophic, actually.
3: PFPS Gorkha Radio ma ailesamma ka khabar eti nai. Namaskar, ma Mahendra.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS Gorkha Radio,
1: BFBS, the forces station,
2: back to music,
1: the forces.

0: સ્પીકરમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો.
1: कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी व्यावहारिक रूपमा फुटिसकेको दावी गर्नुभएको छ. विराटनगरमा आफूपक्षीय समूहले गरेको बेलामा कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगका कारण कंग्रेस फुटेको बताउनु भएको हो. अहिले प्राथमिक आवश्यकता पार्टी एकता नै भएको भन्दै कोइरालाले कंग्रेस बलियो नभई देशको विकास सम्भव नहुने मत राख्नु भएको छ. धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा अहिलेको नेतृत्वलाई एक्लै पार्टी चलाउन सम्भव नहुने दावी उहाँको छ. राप्रपाका पूर्व महामन्त्री डाक्टर धवल शमशेर राणाले राजसंस्था पुनस्थापनाका लागि दुर्गा प्रसाईसँग जोडिएको घोषणा गर्नुभएको छ. काठमाडौँमा राष्ट्रवादी पार्टी निर्माण सम्बन्धी कार्यक्रम गरेर राणाले किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य राजसंस्था स्थापना नगरी नहुने बताउनु भयो. उहाँले आफूहरूको आगामी पार्टीको आदर्श कल्पना गर्नुभएको छ.
2: वडाबाट लिएर केन्द्रसम्म सबैको विचारलाई सुनिन्छ र फरक विचार कसैले राख्छ भने पनि त्यो फरक विचारलाई लिपिबद्ध गरेर नोट अफ डिसेन्ट राख्ने व्यवस्था मिलाइन्छ. यो पार्टी खुसी व्यक्तिहरूको पार्टी हुनेछ.
1: कार्यक्रममा नागरिक बचाव महाअभियानका संयोजक प्रसाईले राजसंस्था पुनस्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दावी गर्नुभएको छ. गोर्खा वेलफेयर ट्रस्टको इन्डिभिजुअल एड कार्यक्रम अन्तर्गत यो आर्थिक वर्षमा निर्माण गर्ने भनिएको धनकुटा त्रिशुलेकी पेन्सनर सुकमाया थापाको घर आउँदो आर्थिक वर्षमा निर्माण हुने भएको छ. कुवेत गएकी थापा खाडी युद्धका कारण उतै बस्नुपर्दा घर निर्माण आगामी आर्थिक वर्षका लागि सारिएको एडब्लुसी तेह्रथुमले जनाएको छ. तेह्रथुमका एडब्लु कुमार श्रेष्ठ.
3: प्रोजेक्टहरू चाहिँ सातवटा घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले यो चाहिँ धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको त्रिशुलेमा हाम्रो सुकमाया थापा भन्ने विडो पेन्सनर हुनुहुन्छ. उहाँ चाहिँ बिरामी छोरी बिरामी भएर कुवेत फेब्रुअरीको फर्स्ट विकतिर जानुभएको थियो अनि इरान इजरायल कन्फ्लिक्टले गर्दाखेरि उहाँ निकै समय अड्किनु भएर फर्किन पाउनु भएन र हामीले पछिलाई पोस्टपोन गऱ्यौँ. उहाँ त आउनु त आइसक्नु भएको छ तर अब यति बेला सुरु गरेर यो आर्थिक वर्षमा नसकिने भएको भएर हामीले अर्को वर्षको लागि क्यारी फरवर्ड गरेछौँ.
1: पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक आएका छन्. पर्यटक बढ्दा व्यवसायी खुसी भएका छन्. यसैबीच धार्मिक पर्यटकलाई सहज बनाउन छुट्टै व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायीले बताएका छन्. पोखराबाट कृष्ण तवाडीको रिपोर्ट.
4: देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ. यस वर्ष ठूलो संख्यामा भारतीय पर्यटक पोखरा भित्रिँदा यहाँको पर्यटन क्षेत्र उत्साहित बनेको हो. फेवातालमा डुङ्गा सैर गर्ने, विभिन्न गुफा तथा मठ मन्दिर जाने र पदयात्रामा जाने पर्यटकहरूले ती स्थानहरू भरिभराउ बनेका छन्. पोखरादेखि मुक्तिनाथसम्मको क्षेत्रमा उल्लेख्य मात्रामा भारतीय पर्यटकको उपस्थिति देख्न सकिन्छ. भारतीय पर्यटकहरू पोखराको मौसमसँग बढी खुसी छन्, साथसाथै यहाँको सौन्दर्यले समेत आकर्षित बनाएको उनीहरू बताउँछन्।
5: मेरा नाम शैलेश कुमार पासवान और मैं इंडिया से। का मौसम काफी अच्छा है. मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा.
4: होटल संघ पोखरा का अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ वर्षदेखि नै पोखराको होटल भरिभराउ भएको बताउनुभयो. उहाँका अनुसार भारतीय पर्यटकका कारण पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनेको छ.
6: अहिले वास्तवमा भारतीय पर्यटकहरू अहिलेसम्मकै मेरो विचारमा, मैले यो टुरिज्ममा 32 वर्ष बिताएँ र यो लेभलको पर्यटकहरू, यति धेरै पर्यटकहरू सायद पहिलोपटक जस्तो मलाई लाग्छ. किनभने यो बेलामा हाम्रा होटलको अकुपेन्सी 90%भन्दा बढी, करिब 90% को हाराहारीमा केही दिन अगाडिबाट अहिलेसम्म, अहिले केही कमी भए तापनि बिचको समयमा करिब 1 महिनाभन्दा बढी चाहिँ भारतीय पर्यटकहरू, जब हामी नेपाली नयाँ वर्षको चरणमा थियौँ त्यति बेलाबाट चाहिँ अहिलेसम्म, अहिले हामी लगभग चाहिँ जेठको अन्तिम अन्तिममा छौँ, 1 महिनाभन्दा बढी भारतीय पर्यटकहरू, हरेक प्रकारका पर्यटकहरू चाहिँ पोखरामा आएको अवस्था छ.
1: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग आज सम्झौता हुनेमा आशावादी रहेको बताउनु भएको छ. ट्रम्पले सम्झौता लगत्तै हर्मुज जलघाँटी तत्काल खुल्ने बताउनु भएको छ. सम्झौताका क्रममा इरानलाई कुनै पैसा नदिने पनि उहाँले उल्लेख गर्नुभएको छ. ट्रम्पको पहिलो कार्यकालमा उपविदेश मन्त्री भइसकेका डेभिड स्टारफिल्डका अनुसार पैसाको सम्झौता हुने सम्भावना देखिएको छैन.
7: He cannot by kinetic force or by rhetorical threat secure a restoration of the strait to the status quo ante. Can he do it by paying. Release of frozen assets. Look what's been done here.
1: Namaskar.
0: Yo, BFBS Kulkar Radio.

पीएफपी गोर्खा रेडियो कार्यक्रम हल्का फुल्कामा तपाईँ सम्पूर्णले धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता म सुनेको तर्फबाट र यो दुई घण्टाको कार्यक्रम लिएर उपस्थित भएको छु तपाईँ सम्पूर्णको समक्षमा म सुनिया हरेक हप्ता श्रोता कार्यक्रम हल्का फुल्कामा चाहिँ रोचक तथ्यहरू यानि कि यो समयमा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको समीक्षामा ल्याउने गर्दछु र आज पनि त्यही निरन्तरता पक्कै पनि रहनेछ तपाईँको माझमा र त्यसको साथै मेरा मेरो गीत सङ्गीतहरू विभिन्न हुनेछ र अब रोचकहरू मात्र नभएर चाहिँ कार्यक्रममा यो रोचक तथ्यहरू चाहिँ कति एजुकेसनल इन्फर्मेटिभ पनि हुन्छ हामीले सोझै नसोचेको थाहा नभएको कुराहरू चाहिँ त्यो हामीलाई थाहा भइरहेको हुन्छ त यस्तै क्रमको निरन्तरता आज रहने नै छ श्रोता र आज पहिलो टपिक चाहिँ म तपाईँको समक्षमा सेयर गर्नेछु स्विट्जरल्यान्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गाई र यो बारेमा पनि म सेयर गर्ने नै छु तपाईँको माझमा तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ अहिलेको लागि भने यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफबी स्कोरकार्ड रेडियो कार्यक्रम हल्का फुल्का मा हुनुहुन्छ श्रोता म सुनेको साथमा र म सर्वप्रथम आज चर्चा गर्ने नि छु स्विट्जरल्यान्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गई हामी कहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ कतिपय देशमा छ त कतिपय देशमा चार वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ स्विट्जरल्यान्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेका नै छौँ र थाहा पनि छ तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्छ हो स्विट्जरल्यान्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन् त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन अनि एकजना राष्ट्रपतिलाई दोस्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन दुनियाँको सुन्दर देश स्विट्जरल्यान्डमा को बारेमा अन्य धेरै तथ्यहरू पनि छन् जो तपाईँलाई थाहा नहुन सक्छ र ती रोचक तथ्यहरू चाहिँ यस्ता रहेका छन् सर्वप्रथम चाहिँ स्विट्जरल्यान्डमा 1500 धेरै तालहरू छन् रोचक त के भने कुनै पनि तालहरू एकअर्कामा 16 किलोमिटरभन्दा बढी टाढा छैनन् दोस्रोमा स्विट्जरल्यान्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरूको छ सन् 2010 तथ्याङ्क अनुसार त्यहाँ एक शिक्षकको तलब करिब $120,000 वार्षिक हुने गर्दछ अन्य सरकारी कर्मचारीको भन्दा शिक्षकको अन्य सेवा सुविधा तथा विधा पनि धेरै हुँदछ त श्रोता स्विट्जरल्यान्डको यो रोचक तथ्यहरू म तपाईँको समक्षमा सेयर गर्ने नै छु तर अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

BFB's Gorkha Radio Sunni Anunsa Shrata, Lekari Kram, Hami Yusame, Halka Fulka Kupaila Kantama, Sora, Switzerland Kuki Rusok Totiru, Tapigomaza Momo Share Gori Regusu, Just Madeo, Orko Rusok Totis, Switzerland Ma, Atma Tegorna Jahani, Manisli Orukoseko Sahayuklina, Saktason, Isagornu, Tiaha, Baidesa, Afusanga Bonduk Rakni, Manisko Sankapani, Uchacha, Tiaha. यसैगरी स्विट्जरल्यान्डमा दाँतका डाक्टरको कुल संख्याभन्दा ब्याङ्कको संख्या धेरै छ। हरेक 1400 नागरिक बराबर एउटा ब्याङ्क छ त्यहाँ। यसैगरी स्विट्जरल्यान्डमा विश्वकै ठूलो परमाणु बम आश्रयस्थल रहेको छ र यसैगरी लुसर्न स्थित सोनेनबर्ग सुरक यो चाहिँ यस्तो ठूलो आकार छ कि त्यहाँ 20,000 व्यक्ति अट्दछन्। बाहिर परमाणु बम आक्रमण हुँदा पनि उक्त सुरुङभित्र कुनै असर पर्दैन। र अर्को रोचक तथ्य भने चक्लेट निर्यात गर्ने मामिलामा स्विट्जरल्यान्ड विश्वमा पहिलो नम्बरमा रहेको छ। त्यहाँ हरेक वर्ष करिब 170,000 टनभन्दा धेरै चक्लेट उत्पादन हुन्छ। अनौठो लाग्न सक्छ, स्विट्जरल्यान्डमा गाई पनि पाडामा पाइन्छ। त श्रोता, स्विट्जरल्यान्डको बारेमा यो केही रोचक तथ्यहरू रहेको थियो। अवश्य पनि तपाईँलाई पनि यो कुराहरूले धेरै कुराहरू जान्ने मौका भयो भने म आशा गर्दछु। र कार्यक्रममा अहिलेको लागि आउनुहोस्, हामी लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र त्यस पश्चात फेरि पनि हामी केही रोचक तथ्यहरू तपाईँको माझमा राख्ने नै छौँ।

BFBS गोर्खा रेडियो सुन्ने हुनुहुन्छ कार्यक्रमले हामी यो समय हल्का फुल्काको पहिलो घण्टामा छौँ श्रोता र अघि भर्खर हामीले स्विट्जरल्यान्डको बारेमा केही रोचक तथ्यहरू तपाईँको माझमा सेयर गरेको थिएँ र अब भने वैज्ञानिकको रोचक खुलासा वर्षाको आवाज सुनेर जाग्छन् माटो मुनिका बिउ यो बारेमा पनि केही रोचक तथ्यहरू के माटोमुनि गाडिएका बिउहरूले आकाशबाट भएको वर्षाको आवाज सुन्न सक्छन् यो प्रश्न कुनै काल्पनिक कथाको हरफ जस्तो लाग्न सक्छ तर हालैको नयाँ वैज्ञानिक अनुसन्धानले यो पुष्टि गरेको छ अमेरिकाको प्रतिष्ठा अनुसन्धान संस्था एमआइटीका वैज्ञानिकहरूले यो रोचक खोज गरेका छन् वैज्ञानिकहरूका अनुसार जब वर्षाको पहिलो थोपा सुक्खा माटोमा खस्छ र त्यो आवाज माटो मुनि रहेका बिउहरूले सुन्छन् अनि सुपुष्ट अवस्थामा रहेका बिउहरू बिउजिन थाल्छन् वर्षाको त्यही आवाज उनीहरूको लागि जीवन सुरु गर्ने सङ्केत बन्ने गर्दछ अध्ययन अनुसार विशेष गरी धानका बिउहरू वर्षाको ध्वनि सुनेपछि 30-40% छिटो अङ्कुरण हुने गरेको पाइन्छ अर्थात् वर्षाको थप थप यो आवाजले उनीहरूलाई सामान्य समयभन्दा धेरै छिटो उम्रिन मद्दत गर्छ यो खोजले वनस्पतिहरू निष्क्रिय तथा चेतनाविहीन ठान्ने धारणाहरूलाई गलत साबित गरिदिएको छ र अवश्य पनि श्रोता यो रोचक तथ्य म तपाईँको माझमा राख्दै नै गर्नेछु तर त्योभन्दा अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

बीएफबीज गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. अहिले कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ म सुनीको साथमा र म चर्चा गरिरहेको छु तपाईँको माझमा वैज्ञानिक रोचक खुलासा वर्षाको आवाज सुनेर जाक्सन माटो मुनिका बिउको बारेमा म जानकारी राखिरहेको छु. अब यसै गरी वैज्ञानिकहरूको अनुसार बिउहरूले केवल चेस्यान र पानीको मात्रा प्रतीक्षा गर्दैनन्, उनीहरूले आफ्नो वरिपरिको वातावरणलाई पनि महसुस गर्छन् र त्यसकै आधारमा अब अङ्कुरित हुने सही समय आएको हो वा होइन भन्ने निर्णय लिँदछन्. अब बिउहरूले वर्षाको आवाज कसरी सुन्छन् त? वर्षाका थोपा जब माटो वा पानीमा खस्छन् तब ध्वनि तरङ्गहरू उत्पन्न हुन्छन्. ती तरङ्गहरूले माटो र पानीभित्र कम्पन पैदा गर्छन्. बिउहरूले पनि कम्पनहरूलाई महसुस गर्न सक्दछ. वैज्ञानिकहरूका अनुसार बिउभित्र स्ट्राटोलेथ नामका धेरै साना कणहरू हुन्छन् जुन स्टार्चबाट बनेका हुन्छन्. जब वर्षाको आवाजबाट उत्पन्न कम्पनहरूले ती स्ट्राटोलेथहरूलाई हल्लाउँछन् तब बिउलाई सङ्केत प्राप्त हुन्छ कि अब पर्याप्त पानी आउने सम्भावना छ र वातावरण अङ्कुरितका लागि उपयुक्त भएको छ. यही कारणले बिउहरू छिटो अङ्कुरित हुन थाल्दछन्. र यसबारेमा अझै म तपाईँको माझमा विस्तृत जानकारी राख्दै गर्नेछु. तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपीए सरकार रेडियो सुन्दै हुनुहुन्छ म सेनेको साथमा हुनुहुन्छ अहिलेको यही समय र म चर्चा गरिरहेको छु यहाँ केही रोचक तथ्यहरू वैज्ञानिकहरूको रोचक खुलासा वर्षाको आवाज सुनेर जाक्सन माटो मुनिका बिउ भन्ने विषयमा रहेको छ यसै गरी अहिले म चर्चा गरिरहेको छु बिउहरूले वर्षाको आवाज कसरी सुन्छन् त भन्ने विषयमा शोधकर्ताहरूले यो कुरा प्रमाणित गर्न करिब 8,000 प्रकारका धानहरू बिउहरूमा प्रयोग गरेका छन् केही बिउहरूलाई सामान्य चिसो आर्द्र वातावरण दियो भने केहीमा वर्षा जस्तो आवाज र थोपा पर्ने प्रभाव सिर्जना गरियो त्यसको नतिजा रोचक थियो जब बिउलाई वर्षाको आवाज सुनायो ती बिउहरू 30-40% छिटो अङ्कुरित भयो वैज्ञानिकहरूका अनुसार पानीमा ध्वनि तरङ्गहरू राम्रोसँग फैलिने हुनाले पानी वा चिसो माटोभित्र रहेका बिउहरूले त्यो आवाज अझ राम्ररी महसुस गर्छन् यो अध्ययनले बिरुवाहरूको हाम्रो सोचभन्दा धेरै बढी बुद्धिमान र संवेदनशील हुनका साथै केवल प्रकाश पानी र माटो मात्र निर्भर नभई आवाज र कम्पनहरूलाई पनि महसुस गर्ने देखाएको छ स्मरण रहोस् यस अघिका अध्ययनहरूले पनि वनस्पतिले सुन्न सक्ने तथा पत्ता लगाएका थिए तब यही जस अनुसार केही बिरुवाहरूले किराले पात चपाएको आवाज सुनेर आफ्ना पातमा तितो रसायन उत्पादन गर्छन् केही बिरुवाहरू छोएपछि बन्द हुन्छ भने केही बिरुवाहरूले गन्धप्रति प्रक्रिया जनाउँछन् अब यसमा वर्षाको पानीको आवाज पनि थपिएको छ त्यसैले वर्षाको तप तप आवाज केवल हाम्रो मनोरञ्जनको लागि मात्र होइन माटोभित्र लुकेका बिउहरूका लागि जीवनको सन्देश पनि हो त श्रोता यो रोचक तथ्यहरू अवश्य पनि तपाईँको समीक्षामा राखिएकी थिए र फाइदाजनक भएको छ भने म आशा गर्दछु इन्ट्रेस्टिङ भएको छ भने आशा गर्दछु र यही निरन्तरता कार्यक्रमको हामी दोस्रो घन्टा पनि गर्ने नै छौँ अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र फेरि पनि हामी समाचार पश्चात दोस्रो घन्टामा भेट्ने नै छौँ

0: AM FM online apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुनना सकने
0: यो BFBS
1: गोरखा रेडियो हो।

0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले धेतु बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्रेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो।
1: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौँ, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या। के गर्ने अब डिफल्टहरू चाहिँ व्यापकता बढ्यो भने कसले लिन्छ, यो रिस्क कसले अस्युम गर्छ भन्नेमा। सो एकदमै रिस्क अभर्जनको कल्चर भयो क्या हामी कहाँ, जोखिम मल्दै नबोल्ने। कर्मचारी साथीहरूसँग म छलफल गर्छु, होइन हजुर यो त ऐनले प्रोटेक्ट गरिदियो भने मात्र गर्न सकिन्छ, क्याबिनेटले त्यो इन्स्योर गरिदियो भने मात्र गर्न सकिन्छ भन्ने हुन्छ। सो हाम्रो ब्युरोक्रेसीलाई पनि यति रिस्क अभर्स बनाइएको छ, रिफर्मर्सहरूलाई रिवार्ड गर्नुपर्नेछ, प्रोटेक्ट गर्नुपर्नेछ। यो कुराहरू चाहिँ हामीले वातावरण बनाउँदै जाने हो, अहिले म धेरै कुरा भनिनँ।
0: मन्त्री वाग्लेले आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरू आफूहरूभन्दा फरक बाटोमा रहेको दावी पनि गर्नुभएको छ।
1: न्यू नेपाल हामी यसलाई राजनीतिक रूपले त्यो रप्चर भइसकेका छ, सो द धेरै समूहहरूलाई त्यो क्याचअप गर्न टाइम लागिरहेको देख्छु क्या म, होइन नेपाल मुभ अन भएर कहाँ पुगिसक्यो डेमोग्राफिकली एस्पिरेसनली, तर त्यो इन्ट्रेन्च्ड डिप रुटेड इन्ट्रेस्टहरू चाहिँ दे आर रेजिस्टिङ चेन्ज। सो यसलाई फाइट गर्न पनि युवा साथीहरू अगाडि आउनुपर्ने हुन्छ।
0: सम्मेलनमा कोशी प्रदेशका उद्यमी मिजास पोखरेलले वित्तीय चेतनाको स्तर उकास्न जरुरी रहेको उल्लेख गर्नुभएको छ।
2: फाइनेन्सियल लिटरेसी हेर्नुभयो भने एक्चुली ओभरअल स्टेटिस्टिक्स हेर्नुभयो भने साउथ एसियामा वेस्ट सेकेन्ड हाइस्ट आफ्टर श्रीलङ्का, श्रीलङ्का एज 58 वी आर 57%, बट द्याट्स ओन्ली वान पार्ट अफ द इक्वेसन, अडल्ट फाइनेन्सियल लिटरेसी रेसियो इज अल्ली अराउन्ड 27%। सो मेबी वी डोन्ट अन्डरस्ट्यान्ड फाइनेन्स एज इट सुड हेभ बिन अन्डरस्टुड। सो हाम्रो एडुकेसनल सिस्टमहरूमा पनि केही ल्याक छ होला।
0: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ। छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्त्व दिने जनाएको छ दिने उल्लेख गरिएको छ। यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हारहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ। नेपाली चियामा भारतले कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग मर्कामा परेका छन्।
3: 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ। साथै उद्योगमा 7 लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले जानकारी दिनुभएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाइएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले मे 1 नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी लागू गरेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले इङ्ग्लिस च्यानलमा आफ्नो फौजले रुसी तेल ट्याङ्करको गतिविधि फेला पारेको बताउनु भएको छ। पहिलोपल्ट बेलायत नियन्त्रित जल क्षेत्रमा यस्तो गतिविधि भेटिएको उहाँको भनाइ छ। त्यस्तो जहाजलाई निरीक्षणका लागि तटीय क्षेत्रमा पठाइएको छ। स्काईका रक्षा तथा प्रतिरक्षा सम्पादक डेबोरा हाइनेसका अनुसार घटनालाई चाखपूर्वक हेरिएको छ।
4: The key to listen out for next will be obviously the actions from Vladimir Putin. It's another humiliation for him. They carry 75% of Russia's sanctioned oil, which is a vital financial chain for Russia.
0: Hi, someone to cover it. Namaskar, I'm Mahendra.
5: यो PFBS गोर्खा रेडियो हो।

गोर्खा रेडियो कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। फेरि पनि म सिनेको तर्फबाट कार्यक्रम हल्का फुल्का यो दुई घण्टाको कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ता। र आज पनि रोचक तथ्यहरू मैले तपाईँको समक्षमा लिएर उपस्थित भइ नै सकेको छु। र अघि भर्खरै हामीले स्विजरल्यान्डको बारेमा रोचक तथ्यहरू कुरा गरेका थियौँ र बिरुवा र वर्षाको तप्त पानी त्यसको आवाज पनि कति महत्त्वपूर्ण छ यिनीहरू एकअर्कामा चाहिँ भन्ने कुरामा पनि हामीले रोचक तथ्यहरूको बारेमा चर्चा गरेका थियौँ। र अब पनि कार्यक्रमको यो दोस्रो घण्टामा पनि म यस्तै रोचक तथ्यहरू राख्ने नै छु। विशेष गरी अब कतिहरूलाई चाहिँ गाउँघर धेरै प्यारो लाग्छ होइन, नरोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा पनि म तपाईँको माझमा राख्ने नै छु। अब कतिले भन्छ गाउँघर रमाइलो, झन् विशेष गरी पुरानो मान्छेहरूलाई त आफ्नो गाउँघर नै एकदमै प्यारो हुन्छ होइन। र यसमा चाहिँ विस्तृत रूपमा रोचक तथ्यहरू म तपाईँको समक्षमा सेयर गर्ने नै छु। सुन्दै गर्नुहोस् पिएफएस गोर्खा रेडियो। अहिले लाइभ भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS Gorkha Radio Sunday Nunsa, Riley Karikram, Halka Fulka Second Hour Bahununsa, Mosiniko Satma, Ranota Rotok Kuraru, Kina Mansila Si Gaungar, Peru Raksama Nibisema, Abu Gaungar, Kaskari, Afu John May Hurikego Taupati, Ekisim Kulaga, Hunjane, Kinabani, Cable Pogulik Stan Matroina, Yupavanatmak, Samajik, Rasanskritik Mulihariko Sangamo. आफू खेलेको हुर्केको रमाइलो ठाउँ देख्दा र टेक्दा मान्छे पुरानो समृद्धिमा हराउन पुग्छन् तर ती सुनौला दिनहरूले उनीहरूलाई बेग्लै रोमाञ्चकता पैदा गर्छ गाउँले जीवनले मानिसलाई सादगी शान्ति र आत्मीयताको अनुभूति दिन्छ जुन आधुनिक शरीर सहरी जीवनमा प्राय हराउँदै गएको छ ट्रेसीमा नौवटा यी रोचक तथ्यहरू किन रहेको छ भन्ने विषयमा चाहिँ पहिलो प्रकृतिसँगको नजिकको सम्बन्धको कारण रहेको छ गाउँघरको सबैभन्दा ठुलो विशेषता भनेको प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध हो हरियाली जङ्गल खेतबारी र खोला नालाले घेरिएका हुन्छन् गाउँघर माटोको सुगन्ध हावाको शीतलता अनुभव गर्न पाइन्छ यो प्राकृतिक सौन्दर्यले मानिसको मनलाई शान्ति र सन्तुष्टि प्रदान गर्छ जसले गाउँघरलाई प्यारो बनाउँदछ यसै गरी दोस्रोमा रहेको छ सामाजिक सम्बन्ध र आपसी माया यो बारेमा चर्चा गर्नेछु तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFBS Gorkha Radio Sunday Anunsar Nau Rochakura Kun Kina Mani Slicey Yo Gaung Ghar Pyaro Lagcha Bhanne Bishayama Ma Charcha Garireko Chu Ra Dosro Ma Chai Raheko Chha Samajik Sambandha Ra Aapasi Maya Gaungle Jivan Ma Samajik Sambandharu Gahira Hunchan Ra Aatmiya Huncha Gaung Ma Sabaile Ek Arkalai Chinchan Ra Ek Arkako Sukha Dukha Ma Saath Dinchan Chahe Vivah Hos चाड पर्व वा कुनै संकटको समयमा होस् गाउँलेहरू एकजुट भएर सहयोग गर्छन् यो आपसी माया र एकताले मानिसलाई गाउँप्रति गहिरो लगाव उत्पन्न गर्छ गाउँमा छिमेकीहरू परिवार जस्तै हुन्छन् यो सामाजिक बन्धनहरूले मानिसलाई गाउँघरमा फर्किन प्रेरित गर्दछ तेस्रोमा रहेको छ सांस्कृतिक र परम्परागत मूल्य गाउँहरू सांस्कृतिक र परम्परागत मूल्यहरूको संरक्षक हुन्छ यहाँ चाडपर्व रीतिरिवाज र लोक संस्कृति जीवन्त रूपमा बाँचिरहेको हुन्छ यसैमा चाहिँ अब विभिन्न चाडपर्वहरू गाउँमा विशेष उत्साहका साथ मनाइन्छ गाउँले जीवनमा मौलिक गीत नाच र कथाहरू जीवित रहन्छन् जसले मानिसलाई आफ्नो जरा र पहिचानसँग जोड्दछ र अवश्य पनि यी नौ रोचक तथ्यहरूमा तपाईँको माझमा राखिदिने गर्नेछु अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पिएफपी स्कोरका रेडियो कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ श्रोता, र म चर्चा गरिरहेको छु तपाईँको माझमा भने अहिले नौ रोचक कुरा किन मान्छेहरू गाउँघर प्यारो लाग्दछ भन्ने विषयमा, र चौथो रोचक तथ्य चाहिँ रहेको छ सादगी र शान्तिको अनुभव आधुनिक सहरी जीवन तनाव प्रतिस्पर्धा र व्यस्तताले भरिएको छ तर गाउँले जीवन सादा र शान्त हुन्छ। यहाँ मानिसहरू सूर्यको लयमा बाँच्छन्, सूर्योदयसँगै उठ्छन्, खेतबारीमा काम गर्छन् र सूर्यास्तपछि परिवारहरूसँग समय बिताउँछन्। यो सादगी र शान्त वातावरणले मानिसलाई मानसिक शान्ति प्रदान गर्छ। गाउँमा मोबाइल र इन्टरनेटको बाध्यता कम हुन्छ जसले मानिसलाई आफ्नो भित्री आत्मासँग जोडिन समय दिन्छ। यो शान्तिको अनुभवले गाउँ आनन्ददायक बन्दछ। पाँचौँमा रहेको छ बाल्यकालका सम्झनाहरू। नेपालको सन्दर्भमा धेरै बाल्यकाल गाउँघरतिर नै बितेको हुन्छ। गाउँका खोल्सा डाँडाहरूमा खेलेका, रुखमा चढेका, खोलामा पौडी खेलेका र साथीहरूसँग रमाएको ती सम्झना मानिसको मनमा गहिरो छाप छोड्छ। यी सम्झनाले गाउँप्रतिको लगावलाई झनै बलियो बनाउँछ। जब मानिस ठूलो भएर सहरमा बस्छ तब ती बाल्यकालका सम्झनाहरूले उनीहरूलाई गाउँ फर्किन प्रेरित गर्दछ। गाउँको त्यो निर्दोष र रमाइलो समयले मनमा सधैँ स्नेह भावना जगाउँदछ। र अवश्य पनि यो अझै रोचक तथ्यहरू छ गाउँघर प्यारो लाग्नुको कारण, यो बारेमा म राख्दै गर्नेछु जानकारी। तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

बिएफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा हुनुहुन्छ म सुनेको साथमा र म चर्चा गरिरहेको छु नौवटा रोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा यसै गरी छैठौँमा रहेको छ आत्मनिर्भरता र स्वावलम्बन गाउँले जीवनमा आत्मनिर्भरता र स्वावलम्बनको ठुलो महत्त्व छ गाउँमा मानिसहरू आफ्नो खेतबारीमा अन्न तरकारी र फलफुल उब्जाउँछन् गाईबस्तु पालेर दुध दही र घिउको जोहो गर्छन् त्यो आत्मनिर्भर जीवनशैलीको मानिसलाई आत्मसम्मान र सन्तुष्टि दिन्छ सहरमा मानिसहरू बजारमा निर्भर हुन्छ तर गाउँमा प्रकृतिको साथले जीवन चल्छ यो आत्मनिर्भरताको भावनाले गाउँलाई विशेष बनाउँदछ सातौँमा रहेको छ प्रदूषण मुक्त वातावरण सहरमा वायु प्रदूषण ध्वनि प्रदूषण र जनसङ्ख्याको चापले जीवनमा जटिल बनाउँछ तर गाउँमा स्वच्छ हावा शान्त वातावरण र हरियालीले मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ गाउँमा प्रदूषणको स्तर न्यून हुन्छ जसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ यो स्वच्छ वातावरणले मानिसलाई गाउँप्रति आकर्षक गर्दछ र अवश्य पनि यो जानकारी अब म राख्दै गर्ने नै छु तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

बिएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा सौरमा चर्चा गरिरहेको छु. नौवटा रोचक तथ्य, किन मान्छेलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा, र आठौँमा रहेको छ सामुदायिक जीवन र सहकार्य. गाउँमा सामुदायिक जीवनको विशेष महत्त्व छ. यहाँ मानिसहरू एकअर्कालाई सहयोग गर्न तत्पर हुन्छन्. खेतीपाती, घर निर्माण वा अन्य सामुदायिक कार्यहरूमा पनि सबै जुट्छन्. यो सहकार

गरेको भावनाले गाउँलाई एकताको प्रतीक बनाउँछ। सहरमा व्यक्तिवादी प्रवृत्ति हावी हुन्छ, तर गाउँमा सामूहिकता मानिसले चाहिँ मानिसलाई एकताबद्ध बनाउँछ। यो सामुदायिक भावनाले गाउँलाई प्यारो बनाउँदछ। र नौमा अन्तिम रहेको छ, यो आधुनिकताबाट टाढा तर सन्तुष्ट। आधुनिक सुविधाहरूले अभाव भए पनि गाउँले जीवनमा एक प्रकारको सन्तुष्टि हुन्छ। यहाँ मानिसहरू थोरै स्रोतमा पनि खुसी साथ बाँच्छन्। गाउँमा उपभोक्तावादी संस्कृतिको प्रभाव कम हुन्छ, जसले मानिसलाई अनावश्यक चाहनाबाट मुक्त राख्छ। यो सन्तुष्टिको भावनाले गाउँलाई विशेष बनाउँदछ। र श्रोता, यो रहेको थियो आज मैले सेयर गरिसकेको छु यी नौ रोचक तथ्य कुराहरू, किन मानिसलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा। र आज कार्यक्रममा मैले विभिन्न रोचक तथ्यहरू तपाईँको माझमा राखिएको छु, यानि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू, फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु। र कार्यक्रममा हल्का फुल्कामा अर्को हप्ता पनि यस्तै रोचक तथ्यहरू लिएर म सुनियो उपस्थित हुने नै छु। जाँदा साथै एउटा मिठो गीत पनि राख्नेछु, इन्जोय गर्नुहोस्। नेक्स्ट विक भेटौँ, अहिलेलाई बिदा लिउँ, नमस्ते, बाई बाई।

0: सुन्न सकिने
1: यो
0: बीएफपीएस
1: गोर्खा रेडियो हो।

0: मुलुकभर हरेक वर्ष औसतमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढी रहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1,940 पुरुष र 1,209 महिला गरी 3,502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1,344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय सहप्रवक्ता दीप शमशेर जबराले औसतमा 38% हत्या परिवारभित्रै नाता सम्बन्धबाट हुने गरेको बताउनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरूपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यसको सुरुवात आगामी वर्षको बजेट मार्फत गरिएको र 5 वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने वाचा गर्नुभयो। त्यसभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी व्यवसायलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटल लाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा फिल्म स्टोरी ब्याङ्क प्रतियोगिताको शुभारम्भमा बोल्दै उहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको टिप्पणी गर्नुभएको हो।
1: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो, यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन। अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो। मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनुपर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदिए, नेपालमा सामानै ल्याउँदैन। हरेक कुरामा कर, कहिले हामीले कर छुट गरेको? जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भए हुन् भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै? अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन।
0: प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ।
2: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ।
3: यसपटक

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
0: हजुर नमस्कार बे बेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदर श्रोताहरूको रेडियो बे बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन।

आदरणीय श्रोताहरु, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्ने एउटा साझ माध्यम, जहाँ हामी जीवनका भोगाई अनि समाजका परिदृश्यहरू समेत भेट्ने गर्दछौँ र ती भोगाई र परिदृश्यको सग्लो बिम्ब टिपेका गीतहरूको एउटा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको एउटा छुट्टै प्रस्तुतिमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्दै अब नै कार्यक्रम सङ्गीत गङ्गाको उत्थान गर्न चाहन्छु। सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, एउटा जागरणको बिम्ब टिपेको गीतबाट र आज पनि व्यवसायको उठानमा म गीतकार धीरज नायकको गीत रचना राजेन्द्र पोखरेल अर्थात् राजा राजेन्द्र पोखरेलको सङ्गीत अनि विश्व नेपाली टिका परसाई रचना रिमाल रवि ओड र साथीहरूको स्वर रहेको एउटा देशभक्ति गीतबाट

हजुर श्रोताहरू, यो देशभक्ति गीतले बोले जस्तै देश अब युवाहरूको हातमा हुनु पर्दछ। शासनको बागडोर युवाले लिन सके, एक दुई पटक लडे पनि उठेर अगाडि बढ्न सक्छ युवाहरू, किनकि देश बनाउने भनेकै अब युवाहरूले नै हो। त्यसैले श्रोताहरू, अब एकतामा बल गर्नु पर्दछ, यो देश समृद्ध बनाउन र विकास गर्न समेत पहल अब युवाले नै गर्नु पर्दछ। कृषि, उद्योग, प्रविधि, हर क्षेत्रमा सफल बनाउँछ देश। जाति, भाषा, संस्कृति, वेशभूषा जे भए पनि देशभित्र र देश बाहिरका युवा शक्ति एक भएर लक्ष्य चुम्ने अठोटको साथ इलम गर्नु छ। यो पावन भूमिलाई उर्वर बनाउनु छ, अब देशलाई नयाँ स्वरूपमा ढालेर शिखरको बाटोमा हिँडाउनु छ र त्यसैको पल कदमी अब युवाहरूले गर्नु छ। ती पौरखी पाखुरामा जोश भरेर, नशा नशामा जोश भरेर अगाडि बढ्नु छ युवाले भन्ने एउटा युवा मैत्री देशको परिकल्पना गरेको यो देशभक्ति गीत थियो। गीतकार धीरज नायकको गीत रचना, राजा राजेन्द्र पोखरेलको सङ्गीत अनि रचना रिमाल, विश्व नेपाली रवि ओ टिका प्रसाई र साथीहरूको स्वरमा। श्रोताहरू, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा छौँ हामी यो क्षणीय बेला, र अब नै म एउटा सुमधुर गीत यहाँहरू माझमा फेरि राखिहाल्छु। गायिका समीक्षा अधिकारीको स्वरमा शब्द अनि सङ्गीत रहेको छ राजनराज शिवकोटीको बिर्सिदेऊ भन्छौ मायालु। अहिलेलाई भने यही सुमधुर गीत।

बिर्सिदेउ भन्छौ मायालु, मायामा त्यस्तो हुन्छ र। आदरणीय श्रोताहरू, मायामा जे नहुनु त्यो सबै सबै भइ नै सकेपछि, पीरको भारी त यसै अग्लो र बोझिलो बनि नै सकेपछि, ती सबै सबै बिर्सन त सजिलै कहाँ सक्छन् र ती घायल प्रेमीले। बरु उल्टै सम्झनाको तरेलीमा अल्झेर मन बुझाउन झनै गाह्रो भइदिन्छ। तर मनलाई भने लामो समय ढाँटेर बस्न नसकिने यथार्थ बोलेको गीत थियो राजन राज शिवकोटीको शब्द रचना, संगीत अनि गायिका समीक्षा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यादले प्रेमी मनलाई यति धेरै चस्काइदिन्छ नि, सायद त्यसैले पनि हुनसक्छ उही प्रिय मान्छेको अभावमा समेत मनलाई यादले तानिरहेकै हुन्छ। अनि जब श्रोताहरू मन एकोरो तानिन थाल्दछ नि, त्यति बेला सताउने पनि याद नै भइदिन्छ। मनमुटु चस्काउने र घरिघरि झस्काउने समेत त्यही यादै भइदिन्छ। विश्वास लागेन? यदि यहाँहरूलाई विश्वास लागेन भने म यति बेला भने युवसाईमा गीतकार लीलाराज कामबाङलाई डाक्न चाहन्छु, सङ्गीतकार मनोज थापा मगरको साथमा, अनि साथसाथै मनोज थापा र गायिका सुनिता थेगिमको स्वरमा सजिएको यो गीतको साथमा। र यो गीतमा पनि एउटा यादले मनलाई तान्दा, एउटा यादले मनलाई दुखाउँदा, त्यो हावाको सानो झोकमा पनि यति धेरै मन यादको तरेलीमा अल्झिदिन्छ नि, त्यसैको एउटा सग्लो बिम्ब जस्तो लाग्छ यो गीत। अर्थात् गीतकार लीलाराज कामबाङको गीत रचना, मनोज थापा मगर, सुनिता थेगिम लिम्बुको स्वर, अनि मनोज थापा मगरको सङ्गीत रहेको प्रस्तुत गीतमा

0: SBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।
3: हजुर, आदरणीय सुधार बिएफबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति साङ्गीतिक त्रिवेणी कार्यक्रम सङ्गीत गङ्गाको यो बसाइमा हुनुहुन्छ, जहाँ म गीतकारका भाव अनि सङ्गीतको झन्कारको साथमा स्वरको लयहरू राखिरहेको छु। र यसै क्रममा मैले भर्खरै गीतकार लीलाराज काम्बाङको गीत रचना, मनोज थापा मगरको सङ्गीत र एउटा युगल गीत राखेँ यहाँहरू माझमा, मनोज थापा मगर र सुनिता थेगेम लिम्बुको स्वरमा, जहाँ यादले मनलाई तानेर एकोरो अतीतमा पुर्याइदिँदा सबै सबै वरिपरिका परिवेश समेत उस्तै देख्दा केवल एउटै अभाव थियो, त्यो कोही कसैको सम्झना याद, अनि हावाको सानो झोकाले समेत मनलाई त्यही यादको तरेलीमा झुन्डाइदिँदा मनभित्र नाना थरी कुराहरू खेल्दाको छटपटि बोलेको थियो। यद्यपि आफ्नैले मुटुमा हानेको तीरको कुरा नबुझ्दाको परिणामले दुखान्त मोडमा पुर्याएको भाव थियो। हुन पनि आदरणीय श्रोताहरू, जे जस्तो भए पनि एउटा कुरा चाहिँ पक्कै हो कि याद गर्नलाई समेत कोही न कोही त साथी, केही न केही त चाहिहाल्छ।

याद अर्थात सम्झना आदले स्वतः कहिले मीठ भइदिन्छ त अनि कहिले तितो, तर यति हो यसको लागि पनि कोही न कोही त चाहिँ नै हाल्दछ। तर त्यो यादले कहिले प्रिय साथी पाइन्छ त अनि फेरि कुनै मोडमा फेरि त्यही प्रिय साथी समेत गुमाइदाको यादले भने मनलाई झनै चसक्क पारिदिनेछ। यद्यपि यति बुझ्दा बुझ्दै पनि माया त लाई नै हाल्न पुगिन्छ। जसले दुखाउन सक्छ भन्ने पूर्व अनुमान हुँदाहुँदा पनि माया नलाएर पर कोही भाग्दैन भन्ने एउटा भावको गीत थियो, राजेन्द्र थापाको गीत रचना, आज भनौँ गजल नि भन्न चाहन्छु श्रोताहरू, महेश खड्काको सङ्गीत अनि प्रमोद खरेलको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यादका थुप्रै माध्यम हुन सक्दछ। फेरि त्यसैमाथि माया गर्ने प्रेमिल मनहरूको यादको मिठास कहिले यति प्रकाष्ट भइदिन्छ अनि फेरि कहिले तितो समेत यति धेरै भइदिन्छ नि, जसका कारण त्यो मायाकै सहर छोडेर प्रेमीहरू ऊ याद बोकेर टाढा यति टाढा भइदिन्छ नि, त्यसको मेसोसम्म पाउन कठिन भइदिन्छ र जहाँ मन बेसरी भाँचिएको हुन्छ।

म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु। आदरणीय श्रोता, सहर छोडेर कतै जाने एउटा प्रेमी मनको थुप्रै अनगिन्ती दुखेसो, जो एउटा कुरामा पूर्ण विश्वास समेत त्यसै दुखेसोमा पोग्दै थिए ताकि अब फेरि कहिले कदापि कुनै पनि मोडमा नभेट्ने बाचा कसमको साथ, किनकि दिलको कमलता नबुझ्ने त्यस्ता निठोरी प्रेमीलाई दिल दिदाको सजाय आफैले बग्नु पर्दा ती सबै प्रेम कहानी एक मुष्ट बिर्सेर जानु नै सायद उपयुक्त हुनेछ भन्ने भाव बोलेको थियो प्रस्तुत गीतमा, जुन गीत लेख्नु भएको थियो गीतकार बिबी थापाले। नातिकाजीको सङ्गीत अनि अन्जु पन्तको स्वरमा यो गीत यहाँहरू माझमा राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइमा। हुन पनि आदरणीय श्रोता, यसरी एक्कासी छोरी जानेले नै त हो मुटु माझ छुरा हान्ने, अनि जसको पीडा जसको छटपटी कस्तो हुन्छ। यहाँ एकैछिन सन्तोष रुचाललाई पो सोध्ने हो कि

0: गोर्खा रेडियो
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा।
3: संगीत गंगाको यो साङ्गीतिक उडानमा हुनुहुन्छ, साङ्गीतिक बसाइमा हुनुहुन्छ, अझ भन्नु साङ्गीतिक झन्कारमा हुनुहुन्छ, र जहाँ म गीतको भाव, स्वरको लय अनि सङ्गीतको जानकार राखिरहेको छु। र यसै क्रममा भर्खरै श्रोताहरू मैले एउटा सुमधुर गीत यहाँहरू माझमा राखेँ। मैले गीतकार शिव पलासको गीत रचना अनि सन्तोष रुचालको स्वर सङ्गीतमा जुन गीतले श्रोताहरू बेहोसीमै मुटुमा छुरा चलाइजाने तिनै निठुरी मायालुको त्यही कठोरता बीच पनि फेरि पनि उनकै अभावमा जिन्दगी कतै अध्ययारो भएको महसुस बोलेको थियो। जसको पीडा सुनिदिने समेत कोही नभएपछि जिन्दगीका दुखाइ समेत सुनाउन नसकेको पीडा थियो। वास्तवमा आदरणीय श्रोता, मायाको संसारमा एकले अर्कोलाई बुझ्न भने सक्नु पर्दछ। एउटा ऐना हुँदा अर्को बिम्ब बन्न सक्नु पर्दछ।

आदरणीयहरू, एउटा असमझदारीले जीवनका रहरहरू अपुरो हुन पुग्दा, मन दुख्न पुग्दाको पछुतो जसलाई फेरि सुधार्ने अवसर पाएमा त्यही अतीतका गल्ती सुधार्ने आशा अपेक्षा बोलेको गीत थियो। नारी हस्ताक्षर गीतकार राखी गौचनको गीत रचना, अनुपमा प्रधानको स्वर अनि पूजन लोगानको सङ्गीतमा। आदर सुधारू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको यो बसाइको पुछारतिर पनि पुगिसकेको छु, बिसौनीतिर पुगिसकेको छु। र यो पुछारमा, यो बिसौनीमा एउटा रमाइलो गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसाय कार्यक्रम सङ्गीत गङ्गाबाट ओझेल पर्न चाहन्छु। र यो गीतमा स्वर रहेको छ रामचन्द्र काफले र समीक्षा अधिकारीको, सुभाष रेग्मीको गीत रचना अनि बिबी अनुरागीको सङ्गीत रहेको यो गीत यहाँहरू माझमा छाड्दै म भने कार्यक्रम सङ्गीत गङ्गाबाट ओझेल पर्न चाहन्छु। म मायामा चुर्लुमै डुबे, मायाका दुखेसीहरू मात्र होइन मायामा हराएको गीत कार्यक्रमको पुछारमा छाड्दै म बिदा हुन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Belayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: मुलुकभर हरेक वर्ष औसतमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क आएको छ नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद घरेलु हिंसा सम्पत्ति विवाद सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढिरहेको देखाएको छ घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्र नाता सम्बन्धबाट हुने गरेको पाइएको छ नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ पछिल्लो 70 महिनामा मुलुकभर 1940 पुरुष र 1209 महिला गरी 3502 जनाको हत्या भएको छ यसमा 211 बालक र 142 बालिका छन् प्रहरीका अनुसार ती हत्यामा 1344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ प्रहरीका अनुसार वैदेशिक रोजगार बढ्दो बेरोजगारी प्रविधिको दुरुपयोग मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भीरबाट टेम्पो नखसालेको दावी गरेका छन् कार्यालयका अनुसार भीरतर्फ धक्किलिएको टेम्पो चल्ने अवस्थामा नभएको चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम बिचारी ठाकुरले काइमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि सोही स्थानमा ल्याइ पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ यही जेठ 29 गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 कादुरी एग्रिकल्चरल एण्ड एड एसोसिएसन ब्रिटिस कोरखाज नेपालले बृहत खानेपानी योजना निर्माण गरेको छ बागलुङबाट संगम घरती मगर
4: कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 खुङ्गामा बृहत खानेपानी योजना निर्माण गरेको छ कादुरीले खानेपानी योजना निर्माण सम्पन्न गरिदिएपछि अहिले पानीका लागि निकै सजिलो भएको स्थानीय कमला छवि विश्वकर्माले बताउनु भयो
5: एकदम समस्या थियो खानेपानीको पहिला दिनमा 2-4 डाग्री पानी मात्रै उपलब्ध थियो हामीलाई त्यही पनि अब सुक्खा समयमा त झन् पानीको एकदमै हाहाकार हुने अनि 2-3 घन्टा टाढाबाट पानी बोकेर पिउनु पर्ने अवस्था थियो अहिले चाहिँ यो कादुरी संस्थाले पानी ल्याइदिएपछि हामीलाई एकदम सजिलो सहज भएको छ
4: कादुरीले 361 घरसँगै विद्यालयमा समेत खानेपानीको प्रबन्ध गरिदिएको ढोरपाटन नगरपालिका 4 वडा अध्यक्ष तिलक पुनले बताउनु भयो
6: मुख्य गरी खुङ्गा सोरबाङ किरी गाउँको चाहिँ 361 घर दुरी खानेपानी उपभोक्तालाई योजनाले समेट्छ र कादुरी अफिसको चाहिँ खानेपानी योजना सञ्चालन हुने क्षेत्रमा विद्यालयमा खानेपानी त्यसमा चाहिँ बालमैत्री धारा शौचालय समेत हुन्छ र यो क्षेत्रमा सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालय रहेको छ यसको 2 शौचालय पनि निर्माण सम्पन्न भएको छ
4: 3.75 करोड भन्दा बढीको रकममा उक्त खानेपानी योजना सम्पन्न भएको उहाँको भनाइ छ
6: यसको लागत चाहिँ खानेपानी तर्फ 3,33,94,253.83 कादुरी अफिसको लगानी हो र यसमा 11% हिसाबले चाहिँ 42,00,700 बराबरको स्थानीय जनश्रमदान गरेर 3,75,94,953.83 खानेपानी योजनाको कुल लागत रहेको छ र शौचालय तर्फ सोरबाङ आधारभूत विद्यालयको शौचालयमा 11,92,646.11 र दीपक आधारभूत विद्यालयको शौचालय निर्माणको लागि 13,777 रुपियाँ 0.01 पैसा लगानी भएको छ। 2082 कार्तिक 13 गतेबाट यसको चाहिँ निर्माण सुरु भएको र सम्पन्न चाहिँ 2083 वैशाख 26 गतेसम्म आइपुग्न सम्पन्न भएको।
4: कादुरीको सहयोगमा 9 किलोमिटर टाढाबाट पानी ल्याइएको उहाँले बताउनु भयो।
6: 9 किलोमिटर टाढाको दूरीबाट चाहिँ हामीले मुख्य पाइप लाइन लिएको छ र टोटलमा 32,570 मिटर पाइप बिछाएर यो तलदेखि माथिसम्मको गाउँहरूमा सबै ठाउँमा उपलब्ध गराएको।
4: पहिलेको योजना सम्पन्न भएपछि लामो समयका लागि खाने पानीबाट ढुक्क भएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढा बताउनुहुन्छ।
2: अनुमान अनुसार त झट्ट 30 वर्षलाई भन्नुभएको छ, अब त्यो भन्दा पछाडि हाम्रो राम्ररी हामीले गर्दै गयो भने त्यो भन्दा बढी पनि जान्छ। त्यो जनसङ्ख्याको हिसाबले चाहिँ पुग्ने नपुग्ने भन्ने कुरो पछि बताउँछ। यथावतकै लागि त 30 होइन हाम्रो 50 वर्ष जान्छ।
3: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएसनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाम भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्न परेको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था छ। परीक्षण प्रतिवेदन आउन 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा धेरै नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7,00,000 किलो तयारी चिया थन्किएको छ। एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसको 90% भन्दा धेरै भारतीय बजारमा पठाइन्छ। काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुवान क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रहरूमा करिब 8,115 परिवार प्रभावित हुन सक्ने अनुमान छ। विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। डुबान हुने ठाउँका हिसाबले नम्बर 30 21 ठाउँ तथा 4 र 32 10 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ। सामाकुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ। वडा नम्बर 26 1255, 4 955 र 3 वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ। विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ। काठमाडौँ महानगरपालिकाले बहालमा लिइदिएका घर जग्गा तथा अन्य संरचना सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले यस्तो घोषणा गरेको हो। महानगरले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक न्यायोचित र करदाता मैत्री बनाउने प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करको दर निर्धारण गर्ने तथा करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने उपयुक्त छुट सुविधा दिने करदातालाई राजस्व सेवा सम्बन्धी सूचना जानकारी तथा सन्देश एसएमएस मार्फत सम्प्रेषण गर्ने जनाएको छ। अब खबर फटाफट।
7: म्याग्दी मालिका गाउँपालिका 2 रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई बनाए आमदानीको स्रोत। 12 महिला उद्यमी अल्लोबाट कपडा बनाउने काममा 400 सिस्नोको डाँटको बाहिरी भागबाट पुवा निकालिने। इटहरीमा कोशी प्रदेशकै सबभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने। 4,000 अट्ने क्षमताको एबी हस्पिटालिटी पिन्दम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न। जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ। घरासी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर ब्याड। मुस्ताङको दामोदर कुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी 2 महिनाका लागि निशुल्क भोजन सहितको आवासको व्यवस्था, 4,990 मिटर उचाइमा अवस्थित कुण्ड पुग्ने पदमार्ग, घिमेठाँटी र दामोदर कुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निशुल्क भोजन र आवासको प्रबन्ध।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान बीचको सम्झौता आज हुने दावी गर्नुभएको छ, तर इरानले भने त्यस्तो कुनै सहमति वा हस्ताक्षरको कार्यक्रम तय नभएको जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत ट्रम्पले अमेरिका र इरान बीचको सम्भावित सम्झौता आइतबार हस्ताक्षर हुने बताउनु भएको हो। उहाँले सम्झौताले इरानलाई आणविक हतियार विकास गर्न नदिने र क्षेत्रीय तनाव कम गर्ने दावी गरे पनि इरानी अधिकारीहरूले सम्झौताको समयबारे कुनै अन्तिम निर्णय नभएको स्पष्ट गरेका छन्। खबर यति नै।

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, तपाईँहरूको घर आँगनमा हामी आइसकेका छौँ र यो साङ्गीतिक धुनसँगै यहाँहरू सबै सबैलाई स्वागत छ, नमस्कार पनि छ। मेरो नाम हो निशा गुरुङ र आज भने मलाई साथी दिनुहुन्छ दिदीले। दिदी नमस्ते।
1: हजुर हजुर निशा नमस्ते, अनि समस्त हाम्रा आदरणीय श्रोतामा हार्दिक स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट।
0: हजुर, आज हाम्रो दाजु भने बिदामा हुनुहुन्छ, उहाँ अलिक व्यस्त हुनुहुन्छ, त्यसैले हामी दुईजना आएका छौँ। दिदी, अब हामी कार्यक्रमतर्फ लाग्नेछौँ, त्योभन्दा अगाडि दिदी धेरै पछि आउनु भएको छ कार्यक्रममा, तपाईँको हाल खबर हाम्रा श्रोताले सोधिरहनु भएको छ है।
1: ओहो निशा, हजुर हजुर, हाल खबर त खासै केही छैन भन्नुपर्छ। सधैँ म आउने गर्छु अफिसमै, काम हुन्छ होइन, अरू काममा व्यस्त भएर हो, र आउने गर्छु बेला बेलामा अलिकति होइन। अब जस्तै विनोद दाई हुनुहुन्न, अब केही भयो भने म पक्कै पनि आउनेछु, तर अरू काममा चाहिँ म सधैँ आउने गर्छु है श्रोता।
0: हजुर, परदेशीको सन्देशमा भने अलि समय पछि आउनु भएको छ होइन दिदी। अब कार्यक्रम त यो चाहिँ जेठ महिनाको अन्तिम कार्यक्रम भन्नु पर्छ दिदी, त्यसपछि त हाम्रो जेठ पछि असार लाग्छ होइन। हजुर हजुर, एकदम असार महिना आइसक्यो र हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरू त अहिले निकै व्यस्त हुनुहुन्छ कि कसो दिदी?
1: हो नि, अहिले त अब धान रोपाई पनि सुरु भइसक्यो होइन, अब त्यो सँगसँगै मकै कोदो रोप्ने होइन, धेरै कामहरू निकै निकै व्यस्त पनि हुने दिन आयो भन्नुपर्छ। कृषकहरू त निकै व्यस्त हुन्छन् नि यति बेला त निशा।
0: एकदमै हजुर,
1: धान पनि रोपाई भएको छ, मकै गोड्ने बेला भएको छ, एकछिनमा फेरि कोदो रोप्ने बेला आउँछ, त्यही हो अब व्यस्त नै छन् भन्नुपर्छ असार महिना त होइन।
0: कृषक दाजुभाइ दिदीबहिनीहरू पनि एकदमै व्यस्त हुनुहुन्छ है, अब धान रोपाईदेखि लिएर दिदीले भने जस्तै अब कोदो रोप्नेदेखि लिएर मकै पनि भाँच्ने बेला असार महिनामै हुन्छ होइन दिदी। कार्यक्रम परदेशीको सन्देश हरेक आइतबार यहाँहरूले नेपालमा सुन्नुहुन्छ भने अन्य स्थानमा तपाईँले सेटेलाइट र इन्टरनेटको माध्यमबाट बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने पुनः स्वागत छ। अब हामी कता लाग्छौँ मिना दिदी?
1: हजुर हजुर, सबै सबैलाई फेरि पुनः स्वागत गर्दै अब कार्यक्रममा अघि बढ्नुपर्छ। बढ्ने क्रममा भने हामीले ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एसक्यूबिजेएन बिएफपिओ 4, इमेल आइडी बिएफबिएस गोर्खा @bfbs.com, र हाम्रो फोन नम्बर छ 54285054337364 र 54339330 हाम्रो फोन नम्बर हो।
0: हजुर, यो हप्ता भने हामी कुनै पनि प्रश्न राख्दैनौँ है। प्रश्नको लागि भने हामी जहिले पनि दाजुलाई कुर्छौँ, विनोद दाजुलाई, अर्को साता भने विनोद दाजु अवश्य पनि कार्यक्रममा आउनुहुनेछ र त्यो बेला भने हामी प्रश्न राख्नेछौँ होइन दिदी।
1: हजुर हजुर, पक्कै पनि विनोद दाईले मजाले होइन प्रश्न राख्नुहुन्छ, रमाइलो पनि हुन्छ, र आज भने हामी राख्दैनौँ, दुईजना दिदी बहिनी छौँ।
0: अरुण नदी खत्रीजीको पत्र भने अलिकति ढिला आयो, आइतबारको बेलुकी पख उहाँले पत्र लेख्नु भएको रहेछ उत्तर सहित है, अब त्यो बेलासम्म त हाम्रो कार्यक्रम प्रसारण भइसकेको थियो है अरुणजी, त्यसैले तपाईँलाई कार्यक्रम मार्फत हामी भन्छौँ, प्रश्नको उत्तर भने अलि अगाडि नै दिनुहोला है, किनभने हाम्रो कार्यक्रम रेकर्ड हुने दिन भनेको बुधबार हो, त्यसैले तपाईँले बुधबार बिहानसम्ममा पठाइसक्नु पर्ने हुन्छ।
1: रेकर्ड हुन्छ त्यो कारणले पनि अलि अघि पठाउनु भयो भने पक्कै पनि समावेश गर्न सजिलो हुन्छ।
0: सायद यो जानकारीलाई तपाईँ अब भने मनन गर्नुहुनेछ होइन। अब यो भन्दै मेरो हातमा पहिलो पत्रको स्वरूप राजेन्द्र वान्तवा राई पोखरी कान्छा दाजुको पत्र परेको छ दिदी। फेल्थम लन्डनबाट यो पत्र लेख्नु भएको छ, नेपालको ठेगाना भने उहाँ भोजपुर धरान हुँदै फेल्थम पुग्नु भएको छ है, र उहाँ सुरुवातमा लेख्नुहुन्छ, बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद धोज खड्का र निशा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु, मैले पठाएको सन्देशहरू प्रसारण गरिदिनु भएकोमा म धेरै खुसी छु पनि भन्नुभएको छ है।
1: हजुर हजुर दाजु, हजुरले पठाउनु भयो भने एकदमै खुसीका साथ हामी प्रसारण अथवा रेकर्ड गर्छौँ नै, हजुरले पठाउनु हुन्छ, हुन त हामीलाई सधैँ यसरी सहयोग गर्नुहुन्छ, आउनुहुन्छ, हामीसँग जोडिनुहुन्छ, एकदमै खुसी लाग्छ, र विनोद दाजु र निशा ले पनि त्यसरी नै गर्नु भएको हो, एकदमै खुसी हुनु भएको रहेछ, फेरि पनि यसरी पठाउँदै गर्नुहोला है त।
0: अवश्य पनि, र तपाईँले हरेक 15 दिनमा होइन कार्यक्रममा भाग लिनुहुन्छ, यसको लागि धेरै धन्यवाद छ दाजु। र अहिले त साकेलामा एकदमै व्यस्त हुनुहुन्छ, हरेक विकेन्डमा तपाईँहरूको साकेला नाच म हेर्ने गर्छु है। हजुर, सोसल मिडियाको माध्यमबाट हामी चाहिँ के गर्छौँ त उहाँको साकेला कार्यक्रम हेर्ने गर्छौँ है दिदी। र हाम्रो भाउजू रमा पुमा राई हुनुहुन्छ, उहाँ पनि निकै राम्रो नाच्नु हुँदो रहेछ, र छोरी हाम्रो भदैनी पनि निकै राम्रो नाच्नु हुँदो रहेछ है। त हामीले चाहिँ ग्रुप डान्स पनि हेरेका थियौँ। उहाँहरू चाहिँ हरेक विकेन्डमा चाहिँ एकदमै रमाइलो गरेर यो साकेला नाच्नुहुन्छ है। अब उहाँले अगाडि के लेख्नुहुन्छ भन्दाखेरि, सेवा हौवा अनि दर्शन नमस्ते, मैले मान्नुपर्ने अति नै आदरणीय मान्यजन अनि मेरा आफन्तजन साथै परदेशीको सन्देश कार्यक्रम सुनेर बस्नुहुने नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म राजेन्द्र वान्तवा राई पोखरी कान्छा र परिवारबाट ग्रीष्मकालीन अभिवादन भनेर भन्नुहुन्छ दिदी।
1: हजुर हजुर, दाजुलाई कार्यक्रममा स्वागत छ, हामी दुईजनाको नमस्कार छ, मैले अघि स्वागत गर्न भुलेछु। र सधैँ सधैँ यसरी आउनुहुन्छ, सबैलाई नमस्कार, आफ्नो इष्टमित्रदेखि साथी सङ्गी सबैलाई सम्झेर यसरी आउनुहुन्छ, एकदमै खुसी लाग्छ दाजु। फेरि पनि यहाँलाई स्वागत तथा नमस्कार छ।
0: यो समर समय बेलायतमा कति साह्रो व्यस्त छ भनेर चाहिँ उहाँले आफैले प्रश्न गर्नुभएको छ होइन, किन हो कुन्नी? यही समयमा ड्युटी सेड्युल बेग्लै छ, त्यसको बावजुद कुनै पनि शनिबार आइतबार ढुक्कले बस्न नपाउनु पनि एकदमै यहाँ चाहिँ हामीलाई व्यस्त बनाएको छ। हरेक हप्ता विभिन्न कार्यक्रमले गर्दा चटारो छ, हामी किरात राईहरूको त झन् उभौली साकेला सकिएकै छैन भन्नुभएको छ।
1: हो नि दाई, के गर्नु होइन, काम पनि गर्नु पर्यो, ड्युटीमा पनि जानु पर्यो, त्यो सँगसँगै हामी सोसलाइज पनि हुनु पर्यो, के अब सामाजिक काम हुन्छ, यस्तै रमाइला कार्यक्रम हुन्छ, साकेला छ अहिले, अनि त्यो कारणले पनि निकै व्यस्त हुनु भएको हो। र व्यस्त हुनु पनि एक किसिमले त राम्रो पनि हो,
0: तर
1: कहिलेकाहीँ चाहिँ अलिकति धेरै व्यस्त हुँदा अलिकति ओहो रेस पनि गर्नुपर्छ कि जस्तो लाग्छ, त्यो नै भएको होला जस्तो लाग्यो दाई।
0: हजुर, धेरै व्यस्त भयो भने पनि फेरि धेरै सामानहरू चिजबिजहरू बिर्सने सम्भावना हुन्छ नि, फेरि आफैले आफूलाई बिर्सन बेर लाग्दैन होइन, त्यस्तो चाहिँ नहोला होइन, ओके ठिक्कको हुनु पर्यो, जे पनि के त ब्यालेन्समा हुनु पर्यो नि त होइन र ओके। अब उहाँ अगाडि लेख्नुहुन्छ, ज्यानले कसरत गर्ने समय नपाउने अनि खानु चाहिँ गजबै हुने, यसो उसो खानाकै मेसो हुँदा शरीरको तौल बढेर अनि ब्याङ्कमा चाहिँ ब्यालेन्स घटेर हैरान छ बा भन्नुभएको छ।
1: एकदमै रमाइलो कुरा गर्नुभएको रहेछ। अब त्यो ब्यालेन्स पनि घट्नु होइन, खानु मान्छेको लागि खानकै लागि त हो नि, त्यो पैसा कमाएको पनि, अब त्यो राखिराख्नु पनि बेकार हो, खानु पनि पर्छ तर अलिकति लिमिटमा होइन, अलिकति त्यही नै हो, रमाइलो गर्नुपर्छ त है, कहिले काहीँ हो, फेरि आउँदैन, त्यसैले बेला बेलामा रमाइलो गरेको पनि जाति नै हो। र वेट चाहिँ अलिकति कमै गर्नुपर्छ भन्छन्, तर खानु मन लाग्छ, के गर्नु, त्यही हो समस्या भनेको।
0: हजुर, यो के मतलब म्याक्सिमम् बार्बिक्यू हुन्छ होइन दिदी, सो धेरै वेट बढ्नु नै मेन चाहिँ कारण चाहिँ बार्बिक्यू धेरै खाएर नै हो होइन। अब त्यही अनुसारको कसरत गर्यो भने त केही फरक परेन, तर कसरत भएन भने चाहिँ एकदमै भुँडी लाग्ने सम्भावना हुन्छ है। अब त्यसमा चाहिँ तपाईँले अब विकेन्डमा खाने अनि अरू दिनमा चाहिँ अलिकति स्किप गर्ने त्यो गर्दा नि हुन्छ होइन, ब्यालेन्समा ल्याउन सकिन्छ। अब ब्याङ्कमा धेरै पैसा राख्नु हुँदैन नि दाई, ढुसी पर्छ, त्यसैले त्यसलाई अब युटिलाइज पनि गर्नुपर्छ, एक बारको जिन्दगी हो होइन। अब त्यो जिन्दगीमा चाहिँ अब चाहेको कुरा गर्न पाएन भने त के भयो त होइन, त्यसको तात्पर्य भएन नि त,
1: पैसा मात्र भएर के गर्नु, बेला बेलामा गरेको राम्रो नै हो जस्तो लाग्यो मलाई।
0: धेरै पैसा छ तर उमेरले साथ दिएन अनि हुन्छ नि रमाइलो गर्ने मौका छैन भने त्यसको मतलबै भएन नि होइन, र
1: कामै भएन
0: अनि खुसी छैन भने त्यसको मतलबै भएन, पैसा मात्र भएर भएन होइन, सबैलाई एउटा ब्यालेन्समा राख्नु पर्यो, लिभरेजिङ गर्नु पर्यो के। विनोद सरले मौसम सोध्नु भएको थियो, गत मे महिनाको अन्तिम साता गर्मी बढेर तापक्रम भने 31 डिग्री सेल्सियससम्म पुग्यो, हो धेरै पो भएछ त है, काठमाडौँ भन्दा पनि धेरै, काठमाडौँ 28 डिग्री सेल्सियससम्म हुन्छ म्याक्सिमम्। अब झन्डै 6 हप्ता पानी नपरेर हो त्यो चाहिँ भएको, तर जुन लागेपछि पानी पर्न थालेर अहिले 14 देखि 18 डिग्री सेल्सियससम्म भएको छ, अहिले तापक्रम एकदमै ठिक्क छ, झारहरू फुलेर थपक्कै बलेको छ, रुखहरू हरियाली भएर छपक्क ठिक्कै देखिएको छ अनि धेरै खाएर बोसो लागेर डम्मै छ हजुर भुँडी चाहिँ अनि अर्को कुरा नेपाल कप पनि सुरु भएको छ भनेर भन्नुभएको छ
1: ओहो एक किसिमले त एकदमै रमाइलो रहेछ हरियाली पनि होइन अनि भुँडी पनि बढ्नु अनि यतातिर नेपाल कप पनि भएको एक किसिमले रमाइलो पनि भयो इन्जोय पनि भयो सबै साथी सङ्गी भाइहरूसँग रमाइलो गर्ने एक किसिमले त्यो पनि भयो र सबै कुरा मिलेको रहेछ समर हो होइन यति बेला त हो हजुरहरू एकदमै फ्रीले इन्जोय गर्ने चिसोमा त बेसरै चिसो भएर पनि गाह्रो हुन्छ अहिले चाहिँ समर भएको कारणले इन्जोय गर्नुहोस् रमाइलो गर्नुहोस् यही नै भन्न चाहे
0: अब अर्को अब विन्टरमा चाहिँ होइन अब काममा जाँदा पनि अँध्यारै कामबाट फर्किँदा नि अँध्यारै हुने अब दिन हुन्छ सो अहिले नै तपाईँले इन्जोय गर्नुहोला समरमा होइन दिदी भुँडी बढ्छ भनेर त्यो चिन्ता नलिनु न अलिक थोरै थोरै खानुहोस् न होइन अलिक धेरै झारपातहरू धेरै खानुहोस् होइन अब है हरियो परियो धेरै खानुहोस् मासुभन्दा अब मासु मात्र खाएर पनि भएन नि त होइन मांसाहारी धेरै हुनु भएन त्यसलाई अलिकति ब्यालेन्समा राखेर त हुन्छ नि सागपात पनि खानुभयो भने एकदमै ठिक हुन्छ हजुर मैले त के गर्छु भने एकदमै टन्न एक दिन खायो भने अर्को दिन म स्किप गरिदिन्छु कि त्यो भयो भने आफ्नो हुन्छ नि मेटाबोलिजम भन्छ होइन हाम्रो नेपालीमा पाचन क्रिया त्यसलाई पनि सजिलो भयो कि होइन सो एकछिन भयो भने रेस्ट भयो नि त अब मसिनलाई त रेस्ट चाहिन्छ भने हामी त मान्छे हो नि त होइन हाम्रो पनि पेटभित्रको मसिनलाई त कहिले काहीँ रेस्ट चाहिन्छ नि त है कति काम दिइराख्नु होइन बिचरा उसलाई पनि त कहिले काहीँ रेस्ट चाहियो नि त सो त्यसरी पनि गर्न सकिन्छ
1: धेरै खानु पनि अहिले एकदमै बिरामीको कुरा पनि गर्नुहुन्छ
0: एकदमै हजुर
1: कम खायो त्यति स्वस्थ भइन्छ
0: स्वस्थ भइन्छ
1: अहिलेको है नयाँ फेरि
0: हो नि कम खाने अनि कसरत पनि गर्ने
1: भन्ने कुरा छ त्यो भएर कम खानु भन्छ तर मुखले त खानु मन लाग्छ भनेको यही नै हो
0: पेट त भरे तर मन भरेन भनिन्छ नि होइन गत 6 जुनको दिन पुमा राईहरूको साकेला पर्व मनाइएको थियो त्यसैले जानै पर्यो ससुरालीकोमा भन्नुभएको छ होइन अब भाउजू पुमा राई भएपछि उहाँको ससुरालीहरूको पनि के त 6 जुनमा प्रोग्राम रहेछ होइन त्यहाँ पनि जानुभयो त्यस्तै गरी 13 जुनमा बान्तवाहरूको साकेला हुनाले स्वयं बान्तवा परियो नगई भएन र 28 जुनको दिन लन्डन भाषीको यस वर्षको अन्तिम उभौली साकेला छ त्यसमा पनि आफै एक कामको जिम्मेवारी भएको व्यक्ति भएको हुँदाखेरि अब जानै पर्यो त्यसैले झनै व्यस्त पो हुने भयो भनेर भन्नुभएको छ
1: हजुर हजुर दाइले एकदमै रमाइलो कुरा गर्नुभयो ससुरालीमा त झन् जानै पर्यो नि होइन ज्वाइँ भनेर जानु पर्यो खाना कति मिठो मिठो बनाएर दिनुहुन्छ खानु पर्यो अर्को दिन भनेको आफ्नै भयो होइन आफ्नै उसहरूको जानै पर्यो र अर्को दिन पनि लन्डनमा रहेछ लास रहेछ यो पनि रमाइलो गर्नु पर्यो
0: हजुर हजुर
1: एकदमै रमाइलो गर्नु होला दाइ यस्तो रमाइलो दिन पनि कहाँ आउँछ र सधैँ सधैँ आउँदैन त्यसैले गर्नुपर्छ है त
0: एकदमै र जाँदा जाँदै उहाँले गीत रोज्नु भएको छ गीतको बोल छ माया अन्तै सारा सक्छौ काँडे तारले बार हजुर यो गीत स्वरूपराज आचार्यले गाउनु भएको छ र यस गीतबाट म सम्झना गर्न चाहन्छु भनेर चाहिँ उहाँले चाहिँ यहाँ आफ्नै जीवनसाथी रमा कुमार राई अनि परिवारलाई माया अनि आशीर्वाद भन्नुभएको छ त्यस्तै गरी भोजपुरमा हुनुभएको जेठा दाजु र भाउजूलाई सेवा सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा त्यस्तै गरी भतिज भतिजीहरू भन्दा सम्पूर्ण पोखरी घरे परिवारमा पनि सम्झना छ र गाउँले जिल्लावासी धरानवासी आफन्तजन बिएफबिएस गोर्खा रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूलाई सम्झना छ त्यस्तै गरी बेलायतमा बस्नुहुने काका दानबहादुर राई अनि परिवार रबिन राई चिरण कुमारी राई जय कुमार राई कृष्ण प्रेम बहादुर राई शिवधोज राई अनि सपरिवारलाई पनि म सम्झन चाहन्छु भनेर भन्नुभएको छ सधैँ सम्झने नामहरू छन् शर्मिला राई सुशीला बान्तवा दर्पण देविका रोदुङ निला राई अनिता बान्तवा सरिता राई सङ्गीता बायुङ राई सुनिता पुन त्यस्तै गरी गौतम बान्तवा छवि थापा धनवीर पुन प्रेमधोज गुरुङ युक्त प्रसाद श्रेष्ठ अरुणदी खत्री सुम्निमा राई रमिला बान्तवा विनिता सुनवार कृति योन्जन सिसम बान्तवा मानबहादुर लिम्बू ओम मणि सापकोटा अमर निर्दोष राजाराम रायमाझी र कालीबहादुर तामाङ उहाँहरूलाई भने म कहिले पनि बिर्सिन्न भनेर भन्नुभएको छ सेवामा राजेन्द्र बान्तवालाई पोखरी कान्छा फेल्थम लन्डन बेलायत भनेर उहाँले पत्र टुङ्गाउनु भएको छ
1: हजुर हजुर राजेन्द्र दाईलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नुहोला एकदमै रमाइलो पत्र लिएर यसरी आउनुहोला भन्न चाहे सबै सबै इष्टमित्र आफ्नो घर परिवार सबैलाई सम्झेर राजेन्द्र बान्तवा राई दाजु जानुभयो अब उहाँको रोजाएको गीत स्वरूप राज आचार्यले गाउनु भएको छ माया अन्तै सारा हजुर यो

0: हजुर, यो मिठो गीत स्वरूपराज आचार्यले गाउनु भएको गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा पोखरी कान्छा भनेर हामी चिन्छौँ उहाँलाई। दाजुलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रममा आउँदै गर्नुहोला अनि हामीलाई बेला मौकामा सम्झँदै पनि गर्नुहोला, होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनुहोला है दाजु।
0: हजुर, अब हामी लाग्छौँ कतातिर भन्दाखेरि फेरि युकेतर्फै लाग्छौँ दिदी। अब हामी केबी गुरुङ दाईको पत्रतर्फ लाग्छौँ अनि उहाँ हाम्रो केबी दाई चाहिँ धेरै भयो नेपाल नआउनु भएको, होइन? त्यसैले हामी कार्यक्रम मार्फत उहाँलाई के भन्छौँ भने नेपाल आउँदाखेरि स्टुडियो आउन नभुल्नु होला पनि भन्छौँ।
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है दाजु। पहिल्यै फर्स्टमै हामी यो आग्रह गर्यौँ, यो भन्दै अब केबी दाईको पत्र तर्फ लागौँ। उहाँ भन्नुहुन्छ, नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मासियो, निशा बहिनी, मिना बहिनी र सुसन बाला दिदी, साथै बिएफबिएस गोर्खा रेडियो काठमाडौँ, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत यति बेला परदेशीको सन्देश सुनिरहनुभएका सम्पूर्णलाई म केबी गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार भन्नुभएको छ निशा।
0: हजुर, कुम बहादुर गुरुङ दाई होइन, उहाँ आउनु भएको जहिले पनि मलाई याद आउँछ, पुरानो घरमा आउनु भएको थियो है दिदी। र दाजुले चाहिँ त्यो बेला नयाँ एकदमै प्रोफेसनल क्यामेरा ल्याउनु भएको थियो अनि हामीलाई फोटो खिच्नुभयो उहाँले है। सबैजनाको फोटो खिच्नुभयो भनौँ न ग्रुपमा, अनि पछि हेर्दाखेरि त मेमोरी कार्डै ल्याउनु बिर्सिनु भएको रहेछ। हजुर, त्यो बेलाको त्यो चाहिँ मलाई कहिले पनि बिर्सिदिनँ मैले है दिदी। एकदम त्यो मानसपटलमा मलाई घुमिरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै। अब अहिलेको जस्तो हुन्छ नि आइफोनको जमाना थिएन त्यो बेला होइन, अब त्यही फोनहरू त्यही हुन्छ नि प्रोफेसनल क्यामेरा भनेको नै एकदमै ठुलो थियो त्यो बेला। सो त्यहाँबाट चाहिँ हामीले फोटो लिएका थियौँ है, त्यो कुरा चाहिँ घरिघरि मेरो दिमागमा आइरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै।
1: हजुर, मलाई पनि एकदमै हाँसो लाग्यो।
0: कुम दाई तपाईँ कहाँ हुनुहुन्छ, धेरै भयो तपाईँले पत्र पनि नलेख्नु भएको, यो पत्र पनि धेरै पछि आएको छ होइन, र अहिले कुन ठाउँमा हुनुहुन्छ त्यो पनि हामीलाई मजाले उल्लेख गरेर लेख्नुहोला। अब युके मात्रै भन्छौँ तर युकेको कुन ठाउँमा बस्नुहुन्छ त्यो चाहिँ अलिकति हामीलाई क्लियर छैन होइन। कार्यक्रममा स्वागत छ अनि हामी दुवैजनाको नमस्कार पनि छ दाजु।
1: हजुर, यो भन्दै उहाँले फेरि लेख्नु भएको छ, केही साथीभाइ नर नातालाई सम्झन चाहन्छु। सम्झनामा हजुरहरू चारैजना बिएफबिएस गोर्खा रेडियो नेपाल, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत निमा सेलेर दिदी क्यालिफोर्निया, गीतकार रञ्जना राई र उहाँका श्रीमान सन्तोष राई, सङ्गीता राई, सम्दिनीज्यू, निर्मला राई बहिनी, निलम बहिनी, साधुराम दाई, विजय भाउजू, चन्द्र दाई, जुम्ल्या दाजुभाइ, राम लक्ष्मण दौतरी, विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विशु भाइ हङकङ, ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई क्याम्बरली, चन्द्र प्रसाद दाई र इन्दु भाउजू, चन्द्र प्रसाद दाई र इन्दु भाउजू, फान बोरो, यमदास मुलिछा दाई, दाई प्रेमध्वज गुरुङ, दामिनी गुरुङ आयरल्यान्ड, शिव गुरुङ दिदी, क्याप्टेन देव घले दाई, तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, दर्पण देविका राई बहिनी, विनिता सुनवार परदेशी, घिमिरे माइलो र यति बेला कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्णलाई समर्पित गर्दै बिदा हुन चाहन्छु। अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए, हवस् त धन्यवाद भनेर कुम बहादुर गुरुङ अथवा केबी गुरुङ लमजुङ जिल्ला गाउँ भाजोक बेसी कुमलिङ हाल भने युके भनेर लेख्नु भएको छ।
0: हजुर, बेसी सहर लमजुङ होइन हाम्रो दाजुको गाउँ। हजुर, त्यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरू तपाईँ यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो कुम बहादुर गुरुङ दाईलाई अवश्य पनि चिन्नुहुन्छ होला होइन। अब उहाँले कुनै पनि गीत रोज्नु भएको छैन दिदी, त्यसैले हाम्रै रोजाइमा राखेका छौँ बतासै सरसर, शक्ति चन्द र अनु चौधरीले गाउनु भएको छ। निकै चर्की गीत छ है दिदी,
1: एकदमै।
0: हजुर, चर्की गीत अनि हाम्रो कुम दाई पनि एकदमै चर्की हुनुहुन्छ, आशा गर्छौँ हामी यो गीत सुन्दै उहाँ नाच्नु पनि हुन्छ होला होइन।
1: पक्कै पनि उहाँ लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि भन्दै यो गीत सुनौ है त।
0: हजुर,

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: हजुर, BFBS गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश। हजुर, परदेशको सन्देश घरदेशमा अनि घरदेशको सन्देश परदेशमा पुर्याउने यो एक मात्र कार्यक्रम हो परदेशीको सन्देश। छोटो विश्रामपछि पुनः तपाईँको स्वागत गर्छौँ हामी र तपाईँको सेवामा हामी हाजिर भइसकेका छौँ। मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ दिदीले।
2: मेरो नाम हो मीना थापा।
1: हजुर, हामी त आइसकेका छौँ, अब छोटकरीमा ठेगाना पनि भन्छौँ दिदी।
2: हजुर, ढिला नगरी अब ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्यू बिजेन बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फोन नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930। हाम्रो फोन नम्बर हो।
1: हजुर, यी तपाईँ हाम्रा सम्पर्क नम्बर, र यही नम्बरमा फोनमा चाहिँ हाम्रो नियमित श्रोता आइसक्नु भएको छ मिना दिदी। एकदमै चिर परिचित श्रोता हुनुहुन्छ, उहाँ को हुनुहुन्छ भन्ने कुरा भने हामी एकछिनमा यहाँहरूलाई भन्छौँ। सुरुवातमा उहाँलाई स्वागत गरौँ, हुँदैन दिदी?
2: ल, स्वागत गरी
1: हालौँ। हजुर हजुर, नमस्कार दाई।
3: नमस्कार नमस्कार, निशा गुरुङ बहिनी अनि हाम्रो मिना थापा। म नवलपुरदेखि ओममणि सापकोटा। है त,
1: ओहो, नवलपुरबाट हाम्रो ओममणि सापकोटा दाजुसँग आज हामी दोहोरो कुराकानी गर्छौँ।
2: हजुर हजुर, ओममणिजी यहाँलाई स्वागत छ कार्यक्रममा, नमस्कार पनि छ। सन्चै हुनुहुन्छ नि?
3: हजुर, तपाईँहरू दुवैजनालाई अनि हाम्रो बिएफबिएफ गोर्खामा तपाईँहरू जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ, तपाईँहरू सम्पूर्णमा एकमुष्ट मेरो तर्फबाट मिठो सम्झना साथै नमस्कार। हाम्रोतिर समग्रमा अब गर्मी छ मिनाजी, एकदम अत्याधिक। अब एकछिन पछि हावा चल्न सुरु हुन्छ, अरू त समग्रमा सबै राम्रै छ भनौँ है त।
2: हजुर हजुर, नवलपुरमा गर्मी त एकदमै छ होला, र सँगसँगै पानी पर्ने अनि हावा चल्ने गर्छ, होइन?
3: हजुर, बेलुका पख एकदम तुफान। तपाईँको यो अहिले त नयाँ नयाँ मोडलहरूको घरको ढलाइ गरेर माथि टस लगाएको छ, त्यो चिनको छानाहरू उडाउनेहरू त्यस्तो किसिमले पनि आइराखेको छ है। तर हाम्रोतिर त त्यस्तो क्षति नोक्सान त गरेको छैन, अन्त अन्त त गऱ्यो भन्ने सुन्नुमा आएको छ है त।
1: ओहो, भनेपछि हुरी बतास आउने क्रम पनि जारी नै छ, होइन दाजु?
3: हजुर हजुर, हाम्रो त्यो अझ बढी त हाम्रो त्यो एकजना हुनुहुन्छ, तपाईँसँग पनि कुरा गर्नुभएको थियो होला, मेरो घरदेखि ठ्याक्कै दाउन्नेको फेदीमै पर्छ तपाईँको त्यो सार्जन महत्त्व भन्ने हुनुहुन्छ, उहाँको घरतिर त एकदम तुफान आउँछ। अघि नै मलाई फोन गरिसक्नु भएको थियो,
1: केयर गर्नुपर्ने भयो, होइन दाजु?
3: हजुर हजुर, पक्कैतिर एकदम, यहाँ त तपाईँको अब यो कपडाहरू भयो केही चिजहरू पहिले नै अब सबैले सतर्क गरिसकेछन्। अब तपाईँको त्यस्तो झडाङ र झुडुङ गर्छ अनि कोही दिन लाइनै हुँदैन, अनि अबेला राति आउँछ अनि लाइन आइदिएन भने साह्रै समस्या हुन्छ क्या, बालबच्चा भएको र वृद्धहरूको लागि, अनि हामीलाई पनि समस्यै हुन्छ भनौँ न। अब मिडियाहरू सुन्ने, टेलिभिजन सुन्न पाइँदैन, अनि बन्दको बन्दै हुन्छ क्या। बुटोलबाट तपाईँको नारायणघाटसम्मको बाटो चाहिँ दाउन्नेमा गडबड थियो, अहिले गौतम बुद्ध जन्मस्थल जानलाई त एकतर्फी बाटो सरेर एकदम राम्रो भएको छ है त। यो पनि हजुरहरूलाई मैले जानकारी गराएँ, एकतर्फी बाटो चाहिँ क्लियर भएको छ,
1: एकदमै खुसी लाग्यो हामीलाई पनि। र ओम दाई, अब पहिला पहिला चाहिँ तपाईँले कार्यक्रममा भाग लिँदाखेरि एकतर्फी मात्र बोल्नुहुन्थ्यो, होइन? फटाफट बोलेर सकाइदिनुहुन्थ्यो, अब आज कस्तो लागिरहेको छ दोहोरो कुराकानी गर्दाखेरि?
3: अब यो दोहोरो कुरा गर्दाखेरिको त तपाईँहरूसँग अब एउटै कोठामा एउटै टेबुलमा, उतापट्टिको टेबुलमा तपाईँ, यतापट्टिको टेबुलमा म बसेर अनि चियाको गिलास चिया खाँदै गफ गरे जस्तै आनन्द आइरहेको।
1: हजुर हजुर, एकदम आनन्द हामीलाई पनि लागिरहेको छ र एकदम खुसी लागेको छ है ओम दाई। अब तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ अलिकति गाह्रै छ अहिले, हुन्छ नि यो हुरी बतास, होइन? अनि तपाईँले भने जस्तै एकदमै हावा हुरी चल्ने, पानी पर्ने भइरहेको छ। सो तपाईँहरूले आफ्नो ख्याल राख्नुहोला है, यसो ससाना नानीहरू छन् भने उहाँहरूलाई पनि अलिक केयर गर्नुहोला, घर बाहिर जाँदाखेरि अलिकति होसियारीपूर्वक सबैको इन्तजाम गरेर जानुहोला।
3: सबै पनि भनौँ, स्कुलबाट त अब बोर्डिङमै हालिन्छ के अरे, बोर्डिङकोले त गाडीमै ल्याउँछन्, घरै ल्याएर छोडिदिन्छन्, त्यही पनि केयरफुल त गर्नुपर्छ।
1: पक्कै पनि
3: छुट्टीको दिनमा आदि अलिकति खतरा छ कि, तपाईँको अलिकति 14-15 बालबच्चाहरू तपाईँको हाम्रो नजिकै नारायण नदी छ, त्यसमा पौडी खेल्न जाँदाखेरि एक दुईजना बच्चाहरू पनि बितेको, तपाईँको त्यस्तै घटना
1: हिजो
3: भर्खरै पोखरा फ्याल तलमा नि पऱ्यो नि त एकजना 20 वर्षको केटा
1: भनेपछि अलिक गर्मी बढेको छ अनि यो गर्मी छल्नको लागि पौडी खेल्न जाँदाखेरि बालबच्चाहरूलाई अलिकति जोखिमै छ. अब केही हप्ता अगाडि हामीले पनि सुन्यौँ होइन दाजु यो समाचार, एकदमै दुःख लाग्यो यो सुन्दाखेरि. अब यो घटनाहरू नघटोस् भन्ने हामी चाहन्छौँ, त्यसको लागि अब अभिभावकहरूले पनि एकदमै राम्रो तरिकाले चाहिँ आफ्नो बालबच्चाको केयर गर्नुपर्ने हुन्छ होइन, कहाँ जाँदैछ
3: त्यो बालबच्चा अभिभावकले पनि गर्नुपर्छ. अनि तपाईँको यस्तो सम्बन्धमा अलिकति शिक्षकहरूले पनि बोर्डिङ भए पनि अथवा सरकारी भए पनि यो सम्बन्धमा नि अलिकति शिक्षकहरूले पनि अलिअलि तपाईँको चाहिँ त्यसरी सिकाइदियो भन्छुन गर्यो भनेदेखि अलिकति सचेत पनि हुने थियो होला जस्तो पनि लाग्छ क्या मलाई त.
1: ध्यान पुर्याउनु पर्यो होइन दाजु. ओके, अब जाँदा जाँदै कार्यक्रम परदेशीको सन्देशमा तपाईँ साथीभाइलाई सम्झन चाहनुहुन्छ होला. ल अब सम्झनुहोस् न त साथीहरू कता कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ होला होइन. अब अहिले त असार पनि लाग्न लाग्यो, व्यस्त पनि हुनुहुन्छ होला.
3: सम्झिनु पर्दाखेरि त सर्वप्रथम त तपाईँहरू बिएपिएफमा कार्यरत जति पनि तपाईँहरू आरजीहरू हुनुहुन्छ सम्पूर्णमालाई एकमुष्टमा मैले मिठो सम्झना साथी नमस्कार. अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल स्याङ्जा, अनि हाम्रो सुमी लिम्बू तेह्रथुम, सार्जन महतो नवलपुर, रामबहादुर खड्का, नगेन्द्र रिजाल, बिमला एम्फू मुना मुखिया राई, बिमला एम्फू धनकुटा, अनि हाम्रो रामबहादुर खड्का, अनि धनवीर पुन, म्याग्दी घोडेपानी, छवि थापा गुल्मी, सुखराम लामा दक्षिणकाली, निशा लामा दोलखा चरीकोट, अरुण नदी खत्री पार्सीकोट, गगन तेह्रथुमे कान्छा धरान, आशिष नयन काठमाडौँ लगायत लगायत अब सम्पूर्ण साथीहरूलाई नै भन्दै म हजुर यस कार्यक्रमबाट बिदा हुन्छु है त.
1: हजुर बिदा त हुनुहुन्छ, तर अब जाँदा जाँदै कुन गीत सुन्न चाहनुहुन्छ दाजु?
3: पुनेन्द्र विश्वकर्माको चौतारीलाई सारा र पिपल छाया भयो, मलाई सधैँ अधुरो माया भयो भन्ने संगीत राखिदिनुहोस् न भाइ त.
1: हस् हस् हुन्छ,
2: राम्रो गीत मगाउनु भयो. ल ओम मणि सापकोटाजीलाई कुराकानी भयो, एकदमै मिठो कुराकानी भयो, रमाइलो कुराकानी भयो, आज एकदमै खुसी लाग्यो. यहाँलाई धेरै धेरै धन्यवाद छ.
1: धन्यवाद छ दाजु,
2: यसरी कुरा गर्दै गरौँला है त ओम मणिजी.
3: हस् त नमस्कार,
1: नमस्कार, शुभ दिन.

0: हजुर, ओममणि दाजु हुनुहुन्छ नवलपुरबाट, होइन? हामीलाई जहिले पनि सम्झनुहुन्छ, हरेक हप्ता हामीलाई फोन गर्नुहुन्छ र एक हप्ताको अन्तरालमा भाग लिनुहुन्छ दिदी, है? र आज पनि हामीले उहाँलाई फोन मार्फत नै यो वार्ता गऱ्यौँ र दुईतर्फी वार्ता एकदमै रमाइलो भयो। अब हामी अन्ततिर आइसकेका छौँ दिदी, र अन्तिम पत्र मेरो हातमा परेको छ। उहाँ हुनुहुन्छ, पत्र पठाउने श्रोता हुनुहुन्छ अरुण नदी खत्री। उहाँको ठेगाना चाहिँ पासीकोट नारायण थान उज्यालो बस्ती भनेर लेख्नुहुन्छ है दिदी।
1: पक्कै पनि अरुण नदी खत्रीजी आउनु भएको छ, उहाँलाई कार्यक्रममा पहिले नै
0: स्वागत गरौँ। हजुर, सुरुवातमा भन्नुहुन्छ, बिएफपिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यो

0: कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बालाजी, विनोदोज खड्काजी, आरती लम्साल, निरा राणाबाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भनेर भन्नुहुन्छ।
1: हजुर हजुर, अरुणति खत्रीजी यहाँलाई कार्यक्रममा स्वागत छ। हामी दुईजना छौँ आज, विनोद दाजु हुनुहुन्न, त्यसैले दुईजनाको नमस्कार, कार्यक्रममा स्वागत छ। र सबै सबै स्टाफहरूलाई सधैँ सधैँ सम्झिनुहुन्छ, उहाँहरूको पनि नमस्कार र कार्यक्रममा स्वागत छ। सन्चै हुनुहुन्छ होला। र अस्तिनीको कुरा गर्दा निशा हुनुहुन्थ्यो होइन, अरुण नदीजी आउनु भएको थियो क्या त्यतिखेर पनि।
0: हजुर हजुर,
1: जोस एकछिन गफ गऱ्यौँ होइन, अनि उहाँले फोटो पनि खिच्न भन्नुभयो, अनि खिचेर जानु भएको थियो, बाटोमा पसेको नि भनेर आउनु भएको थियो।
0: हजुर, यता काम पर्दाखेरि बाटो पर्यो भने चाहिँ अवश्य पनि आउनु होला अरुणजी, मिठो कफीको चुस्कीसँगै हामी कुराकानी गरौँला होइन त। हजुर, अब उहाँ अगाडि लेख्नुहुन्छ, मेरो 2040 सालको पत्र मित्र साथी युक्त प्रसाद श्रेष्ठ, जेठ 11 गते सोमबारको दिन बेलुका 4:30 बजे मेरो घरमा आउनु भएको थियो, यो उहाँसँग मेरो दोस्रो भेट भयो भनेर भन्नुहुन्छ।
1: एकदमै खुसीको कुरो हो नि त होइन, 40 वर्ष अघिको पत्र मित्र, ओहो धेरै लामो रहेछ, एकदमै खुसी लाग्यो अरुण नदीजी। अस्ति आउनु भएको थियो क्यारे होइन, यहाँ पनि
0: आउनु भएको थियो,
1: यहाँ पनि आउनु भएको थियो, त्यहाँ पनि जानुभएछ, हजुरलाई भेट्नु भएछ, एकदमै खुसी लाग्यो,
0: खुसी लाग्यो अरुण
1: नदीजी।
0: विक्रम सम्बत 2040 सालदेखिको पत्र मित्र साथी भनेपछि त
1: है,
0: अहिले 2083 साल छ, कति वर्ष भयो त, 43 वर्ष नै भइसकेछ। ओके, अब उहाँ अगाडि लेख्नुहुन्छ, जेठ 23 गते शनिबारको दिन म नेपाली शिक्षा परिषदको अमृत महोत्सव वर्ष 2082-83 अवसरमा नेपाली भाषाको श्रीवृद्धिमा नेपाली शिक्षा परिषदको योगदान विषयक प्रवचन समारोहमा सहभागी हुन लेखनाथ साहित्य सदन 16 खुट्टे पुगेको थिएँ भनेर प्रोग्राममा भाग लिनुभएको थियो अथवा जानुभएको थियो, त्यो कुरा गर्नुभएको छ दिदी। अब यस कार्यक्रम मार्फत स्याङ्जाका नरेन्द्र रिमाल, बिरगन्ज गहवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँकी बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र साथी पत्रकार नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र थालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटका मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, राम बहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, त्यस्तै गरी नानु करुणा, सामना तामाङ, दर्पण देविका रोदुङ, रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तवराई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, भनिदिनु होला है भनेर भन्नुभएको छ।
1: ओहो, सबै सबै धेरैजना अरुण नदीजीको धेरै साथीभाइहरू हुनुहुन्छ, लामो लामो पत्र मित्रका साथीहरू लगायत होइन, भर्खर भर्खरका भएका धेरै साथीहरू हुनुहुन्छ, सबै सबैलाई सम्झिनु भयो, एकदमै खुसी लाग्यो, यसरी आउँदै आउँदै गर्नुहोला अरुण नदीजी।
0: अब जाँदा जाँदै अरुणजीले अरुण थापाकै गीत रोज्नु भएको छ, अरुण थापाले गाउनु भएको म रोए पनि तिमी हाँसिदिनु बोलको गीत सुनाइदिनु होला भन्नुभएको छ, अनि उहाँले यो चाहिँ के छ त भन्दा मुक्तक लेखेर पठाउनु भएको छ दिदी,
1: उहाँको भावना भनौँ होइन,
0: अब
1: मुक्तक चाहिँ कसले हो त
0: वाचन गर्ने, अब मुक्तक वाचन गर्ने पालो चाहिँ मिना दिदीको छ,
1: अब ढिला नगरी वाचन गरिहालौ है त, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, अरूलाई फुर्ती लगाएर हिँड्ने कहिले नगर, त्यही घमण्डको मातले गर्दा तुप्पिन्छौ तिमी, त्यही घमण्डको मातले गर्दा तुप्पिन्छौ तिमी, नहुने र नपत्याउने काम कहिले पनि नगर, नहुने र नपत्याउने काम
0: कहिले पनि नगर। एकदमै राम्रो कुरा लेख्नु भएको छ, मै हुँ भन्ने मान्छेहरूलाई होइन, जसले गर्नुहुन्छ अलिकति ओभर स्मार्ट, अलिकति हुन्छ नि इगो भएको मान्छेहरूलाई चाहिँ अलिकति यो कुराले चाहिँ केही मात्रामा छुन्छ नै,
1: कहीँ पनि छुन्छ। अनि उहाँले एउटा हरप पनि लेख्नु भएको छ, सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछु यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछ यसले, परिवारमा नपढ्ने यही मात्रै जन्मियो, परिवारमा नपढ्ने यही मात्रै जन्मियो, अहिले रोजगारी कहीँ पाउन सकेन
0: यसले। त्यसो भए बालाई भन्नु पर्थ्यो नि त म खाएर पढ्छु भनेर कि कसो ओके अगाडिको हरफहरू दिन निकै मन छोयो मलाई, होइन? अब यसमा के छ भन्दाखेरि हामीले एउटा इक्जाम्पल पनि लिन सक्छौँ नि त, होइन? जङ्गलको राजाको हो त सिंह हो नि, होइन? जङ्गलको राजा सिंह को एक दिन त मृत्यु हुन्छ है। मृत्यु भएपछि त्यो सिंहको जुन शरीर हुन्छ, मृत्यु भएको शरीर, त्यो शरीरलाई केले खान्छ त दिदी? कमिलाले,
1: किरा फट्याङ्ग्राले
0: एकदमै। अब ठुलोमा त सिंह छ तर कमिलाले त खाने भयो नि त ठुलो भए पनि, होइन? सो घमण्ड कसैले पनि गर्नु हुँदैन, होइन? आखिर मरेर लाने चोला हो, सो एक दिन त जानै पर्छ। सो एकछिनको लागि आएको यो संसारमा यो एउटा स्टेज हो कि, होइन? हामी चाहिँ के त पात्र हौँ, कति दिनसम्म बाँच्छौँ, कहिले लेखिएको छ अब जाने समय कसैलाई थाहा हुँदैन, होइन? सो यो दुई दिनको जिन्दगीमा किन तेरो मेरो, किन घमण्ड, किन इगो, होइन? किन ओभर स्मार्ट, किन एटिच्युड, यो सबै कुरा मलाई एकदमै फगत लाग्छ कि दिदी, है? सो तपाईँले भनेको कुरा एकदमै सही गर्नुभएको छ। म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, होइन? सो अब नहुने र नपत्याउने काम पनि कहिले पनि नगर भनेर भन्नुभएको छ। कर्म हो नि त, तपाईँले अब ढाँट्नु भयो, छल्नु भयो, कसैको आत्मा रुवाउनु भयो भने अवश्य पनि कर्मको फल त पाउने नै भयो, होइन?
1: सो अगाडि र पछाडि मात्रै हो, एक दिन त पक्कै पनि पाउँछ
0: र पर्ख र हेर हुन्छ कि, होइन? पर्खिने हो अनि हेर्नुपर्छ, र जसले सहन्छ ऊ रहन्छ, होइन? त्यो पनि याद राख्नुपर्छ। र अर्को कुरा के छ त भन्दाखेरि, तपाईँले अब एकदमै हुन्छ नि उमेर हुँदासम्म अथवा तपाईँको हुन्छ नि एकदमै धेरै पैसा छ, धेरै धनी हुनुहुन्छ, तपाईँले घमण्ड गर्नुहुन्छ, तर एक दिन न एक दिन करोडपति पनि रोडपति भएको त हामीले देखेका छौँ नि, होइन? 2072 सालको भूकम्पमा के भयो त, करोडपति पनि रोडपतिमा आएका थिए नि त, होइन? त्यो पनि सिचुएसन हामीले अलिकति याद गर्नुपर्ने हुन्छ कि यस्तो कुराहरूमा, है? सो तपाईँको मुक्तकले हामीलाई एकदमै छोयो अरुणजी, धेरै धन्यवाद छ कार्यक्रममा भाग लिँदै गर्नुहोला, यी यस्तै मुक्तकहरू लेखेर पठाउनुहोला, भावनाहरू कोर्नुहोला, होइन?
1: हजुर,
0: अब तपाईँले सुन्न चाहनुभएको गीत हामी अन्तमा राख्छौँ। अब त्योभन्दा अगाडि पनि हामी के गरौँ त दिदी, बिदा माग्नुपर्छ होला?
1: पक्कै पनि, निशाले भने जस्तै गरेर एकदमै मन छोयो अरुण नदीजी, यसरी आउँदै गर्नुहोला भन्दै हामी भने बिदा माग्ने बेला आइसकेको छ, त्यसैले बिदा मागौँ, होइन निशा?
0: बिदा मागौँ। अब भोक पनि लागिरहेको छ, खाजाको टाइम पनि हुन लाग्यो हाम्रो त यहाँ रेकर्डिङको बेलामा, होइन? अब जानुपर्छ होला दिदी।
1: आज भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै, फेरि पनि कहिले काहीँ आउने बाचा गर्दै बिदा भए हौस् त, नमस्ते, यहाँको दिन शुभ रहोस्।
0: कार्यक्रममा भाग लिनुहुने र सुनेर साथ दिनुहुने यहाँहरू सबैलाई अन्तर आत्मादेखि नै धन्यवाद छ। आगामी दिनहरूमा पनि यसरी नै माया र साथ हामीले पाइरहौँ भन्न चाहन्छु। यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन, बाई।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मुलुकभर हरेक वर्ष औसतमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क आएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढिरहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द्व, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1,940 पुरुष र 1,209 महिला गरी 3,502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1,344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भीरबाट टेम्पो नखसालेको दावी गरेका छन्। कार्यालयका अनुसार भीरतर्फ धक्किलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम विचारी ठाकुरले काइमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। यही जेठ 29 गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए। बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले वृहत खानेपानी योजना निर्माण गरेको छ। बागलुङबाट संगम घरती मगर।
4: कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 खुङ्गामा वृहत खानेपानी योजना निर्माण गरेको छ। कादुरीले खानेपानी योजना निर्माण सम्पन्न गरिदिएपछि अहिले पानीका लागि निकै सजिलो भएको स्थानीय कमला छवि विश्वकर्माले बताउनु भयो।
5: एकदम समस्या थियो खानेपानीको। पहिला दिनमा 2-4 ब्यागरी पानी मात्रै उपलब्ध थियो हामीलाई। त्यही पनि अब सुक्खा समयमा त झन् पानीको एकदमै हाहाकार हुने, टाढाबाट पानी बोकेर पिउनु पर्ने अवस्था थियो। अहिले चाहिँ यो कादुरी संस्थाले पानी ल्याइदिएपछि हामीलाई एकदम सजिलो सहज भएको छ।
4: कादुरीले 361 घरसँगै विद्यालयमा समेत खानेपानीको प्रबन्ध गरिदिएको ढोरपाटन नगरपालिका 4 वडा अध्यक्ष तिलक पुनले बताउनु भयो।
6: मुख्य गरी खुङ्गा, सोरबाङ, किरी गाउँको चाहिँ 361 घर दुरी खानेपानी उपभोक्तालाई योजनाले समेट्छ र कादुरी अफिसको चाहिँ खानेपानी योजना सञ्चालन हुने क्षेत्रमा विद्यालयमा खानेपानी, त्यसमा चाहिँ बालमैत्री धारा, शौचालय समेत हुन्छ र यो क्षेत्रमा सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालय रहेको छ। यसको 2 शौचालय पनि निर्माण सम्पन्न भएको छ।
4: 3,75,00,000 भन्दा बढीको रकममा उक्त खानेपानी योजना सम्पन्न भएको उहाँको भनाइ छ।
6: यसको लागत चाहिँ खानेपानी तर्फ 3,33,94,253.83 कादुरी अफिसको लगानी हो र यसमा 11% हिसाबले चाहिँ 42,07,00,000 बराबरको स्थानीय जनश्रमदान गरेर 3,75,94,953.83 खानेपानी योजनाको कुल लागत र शौचालय तर्फ सोरबाङ आधारभूत विद्यालयको शौचालयमा 11,92,646.11 र दीपक आधारभूत विद्यालयको शौचालय निर्माणको लागि 13,07,00,000 777 रुपियाँ 01 पैसा लगानी भएको छ। 2082 कार्तिक 13 गतेबाट यसको चाहिँ निर्माण सुरु भएको र सम्पन्न चाहिँ 2083 वैशाख 26 गतेसम्म आइपुगेर सम्पन्न भएको।
4: कादुरीको सहयोगमा 9 किलोमिटर टाढाबाट पानी ल्याइएको उहाँले बताउनु भयो।
6: 9 किलोमिटर टाढाको दूरीबाट चाहिँ हामीले मुख्य पाइप लाइन लिएको छ र टोटलमा 32,570 किलोमिटर पाइप बिछाएर यो तलदेखि माथिसम्मको गाउँहरूमा सबै ठाउँमा उपलब्ध गराएको।
4: अहिलेको योजना सम्पन्न भएपछि लामो समयका लागि खाने पानीबाट ढुक्क भएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढा बताउनुहुन्छ।
2: अनुमान अनुसार त झट्ट 30 वर्षलाई भन्नुभएको छ। अब
1: यो PFBS गोर्खा रेडियो हो।

0: सोल्टिनी रात अझै बाँकी रहेछ, बसी बिहानो मनको धोको पनि पुरा भएन। माथि रामजी काँडामा नाचे जस्तै झ्याउरे नाचेर ज्यान तताम है।
1: भइहाल्छ
0: सोल्टिनी,

नमस्कार बीएबीएस कर्का रेडियोबाट अब भने हामी त्रिवेणी कार्यक्रमको पर्खाईमा बस्नुभएका हाम्रा आदरणीय श्रोता तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सदाझै आज पनि यस कार्यक्रमको सुरुवातमा एउटा मिठो गीत सुन्नुभयो. यस पटक भने हामीले सलल बगेको भेरी नदी मिठो लोक भाकाको गीतबाट कार्यक्रमको उठान गरिसकेका छौँ र कार्यक्रमको अवधिभर यसरी नै हामी मिठा मिठा गीतहरू सुन्नेछौँ. लोकगीत लगायत अन्य थुप्रै जनरका गीतहरू म सुनाउँदै जानेछु. यो गीत सुनौ र त्यसपछि भने हामी ब्रेक अन फ्रिडम परेडको रिपोर्ट पनि सुन्नेछौँ.

BFBS Gorkha Radio. BFBS Gorkha Radio suni rakhnu bhayeko cha. Brecon Town Center bata namaskar ma Rupa Rana. Gorkha Wing Mandali le every year celebration garne Brecon Freedom Parade is barsha bhane aitbar 7 June ma din ko 2 baje dekhi is barsha ko lagi 41 au Gorkha Brecon Freedom Parade shuru bhayeko thiyo Brecon Town Center ma karib 4 baje tira bhane safaltapurvak sampanna bhayeko cha. Ra karyakram ko antya ma bhane bibhinna kisim ka कल्चरल डान्सहरू थिए र यहाँको लोकल आर्टिस्ट लगायत नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति पनि इन्जोय गर्ने मौका मिल्यो र आजको यस इभेन्ट अत्यन्तै महत्त्वपूर्ण रहेको छ. गोर्खा ब्रिगेड र यहाँको लोकल कम्युनिटीको बेसमा सुमधुर सम्बन्ध कायम रहेको पनि धेरै वर्ष भइसक्यो. साथै यहाँको लोकल कम्युनिटीले गोर्खासलाई हृदयदेखि नै स्वागत गर्दछन्. गोर्खा विङ मण्डलीमा कार्यरत हाम्रा गोर्खास दाजुभाइले पनि लोकल कम्युनिटीका हरेक सुख दुःखमा साथमा साथ दिँदै आएका छन्. भनिन्छ गोर्खा विङ मण्डलीका सर्भिस प्रोफेसनल र ब्रेकन कम्युनिटीका बेस नङ र मासुको जस्तै सम्बन्ध छ र ब्रेकनको टाउन सेन्टरमा भइरहेको फ्रिडम परेड अवलोकनको लागि स्कुल जाने बच्चादेखि वृद्ध वृद्धा र व्हीलचेयरसम्मका मानिसहरू यहाँ आइपुग्नु भएको छ र त्यसै गरी नेपाली कम्युनिटीबाट पनि यहाँ रिटायर्ड हुनुभएका, रिटायर्ड भएर यहीँ बस्नुभएका अनि त्यस्तै गरी हाम्रा सिनियर बाबा आमाहरू पनि हुनुहुन्छ र अहिलेका सर्भिङ सोल्जर्स र उहाँहरूको परिवार त हुनुहुन्छ नै. उहाँहरूको व्यापक रूपमा सहभागिता रहेको छ. यस वर्ष को लागि द ब्यान अफ द ब्रिगेड अफ गोर्खासको म्युजिक धुनसँगै ब्रेकनको फ्रिडम परेड यसरी सुरु भएको थियो.

0: गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

0: बीएबीएस गोर्खा रेडियोबाट यहाँहरूले सुनिराख्नु भएको छ 41 वार्षिक गोर्खा ब्रेक अन फ्रिडम परेडको रिपोर्ट। गोर्खा विङ मण्डलेको यो फ्रिडम परेड सम्पन्न भइसकेको छ। यहाँ गोर्खा विङ मण्डलेबाट धेरै हाम्रा आर्मी पर्सनलहरूले परेड खेलिसक्नु भयो। अब यसै क्रममा आजको परेड कमान्डर हुनुहुन्छ क्याप्टेन बहादुर बुढा मगर भाइ, र उहाँको एकदमै महत्त्वपूर्ण रेस्पोन्सिबिलिटी छ परेडलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि। एज अ परेड कमान्ड परेड ग्राउन्डमा आफ्नो कन्फिडेन्ट र डिसिप्लिन स्वरूप परेड आज एकदमै सफलतापूर्वक सम्पन्न भएको छ। सबैभन्दा पहिला त भाइ यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ अनि नमस्ते भाइ।
1: दिदी नमस्ते, थ्याङ्क यू। हजुर चाहिँ एकदमै टाढाबाट विशेष गरी यो हिस्टोरिकल मोमेन्टको लागि आउनु भएकोमा हजुरलाई पनि थ्याङ्क यू। जस्ट एक्साइटिङ भयो यो इभेन्ट,
0: एकदमै खुसी लाग्यो भाइ। आजको यो परेड एकदमै सफलतापूर्वक सम्पन्न भएको छ। परेड कमान्डरको रोल गर्नुभएको यो पहिलो पटक होइन, धेरै अनुभव छ। र यस पटक र अघिल्ला परेडहरूमा यो फ्रिडम परेडमा केही डिफ्रेन्ट पाउनु भयो कि एभ्री इयर तपाईँहरूको एउटै प्याटर्न परेडको फर्मेट हुन्छ?
1: फ्रिडम परेड लास्ट इयरको भन्दा अहिलेको हाम्रो फर्मेट सेम नै हो, तर अहिलेको भेन्यू चाहिँ अलिक फरक थियो। यहाँ चाहिँ अहिले रोड कन्स्ट्रक्सन भएकोले गर्दाखेरि एकदमै कन्जस्टेड ठाउँ गिट हलको अगाडि भयो। लास्ट इयर जे गर्यौँ त्यही हो दिदी, गर्दाखेरि एकदमै राम्रो भयो दिदी। हजुर, एज अ परेड कमान्डर अनरी सिटिजन जे हाम्रो गोर्खा विङ मण्डलीले पाएको थियो अनि आजको परेड लिड गर्न पाउँदाखेरि भाग्यमानी महसुस गरेको छु।
0: यहाँले आजको यो परेड एकदमै सफलतापूर्वक सम्पन्न भएको कुरा जनाउनु भयो भाइ। र यस्ता सेरेमोनियल परेडहरू तपाईँले यसभन्दा अगाडिदेखि नै गरिराख्नु भएको छ। यो एकदमै ऐतिहासिक परेड भनिन्छ ब्रेक अन फ्रिडम परेड। र आजको सिक्वेन्स अफ इभेन्ट के थियो भाइ?
1: दिदी आज चाहिँ एकदमै सिम्पल खालको हुन्छ यो कम्पेयर टु अदर परेडहरू हेर्दाखेरि चाहिँ मैले एकदम लक्की महसुस गर्दछु। मैले राजा हाम्रो कोर्डिनेसन परेडमा 2023 सालमा लन्डनमा एउटा मार्चिङ कन्डिसनको अभिभावक खेलेँ। अहिलेको हाम्रो महाराजा आरजेआरको 25th बर्थडेमा गार्ड अफ अनरको कमान्डर गरेको थिएँ। त्यसपछि फलोड बाई लेट महारानी क्विन टेन्सन प्रेजेन्टेसनको लागि बकिङम प्यालेसमा जाने मौका पनि पाएँ। अहिलेको यो चाहिँ अब सिम्पल फर्मेटमा हाम्रो मेयरलाई चाहिँ रिपोर्ट भइसकेपछि उहाँहरूको स्पिचहरू भयो, हाम्रो एक्टिङ एम्बासेडरको पनि स्पिच भयो। त्यसपछि चाहिँ हामीले मार्च गरेर थ्रु टाउन यो फ्रिडमको एक्सर्साइज गरेको हो विथ आर्म्स। अरू बेला हामी आर्मसँग चाहिँ टाउनमा हिँड्न पाउँदैन, तर आजको दिन यो चाहिँ टाउन काउन्सिलले हामीलाई अथोरिटी दिएर एज अ ट्रुप एज अ गोर्खाको एउटा कन्टिन्जेन्ट चाहिँ हामीले मार्च टाउनको एकदमै सानो हिस्सा भए पनि मार्च पास गर्ने एउटा अनर पायौँ दिदी। हजुर
0: हजुर,
1: यो परेडलाई अलिकति मध्यनजर राखेर सुरुमा त ओसी साहबलाई मेजर राजु साहबलाई थ्याङ्क यू भन्छु। उहाँहरूको लिडरसिप र गाइडेन्सले यो परेड एकदमै सक्सेसफुली सम्पन्न भयो। साज मेजर जीवन बिके उहाँ अब आज नै कमिसन हुनुभयो। G4 मेरो CQ ले धेरै कुरा तर्जुमा र मिलाउनु भएको छ। उहाँ र साजन विकास सबै एडमिन कोअर्डिनेट गर्ने उहाँहरूलाई पनि थ्याङ्क यू भन्नु पऱ्यो। त्यसको साथसाथै अब हाम्रो सुनिल साहब, एडम साहब र उहाँको इन्टायर टिम अनि वान आरजेआरबाट साजन राजुले चाहिँ उमेश भाइ र एकजना पाइपर भाइलाई पठाइदिनु भएको छ। उहाँहरू सबै टिमलाई एकदमै थ्याङ्क यू। अन्तमा चाहिँ हाम्रो फ्यामिलीहरू जो जो आउनुभयो अनि हाम्रो भाइहरू जो जो चाहिँ मार्चिङमा अनि अरू सेक्युरिटी टास्कमा जति पनि आज इन्भल्भ भएको भाइहरू बहिनीहरू सबैले चाहिँ त्यो कल्चरल डान्समा नाच्नुहुने बहिनीहरूलाई पनि धन्यवाद। हजुर फेरि टाढाबाट आइदिनु भयो, थ्याङ्क यू। अब सेफली घर पुग्नुहोस् त्यही कामना गर्छु। थ्याङ्क यू दिदी। हजुर
0: थ्याङ्क यू भाइ, थ्याङ्क यू।
1: धन्यवाद दिदी।
0: भाइ तपाईँको पुरा नाम के पर्यो?
2: मेरो नाम चाहिँ समीर राई हो।
0: समीर राई, तपाईँ कुन गोर्खा युनिटबाट हुनुहुन्छ?
2: म चाहिँ 2 आजियरबाट।
0: अनि ब्रेकनमा आउनु भएको कति भयो?
2: ब्रेकन आएको चाहिँ लगभग अहिले 2 वर्ष हुन लागेको छ यहाँ कार्यरत गरेको चाहिँ। हजुर,
0: फ्रिडम परेडमा भाग लिनु भएको पहिलो पटक हो कि लास्ट इयर पनि भाग लिने मौका पाउनु भएको थियो?
2: यो चाहिँ मेरो 3rd टाइम फ्रिडम परेडमा भाग लिएको भन्नुपर्छ। लास्ट इयरको त्योभन्दा अगाडिको इयर पनि मैले भेटेँ, यो सायद 3 चोटि हुन्छ।
0: अनि तपाईँ कुन इन्टेकको?
2: म इन्टेक 20
0: ओके इन्टेक 20 ब्रेक अन वेल्समा आइसकेपछि 3 तपाईँले फ्रिडम परेडमा भाग लिने मौका पाउनुभयो. अघिल्ला 2 र यो वर्षमा केही डिफ्रेन्ट पाउनुभयो?
2: अघिल्लो 2 र यो वर्षमा डिफ्रेन्ट चाहिँ मैले योभन्दा अगाडि चाहिँ खुकुरी प्याटर्न पनि लिड गरेको थिएँ अनि त यो वर्ष चाहिँ मैले खुकुरी प्याटर्नमा भाग लिन पाएको छैन. डिफ्रेन्ट चाहिँ त्यति मात्र छ.
0: अनि लास्ट इयर चाहिँ अलिकति प्लेस पनि भनौँ न यहाँ हाम्रो लोकल टाउन सेन्टरमा प्लेस पनि अलिक डिफ्रेन्ट थियो क्यारे होइन?
2: हजुर हजुर अँ त्यो पनि हो. प्लेस पनि अलिक डिफ्रेन्ट थियो. यो वर्ष अलिक डिफ्रेन्ट नै छ. हजुर.
0: अनि तपाईँहरूको यो परेड भनेको त एकदमै इम्पोर्टेन्ट हो. सेरोमोनियल परेडमा भाग लिँदा तपाईँले आफूलाई कस्तो फिल गर्नुहुन्छ?
2: यो परेड चाहिँ झन्डै 52 एउटा हिस्ट्री छ, विच इज यो परेडमा भाग लिन पाउँदा एकदमै गर्व महसुस भएको छ मलाई. किनकि यो परेड चाहिँ वान अफ दि ब्रिटिस आर्मीको अनि प्लस गोर्खाली सेनाको चाहिँ एउटा स्मरणीय गर्नुपर्ने खालको एउटा परेड हो, जुन चाहिँ ब्रेकन फ्रिड काउन्सिल र चाहिँ गोर्खाली बिचको एउटा सम्बन्धलाई कन्टिन्यू दिइरहेको छौँ. अनि यसरी भाग लिन पाउँदा एकदमै गर्व फिल भएको छ दिदी. हजुर.
0: ओके भाइ, अझै तपाईँ यहाँ कति वर्ष बस्नुहुन्छ?
2: मेरो चाहिँ यो लास्ट टुर हो दिदी. अबको यो वर्षको अन्तिमतिर लगभग अक्टोबरतिर म यहाँबाट निस्किन्छु होला. अनि ब्रुनाई हाम्रो जाने प्लानहरू छ दिदी. थ्याङ्क यू दिदी. थ्याङ्क यू तपाईँलाई पनि.
0: थ्याङ्क यू भेरी मच.

0: यो BFBS
1: गोरखा रेडियो हो।
2: बच्चाहरू को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS

कार्यक्रम त्रिवेणीमा गोर्खा विङ मण्डले ब्रेकन वेल्समा भएको गोर्खा ब्रेकन फ्रीडम परेडको रिपोर्ट सुनिराख्नु भएको थियो। अब भने हामी समाचार अघि यो गीत सुनौं र समाचारपछि कार्यक्रमको दोस्रो घण्टामा पनि हामी बाँकी रिपोर्टहरू सुन्दै जानेछौं।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएसनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाम भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्न परेको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था छ। परीक्षण प्रतिवेदन आउन 2 लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुवान क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रहरूमा करिब 8,115 परिवार प्रभावित हुन सक्ने अनुमान छ। विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। डुबान हुने ठाउँका हिसाबले नम्बर 30 21 ठाउँ तथा 4 र 32 12 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ। सामाखुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ। वडा नम्बर 26 1255, 4 955 र 3 वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ। विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ। काठमाडौँ महानगरपालिकाले बहालमा लिएदिएका घर जग्गा तथा अन्य संरचना सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले यस्तो घोषणा गरेको हो। महानगरले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक न्यायोचित र करदाता मैत्री बनाउने प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करको दर निर्धारण गर्ने तथा करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा दिने, करदातालाई राजस्व सेवा सम्बन्धी सूचना जानकारी तथा सन्देश एसएमएस मार्फत सम्प्रेषण गर्ने जनाएको छ। खबर फटाफट।
4: म्याग्दी मालिका गाउँपालिका 2 रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई बनाए आमदानीको स्रोत। 12 महिला उद्यमी अल्लोबाट कपडा बनाउने काममा चालसे सिस्नोको डाँटको बाहिरी भागबाट पुवा निकालिने। इटहरीमा कोशी प्रदेशकै सबभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने। 4,000 अट्ने क्षमताको एभी हस्पिटालिटी विन्दम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न। जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ। घरासी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर ब्याड। मुस्ताङको दामोदर कुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी 2 लागि निशुल्क भोजन सहितको आवासको व्यवस्था। 4,990 उचाइमा अवस्थित कुण्ड पुग्ने पदमार्ग घिमेठाँटी र दामोदर कुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निशुल्क भोजन र आवासको प्रबन्ध।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान बीचको सम्झौता आज हुने दावी गर्नुभएको छ। तर इरानले भने त्यस्तो कुनै सहमति वा हस्ताक्षरको कार्यक्रम तय नभएको जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत ट्रम्पले अमेरिका र इरान बीचको सम्भावित सम्झौता आइतबार हस्ताक्षर हुने बताउनु भएको हो। उहाँले सम्झौताले इरानलाई आणविक हतियार विकास गर्न नदिने र क्षेत्रीय तनाव कम गर्ने दावी गरे पनि इरानी अधिकारीहरूले सम्झौताको समयबारे कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन्। कैलालीको गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भीरबाट टेम्पो नखसालेको दावी गरेका छन्। कार्यालयका अनुसार भीरतर्फ धक्किलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो। कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डाक्टर राम बिचारी ठाकुरले काइमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। यसअघि पनि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ। यही जेठ 29 गते पुनः अतिक्रमण

त्रिवेणी कार्यक्रमको दोस्रो घण्टामा पनि आज हामी सुन्नेछौ गोर्खा विङ मण्डलीको हरेक वर्ष आयोजना गरिने ऐतिहासिक महत्व रहेको गोर्खा ब्रेक अन फ्रिडम परेडको रिपोर्ट बाँकी रिपोर्ट पनि हामी सुन्दै जानेछौ अहिलेको लागि भने स्वीकार्नुहोस् यो मिठो गीत

0: आजको त्रिवेणी कार्यक्रमको पहिलो घण्टादेखि नै यहाँहरूले सुनिराख्नु भएको छ गोर्खा विङ मण्डले ब्रेकअनको फ्रिडम परेडको रिपोर्ट। अब यो रिपोर्टलाई हामी कन्टिन्यू रूपमा अघि बढाऊ। त्यसै गरी गोर्खा विङ मण्डलेको फ्रिडम परेडमा खुकुरी प्याटर्न डिस्प्ले गर्ने हाम्रो भाइहरू पनि हुनुहुन्छ। भाइ, यहाँको पुरा नाम के पर्यो?
1: मेरो नाम चाहिँ रमेश महतो।
0: रमेश महतो भाइ, तपाईँ कुन युनिटबाट हुनुहुन्छ यहाँ?
1: म चाहिँ एक्चुअल चाहिँ टुआरजिआरबाट हो दिदी, अनि यहाँ चाहिँ म अहिले असल पाइनियर ट्रेनिङ सपोर्ट डिभिजनको असल पाइनियर प्लाटुनमा छु अहिले।
0: अनि आज तपाईँहरूको यो खुकुरी प्याटर्न डिस्प्लेमा कतिजनाको ग्रुपमा हुनुहुन्थ्यो?
1: हामी चाहिँ आज 5 जनाको ग्रुपमा छौँ। एभ्री इयर हामी गरिरहेको छौँ फ्रिडम परेडमा।
0: यो फ्रिडम परेडको समयमा तपाईँहरूले गर्नुभएको खुकुरी प्याटर्न डिस्प्ले एकदमै राम्रो थियो। कति वर्ष भयो खुकुरी प्याटर्न डिस्प्ले तपाईँको अनुभव?
1: खास गरी भन्नु हो भने हामी चाहिँ क्याटरिङमा वान्स हामी रिक्रुट भएपछि हामी क्याटरिङको 9 मन्थ ट्रेनिङमा नै हामीले कुकुरी डिस्प्लेहरू सिक्छौँ। सबैजनाले आउँछ प्रायः भन्यो भने, अनि एउटा हाम्रो एउटा कल्चर कायदा भनौँ न, बाबुबाजे एउटा पासन भइआएको, अनि त्यही भएर सबैलाई जोस गोर्खाहरूलाई सबैले आउँछ यो प्याटर्न चाहिँ। जोस मेरो चाहिँ करेन्टली अब 6 इयर प्लस भइसक्यो, अनि जोस कन्टिन्युस गरिआएका छौँ क्यारे खुकुरी एभ्री। अब हाम्रो चाहिँ खुकुरी चाहिँ कम्पलसरी नै हाम्रो डिप्लोइमेन्टमा हुन्छ, अनि त्यही भएर जोस सबैले आउँछ भन्नु।
0: हजुर, पक्कै पनि गोर्खासको मोस्ट इम्पोर्टेन्ट अनि लोकल कम्युनिटीले एकदमै नजिकबाट मन पराउनुहुन्छ यो खुकुरी प्याटर्न डिस्प्ले गरिरहँदा आफूलाई कस्तो फिल गर्नुहुन्छ?
1: जस एउटा प्राउड फिल नै हुन्छ, किनभने अब हिस्ट्री नै हेर्दा पनि एकदम लाइक एकदम प्राउडवाला छ, अनि त्यसलाई रिप्रेजेन्ट गर्न पाउनु नै एउटा ठुलो कुरो हो, किनभने अरूले पाउँदैन यो चाहिँ, स्पेसली गोर्खाजहरूले मात्र गर्न पाउने कुरा हो। त्यही भएर यो डिस्प्ले गर्नु नै एउटा ठुलो कुरो हो, अनि एकदम आफूले आफूलाई निकै प्राउड गर्छौँ हामी। हजुर, यति नै छ दिदी।
0: पक्कै पनि अब यो गोर्खासको एकदमै फेमस वेपन हो खुकुरी। थ्याङ्क यू भाइ, बाँकी समय पनि इन्जोय गर्नु होला।
1: हुन्छ, थ्याङ्क यू दिदी, थ्याङ्क यू, सी यू।
0: भाइ नमस्ते, यहाँको पुरा नाम के पर्यो?
2: दिदी नमस्ते, म चाहिँ मनमोहन आले दिदी।
0: ओके, तपाईँको ब्याङ के छ भाइ?
2: दिदी म कोपरल मनमोहन आले।
0: कुन रेजिमेन्टबाट हुनुहुन्छ भाइ?
2: दिदी म चाहिँ 1RJR-बाट।
0: अनि ब्रेक अन वेल्समा आउनु भएको कति वर्ष भयो?
2: मेरो भयो दिदी अलमोस्ट 5 इयर्स हुन लाग्यो दिदी, 2021 म यही छु दिदी।
0: अनि तपाईँले फ्रिडम परेडमा भाग लिनुभएको कतिऔँ पटक भयो भाइ?
2: यो चाहिँ मेरो 5th फ्रिडम परेड दिदी, अनि 4 वटा चाहिँ म एज अ मार्चिङ ट्रुप गरेँ। आई थिङ्क 2023 चाहिँ म वर्कफोर्सको रूपमा चाहिँ इन्भल्भ भएको थिएँ दिदी।
0: वर्कफोर्समा पनि तपाईँ भाग लिनु भएको रहेछ, तपाईँको अनुभव एकदमै लामो छ भाइ। र लास्ट इयर र अहिले चाहिँ अलिकता प्लेस पनि फरक भयो है, तपाईँहरूको फ्रिडम परेडको लागि टाउन सेन्टरमा अहिले काम भइरहेको हुनाले पनि। र तपाईँको अरू अनुभव पनि सुनाउनुहोस् न, कस्तो भयो यो वर्ष?
2: यो वर्ष भन्नुपर्दा दिदी अब अलमोस्ट सेमै छ दिदी, अहिले तपाईँले भनिसक्नुभयो ठाउँ चाहिँ अहिले फरक छ दिदी, किनभने लास्ट 4 इयर्स मैले त्यही सेम ठाउँमा गरेको, र अहिले चाहिँ अलिक अर्कै ठाउँमा छ।
0: तपाईँहरूको डे टु डे बेसिक ड्युटी त छँदैछ, त्यसको अलावा तपाईँहरूको आफ्नो पर्सनल ग्रोथ बढाउनको लागि अरू एक्टिभिटिजहरू के गर्नु?
2: अरू एजुकेसनमा भन्नुपर्दा मैले चाहिँ ओयु जोइन गरेको छु, ब्याचलर्स जोइन गरेको थिएँ दिदी, भर्खरै 1st इयर सकेको छ मेरो चाहिँ। अब नेक्स्ट इयरको लागि चाहिँ इनरोल गर्नु, अक्टोबरमा चाहिँ इनरोल गर्नेछ दिदी।
0: भाइ ग्रेट न्युज सुनाउनु भयो, अल द बेस्ट भन्न चाहन्छु। पक्कै पनि तपाईँको फ्युचरलाई पनि ब्राइट बनाउने छ। र आजको ओभरअल परेड सक्सेस भयो, वान्स अगेन तपाईँलाई एकदमै बिग कङ्ग्रेचुलेसन। अरू केही भन्न चाहनुहुन्छ?
2: फर्स्ट अफ अल त दिदी तपाईँहरू यत्रो टाढाबाट आइदिनु भयो है, एकदम धेरै धन्यवाद। अनि यो मार्चिङ ट्रुप चाहिँ म चाहिँ एकदम लक्की छानेको छु दिदी है, हाम्रो यो गोर्खाजहरू चाहिँ यो ब्रेकनमा आएको 52nd इयर चाहिँ हो यो परेडमा चाहिँ भाग लिन पाउनु, म चाहिँ एकदम भाग्यमानी ठान्छु दिदी।
0: तपाईँले भने जस्तै लोकल कम्युनिटीले पनि तपाईँहरूलाई एकदमै रेस्पेक्ट गर्नुहुन्छ भनेको कुरा मैले धेरै सुनिसकेको छु। यो सेरेमोनियल परेडमा तपाईँहरूले प्राउड फिल गर्नुहुन्छ, त्यो पछिसम्म पनि यहाँको लोकल कम्युनिटी र हाम्रो गोर्खाजको बिचमा यो क्रम भने निरन्तर जारी रहोस् भाइ। आजको परेड एकदमै सफलतापूर्वक सम्पन्न भयो, तपाईँहरूको समयको लागि थ्याङ्क यू भेरी मच।
2: थ्याङ्क यू दिदी, एकदम धेरै धेरै धन्यवाद दिदी।

0: गोर्खा रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio.
1: गोर्खा विङ मण्डलीको यो फ्रिडम परेड सम्पन्न भइसकेको छ. यहाँ गोर्खा विङ मण्डलीबाट धेरै हाम्रा आर्मी पर्सनलहरूले परेड खेलिसक्नुभयो. अब यसै क्रममा यति बेला मसँग हुनुहुन्छ गोर्खा विङ मण्डली ब्रेक अन वेल्सका ओसी मेजर राजु दुरा भाइ. भाइ, सबैभन्दा पहिला त यहाँलाई बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ.
2: दिदी, थ्याङ्क यू भेरी मच. हजुर हजुरलाई.
1: परेड एकदमै सफलतापूर्वक सम्पन्न भएको छ, हजुरको अनुभव कस्तो रह्यो?
2: यो प्रिभिलेज हो दिदी. सो 8 महिना झन्डै 19 डेज जति भयो म यहाँ सर्भ गरेको, अनि यो ब्रिगेड अफ गोर्खासको लागि, आर्म फोर्सेसको होल कम्युनिटीको लागि आज हामीले एउटा सिभिलियन कम्युनिटी लोकल हेरिटेजलाई मेन्टेन गर्दै हामीले यो सेलिब्रेट गर्न पाउने, सो 41st फ्रिडम परेड चाहिँ सेलिब्रेट गर्न पाउँदाखेरि एकदमै प्रिभिलेज अनि अनर फिल गरेको छु.
1: हजुर, पक्कै पनि. ब्रेकनमा फ्रिडम परेड कहिले कसरी भयो, अब यो हिस्ट्रीको बारेमा पनि बताइदिनुहोस् न.
2: हजुर, म कतै गल्ती गरेँ भने पुरानो साहबले एक्सक्युज गर्नुहुन्छ होला. सो मेरो अन्डरस्ट्यान्डिङ अनुसार चाहिँ झन्डै 1974 चाहिँ हामी 85 गोर्खा चाहिँ यहाँ सर्भ गर्नुभएको, त्यसपछि 74 1985 नोभेम्बरमा चाहिँ अनरी सिटिजनसिप चाहिँ गोर्खाजलाई दिएको, अनि युकेमा चाहिँ यो चाहिँ हाम्रो फर्स्ट टाइम गोर्खालाई दिएको. सिन्स देन 1986 चाहिँ हामीले एभ्री इयर यो टाउन काउन्सिलसँग चाहिँ कोअर्डिनेट गरेर हाम्रो नेपालको एम्बेसडर कलर ब्रिगेड अफ गोर्खास, अनि यहाँको हाम्रो लर्ड लेफ्टिनेन्ट मेयर, अनि यहाँको सेरिफ जो कि डिग्नेटरीजको साथमा चाहिँ हामीले सेलिब्रेट गर्दै आएका छौँ. यहाँ अघि नै भनेको जस्तो एकदम प्राउड मोमेन्ट फर अस, फर गोर्खाली, बिङ गोर्खाली. अनि यहाँ स्पेसल यो मानेमा पनि छ कि किनभने हाम्रो कतिपय रिटायर्ड मेम्बर्सहरू यहाँ सेटल भएर बस्नुभएको छ, अनि उहाँहरूको इङ्गेजमेन्ट उहाँहरूको लागि बेटर यहाँको लोकल कम्युनिटी जति सपोर्ट गर्नुभएको छ. फर इक्जाम्पल हाम्रो धम्पुस कम्युनिटीको ट्रेनिङ 2020 सुरु गर्नुभएको उहाँहरूले, मेजर रिटायर्ड खुसीमन गुरुङ साहब, एमबिओ साहब, उहाँको टिम एज अ कम्युनिटी लिडर, प्लस धम्पुस कम्युनिटी, धम्पुस समाज सोसाइटी युके, उहाँहरूको बोन्ड, अनि हाम्रो यहाँ सर्भिङ प्लस यहाँ लोकल गर्दाखेरि एकदम राम्रो छ. अनि सो या 41 इयर्स अगोदेखि अहिले हामी कन्टिन्यू गर्दैछौँ. वी होप यो हाम्रो रिलेसनसिप चाहिँ यहाँको लोकल कम्युनिटीसँग अनि युकेको बस्ने सबै गोर्खालीप्रति चाहिँ कन्टिन्यू हुन्छ भन्ने आशा गरेको छ.
1: र मैले सुनेको छु यहाँको लोकल कम्युनिटी र गोर्खाजको बिचमा नङ र मासुको जस्तै सम्बन्ध छ, यानि कि हाम्रा जति पनि ब्रेकन वेल्सका लोकलवासीहरू हुनुहुन्छ उहाँहरूले गोर्खाजलाई एकदमै रेस्पेक्ट गर्ने, अनि गोर्खाजले पनि उहाँहरूलाई परेको समयमा कुनै पनि सुख दुःखमा सहयोग गर्ने जसरी नङ र मासुको सम्बन्ध भएको मैले सुनेको छु. तपाईँको अनुभव कस्तो छ भाइ?
2: हजुर दिदी, मस्ट बी माई बेस्ट एक्सपिरियन्स ओभर द इयर्स, त झन्डै 31 इयर्सको करियरमा एकदमै लाइभली हेर्दाखेरि चाहिँ हाम्रो यो बेकन टाउनभित्र एउटा गोर्खा पाथ भन्ने गोर्खालीको लागि सानो बाटो पनि हामीलाई हाम्रै नाममा राखिएको छ. नेपाली भिलेजको बारेमा हाम्रो खुसीमन साहब उहाँहरूको टिमको अर्को कोअर्डिनेसन छँदैछ. त्योभन्दा बाहेक पनि म रिजनल पार्टनरसिप मिटिङमा इन्भल्भ हुन्छु एज अ गोर्खालीको हेड भएको हुनाले वेल्समा, अनि उहाँहरूको सपोर्ट चाहिँ एकदमै धेरै छ. एउटा फर एउटा इक्जाम्पल चाहिँ हजुरलाई स्कुलतिर, हजुरको लोकल स्कुलतिर जानुभयो भने नेपालीमा लेखिएको तपाईँले पाउनुहुन्छ. अस्ति भर्खरै हामीले हस्पिटलमा पनि अहिले चाहिँ लोकल हस्पिटल 3-4 हस्पिटलहरू चाहिँ त्यो वेटिङ रुममा बस्दाखेरि चाहिँ नेपालीमा पुरा लेखेको हुन्छ, नेपाली ट्रान्सलेटरको व्यवस्था गरिएको छ भनेर लेखिएको छ. सो हजुरले टाउनतिर हिँड्दाखेरि अथवा बाहिरतिर कतै हामी वकिङ, हाइकिङ, सपिङ जाँदाखेरि चाहिँ उहाँहरूको रेस्पेक्ट हामीप्रति चाहिँ एकदमै राम्रो देखिन्छ, एकदमै क्लोज, अनि उहाँहरूले चाहिँ त्यो डिफ्रेन्ट भ्यूले नहेरेको चाहिँ हामीले देख्छौँ. बेस्ट आई थिङ्क मैले युके स्कटल्यान्डदेखि लिएर नर्दर्न आयरल्यान्ड बाहेक अरू ठाउँमा सबै बसेको छु, तर इट हेज बिन माई बेस्ट एक्सपिरियन्सेस. हजुर
1: हजुर. र विशेष गरेर आजको यो सेरेमोनियल इभेन्टमा भनौँ, हाम्रो गेस्ट अतिथिहरू, चिफ गेस्टहरू को को हुनुहुन्छ?
2: डिप्युटी लर्ड लेफ्टिनेन्ट हुनुहुन्छ हाम्रो होल यो एरियाको, मेनमा त्यसपछि हाम्रो डिप्युटी हिज एक्सिलेन्सी एम्बेसडर हुनुहुन्छ मिस्टर दवाडी उहाँ हुनुहुन्छ अनि टाउनको मेयर काउन्सिलर सिएन ट्रेनन उहाँ हुनुभयो त्यसपछि यहाँको सेरिफ पुलिसको चिफ उहाँ हुनुहुन्छ यता ब्रिगेड अफ गोर्खाजको अन बिहाफमा चाहिँ हाम्रो कर्नल बिजी साहब चाहिँ आउन भ्याउनु भएन तर उहाँको बिहाफमा चाहिँ हाम्रो कर्नल निक लोएट साहब आउँदै हुनुहुन्छ र म हामी दुईजना भएर चाहिँ रिप्रेजेन्ट गर्दैछौँ अनि टोइ साहबसँग अघि इन्टरभ्यू गरिसक्नुभयो ब्रिगेड ब्यान्डको टिम हाम्रो सुनिल साहब क्याप्टन सुनिल साहबको टिम अनि हाम्रो गोर्खा विङ मण्डलीको भाइहरू चाहिँ ले चाहिँ आज परेड सक्सेस गर्नुभयो
1: हजुर पक्कै पनि यो परेड सफलतापूर्वक सम्पन्न भइसकेको छ दिदीबहिनीहरूको आज एकदमै धेरै सहभागिता रह्यो दिदीबहिनीहरूले डान्स पनि देखाउनु भयो र अन्य लेडिजहरूको लागि भनौँ न फ्यामिलीज इङ्गेजमेन्टहरू अथवा अरू एक्टिभिटिजहरू के हुन्छ हाम्रो दिदीबहिनीहरूको लागि
2: हजुर मैले अघि पर्फर्मेन्सको बारेमा मैले थ्याङ्क यू भन्नुपर्छ हाम्रो फ्यामिलीज प्लस हाम्रो भान्जीहरू छोरीहरू मेरै छोरी पनि थियो हजुर उहाँहरूको पर्फर्मेन्स प्लस हाम्रो धम्पुस सोसाइटी युके उहाँहरूको पर्फर्मेन्स धीरेन्द्र भाइ टाइगोन्डोको उहाँले सो गर्दै हुनुहुन्थ्यो अघि अनि हाम्रो खोकरी डान्स खोकरी प्याटर्न भनेर चिनिने त्यो गर्नु उहाँहरूलाई सबभन्दा पहिला म थ्याङ्क यू भन्छु एकदमै राम्रो पर्फर्मेन्स दिनुभएकोमा अनि अब आउने भर्खरै लेडिज यता कम्पनीको बिहामा चाहिँ लेडिज नाइट भर्खरै सकियो अस्ति 5 जुनमा भएको थियो अब उहाँहरूको अर्को 30 को लागि प्रिपेयर गर्दै हुनुहुन्छ आई डोन्ट नो उहाँहरूले कसरी गर्नुहुन्छ हजुर लेडिजको इभेन्टमा चाहिँ त्यसमा छ त्यसपछि अब हाम्रो कल्चरल इभेन्ट्सहरू अब दसैँ आउँदैछ दसैँ अनि तिहारको लागि चाहिँ हामी प्रिपेयर गर्दैछौँ सो या वेल अकुपाइड मजाले प्लान गरेर सक्सेसफुल गर्ने चाहिँ हाम्रो कोसिस रहनेछ
1: अवश्य दिदीबहिनीहरू तपाईँहरूको विभिन्न एक्टिभिटिजमा पक्कै पनि लुकिङ फरवर्ड हुनुहुन्छ होला भाइ हजुर एकदमै व्यस्त भएर पनि हामीलाई समय दिनुभयो र फेरि अझै हजुरको विशिष्ट पाहुनाहरूलाई अझै लुक आफ्टर गर्दै हुनुहुन्छ बाँकी समय पनि इन्जोय गर्नु होला थ्याङ्क यू भेरी मच
2: दिदी थ्याङ्क यू भेरी मच तपाईँले लङ डिस्टेन्स ट्राभल गरेर हजुर हामीसँग आइदिनु भयो एउटा गोर्खालीको भोइस आई थिङ्क संसारमा जहाँ पनि बस्नुहुन्छ उहाँहरूको इज्जत राखेर कोसिस गर्दैछौँ कोसिस गर्नेछौँ अब नेक्स्ट इयर पनि हजुरलाई फेरि अर्ली इन्भाइटेसन दिन चाहन्छु डेट दिइसकेपछि फेरि हामी पछि भेट्दै गरौँला थ्याङ्क यू हजुरको टाइमको लागि अनि अल द हार्डवर्क्स लङ डिस्टेन्स ट्राभलदेखि लिएर थ्याङ्क यू
1: थ्याङ्क यू भाइ यो हाम्रो खुसीको कुरा हो हजुरहरूले इन्भाइट गर्नुभयो यसरी नै हामी गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूको विभिन्न किसिमका यस्ता एक्टिभिटिजहरू रेडियो मार्फत हाम्रो श्रोताहरूलाई सुनाउने गर्छौँ यो हाम्रो खुसीको कुरा हो थ्याङ्क यू सो मच भाइ
2: दिदी थ्याङ्क यू भेरी मच नमस्ते

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुल कार्यक्रम हो।

0: त्यस्तै गरी द ब्यान अफ द ब्रिगेड अफ गोर्खासले पनि एभ्री इयर ब्रेकन टाउनमा हुने गोर्खा विङ मेन्डेले ब्रेकनको यो सेरेमोनियल परेडको लागि ब्यान अफ द ब्रिगेड अफ गोर्खासको पनि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ र अहिले परेड पुरा भइसकेको छ। यति बेला मैले द ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट हाम्रो क्याप्टन सुनिल गुरुङ भाइलाई भेटिरहेको छु। यहाँलाई पनि बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: नमस्कार अनि धेरै धन्यवाद दिदी।
0: हजुर भाइ, तपाईँहरू एभ्री इयर आउने गर्नुहुन्छ र प्राय गरेर त परेडको फर्मेट एउटै नै हो, तर तपाईँहरूको डिस्प्लेमा केही फरक थियो कि भाइ?
1: हजुर, परेड फर्मेट त सबै थियो। योपालि चाहिँ अलिकति पहिला सधैँ हुने ठाउँमा चाहिँ रोड वर्क्सले गर्दाखेरि अहिले नयाँ ठाउँमा भएको छ, त्यो पहिलाको भन्दा अलिकति कम्पेयरमा सानो छ, तर त्यही फर्मेटमा हामीले चाहिँ डिस्प्लेमा चाहिँ चेन्जेस चाहिँ छ ठाउँले गर्दाखेरि।
0: हजुर, अनि ब्यान्डको डिस्प्ले प्लस अब म्युजिक यसपटक पनि केही चेन्जेस गर्नुभयो कि अथवा पहिलाको जस्तै प्ले गर्नुभयो?
1: ए हजुर, अघि भने जस्तै लोकेसनले गर्दाखेरि हाम्रो डिस्प्लेमा चाहिँ थोरै मुभमेन्ट चाहिँ चेन्ज गर्नु पर्यो, तर लकीली हामी हिजो नै आइपुगेको थियो र हिजो साँझ आएर रेखि गरेर आज बिहान त्यही अनुसार चाहिँ तयारी गरेको भएर सजिलो भयो।
0: र आज बिहानबाट कति मेम्बर्सहरू आउनु भएको छ यहाँ?
1: हामी टोटल दुईजना के अरे वानजरको पाइपर भाइहरूसँग गरेर 35 टोटल आएको छ
0: है। तपाईँहरूको 35 टिम हुनुहुन्छ नि, तपाईँहरूको सबै परेडमा यति नै मेन पावर चाहिन्छ कि अथवा घटी बढी हुँदा पनि हुन्छ?
1: हजुर, वर्क फोर्स चाहिँ खास खास अहिलेको हाम्रो नयाँ पोलिसी अनुसार हरेक परेडमा चाहिँ 35 चाहिँ हुनैपर्छ मिनिमम, तर यस ठाउँमा चाहिँ हाम्रो 35 आए पनि परेड खेल्ने चाहिँ मैले अलिकति घटाएको छ, तपाईँले देखिहाल्नु भयो।

0: रोड एकदमै साँघुरो छ ठाउँले गर्दा हेल्थ एन्ड सेफ्टीले गर्दाखेरि सबै एकैचोटि खेल्न नमिल्ने भएको हुनाले चाहिँ मैले चाहिँ कान्जन जति घटाएर गरेको छु।
1: मैले सुनेको छु बिहान अब छिट्टै नै मुभ हुन्छ भनेको सुनेको छु, कोलचेस्टरतिर कहिले जाँदै हुनुहुन्छ?
0: हजुर दिदी, हामी प्लानिङमा अहिलेसम्मको प्लानिङ अनुसार एन्ड अफ जुलाईमा मुभ गर्ने प्लान छ, तर स्टिल धेरै कुराहरू मिलाउनु पर्ने छ, विशेष गरी लजिस्टिकमा हाम्रो मुभर्सहरूसँग चाहिँ डेट फिक्स भएको छैन। एन्ड जुन ठाउँमा हामी जाने त्यो ठाउँमा पनि हामी चाहिँ 28 जुलाईभन्दा अगाडि चाहिँ जान नमिल्ने भएको छ, किनभने त्यहाँ खाली हुनु पऱ्यो अनि उनीहरूले रिनोभेट गर्ने प्रोग्राम छ उनीहरूको, जब त्यहाँनिर त्यो गरेर चाहिँ यो डेटहरू मिलिरहेको छैन। तर हामी चाहिँ 1 सेप्टेम्बरदेखि चाहिँ त्यहाँ काम सुरु हुने हो, त्यो 1 सेप्टेम्बरभित्र चाहिँ गइसक्छ दिदी। त अहिलेको लागि चाहिँ यति नै डेट यही डेट मुभ हुन्छ भने चाहिँ यस्तै कन्फर्म चाहिँ भएको छैन।
1: ओके, र तपाईँहरू लामो समयसम्म सर्जुन मोड ब्यारेक्समा बस्नुभएको र यो लामो समयपछि तपाईँहरू कोलचेस्टरतर्फ मुभ हुनुहुन्छ, यसको मेन रिजन बताइदिनुहुन्छ कि?
0: दिदी, मेन रिजन चाहिँ अब हाम्रो रिसेन्टली चाहिँ हाम्रो ब्यान्ड चाहिँ अपलिफ्ट भएर चाहिँ, पहिला टाइप 42 थियो भने अहिले हामी टाइप 54 भन्छ, त्यसले गर्दा हाम्रो साइज पनि बढ्यो अनि त्यसले गर्दाखेरि जुन चाहिँ हाम्रो फेसिलिटी थियो सर्जन रोडमा बिल्डिङ भनौँ न हाम्रो, त्यो चाहिँ अब त्यो साइजको मिसनहरूको लागि कम्प्लायन्स भएन भनौँ न, अट्ने भएन, त्यसले गर्दाखेरि चाहिँ मेन रिजन चाहिँ त्यही हो, हाम्रो जुन चाहिँ बिल्डिङ थियो त्यो कम्प्लायन्स नभएको हुनाले चाहिँ त्योभन्दा अलिकति ठुलो फेसिलिटीमा चाहिँ मुभ गराउनु खोजेको मात्र।
1: क्याप्टेन सुनिल भाइ, तपाईँ कतिको लुकिङ फरवर्ड हुनुहुन्छ, कतिको एक्साइटेड हुनुहुन्छ, अथवा यहाँबाट लामो समयसम्म आफ्नो बेसलाई छोडेर जाँदा कस्तो फिल गर्नु भएको छ?
0: हजुर दिदी, 50-50 अब सर्वप्रथम त हामी एकदमै लक्की भयौँ, भाग्यमानी भन्छु म चाहिँ, किनभने यत्रो 25 वर्ष एकै ठाउँमा बसेर एउटै ठाउँमा पर्मानेन्टली बस्न पाउनु भनेको एकदम लक्की हो, अनि त्यसमा एकदमै फर्चुनेट छु। अनि एट द सेम टाइम यत्रो लामो समय एकै ठाउँमा बसेपछि यो ठाउँ काम सिटीसँग चाहिँ एकदमै एट्याचमेन्ट भइसकेको छ होइन, त्यसले गर्दा त्यसरी छोडेर जाँदा स्याड छु। एट द सेम टाइम फेरि अब नयाँ ठाउँमा जाने अनि नयाँ फेसिलिटीमा जाँदाखेरि एक्साइटमेन्ट पनि त्यत्तिकै छ।
1: तपाईँहरू जहाँ जानुहुन्छ जे हुन्छ राम्रोको लागि हुन्छ, र यति भन्दै फ्युचरको लागि पनि अल द बेस्ट।
0: थ्याङ्क यू दिदी, धेरै धन्यवाद।
1: त्यसै गरी आज यहाँ थुप्रै दर्शकहरू पनि आउनुभएको छ, हाम्रो नियमित श्रोता हाम्रो पुष्पा बहिनी पनि हुनुहुन्छ। पुष्पा बहिनी, तपाईँलाई वेलकम छ बिएबिएस कर्का रेडियोमा।
2: नमस्ते रूपा दिदी, मलाई 81 हजुरले यहाँ पक्रिनु भयो, म त भर्खर कामबाट आएको हजुर।
1: ठिकै छ बहिनी, तपाईँ यो ब्रेक अनको फ्रिडम परेड हेर्नको लागि एभ्री इयर आउने गर्नुहुन्छ?
2: हजुर, एकदमै एभ्री इयर, त्यही पनि अहिले पनि म हतार हतार काम सक्ने बित्तिकै म आएको हजुर, यो हेर्नलाई भनेर कुद्दै कुद्दै आएको रूपा दिदी।
1: कति धेरै नेपालीहरू पनि आउनुभएको छ यहाँ, लोकल कम्युनिटीका मेम्बर्सहरू होइन, एकदमै धेरै। अनि कस्तो लाग्छ, तपाईँले कतिको इन्जोय गर्नुभयो?
2: एकदमै यो त इन्जोय मात्रै नभएर त एउटा हाम्रो लागि त एकदमै प्राउड मुमेन्ट पनि हो यो ब्रेक अनको, एकदमै सबैजनाले हाम्रो यो परेड हेर्न आउनुहुन्छ अनि एकदमै बिजी पनि हुन्छ यो दिन चाहिँ सन्डे, एकदम यो दिन चाहिँ सबैले पर्खेर पनि बस्छौँ भन्नु पर्यो हजुर रूपा दिदी।
1: एकदमै रमाइलो डान्सहरू भइरहेको छ, बाँकी समय पनि इन्जोय गर्नु होला, हेर्नु होला। तपाईँको पनि कोही डान्स गर्नेहरू हुनुहुन्छ बहिनी?
2: हजुर, यहाँ मेरो बहिनी हुनुहुन्छ, अब मेरो भन्दा पनि बहिनी सोनिया बहिनीहरू हुनुहुन्छ, रेबिका बहिनी मसँगै काम गर्नुहुन्छ, ऊ बहिनी चाहिँ अब नर्स हो होइन, तर अब आज यहाँ डान्स हेरौँ भनेको यहाँ ढिलो होला जस्तो भयो दिदी। एकदमै थ्याङ्क यू दिदी, हजुरले मलाई 2 शब्द बोल्नु दिनुभएकोमा, रूपा दिदीले मलाई ज्याप्पो समाति हाल्नुभयो, त्यसको लागि एकदमै थ्याङ्क यू दिदी, मलाई बोल्नु दिनुभयो बेबेसमा 2 शब्दको लागि। म चाहिँ एकदमै बेबेसको रेगुलर हो होइन दिदी, हजुरलाई थाहै छ, रूपा दिदी हजुरलाई भेटेर एकदमै खुसी लाग्यो,
1: एकदमै मलाई पनि खुसी लाग्यो। हामी पछि बोल्दै गरौँ, बाँकी समय इन्जोय गर्नुलाई। बहिनी, तपाईँ नाच्नु भएन यसपटक?
2: होइन, मैले नाचिनँ, म भर्खर कामबाट आएको।
1: ओके, ठिकै छ बहिनी, बाँकी समय इन्जोय गर्नु होला, थ्याङ्क यू।
2: हजुर रूपा दिदी, मलाई फेरि पनि म भन्न चाहन्छु, मलाई 2 शब्द बोल्नु दिनुभएकोमा हजुरलाई फेरि पनि धन्यवाद रूपा दिदी, हजुरसँग भेट गर्नु पाएँ एकदमै खुसी लाग्यो,
1: थ्याङ्क यू बहिनी, बाई बाई,
2: थ्याङ्क यू रूपा दिदी।
1: बिएबिएस गर्का रेडियोबाट त्रिवेणी कार्यक्रममा आज यहाँहरूले मिठा मिठा गीतहरूको साथमा गर्खा ब्रेक अन फ्रिडम परेडको रिपोर्ट सुन्नुभयो, र अर्को हप्ता भने हामी अन्य विविध विषयमा चर्चा गर्दै जानेछौँ, रेडियो सुन्दै गर्नुहोला। हौस् त आदरणीय श्रोता, आजको त्रिवेणी कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाबा।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: कांग्रेस के सभापति गगन कुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ. मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उहाँले बताउनु भएको छ. नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ. ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ.
4: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ. वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्. डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 10 ठाउँ जोखिमयुक्त छन्. प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ. सामाकुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ. वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ. विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ.
3: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ. हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ. राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2083 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै उहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै सञ्चटिलो रहेको टिप्पणी गर्नुभएको हो.
5: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो. यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन. अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो. मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनुपर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदिए, नेपालमा सामानै ल्याउँदैन. हरेक कुरामा कर, खै त हामीले कर छुट गरेको. जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भएन भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै. अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन.
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ.
6: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ. असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ. असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ. प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ. यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ. प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ. प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ. युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ. यसपटक प्रदेश सरकारले गएको वर्षका जस्तै 38 अर्ब हारहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ. राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ.
7: पियर टु पियर लेन्डिङ इन्डियाको अनुभव हामीले हेर्यौं, यो जहाँ गए पनि जग्गा माग्ने, धितो माग्ने, यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ. यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या, के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता पऱ्यो भने कसले
0: BFBS Gurkha Radio.

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

मानिसको मन बदलिन र मानिसको सोच बदलिन कति पनि बेर नलाग्ने रहेछ, बस आँखा खुल्न भने समय लाग्ने रहेछ। किनकि तनको आँखा खुले पनि मनको आँखा खुल्न समय लाग्ने रहेछ। आज एक हिसाबले खुसी पनि लाग्छ, आफ्नो जिन्दगीलाई फर्की हेर्दा अर्को हिसाबले मान्छेको मन कस्तो हुँदो रहेछ भन्ने पनि लाग्छ। तर फेरि फिसिक्क हाँसिदिन्छु अनि आ, यस्ता कुरामा मनलाई अल्झाए भने आफू पनि दुखी हुनु हो र अरूलाई पनि दुःख दिनु हो। यस्ता कुरा म सोच्दै सोच्दिनँ, यसै गरी म उडाइदिन्छु अनि मस्तले खुल्ला हृदयका साथ हाँसेर बाँच्ने गरेको छु। मलाई देखेर कसैले पनि भन्दैनन् कि यस्ताई पिर परेको छ। पतर पतर बोलिरहने अनि मस्तसँग हाँस्ने यो स्वभावले म आफू त खुसी छु। खै अरू के छन् म बुझ्दिनँ, तर मलाई लाग्छ अरूले मसँग गर्ने व्यवहारले भने मलाई लाग्छ उनीहरू पनि खुसी छन्। हो, आज मेरा यस्तै कहिले जिन्दगीका बितेका कुराहरू, कहिले अहिले मैले भोगिरहेका कुराहरू अनि मेरा भविष्यका सपनाहरू, यस्तै यस्तै मेरा जिन्दगीका कथाहरू लेखेर तपाईँलाई पठाएकी छु भनेर हामीलाई सुधाजीले लेखी पठाउनु भएको छ। आफ्नो जीवनको भोगाई, आफ्नो जीवनको कथा, यात्रा जिन्दगीकोमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो अनि तपाईँको छेउमा मन्दिरा हाजिर भइसकेकी छु र आज सुधाजीको जीवनको कथा हामी अवश्य नै सुन्नेछौँ। तपाईँका पनि कथा, व्यथा, आफ्नो भोगाई जे छन् जति हामीसँग बाँड्न मिल्छ लेख्नुहोला mandiradhungel3@gmail.com वा मेरो मेसेन्जरमा पनि तपाईँले मन्दिरा ढुङ्गेल सर्च गर्नुभयो भने पाउनुहुनेछ। मेरो प्रोफाइलमा पूजाको थालीमा दियो बलिरहेको छ, सजिलै तपाईँले चिन्न सक्नुहुन्छ। आफ्ना कुराहरू लेखी पठाउन अथवा बोलेर पठाउन सक्नुहुन्छ। त आउनुहोस् यात्रा जिन्दगीको लागि अगाडि बढ्न।

हजुर, सुधाजी लेख्नुहुन्छ आफ्नो जीवनको कथा यसरी। मेरा चार दाजुभाइ छन्, तीनजना दाजुहरू एउटा भाइ अनि हामी तीनजना दिदी बहिनी। ठुलो सन्तान हो खासमा भन्ने हो भने आमा बुवा अनि हजुरआमा। हजुरबा अलि पहिले नै बितिसक्नु भएको थियो। हामी मोरङका बासिन्दा हौं। त्यसपछि बुवाले छोराछोरी पढाउनु पर्छ, बढाउनु पर्छ, काठमाडौँ जानुपर्छ भनेपछि हामी काठमाडौँ झरेका हौं। हाम्रो पठन पाठन यतै भएको हो। उता हाम्रो मौजा छ, हामी बेला बेलामा जाने गर्दछौ। तर बालापनको त्यो रमाइलो मैले अहिलेसम्म भुलेकी छैन। खुसी लाग्थ्यो मलाई ठुला ठुला फाँटहरू, चौर, घरबारी अनि ती मेरा बालापनका साथीहरू, अनि हामीले पढ्ने स्कुल र हाम्रो घर छेउमा रहेको बर पिपलको चौतारो, यी सबै मेरा मानसपटलमा आजसम्म पनि छ। त्यही भएर मानिसहरूले भन्ने गर्दा रहेछन्, जन्मभूमि कहिले बिर्सिँदैन, जन्मस्थल कहिले भुलिँदैन। हो रहेछ, आज यत्रा वर्ष भइसक्यो काठमाडौँ बसेको, तर अझ पनि त्यो जन्मस्थान प्यारो लाग्छ। त्यो बालापन अझसम्म पनि याद छ मलाई। साथीहरूसँग घुवाई खेलेको, लुकामारी खेलेको, बाख्रा चराउन गएको अनि जानी नजानी घाँस काटेको, यी सबै कुरा याद छ। कस्तो मिठो पल, सम्झेर पनि त्यसै त्यसै मनै रसाएर आउँछ। त्यो बालापन फेरि कहाँ फर्केर आउँछ र? आइदिए पनि म फेरि त्यसै गरी रमाउँथे कि? मलाई त्यो बालापन त्यसरी याद आउँछ। हाम्रो परिवार एकदमै धनी मानी परिवार पनि होइन। खान लाउन दुःख थिएन, खेतबारी राम्रै, खान पुग्ने मनज्ञ नै थियो। तर बुवा आमाले यति राम्रोसँग हामीलाई हुर्काउनु भयो कि दुःख कुन चराको नाउँ हो हामीले थाहै पाएनौँ। त्यसरी एकदमै धनी मानीको छोराछोरी हुर्के जस्तै हामीलाई पनि पुल पुल्याएर मायाले हुर्काउनु भएको हो। कुनै अभाव बिना नै पुगे नपुगेको हामीले थाहै पाउँदैनथ्यौँ। हामीलाई एकदमै पुर्याएर पुल पुल्याएर मायाले हुर्काउनु भएको हो हाम्रो बा आमाले। त्यत्रा सन्तान, चार दाजुभाइ, तीन दिदी बहिनी, यी सातैजनालाई उसै गरी हुर्काउनु भएको हो। म साइलीमा पढ्छु, दिदी बहिनीहरूमा साइली पनि, कान्छी पनि, जेठी पनि बा आमाका लागि उत्तिकी हो। सबैजना बराबरै। हाम्रो दुईवटा कोठा थियो, सुत्ने कोठा। जेठी दिदी र कान्छी बहिनी एउटा खाटमा अनि माइली दिदी र म अर्को खाटमा सुत्ने गर्दथ्यौँ। हाम्रा दाजु र भाइहरू एउटा कोठामा, जेठो दाई एक्लै सुत्नुहुन्थ्यो अनि माइलो दाई र भाइ चाहिँ एउटा खाटमा सुत्थे। यस्तो थियो हाम्रो परिवारको तरिका। बिहान खाजा खाएर हामी स्कुल जान्थ्यौँ अनि फर्केर आएपछि खाना खान्थ्यौँ, खेल्थ्यौँ, होमवर्क गर्थ्यौँ। साँझतिर त्यही बर पिपलको चौतारोमा गएर खुब गफ छाट्ने गर्थ्यौँ हामी साथी साथी। यस्तो रमाइलो थियो हाम्रो।

0: deal.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: कथा तिम्रो पनि र मेरो पनि,
0: यात्रा तिम्रो पनि अनि मेरो पनि,
4: केही आँसु केही हाँसो,
0: शायद यही नै हो जिन्दगी, शायद
4: यात्रा जिंदगी को BFBS गोरखा रेडियो।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मन्दिरा छु र सुधाजी अझ अगाडि लेख्नुहुन्छ। जब हामी काठमाडौँ आयौँ र यहाँ आएर पढ्न लेख्न थाल्यौँ, त्यसपछि जेठो दाईको विवाह भयो। खासमा भन्ने हो भने आमा बुवाले खोजिदिएको युवतीसँग दाजुले विवाह गर्न मान्नु भएन। कलेज पढ्दा दाजुको एक युवतीसँग प्रेम बसेको रहेछ र दाजुले आमा बुवालाई हामीले थाहा नपाउने गरी सम्झाउनु भएछ, जुन कुरा हामीले पछि थाहा पायौँ। अनि आमा बुवाले दाईले भनेकै युवतीसँग दाईको धुमधामसँग विवाह गरिदिनु भयो। विवाहको त्यही डेढ वर्षपछि दाई अमेरिकाको लागि उड्यो अनि त्यसको लगभग तीन वर्षपछि भाउजू पनि जानुभयो। माइलो दाईको यो बीचमा विवाह भइसकेको थियो। दाईले पनि जेठो दाईसँग कुराकानी गरेर भाउजू जानुभन्दा त्यही दुई महिना अगाडि दाई उड्नु भएको हो। माइलो दाईले चाहिँ उतै विवाह गर्नुभयो, उता बसेका नेपालीको परिवारकी छोरी, जसले गर्दा दाईलाई त्यहाँ सुरुवातका दिनहरूमा निकै नै सजिलो परेको थियो। दुई दाजुहरू अमेरिका लागिहाल्नुभयो। दाईहरू गएपछि अलिअलि अलिअलि दाईहरूले पैसा पठाउन थाल्नुभयो। एक वर्ष जेठी दिदीको, अर्को वर्ष माइरी दिदीको गरेर उहाँहरूको पनि विवाहबारी सम्पन्न भयो काठमाडौँमै। जेठी दिदीको भक्तपुरमा र माइली दिदीको काठमाडौँमै विवाहबारी भयो। कान्छी बहिनी र म बाँकी बस्यौँ यता भाइ घरमा। हामी तिनजना हजुरआमा र बुवा आमा। हजुरआमा यी दिनहरूमा निकै नै बिरामी परिरहनु भएको थियो। डाक्टरहरूले त आस मारिसकेका थिए, तर पनि बुवाले अस्पताल नराख्ने, जति दिन बाँच्नुहुन्छ आरामले बाँच्न दिने, त्यो अस्पतालको बेडमा भेन्टिलेटर लगाएर सकसको जिन्दगी म दिन्न मेरो आमालाई। प्राकृतिक मृत्यु वरण गर्नुहुन्छ, जति दिन हामीले सक्छौँ उहाँको स्याहार सुसार गर्छौँ, उहाँलाई सकस दिने काम नगर्ने भनेर जसले जे भने पनि बुवाले मान्नु भएन। एकजना नर्सलाई लिएर आएर बुवाले घरमा हजुरआमाका लागि रेखदेखका लागि राखिदिनु भयो। हामी हजुरआमाकै काखमा हुर्केका हौ भन्दा पनि हुन्छ। दिदीहरू र दाजुहरूको विवाह हेरेपछि सायद उहाँको मनोकामना पूर्ण भयो कि चारजना नाति नातिनाको विवाह देखिहाले भन्ने मनमा आयो कि त्यसपछि भने उहाँ बिस्तारै बिस्तारै गलेर एक दिन यस्तो आयो, उहाँले हामीलाई छोडेर जानुभयो। हजुरआमाको बस याद मात्रै बाँकी रह्यो, अरू सबै विलीन भयो। त्यो दिन हामीलाई साह्रै दुःख लागेको थियो। दिन प्रतिदिन उहाँको याद आउँथ्यो, घर सुन्ने लाग्थ्यो, तर पछि पछि भएपछि त्यही फोटोमा सीमित भयो हजुरआमाको मुस्कान र हजुरआमाको माया। यसरी समय बितिरहेको थियो। म बिहान बिएमा पढ्थेँ, दिउँसो स्कुलमा पढाउँथेँ। बहिनी आइएको पहिलो वर्षमा पढ्दै थिएँ। भाइले भर्खरै मात्रै SLC दिएको थियो। दाजुले उताबाट भाइलाई उतै पठाइदिनु, हामी दुवै दाजुभाइ मिलेर पढाउँछौँ भनेर जेठो दाईले बुवा आमालाई फोन गर्नुभयो। भाइको भइमा खुट्टै थिएन। तीन भाइ छोरा सबै विदेशमा जाने, यहाँ को बस्छ त? आमा बुवा करकर गर्दै हुनुहुन्थ्यो। भाइले भन्थ्यो, विदेश गएर कमाएपछि त हामी आउने यहीँ त हो नि, नभए तपाईँहरूलाई पनि लिएर जम्ला नि। भाइको कुरामा बा आमा भन्नुहुन्थ्यो, जान्न हामीलाई यहीँ ठिक छ, तिमीहरूलाई मन लाग्छ भने जाओ, मन लाग्दैन भने यहीँ बस। बुवाले घुर्काउनुहुन्थ्यो। यसरी दाजुहरूको पहलमा लगभग एक वर्षको प्रयासपछि भाइको पनि उड्ने दिन आयो। भाइको उड्नुभन्दा पहिला आमा बुवाले एउटा भएको भाइ पनि अहिले गएपछि तुरुन्तै आउन सक्दैनन्, तेरो विवाह गरिदिइहाल्नु पर्यो। आमा बुवाले कहिलेदेखि केटा हेरिसक्नु भएको रहेछ, मलाई त त्यो पनि थाहा भएन। जसलाई भन्नुभयो, जस्तोलाई भन्नुभयो, मैले एक वचनमा हुन्छ भने, नदेखाएको नभेटाएको त होइन,
उहाँसँग मेरो भेटघाट पनि गराइदिएको हो, चिनजान पनि गराइदिएको हो, मेरो मन्जुरी पनि लिएको हो। तर कुरा पक्का पक्की भइसकेको थियो, मैले मन्जुरी नदिएको भए पनि विवाह त उहाँसँगै हुन्थ्यो। लेखेको कुरा कहाँ काट्न सकिन्छ र फेरि पहिलोचोटि भेटाउँदै खै के मन पर्यो, उहाँको सोझोपन त्यसैले तानेको हो कि जस्तो लाग्छ। आफ्नो जस्तै उचाइ, आफ्नो जस्तै रङ रोगन अनि आफ्नो जस्तै सोच। एकछिनको कुराकानीमा कुरकुरे बैंस भनौँ वा आमा बाले यहीसँग विवाह गरेर दिने भनेर भनेको भएर हो कि एक नजरमै उहाँ पनि मलाई मन पर्यो। म बाहिर आएपछि उहाँसँगको कुराकानी भेटघाटपछि म बाहिर आएर हुन्छ भन्ने मन्जुरी दिएँ। एक महिनाभित्र नै हाम्रो विवाह सम्पन्न भयो। मेरो विवाह सकिएपछि भाइ अमेरिकाको लागि उड्यो। अब घरमा आमा बुवा र बहिनी

माइती छुट्यो, घर आफ्नो बन्न थाल्यो। सुरुवातमा पटक्कै घर बस्न मन लाग्दैन थियो। अर्काको घर, अर्काका परिवार जस्तो लाग्थ्यो। जे गरे पनि त्यो आफ्नो घर हो नै भन्ने लाग्दैन थियो। श्रीमानको पनि त्यस्तो माया लाग्ने होइन, ठिक छ मेरा श्रीमान हुन् भन्ने मात्रै लाग्थ्यो। माइत नै आउन मन लाग्थ्यो, माइतीका हरेक चिजको याद आउँथ्यो। आमा बुवा, आफ्नो ओछ्यान, आफ्नो घर, आफ्नो आँगन सबै प्यारो लाग्ने। घरका जति नै राम्रा चिजबिज भए पनि ती वास्तै नलाग्ने हुँदो रहेछ। खोइ मलाई मात्रै त्यस्तै हो कि अरूलाई पनि हो? तर सुरु सुरुका एक वर्षसम्म घरमा बस्न मन नलागेर हरेक हप्ता 15 दिनमा म माइती आइपुग्थेँ। घरमा पनि के भन्नुहुन्थ्यो होला, खोइ मेरो नासमझ बुद्धि विवेक हराएको मान्छे जस्तो। उहाँले मलाई बुझिदिनु भयो, भर्खर भर्खर विवाह गरेर आएकी, आफ्नो माइती घर छोडेर कतै नगएकी उसलाई गाह्रो छ। सुरु सुरुमा सबैलाई यस्तै हो, केही नभन्नु, जान दिनु। श्रीमानले सासु आमासँग भनेको कुरा यही थियो। तर सासु रिसाउनुहुन्थ्यो, विवाह गरेर ल्याएकी बुहारी खाली माइत मात्रै जान्छे। उहाँको अलिकति स्वभाव चाहिँ नराम्रै भन्नुपर्छ। यो चाहिँ म फेरि उहाँलाई दोष दिन्न, यो चाहिँ अशिक्षा अज्ञानताको कारणले भएको हो। जे आफूले भोग्नुभयो त्यही व्यक्त गर्नुभयो। आफ्नो घर वरिपरि बाहेक उहाँको संसार अरू के थियो र? न कहिले श्रीमानको हात समाएर घुम्न जानुभयो, न कहिले कतै साथीभाइहरूसँग पार्टी पिकनिक जानुभयो। बस तिनै छोराछोरी भनेर हुर्कायो, तिनै छोराछोरीको स्याहार सुसार गर्यो। त्यही घर आँगन र आफ्नो टोल भन्दा बाहेक उहाँको संसार नै भएन। त्यसैले सायद जति देख्नुभयो त्यतिमै व्यवहार गर्नुभयो। त्यसैले सङ्कुचित मन भयो, उदार मन हुन सकेन। म यसरी हाम्रो संस्कार हुर्काई व्यवहारलाई दोष दिन्छु, जसका कारणले उहाँले आफूलाई त्यो उजागर गर्ने मौका नै पाउनु भएन। जे भए पनि श्रीमानले अत्यन्तै समझदारीले काम गर्नुभयो। यसरी समय बित्दै जाँदा लगभग वर्ष दिन पछि त मैले आफ्नै घरलाई महत्त्व दिन थालेँ। घर आफ्नो हुँदो रहेछ, माइती फेरि पराई हुँदो रहेछ। आमा बुवा छाउन्जेल माइती पनि आफ्नो हुँदो रहेछ। त्यसपछि चाहिँ त्यो माइती बिरानो हुँदो रहेछ। बिस्तारै बिस्तारै मैले घरलाई सम्हाल्न थालेँ। आफन्त, इष्टमित्र, घर परिवार सबै मैले रिझाउन थालेँ। म भएपछि सबैजना घरमा आइपुग्नुहुन्थ्यो। सुधा कस्तै रमाइली छ, हाँसिरहन्छे, अँध्यारो अनुहार कहिले देख्नु पर्दैन, जेमा पनि सन्तोष गर्छे, मिठो मसिनो जे पाकेको छ दिन्छे, अनि मिठो व्यवहारले हामीलाई सत्कार गर्छे भन्दै सबैजना म कहाँ आइपुग्नुहुन्थ्यो। हो, चिया नास्ता अलि बढी खर्च हुन्थ्यो मेरो घरमा, तर पाहुना आएको देवता बराबर भन्छन्। त्यही भएर म त्यसलाई ठुलो कुराको रूपमा लिन्न, जहिलेसम्म पुग्छ बाँडेर खान्छु, नपुगेको दिनमा पानी खाउँला। यस्तै सोच मेरो थियो। यसरी व्यवहार गर्दै जाँदा सबैलाई रिझाएँ मैले, सबैको मन जितेँ मैले। नन्द, आमाजु, देवर देवरानी, जेठानी, आफन्त, इष्टमित्र, तर मैले कहिले सासुको त्यो मनलाई जित्न सकिनँ। जे गरे पनि सासुलाई चित्त बुझ्दैन थियो। उहाँको अनुहारै अँध्यारो, शिरै अँध्यारो भन्दा पनि मैले बुहारी भएर सासुको त्यस्तो कुरा गर्दा नराम्रो लाग्न सक्छ, तर साँच्चै नै हो। मैले मात्र भनेको होइन, उहाँको छोरीहरूले त झन् उहाँको आमालाई देखि सहनुहुन्न। सबै ठाउँमा भ्याएर कहीँ नटिकेर आमा हामीसँगै बस्नु भएको हो अहिले। छोराछोरीले त मन पराउँदैनन्, अरूको के कुरा गर्ने, जन्म दिने आमा हुन् नि त। किन भन्दा उहाँलाई माया नगरेको होइन, उहाँको स्वभावले गर्दा उहाँहरू टाढा बस्नु भएको। उहाँलाई जे गरे पनि सुखै छैन,
अर्काले खान्छ कि अर्काले खायो, यो यस्ती यो उस्ती, यसले दिन उसले दिन, ऊ गएर उता बसेको छ, आदि इत्यादि चाहिने नचाहिने कुरा उहाँको दिमागमा चलिरहन्छ। हुन त श्रीमानले छोडेर गएकी टुहुरी बहिन, एक्लै नारी, त्यसमाथि श्रीमानले जिन्दगी कहिले माया गरेको उनलाई थाहा छैन। सधैँ एक श्रीमती भएर कर्तव्य मात्रै गरिरहन्, बच्चा हुर्काउने, घर सम्हाल्ने आदि इत्यादि, त्यो भन्दा बढी उनले केही पाइनन्। पतिको मायाको लागि उनी सदैव लालाहित रहिन्। त्यसपछि पति थलिए, थलामा पर्दा पर्दै बिरामी हुँदा हुँदै उनी बिते। त्यो जीवनमा दुई शब्द पतिको मुखबाट मिठो उनले सुन्न पाइनन्। त्यही भएर पनि उनी रुक्ख भएकी हुन सक्छिन्।

न शिक्षा न कुनै खानदान न राम्रो लाउनु छ न मिठो खानु छ। सधैँ बुहारीको दर्जामा बसेकी सासुले दबाएर राखेकी सासुको अन्डरमा श्रीमान अनि त्यो माया त्यो प्रेम खोइ उनको भागमा पर्दै परेन होला। त्यही भएर कहिलेकाहीँ सुनाउँदा मलाई दुःख लाग्छ। आमाले कहिले सुख पाउनु भएन, त्यसैले पनि चिडचिडापन र छुच्ची हुनुभएको होला। प्याच प्याच भन्नुपर्ने, सदैव शिर अँध्यारो भइरहने, कुनै कुराले भित्रभित्र खाइरहेको जस्तो, अनि त्यही आफ्नो मनभित्रको गुनासो तितोपनाले हामी सबैलाई उहाँको मुखबाट तिता नमिठा शब्दहरू निस्किन्थे। हामी आमाको बानी यस्तै हो भनेर छोडिदिन्थ्यौँ, अनि कहिलेकाहीँ मसँग घुर्क्याएर छोरीहरूका बस्न जानुहुन्थ्यो। छोरीहरूकोबाट पनि आजित भएर आफै फर्केर आउनुहुन्थ्यो, कहिले देवर कहाँ कहिले जेठाजु कहाँ, तर कहीँ टिक्नुहुन्नथ्यो आमा, फेरि फर्केर हामी कहीँ आउनुहुन्थ्यो। अनि आफ्नै छोराछोरी हुन्, ती आफ्नै छोराछोरीको कुरा मसँग आएर काट्नुहुन्छ। उमेर भएपछि सुदबुद हुँदैन भन्छन्, सायद आमालाई पनि त्यही रोग लागेको हो कि एउटै कुरा बिसौँ पटक भन्ने, फलानुले यस्तो गर्यो ढिस्कानुले यस्तो गर्यो मैले तिमीहरूलाई यसरी हुर्काएको, त्यही मात्रै कुरा भनेको भने गर्न थाल्नुभयो। अनि डाक्टर कहाँ लगेर जोचाएर औषधि लिएर आएर दियौँ, कहिले खाइदिने कहिले फ्याँकिदिने, यस्तै तरिकाले उहाँको जीवन अहिले चलिरहेको छ। उहाँ कतै बस्नुहुन्न, म जहाँ छु त्यहीँ आइपुग्नुहुन्छ। खासमा भन्ने हो भने अरूको काठमाडौँमा घर छ, हाम्रो काठमाडौँमा घर छैन, हामी डेढामा बस्छौँ। घर भएको ठाउँमा तपाईँलाई सुविधा हुन्छ कि आमा, म भन्छु कहिलेकाहीँ, नाइ नाइ नाइ नाइ म जान्न, म तिमीहरूलाई छोडेर कहीँ जान्न, म जान्न जान्न जान्न जान्न भनेर त्यसै त्यसै अत्तालेर कराउनुहुन्छ। त्यहाँ लगिदिन्छन् कि भनेर डराउनुहुन्छ। अनि म भन्छु होइन आमा, तपाईँलाई जहाँ खुसी मिल्छ त्यहीँ बस्नु, यहीँ बस्न मन लाग्छ, हामी खुसी छौँ तपाईँ यहीँ बस्नु। म यसै गरी उहाँलाई चाहिने आवश्यक सामानहरू किनेर दिन्छु, कपाल कोरिदिन्छु, मिठो मसिनो जे छ त्यो खान दिन्छु। दसैँ तिहार अरू बेलामा पनि यसो बजार जाँदा आमालाई केही न केही किनेर लिएर आइदिन्छु। आमा दङ्ग पर्नुहुन्छ एकछिन, एकछिनपछि फेरि खै के बोल्नुहुन्छ बोल्नुहुन्छ, त छोरी होस् र त बुहारी भनेको बुहारी नै हुँदो रहेछन् भनेर फेरि एकैछिनमा के कुरा गर्नुहुन्छ। उहाँले जे जे गरे पनि बुढेसकालको अवस्था बेसुराको हुनुहुन्छ, उहाँले भनेको कुरालाई के मनमा लिने। म हाँसिरहन्छु, आमालाई जिस्काइरहन्छु, टिकटक बनाइदिइरहन्छु, अनि आमा कहिले हाँस्नुहुन्छ त कहिले रिसाउनुहुन्छ। यसै गरी दिनहरू बितिरहेका छन्। उहाँलाई उहाँका सन्तानले त चित्त बुझाउन सकेनन् भने म त पराएकी छोरी, तर पनि यति खुसी लाग्छ उहाँले मलाई राम्रो भने पनि नराम्रो भने पनि उहाँको मनले केही न केही त अनुभूति गरेको होला नि। अरू कहीँ बस्दिनँ म यहीँ बस्छु भनेपछि त्यो पनि मेरो लागि सौभाग्यको कुरा हो। मेरो श्रीमानलाई म जति माया गर्छु, श्रीमानले उनकी आमालाई त्यति नै माया गर्नुहुन्छ। उनले माया गरेको उनलाई जन्म दिने आमालाई म कसरी हेला गर्न सक्छु र? उहाँले मन पराए पनि मन नपराए पनि म त्यो आदर त्यो सम्मान त्यो सत्कार गर्न छोड्दिनँ पनि र भुल्दिनँ पनि। जबसम्म जीवित हुनुहुन्छ तबसम्म मैले गर्ने हो। एक दिन त सबैजना जान्छन्, त्यति बेला रोएर पछुताएर गर्छु गर्ने थिएँ भनेर कहाँ हुन्छ र? अहिले मौका छ, अहिले मैले गरिरहेकी छु। यसरी दिन बितिरहे

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियो।

माइती जाँदा आमा बुवासँग भलाकुसारी गर्दा हुर्काई नै त्यस्तै भएर हो कि अथवा अभाव केही नभएर हो कि बालापनमा हामीले थाहै पाएनौ अभाव के हो। अलि ठुला भएपछि विवाहबारी भयो, आफ्नो घरमा आएर जसोतसो जीवनयापन गरियो। दाजु भाइ अमेरिका गएपछि आमा बुवालाई दुःख होला भनेर उनीहरूले खर्च पर्च मजाले पुर्याइदिएका छन्। त्यो हिसाबले खान लाउन दुःख भएन। आमा बुवाको कुरै बेग्लै छ माइतीमा। हामी गएपछि के खान्छेस्, कसो खान्छेस्, आराम गर, कस्तो छ, के छ आदि इत्यादि कुरा हुन्छ। मिठो पाक्ने, रमाइलो गफगाफ, खुसीमा हाँसी खुसी गरेर फर्किने गर्छौँ। तर आफ्नो घरमा आएपछि नन्द आमाजुको व्यवहारमा त्यस्तो नराम्रो त छैन। नन्द आमाजुको व्यवहार मसँग राम्रै छ। उहाँहरू आउँदा मिठो मसिनो पकाएर खान दिएकी छु। कतै गएर आउँदा आफूले सकेको उपहार पनि ल्याएर दिएकै छु। बेला बेलामा खाना बोलाएकी छु। चाडपर्वमा भेटघाट भएकै छ, राम्रै छ। तर आफ्नै आमासँग भने मन अमिलो छ छोराछोरीको। किन भन्दा आमाले छोराछोरी होस् या बुहारी कसैलाई पनि देखिनै सहनुहुन्न। नजाउन्जेल जान पाइन भनेर कराउनुहुन्छ, अनि पठाइदियो एक महिना बस्छु भनेर जानुहुन्छ। दुई चार दिन पनि टिक्न नसकी गएको कहिले भोलिपल्ट कहिले पर्सिपल्ट फर्केर आइसक्नुहुन्छ, अनि आएर उनीहरूको कुरा काट्नुहुन्छ। आफैले जन्म दिएको सन्तानहरूको कस्तो अचम्मको स्वभाव! यो बिर्सिने बानीले हो कि मनभित्र जीवनभरि नै दुःख काटेर त्यो तितोपनाले आएको त्यस्तो व्यवहार हो, वा कुनै रोगले छोयो? जचाउन जाँदा त्यस्तो ठुलो रोग कुनै पनि केही लागेको छैन। प्रेसर, सुगर सबै नर्मल छ, तर आमाको मनस्थिति नै ठिक छैन। मानसिक आघात परेको हो कि भनेर सम्झाइ फकाई फुलाइ त्यो पनि चेक गर्न लग्यौँ। 70 वर्ष काटेकी आमा अलिअलि त यो बिर्सिने रोग लाग्नु स्वाभाविकै हो। डाक्टरले केही औषधि लेखिदिए, तर उही औषधि कहिले खाने कहिले फ्याँक्ने के निको हुन्थ्यो। सधैँ पछि लागेर बस्न सकिँदैन, जागिर खानु पर्यो। बिहान उठेर घर धन्दा सिद्ध्याएर उहाँहरूलाई सबै व्यवस्था मिलाएर दौडी दौडी अफिस पुग्यो। अफिस छुट्न पाछैन फेरि घरकै चिन्ता, दौडी दौडी घर पुग्यो। आमा के खानुभयो? केही खाएकै छैन, त्यही एक कप चिया मात्रै। उहाँको मुखबाट निस्किने सधैँ यस्तै हो। मैले हरेक दिन श्रीमानलाई, बच्चाहरूलाई, अनि आमालाई र आफूलाई टिफिन हाल्ने गरेको छु। आफूलाई पनि, बच्चालाई पनि, श्रीमानलाई पनि र आमालाई पनि घरमा टिफिन राखिदिने गरेको छु। गएर भाँडो हेर्छु, भाँडो खाली छ, खाइसक्नु भएछ, तर चिया मात्रै खाएको, अरू केही खाएकै छैन भन्नुहुन्छ। मलाई लाग्छ यो बुढाबुढीहरूको स्वभावै हो। तर फेरि आफ्नो आमालाई हेऱ्यो भने उहाँभन्दा 10 वर्षै जेठो हुनुहुन्छ। घरका काटाङ कुटुङ सबै काम गर्नुहुन्छ, तर मेरी सासु आमा हात बाँधेर कहिले बुहारी आउँछ र पकाउँछ भनेर कुरी बस्नुहुन्छ। सोचको कुरा हो जस्तो लाग्छ, तर पनि बुढेसकालमा उहाँहरूलाई होस हुँदैन, हामीले नगरे कसले गर्ने? आफ्नो धर्म छोड्नु हुँदैन, पाप बोल्नु हुँदैन। त्यही भएर उहाँलाई मैले सकेको राम्रो गर्ने गरेको छु। कस्तो अचम्म! मानिसहरू आफ्नो छोराछोरीलाई सबै कुरा बताउँछन्, ज्यान प्राण गर्छन्, तर हाम्रो आमालाई छोराछोरी मन पर्दैन, रिसाउनुहुन्छ, मसँग ठुस्किनुहुन्छ, घुर्क्याउनुहुन्छ। तर जहाँ पुगे पनि होइन म त्यहीँ जान्छु भनेर म कहीँ आउनुहुन्छ। मलाई यसमा गर्व लाग्छ। कमसेकम मुखले नभने पनि उहाँको मनले मेरो व्यवहार रुचाएको छ। म धेरैमै बसे पनि उहाँलाई म कहाँ बस्न मन परेको छ, यसमा मलाई एकदम खुसी लाग्छ। मैले केही सेवा गर्ने मौका पाएकी छु। बुढाबुढीको मनस्थिति बुझ्न अनि सासु हो भनेर आफ्नो आमालाई जत्तिकै दर्जा दिएर हेर्न निकै

कुराहरू छ, असम्भव चाहिँ रहेनछ। कैयौँ घरमा देख्छु सासु बुहारीको झगडा। यदि आमाको कुराको पछि लागेर मैले पनि झगडा गरे भए दिन दिनै झगडा हुने न्यू थुप्रै थुप्रै छन्। तर म हाँसेर उडाइदिन्छु, नसुने जस्तो गरिदिन्छु। आमाले चित्त दुखाएर कुरा गरे म स्पष्ट आमाको अगाडि गएर कुरा गर्ने गर्दछु। आमा, यो भनेको यो हो, यो भनेको यो हो, तपाईँले यो ठिक गर्नुभयो, तपाईँले यो गलत गर्नुभयो, मलाई यसमा दुखेसो छैन, तर तपाईँले गरेको यो व्यवहार चाहिँ राम्रो होइन, यसले तपाईँलाई नै दुःख दिन्छ, तपाईँलाई के नपुगेको छ र केही पुगेको छैन भने भन्नु, म पुर्याइदिन्छु, होइन भने यो बुढेसकालमा आनन्दसँग बस्नु, दुनियाँलाई टाउको दुखाएर आफ्नो पनि टाउको दुखाएर नबस्नु, म यसरी सम्झाउने गर्छु। सम्झाउन्जेल आमाको मुख निलो हुन्छ, कालो हुन्छ, अनि ठुस्स पर्नुहुन्छ। फेरि एकछिनपछि आएर मेरो नजिकै टुसुक्क बस्नुहुन्छ र भन्नुहुन्छ, बुहारी, तिमीले भनेको कुरा ठिकै रहेछ, के गर्ने, होसै पाउँदिन, कहिले हो जस्तो लाग्छ, कहिले होइन जस्तो लाग्छ। अनि त्यति भनेर उठ्नुहुन्छ र ओछ्यानमा गएर पल्टिनुहुन्छ। यस्तै छ मेरो घरको हाल खबर, मेरो व्यवहार, मेरो जीवन। मेरो श्रीमानले मेरो चर्तिकालाई हेरिबस्नुहुन्छ अनि हाँस्नुहुन्छ। उहाँ पनि खुसी हुनुहुन्छ, किनकि यही कुरा दाजुभाइ कहाँ गएर सुन्दा हेर्दा उनीहरूको कुरै बेग्लै छ, उनीहरूको व्यवहारै बेग्लै छ। अनि आफ्नो घरमा जुन व्यवहार मबाट उहाँले पाउनुहुन्छ त्यो देखेर उहाँ पनि एक किसिमले सन्तुष्ट हुनुहुन्छ। परिवार खुसी भयो भने, परिवारमा मेलमिलाप भयो भने जीवन फल्छ फुल्छ। यो पाठ मैले आफ्नो माइतीबाट सिकेकी छु र त्यही पाठलाई मैले आफ्नो घरमा पनि अपनाएकी छु। र यो अनुभवले म के भन्न चाहन्छु भने, जति जति बुढाबुढी हुँदै जान्छन् घरमा त्यति त्यति नै समस्याहरू त आउँछन्। ती बुढाबुढीकै अंश हौँ हामीहरू। उनीहरूलाई राम्रो गर्नु भनेको हाम्रो भलो हुने हो, उनीहरूको चित्तलाई नदुखाउनु भनेको हामीले शान्ति पाउनु हो। उहाँहरूलाई जति सक्छौँ समय दिउँ, मिठो बोली दिउँ, एकैछिन भए पनि बसिदिउँ अनि एकछिन कुरा सुनिदिउँ, झर्किने फर्किने नगरौँ। जे भन्नु छ मिलाएर मिठो शब्दले भने उहाँहरू दङ्ग हुनुहुन्छ। झर्कियो भने झन् जीवनभरि दुःख खेपेको, त्यसमाथि छोरा बुहारीले झर्किदिँदा उहाँहरू झन् गल्नुहुन्छ। उहाँहरूको जीवनको अन्तिम अवस्थामा दुःख होइन सुखले पालौँ, दुई शब्द मिठो बोलौँ, एक गाँस तातो मिठो मसिनो खान दिउँ, जसले गर्दा हामीलाई पनि आनन्दित मन होस्। भोलि त सबै जान्छन् यस संसारबाट, कोही गएपछि पछुताउनु भन्दा जीवित छँदै आफूले गरेको कर्मको आफूलाई सन्तुष्टि मिलोस् न। बस त्यही सुनाउनको लागि मैले आफ्नो जीवनको कथा कोट्याएकी हुँ। यो मन बदलिरहन्छ जस्तो मेरो सासु आमाको मन एकछिनमा बदलिन्छ, फेरि एकछिनमा उस्तै भइहाल्छ। मान्छेको मन हो कति बेर कहाँ गएर अड्किन्छ र कति बेर कहाँ गएर बल्झिन्छ, अत्तो पत्तै हुँदैन। तर यो मनलाई सम्झाउनु पनि पर्छ। जे होस्, आफ्नो घरको, आफ्नो जीवनको, आफ्नो जीवनको यात्राको भोगाई तपाईँलाई सुनाए, राम्रो लागे, केही उपयोगी भए लिनुहोला, होइन भने मलाई नि फिर्ता दिनुहोला। यदि यो कथा प्रसारण योग्य भए प्रसारण

सुधाजी, तपाईको जीवनको कथा सुनेर रमाइलो लाग्यो, खुसी लाग्यो। सानो कुरालाई सही दिँदा जीवन सहज बन्दछ, सरल बन्दछ। तर सानो कुरालाई नसहेर उल्टो ठुल्ठुलो जवाफ फर्काउन थाल्यौँ भने जिन्दगी झन् माकुराको जालो जस्तै अल्झिरहन्छ। तपाईँको जीवन सुखले फलोस फुलोस, यो कथाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँका पनि कथा व्यथा, आफ्नो जीवनको भोगाई जे छन् लेख्न सक्नुहुन्छ। आजलाई यो कथालाई यतितिर बिट मारौँ, अर्को साता फेरि आउँला, कसै अरूको जीवनको कथा तपाईँलाई सुनाउँला। आजलाई तपाईँबाट म बिदा माग्दछु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7,00,000 पंक्षी नष्ट गरेको जनाएको छ। प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3,00,000 किलो दाना नष्ट गरिएको हो। काठमाडौँ ललितपुर भक्तपुर झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11,00,000 अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरेर विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ। दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ। संस्थागत प्रसूति सम्बन्धी गोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो। लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले पालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा गर्नुभएको छ। त्यस अवसरमा उहाँले प्रसूति सेवालाई गुणस्तरयुक्त बनाउनु पर्नेमा जोड दिनुभएको छ। निर्धारित प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराउने दर 99.6%, 3 पटक उत्तर प्रसूति जाँच गराउने दर 99% र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर 100% तथा घरमा हुने प्रसूति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। राप्ती गाउँपालिकाले विगतका वर्षदेखि विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो। सबै वडाको पूरा भएपछि पालिकालाई नै घोषणा गरिएको हो। कैलाश मानसरोवर दर्शनको याम सुरु भएसँगै हुम्ला हुँदै यात्रा गर्ने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढेको छ। हवाई मार्ग मार्फत नेपाल प्रवेश गरेर सिमकोट हेल्सा नाका हुँदै चीनको ताक्लाकोटतर्फ जाने यात्रु बढेपछि यस क्षेत्रको पर्यटन गतिविधि पनि तीव्र बनेको छ। यस वर्ष हालसम्म 3,780 भारतीय पर्यटकले नेपालगंज सिमकोट हेल्सा मार्ग प्रयोग गरेर कैलाश मानसरोवर दर्शनका लागि यात्रा गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाख 30 गतेदेखि तीर्थयात्री आउने क्रम शुरू भएको हो। आगन्तुकहरूमध्ये 1,892 महिला र 1,888 पुरुष छन्। पर्यटकीय याम शुरू भए यता दैनिक 80 देखि 200 जनासम्म भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला पुगिरहेका छन्। हाल निजी वायुसेवा कम्पनीहरूले दैनिक 6 उडान मार्फत नेपाल सिमकोट सेवा सञ्चालन गरिरहेका छन्। यस्तै विभिन्न कम्पनीका 6 वटा हेलिकप्टरले सिमकोटबाट हेल्सासम्म नियमित उडान गर्दै आएका छन्। हेलिकप्टर सेवा बिहान 6:30 बजेदेखि बेलुका 7 बजेसम्म सञ्चालन हुने गरेको छ। पर्यटकको गतिविधि सिमकोटमा मात्र सीमित छैन, नेपाल चीन सीमा क्षेत्र हिल्सामा समेत व्यापारिक तथा आवासीय गतिविधि बढेको छ। प्रशासनका अनुसार तीर्थयात्रीको संख्या बढ्दै जाँदा सिमकोट विमानस्थलमा बिहानैदेखि बेलुकासम्म निकै चहलपहल हुने गरेको छ। कतिपय समयमा यात्रु र उडानको चापका कारण विमानस्थल क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण पनि बन्ने गरेको छ। अब खबर फटाफट।
4: म्याग्दी मालिका गाउँपालिका 2 रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई बनाए आमदानीको स्रोत। 12 जना महिला उद्यमी अल्लोबाट कपडा बनाउने काममा चालसे सिस्नोको डाँटको बाहिरी भागबाट पुवा निकालिने। इटहरीमा कोशी प्रदेशकै सबभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने, 4,000 जना अट्ने क्षमताको एभी हस्पिटालिटी बिन्दम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न। जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ, घरासी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर ब्याड। मुस्ताङको दामोदर कुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी 2 महिनाका लागि निशुल्क भोजन सहितको आवासको व्यवस्था, 4,990 मिटर उचाइमा अवस्थित कुण्ड पुग्ने पदमार्ग, घिमेठाँटी र दामोदर कुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निशुल्क भोजन र आवासको प्रबन्ध। नवलपरासीको बौद्धिकाली गाउँपालिकामा भैँसीको पाली अनुदानमा वितरण, बौद्धिकाली 2 डेढ गाउँका 15 परिवारले आय आर्जनका लागि पाए पाडी। र कालीकोटको रासकोट नगरपालिकामा सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष स्थापना, चार माध्यमिक र छवटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष बनेपछि छात्राहरूलाई राहत।
3: डोरी नबाँधी बन्जी जम्प गराउँदा
2: नमस्ते श्रोताहरू, आज कार्यक्रम दोहानको समय सुरु भइसकेको छ। हाम्रा समस्त श्रोतावर्गमा हामी हार्दिक नमस्कार तथा स्वागत गर्दछौँ। विगतको समयमा पनि दोहानबाट हामीले मोतीराम भट्टका विषयमा राम्रा राम्रा जानकारीहरू श्रोतावर्गलाई पस्किएका थियौँ। त्यो जानकारी उहाँको विषयका सन्दर्भहरूमा विभिन्न विद्वानहरूले भन्नुभएका कुराहरूले वास्तवमा हाम्रा श्रोताहरूलाई अवश्य पनि लाभ पुर्यायो होला। र अस्ति हामीले भदौ महिनामा विशेष गरिकन मोतीराम भट्टलाई अलिकति अगाडि ल्याउने प्रयत्न गरेका थियौँ र नेपाली साहित्यमा मोतीराम भट्ट अनि कुशी औँसी भन्ने बित्तिकै भदौ महिना सम्झिन्छौँ। त्यस्तै गरिकन श्रोताहरू, अहिले चाहिँ हामी कार्तिक महिनामा छौँ र यो कार्तिक महिना भन्ने बित्तिकै लक्ष्मी पूजा भन्ने बित्तिकै वास्तवमा श्रोताहरू, हामी सबै नेपाली साहित्यका पाठक श्रोताहरूले के सम्झन्छौँ भने लक्ष्मीप्रसाद देवकोटा भनेर सम्झन्छौँ। किनभने श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटा 1966 साल कार्तिक महिना 27 गते लक्ष्मी पूजाकै दिन जन्मनु भएको थियो। त्यसो भएर उहाँको नाम पनि पछि लक्ष्मीप्रसाद देवकोटा नै राखियो र हरेक वर्ष चाहिँ वास्तवमा नेपाली साहित्यकारहरूले, नेपाली साहित्यका प्रेमीहरूले त यो कार्तिक महिनामा लक्ष्मी पूजाका दिन र चाहिँ अक्सर गरेर कार्तिक महिनाभरि नै कुनै न कुनै रूपमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा चर्चा परिचर्चा, उहाँका काव्यकृतिहरूको वाचन गरिरहेका हुन्छन्, उहाँलाई कुनै न कुनै रूपमा सम्झिरहेका हुन्छौँ। त हामीले पनि अहिले यहाँ वास्तवमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झिने जमर्को गरेका छौँ। त महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका ज्यादै धुरन्धर, प्रातिभ र सारस्वत कवि हुनुहुन्थ्यो। ज्यादै मौलिक ढङ्गमा काव्य कविताहरूको रचना गर्न सक्ने, त्यस्तै गरिकन अत्यन्त चाखलाग्दो ढङ्गले कविताहरू उहाँ वाचन गर्नुहुन्थ्यो भनेर हामीले समकालिकहरूको मुखबाट हामी सुन्दछौँ। उहाँको वाचन शैली पनि त्यस्तै राम्रो थियो, एकदमै आकर्षक ढङ्गले आफ्ना रचना, आफ्ना विचारहरू सुनाउनुहुन्थ्यो भनेर हामी सुन्दछौँ। वास्तवमा यस्ता राष्ट्रिय प्रतिभा हाम्रो नेपालको लागि मात्रै नभएर संसारको लागि एउटा महत्त्वपूर्ण व्यक्ति अथवा व्यक्तित्व हुनुहुन्छ र अहिले नेपालमा हामी साहित्यमा चाहिँ लागेकाहरूले त उहाँलाई आदर गर्छौँ गर्छौँ। नेपालभन्दा बाहिर गएका विभिन्न देशमा बस्नुभएका, चाहे अस्ट्रेलियाको कुरा गरौँ, चाहे चाहिँ क्यानाडाको कुरा गरौँ, बेलायतमा बस्ने नेपालीहरूको कुरा गरौँ, अथवा अमेरिकामा बस्ने कुरा किन नगरौँ, धेरै देशहरूमा लक्ष्मी जयन्ती मनाएको खबर हामीले विभिन्न सञ्चारका माध्यमहरूमा हेरिराखेका छौँ। जहाँ जहाँ नेपाली जाति पुगेका छन्, जहाँ जहाँ नेपाली भाषाभाषीहरू पुगेका छन्, तिनीहरूले तिहारको चाहिँ रौनकमा लक्ष्मीप्रसाद देवकोटालाई नसम्झने कुरै भएन। त्यसले गर्दाखेरि त उहाँलाई चाहिँ अब धेरै नेपालीहरूले देश विदेशमा सम्झिएका छन्। त उहाँ 1966 साल कार्तिक 27 गते जन्मनु भएको कुरा हामीले चाहिँ अहिले भनिसक्यौँ। त उहाँको बाल्यकाल चाहिँ अब काठमाडौँ जन्मनु भएको हुनाले राम्रै चाहिँ देखिन्छ। उहाँले वास्तवमा चाहिँ दरबार हाई स्कुलमा पढेर त्यहीबाट चाहिँ उहाँले एसएलसी, त्यतिखेर सायद म्याट्रिक भनिन्थ्यो होला, त्यो उत्तीर्ण गर्नुभयो र त्यसपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्नुभयो र त्यो तह पास गरेपछि उहाँले चाहिँ यता मानविकीतिरको विषय रोज्नुभयो, अङ्ग्रेजी साहित्य रोज्नुभयो, त्यसैबाट उहाँ अगाडि स्नातक तहसम्म उत्तीर्ण गर्नुभयो। उहाँले एमएको पनि तयारी गर्नुभएको थियो भन्ने कतिपय अनुसन्धाताहरूले उल्लेख गरेको पाइन्छ, तर उहाँले त्यो तह भने विभिन्न अप्ठ्याराले गर्दाखेरि पुरा गर्न सक्नु भएन। त्यसपछि उहाँ व्यावहारिक जीवनमा फर्कनुभयो र उहाँको चाहिँ सुरुमै उहाँको चाहिँ सायद 10 वर्षकै उमेरमा घनघोर संसार तर्नलाई नगरे घमण्ड मर्नु छ हामीलाई भनेर चाहिँ कविता लेख्न आरम्भ गर्नुभएको थियो। त्यो 10 वर्षकै उमेर उहाँले आरम्भ गरेको काव्य यात्रा उहाँको जीवन पर्यन्त रहिरह्यो र उहाँले चाहिँ एकपछि अर्को अनमोल ग्रन्थहरू नेपाली साहित्यलाई चाहिँ दिनुभयो। त उहाँले स्कुलमा पढ्दाखेरि नै एउटा मजा मजा कविता सुनाउनुहुन्थ्यो अरे, अनि अरू साथीहरूले चाहिँ तैँले लेखेका होला भन्थे अरे, अनि साथीहरू अगाडि लेखेर पनि सुनाउनुहुन्थ्यो अरे, र शिक्षकहरूले एउटा उदीयमान प्रतिभा उदीयमान कवि भनेर चाहिँ देवकोटालाई भन्नुहुन्थ्यो अरे भन्ने पनि कतिपय लेखकहरूले लेख्नु भएको छ। त्यसले गर्दाखेरि उहाँ त्यस्तो एउटा सारस्वत कवि प्रतिभा हुनुहुन्थ्यो। त्यसो भएर उहाँले चाहिँ श्रोताहरू 700 भन्दा बढी कविताहरू उहाँका विभिन्न सङ्ग्रहहरूमा छापिएका छन्। त्यसै गरिकन 200 भन्दा बढी खण्डकाव्य वा खण्डकाव्य स्तरका कृतिहरू प्रकाशित भएको हामी पाउँछौँ। त्यस्तै गरिकन 30 दर्जनभन्दा बढी महाकाव्य प्रकाशित भएका छन्, जसमा शाकुन्तल महाकाव्य जस्तो ज्यादै प्रौढ ज्यादै गम्भीर महाकाव्य नेपाली साहित्यले उहाँबाटै पाएको छ। त्यो एउटा बेजोड काव्यकृति नेपाली साहित्यका लागि ज्यादै महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ। उहाँका अनगिन्ती कविताहरूमध्ये श्रोताहरू जस्तो अब गरिबकै कुरा लिउँ न, होइन, गरिबमा कस्तो मिठोसँग उहाँले भन्नुभएको छ, गरिब भन्छौ सुखको मझै धनी मिल्दैन संसारभरि संसारभरि कतै पनि विलासको लाल सदास छैन म मिठो छ मेरो रसिलो परिश्रम। कस्तोसँग उहाँले परिश्रमलाई यहाँ परिभाषित गर्नुभएको छ, निधार मेरो पसिना जडाउ छ मोती तिनैको अनमोल भाउ छ स शान्तिको सुन्दर दीप बासमा पिउसको स्वाद स ग्यास ग्यासमा। यसरी उहाँका अब 700 वटा कविताहरू एकपछि अर्को अर्को पछि अर्को झन् झन् चाहिँ राम्रा र साहित्यिक दृष्टिकोणले व्यङ्ग्यका दृष्टिकोणले होइन र चाहिँ अलङ्कारका दृष्टिकोणले पनि उहाँका चाहिँ काव्यकृतिहरू अथवा कविताहरू ज्यादै नै चाहिँ महत्त्वपूर्ण छन् भन्ने चाहिँ लाग्दछ। र नेपाली समीक्षकहरूले पनि देवकोटालाई एउटा सारस्वत र प्रातिभ कविको रूप चाहिँमा दर्जा चाहिँ दिएका छन्। त्यसले गर्दाखेरि नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय स्थान रहेको हामी पाउन सक्छौँ। त उहाँले अब मुदामदन जस्तो खण्डकाव्य नेपाली साहित्यलाई दिनुभएको छ, महाकाव्यमा शाकुन्तलै भयो, त्यसपछि गएर अब वनकुसुमै भयो, प्रमिथसै भयो, अरू पनि काव्यकृति छ। र उहाँले नेपालीमा त होइन श्रोताहरू, अङ्ग्रेजी साहित्य र संस्कृत साहित्यमा चाहिँ संस्कृत भाषामा समेत उहाँले महाकाव्य लेख्नु भएको चर्चा पाइन्छ। उहाँको पछि अङ्ग्रेजी साहित्यको काव्य त साझा प्रकाशनबाट छापिएको पनि छ। त्यसरी गरिकन संस्कृतको महाकाव्य चाहिँ देवकोटाले लेखेर योगी नरेन्द्रनाथलाई दिनुभएको र उहाँले चाहिँ आफूले भाषा सम्पादन गरेर अनि देवकोटाकै भानिसलाई चाहिँ दिएको कुरा योगी नरहरिनाथको एउटा अन्तर्वार्तामा मैले पढ्ने अवसर पाएको थिएँ। त्यो अनमोल संस्कृतमा लेखेको काव्य अहिले भेटिन सकेको छैन, तर उहाँको चाहिँ पृष्ठभूमि अब बुबा पनि विद्वान पण्डित संस्कृतको विद्वान हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि घरमा पनि उहाँको चाहिँ संस्कृत पढ्ने पृष्ठभूमि रह्यो। र त्यो बेलामा अब दरबार हाइस्कुलमा पनि सायद 100 नम्बरको संस्कृत पढाइ हुन्थ्यो, त्यसले पनि उहाँलाई चाहिँ अवश्य पनि मलजल गर्यो होला। यसरी उहाँको भाषिक दृष्टिकोणले पनि नेपाली भाषा, अङ्ग्रेजी भाषा, संस्कृत भाषामा उहाँको चाहिँ कलम अगाडि बढेको पाइन्छ भने उहाँले 12-13 भाषाहरूमा उहाँले कुरा गर्न सक्नुहुन्थ्यो, कतिपय अन्य भाषाहरूमा उहाँले लेख्न पनि सक्नुहुन्थ्यो। त त्यो किसिमको एउटा प्रातिभ क्षमता चाहिँ हामी लक्ष्मीप्रसाद देवकोटामा पाउँछौँ। लुनी, मेन्दु आदि गरी काव्यहरूमा हाम्रो उत्तरतिरका चाहिँ भाषा, त्यहाँको चाहिँ संस्कृति, त्यहाँको जनजीवन, त्यहाँका पात्रहरूलाई टपक्क टिपेर उहाँले चाहिँ खण्डकाव्यको प्रणयन गर्नुभएको छ। त्यसो भएको हुनाले उहाँको यो काव्य प्रतिभा ज्यादै माथिल्लो स्तरको थियो भन्ने कुरा हामी थाहा पाउँछौँ। उहाँ मूलत महाकवि हुनुहुन्थ्यो,

0: त श्रोताहरू, उहाँले त्यो काव्यमा मात्रै होइन, उहाँको चाहिँ हात चाहिँ धेरै विधामा चलेको छ। हामी नाटकको कुरा गरौँ, त्यसमा पनि कलम चलाउनु भएको छ। उपन्यासको कुरा गरौँ, त्यसमा पनि देवकोटाले कलम चलाउनु भएको छ। कथाको कुरा गरौँ, त्यहाँ पनि देवकोटाले कलम चलाउनु भएको छ। अब निबन्ध त उहाँको ज्यादै लोकप्रिय विधा नै भइहाल्यो। उहाँको चाहिँ लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रुख्नेर भन्ने अर्को सङ्ग्रह गरेर दुईवटामा करिब 80-85 निबन्धहरू छापिएका छन्। र नेपाली निबन्धलाई वास्तवमा आधुनिक निबन्धको रूपमा उतार्ने काम, आधुनिक निबन्धको रूपमा जनसमक्ष पस्कने काम वास्तवमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाले नै गर्नुभएको हो। उहाँको आषाढको 15 ज्यादै महत्त्वपूर्ण निबन्ध मानिन्छ र उहाँले चाहिँ अङ्ग्रेज साहित्यको साहित्यका निबन्धहरूलाई अनुवाद गरेर पनि नेपाली साहित्यमा पस्कनु भएको छ। म्याकबेथ जस्तो नाटकलाई उहाँले चाहिँ अङ्ग्रेजीबाट नेपालीमा पस्कनु भएको छ। यस्तो दुरूह कार्य गर्ने क्षमता पनि वास्तवमा लक्ष्मीप्रसाद देवकोटामा थियो। श्रोताहरू, त्यसैले गर्दा त आज लक्ष्मीप्रसाद देवकोटाको त तल्लो तहदेखि मतलब हाइस्कुल स्तरमा पनि उहाँका काव्यकृतिहरूको कहीँ न कहीँ कुनै न कुनै अंश वास्तवमा पढाइ भइराखेको छ र हरेक विश्वविद्यालयहरूले त्यो नेपाली भाषाको पाठ्यपुस्तकमा पनि उहाँका चाहिँ काव्यकृतिहरू कतै मुनावदन छन्, कतै उहाँको चाहिँ कविताहरू राखिएको छ, कतै खण्डकाव्यहरू राखिएको छ र यसरी उहाँका काव्यकृतिहरूको चर्चा परिचर्चा हुन्छ। त्यस्तै अब नेपाली साहित्यको पठन पाठनमा त श्रोताहरू, उहाँको नाम उहाँका काव्यकृतिहरू नपढिने कुरै भएन। किन भन्दाखेरि उहाँको चाहिँ अब कविता, खण्डकाव्य, महाकाव्य र निबन्धको मूलत चाहिँ पठन पाठन हुन्छ। त श्रोताहरू, वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले धेरै विधामा कलम चलाए तापनि उहाँको मुख्य विधा चाहिँ वास्तवमा काव्य विधा नै हो। उहाँले जुन सङ्ख्यात्मक हिसाबले पनि र गुणात्मक हिसाबले पनि हामीले हेऱ्यौँ भने उहाँको काव्यकृतिकै तुला बढ्ता चाहिँ देखिन्छ। किनभने अब 700 बढ्ता कविता, 2 दर्जनभन्दा बढी खण्डकाव्य र चाहिँ 0.5 दर्जनभन्दा बढी महाकाव्य, त्यो पनि ज्यादै वेटपूर्ण, ज्यादै चाहिँ महत्त्वपूर्ण महाकाव्यहरूको रचना उहाँले चाहिँ गर्नुभएको छ।
1: BFPS गोर्खा रेडियो।
2: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000+ धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो।
0: उहाँलाई नेपाली साहित्यमा चिनाउने प्रमुख क्षेत्र भनेकै वास्तवमा चाहिँ काव्य कविता विधा नै हो भन्ने साहित्य समीक्षकहरूको पनि वास्तवमा श्रोताहरू त्यो ठहर चाहिँ रहेको छ। उहाँको यो काव्य कविता विधापछि अर्को ज्यादै महत्त्वपूर्ण विधा चाहिँ निबन्ध हो। उहाँको लक्ष्मी निबन्ध सङ्ग्रहले जुन प्रसिद्धि कमाएको छ, नेपाली साहित्यमा जुन लोकप्रियता हासिल गरेको छ र समग्र नेपाली निबन्धकारहरूलाई एउटा बाटो चाहिँ देखाएको छ, त्यो वास्तवमा लक्ष्मी निबन्ध सङ्ग्रह नै हो। लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रह पस्किएपछि त्यसलाई हेरेर, त्यसलाई पढेर, त्यसको अनुकरण गर्दै, त्यसबाट सिक्दै अगाडि बढ्दै गरेर चाहिँ अनि नेपाली निबन्धकारहरूले आफ्नो निबन्ध प्रणयन गर्नुभएको छ। त्यसले गर्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको दोस्रो ज्यादै महत्त्वपूर्ण विधा भनेको निबन्ध विधा पनि हो। त्यसले गर्दाखेरि उहाँलाई यो दुईवटा विधाले चाहिँ नेपाली साहित्यमा ज्यादै ठुलो दर्जा दिलाएका छन् र हामीले यी दुईवटा विधामा एकछिन लक्ष्मीप्रसाद देवकोटालाई एकछिन यसो पर राखेर सोच्ने हो भने वास्तवमा एउटा खण्ड एउटा अध्याय नै त्यहाँ चाहिँ खाली जस्तै हुन जान्छ। त्यसो भएको हुनाले त्यो एउटा महत्त्वपूर्ण चाहिँ स्थान बनाउन उहाँ सक्नुभएको छ, उहाँले सक्नुभएको छ र उहाँको त्यो स्थान बनाउने क्षमता वास्तवमा उहाँको प्रातिभ क्षमता नै हो। त्यो कवितामा चाहिँ प्रतिभा अभ्यास र व्युत्पत्ति तिनवटा सामर्थ्यबाट काव्य कविताहरूको रचना हुन्छ भनेर साहित्य समीक्षकहरूले उल्लेख गरेको पाइन्छ। त कुनै कविहरू प्रतिभाबाटै चाहिँ एकदमै सम्पन्न हुन्छन् र आफ्नो काव्यकृतिलाई एउटा प्रातिभ चमत्कारले चाहिँ उडाएर अगाडि बढाउँछन्। कतिपय कविहरू व्युत्पन्न हुन्छन्, धेरै पढेका धेरै काव्यकृतिहरू साहित्य शास्त्रहरू पढेर साहित्यमा काव्यमा यस्तो लेख्नुपर्छ यसरी लेख्नुपर्छ भन्ने कुराहरू बेसरी अध्ययन गरेर अनि काव्यकृति लेख्छन्। त्यस्तालाई व्युत्पन्नशीलताको रूपमा हेरिन्छ र अनि कतिपय लेखकहरू काव्यकारहरू पटक पटक बारम्बार अभ्यास गरेर आफ्ना कृतिहरूलाई अगाडि बढाउँछन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा चाहिँ वास्तवमा प्रातिभ कवि थिए। उहाँले एकपटक लेखेपछि दोहोऱ्याएर लेख्ने बानी पनि उहाँको थिएन, एकपटक लेखेपछि लेख्यो लेख्यो र उहाँ चाहिँ फेरि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारालाई अगाडि सार्ने त्यो काव्यधाराको जग हाल्ने पहिलो प्रतिभा पनि हुनुहुन्छ। पाश्चात्य जगतमा वर्ड्सवर्थबाट जो स्वच्छन्दतावादी काव्यधारा अगाडि बढेका थियो त्यो काव्यधारालाई नेपाली भाषा साहित्यमा चाहिँ टपक्क टिपेर ज्यादै सशक्त ढङ्गमा ज्यादै प्रभावपूर्ण ढङ्गमा त्यो प्रतिभा र कल्पनाको चाहिँ जादुले चाहिँ सजाएर व्यक्त गर्ने चाहिँ काम लक्ष्मीप्रसाद देवकोटाले गर्नुभएको छ। त्यस भएर उहाँलाई हामी नेपालीहरू जो जो जहाँ जहाँ छौँ जुन जुन कार्यहरूमा लागिराखेका छौँ त्यहाँ त्यहाँबाट हामीले सम्झने गर्दछौँ र नेपाल लगायतका बाह्य जगतमा पनि उहाँको चाहिँ काव्यकृतिहरूको पठन पाठन भनौँ, उहाँको चाहिँ जन्मदिनमा चाहिँ जन्म जयन्ती मनाउने कुराहरू भनौँ, त्यस्ता कुराहरू चाहिँ चलेको हामी थाहा पाउँछौँ। त्यो उहाँको चाहिँ असीम प्रतिभाले गर्दा नै यो कुरा सम्भव भएको हो। त उहाँले चाहिँ अन्तिममा चाहिँ एउटा कविता लेख्नुभयो, उहाँ बिरामी हुनुहुन्थ्यो शान्त भवनमा र त्यो बेलामा उहाँले अन्तिममा कविता लेख्नुभयो। सुरुको कविता एउटा मैले अहिले प्रस्तुत गरिसकेको छु। अन्तिममा उहाँले के भन्नुभयो भन्दाखेरि संसार रूपी सुख स्वर्गभित्र रमी रमाएँ लेभित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल। उहाँको एउटा आध्यात्मिक भावना यसरी यसमा व्यक्त भएको छ। रहे ज संसार निशा समान आई नज्याउँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक। त्यो दर्शनलाई र अनि ईश्वरको चाहिँ प्रेमलाई उहाँले यति चाहिँ सहज र सरल ढङ्गमा भन्नुभएको छ। महामरुमा कण झैँ म तातो जलेर मर्दो बिनु आस लाटो सुकी रहेको तरो झैँ सुखाले चिदाग्नि तापी जल डाम नफाले संस्कार आफ्नो सब नै गुमाएँ म शून्यमा शून्य सरी बिलाएँ जन्मेर म यो स्वर्ग विषे पलाएँ आखिर भई खाक त्यसै बिलाएँ। यो चाहिँ वास्तवमा त्यस्ता महान चाहिँ विलक्षण काव्य प्रतिभाका चाहिँ धनी लक्ष्मीप्रसाद देवकोटाको अन्तिम समयको ज्ञान भक्ति र वैराग्यबाट आप्लावित भएको यो कविताले पनि हामीलाई चाहिँ उहाँको जीवनी उहाँको प्रातिभ क्षमताका विषयमा चाहिँ केही जानकारी दिलाउँछ श्रोताहरू।

0: श्रोताहरू, हामी अहिले वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा विभिन्न सामग्रीहरू पसिरहेका थियौँ। उहाँका अनमोल कृतिहरू असङ्ख्य छन्। त्यस्ता अनमोल कृतिहरूमध्ये एउटा उहाँको ज्यादै महत्त्वपूर्ण कृति हो शाकुन्तल महाकाव्य। त उहाँको शाकुन्तल महाकाव्यलाई धेरै किसिमका वाचकहरूले विभिन्न लयमा विभिन्न शैलीमा पढ्नुभएको हामी पाउँछौँ। त आज उहाँको चाहिँ त्यही अभिज्ञान शाकुन्तल महाकाव्यबाट प्रभा आचार्य, उहाँ पद्मकन्या कलेजमा पढाउनुहुन्छ, प्राध्यापिका हुनुहुन्छ, उहाँ आफू स्वयं पनि कवित्री हुनुहुन्छ, साह्रै राम्रो कविता लेख्नुहुन्छ र साह्रै राम्रो कविता वाचन पनि गर्नुहुन्छ। त उहाँको मुखबाट त चाहिँ शाकुन्तल महाकाव्यका केही प्रसङ्गहरू हामी श्रोताहरूलाई पस्कने जमर्को गर्दैछौँ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया पनि दिनुहोला, हामीलाई चाहिँ संवाद पनि गर्नुहोला। एकपटक सुनौँ प्रभा आचार्यको स्वरमा लक्ष्मी प्रसाद देवकोटाको शाकुन्तल महाकाव्यका केही अंशहरू।
1: नेपाली शाकुन्तल महाकाव्य यो महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको र यी मैले जुन वाचन गर्दैछु प्रथम सर्गको प्रारम्भिक श्लोकहरू नै हुन्। यो सादुल विकृत छन्दमा रचिएको छ यो श्लोक।

0: பணி கவுனே பிரிய கதா
1: प्रभाजी बडो राम्रो स्वर माधुर्यका साथ हामीलाई अभिज्ञान शाकुन्तलका केही प्रसङ्गहरू सुनाउनु भयो। अब तपाईँको पनि आफ्ना केही रचना छन् भने एउटा छोस्सो चाहिँ सुन्न पाऊँ। त्योभन्दा अगाडि यो जुन मङ्गलाचरण छ नि त हाम्रो महाकाव्य लेख्दाखेरि त सुरुमा चाहिँ मङ्गलाचरण गर्ने मङ्गलाचरण लेख्ने त्यो हाम्रो प्राचीन र प्राच्य परम्परा हो। त्यो यसको चाहिँ मङ्गलाचरणका प्रसङ्गहरूमा यो कसरी आएको यसो दुई चार वाक्यमा छुच्छ यसको बारेमा पनि यहाँले नै अलिकति प्रकाश पारिदिनुहोस् अनि त्यसपछि आफ्नो एउटा छोटो एउटा रचना पनि वाचन गरेर हाम्रा श्रोताहरूलाई मुग्ध बनाइदिनुहोस्। हाम्रा श्रोताहरू धेरैतिर सरिरहनु भएको छ, कोही श्रोताहरू बेलायत हुनुहुन्छ, क्यानाडा हुनुहुन्छ, अमेरिका हुनुहुन्छ, सिङ्गापुर हुनुहुन्छ, अस्ट्रेलिया हुनुहुन्छ, नेपालमा पनि धेरै श्रोताहरू छन् प्रभाजी। संसारभर सरिएर रहेका नेपाली भाषा र साहित्यका प्रेमीहरूलाई तपाईँको स्वर माधुर्यले आह्लादित बनाइदिनु हुन प्रभाजी हार्दिक अनुरोध गर्छु। है त यति अनुरोध गरेँ मैले तपाईँलाई,
0: धन्यवाद। बस्ने तथा देवकोटाले यसमा जुन दिनुभएको छ मङ्गलाचरण भन्ने, अब महाकाव्यको एउटा लक्षण भनौँ न, महाकाव्यका विभिन्न लक्षणहरूमध्ये एउटा लक्षण चाहिँ यसको मङ्गलाचरण सहित सुरु हुनु भन्ने नै हो। अब कुरा ठिकै पनि छ किनभने पछिसम्म पनि धेरै महाकाव्यकारहरूले मङ्गलाचरण राख्नु भएको छ। त्यो भनेको एक प्रकारले महाकाव्य के हो, कुन विषयमा लेखिएको, कसरी लेखिएको भनेर सम्झाउने, अलिकति ईश्वरको आराधना गर्ने चलन थियो। तर देवकोटाले चाहिँ यसमा नजानिलो किसिमले सरस्वती माताको आराधना पनि गर्नुभएको छ, तर त्यो प्रष्ट नभनिकन आफ्नै कुराहरू चाहिँ नि उहाँले किन लेख्न पर्यो यो चिज भनेर, महाकाव्य किन लेख्नु पर्यो भनेर चाहिँ उहाँले आफ्ना कुराहरू महाकाव्यको प्रारम्भिक कुराहरू चाहिँ महाकाव्यको परिचय जस्तो गरेर दिनुभएको छ। त मलाई असाध्यै मनपर्ने श्लोकहरू हुन् यी श्लोकहरू। मैले भर्खरको आफ्नो किशोर कालमा 15-16 वर्षको उमेरमा रेडियो नेपालमा दाहाल यज्ञनिधिले बोलाएर वाचन पनि गर्न लाउनु भएको थियो। धेरै वर्षपछि तपाईँले वाचन गर्न भन्नुभयो, एकदमै खुसी लाग्यो, धेरै
1: प्रभाजी मलाई पनि ज्यादै खुसी लाग्यो। तपाईँले बाल्यकालमै वाचन गरेको कवितालाई अहिले फेरि हामीले चाहिँ संसारभरि छरिरहेका ब्रिटिस आर्मीका जो गोर्खा सदस्य र परिवारमा चाहिँ तपाईँले यस्तो मिठो स्वर माधुर्यले यो कविता पस्किदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ प्रभाजी।
0: म आफ्नो कविता चाहिँ जान्दिन मता भन्ने कविता मलाई मनपर्ने पनि कविता हो र कविताको थोरै सन्देशहरू पनि छन्, त्यसैले यो कविता चाहिँ म वाचन गर्न, यो शिखरी निसन्दमा छ। पानीमा पानी भइकन घुले

0: आहा प्रभाजी, कति मिठो गला पनि मिठो, कला पनि मिठो, वाचन शैली पनि ज्यादै मिठो, स्वर माधुर्यका लागि हामी धेरै धेरै धन्यवाद दिन्छौँ यो रेडियोको तर्फबाट। र फेरि फेरि पनि यहाँ जस्तो चाहिँ कलाकार गलाकार पनि मिठो कविता रचना गर्ने, स्वर पनि त्यस्तै मिठो, यहाँलाई फेरि फेरि पनि हाम्रा चाहिँ संसारभरि छरिएर रहेका ब्रिटिस आर्मीका गोर्खा सदस्यहरूका बिचमा यहाँहरूलाई फेरि फेरि पनि ल्याउने बाचा गर्दै अहिलेलाई चाहिँ यहाँसँगको कुराकानी यही नै बिट मार्ने अनुमति चाहन्छु। धन्यवाद है प्रभाजी,
1: हामीलाई
0: सुनिरहनु
2: भएका सबैलाई धन्यवाद भन्छु। हस्
0: धन्यवाद।
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
3: तिनकै बारेमा जान्न खोजेको?
4: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
3: यो त अति राम्रो कुरा सुनाउनु भयो।
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा

0: त्यस्तै गरिकन हामीसँग अहिले अर्का विद्वान हुनुहुन्छ, प्राध्यापक डाक्टर देवी नेपालज्यू। उहाँ वास्तवमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ र उहाँ चाहिँ नेपाल अधिराज्यभरि जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँको विषयमा, त्यसको चाहिँ वन चाहिँ गल्छेडाहरूको बारेमा, भन्ज्याङ देउरालीहरूको बारेमा, हिमाल पहाडको बारेमा, नदी नालाको बारेमा तुरुन्तै कविता लेखेर आफ्नो श्रोताहरूलाई पस्किहाल्नुहुन्छ। त्यो हिसाबले वास्तवमा देवी नेपाल एउटा आँसु कवि पनि हुनुहुन्छ, उहाँ नेपाली साहित्यका समीक्षाकार पनि हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, उहाँ नेपाली तथा संस्कृत भाषामा पनि उहाँको राम्रो चाहिँ ज्ञान छ। त आज हामी उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याइरहेका छौँ। नमस्कार देवीजी।
1: हजुर नमस्कार सर। सर्वप्रथम त सम्पूर्ण नेपाली जाति जो अहिले महाजातिको रूपमा विश्वभर रहेको छ र नेपाली भाषा विश्व भाषाकै रूपमा अहिले स्थापित छ, नेपाली भाषा बोल्ने र नेपाली जातित्वप्रति गर्व गर्ने सम्पूर्ण श्रोता वर्गमा मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।
0: अनि देवीजी, हजुरलाई थाहै छ यो कार्तिक महिना वास्तवमा लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको छ। उहाँ कार्तिक महिनामा जन्मिएको हुनाले नेपाली साहित्यमा कार्तिक महिना भन्ने बित्तिकै हामीले चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छौँ, त्यस्तै गरिकन चाहिँ भदौ भन्ने बित्तिकै हामी मोतीराम भट्टलाई सम्झन्छौँ। त यो हामीले कार्तिक महिनाको सन्दर्भमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। यद्यपि लक्ष्मी पूजा त सिद्धिसक्यो तर उहाँ जन्मिएको 27 गते त आउँदैछ, त्यसो भने हामीले चाहिँ यो कार्यक्रम वास्तवमा लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा परिचर्चा गरेर अगाडि बढाइराखेका छौँ। देवकोटाको खास खास विशेषताहरू 8-10 पोइन्टमा यहाँले चाहिँ सम्झनु पर्दा उहाँका विशेषता गरिमा र गौरवहरूलाई कसरी सम्झनुहुन्छ? छुटकरी टक्क चाहिँ हाम्रा संसारभरि छरिएर रहेका साथीहरूलाई, नेपाली जातिलाई एकपटक भनिदिनुहोस्। हाम्रा चाहिँ श्रोताहरू वास्तवमा ब्रिटिस आर्मीका चाहिँ हुनुहुन्छ, संसारभरि चाहिँ गोर्खाका सदस्यका रूपमा, गोर्खा सदस्य र परिवारको रूपमा छरिएर बस्नु भएको छ। उहाँहरू चाहिँ हाम्रो यो रेडियो सदैव उत्साहपूर्वक सुन्नुहुन्छ। समराइज रूपमा चाहिँ देवकोटाको विशेषताहरू एउटा बुदागत रूपमा पस्किदिनु हुन म अनुरोध गर्दछु।
1: धन्यवाद सर। सर्वप्रथम त म सम्पूर्ण नेपाली जाति जो हामी विगतप्रति गर्व गर्छौँ र हाम्रा आदर्शहरूप्रति गर्व गर्छौँ ती समस्त नेपालीहरूप्रति सम्मान व्यक्त गर्दछु र महाकवि देवकोटा यस्तो विराट प्रतिभा हुन् जसका बारेमा कैयौँ घन्टासम्म पनि आफ्ना कुराहरू राख्न सकिन्छ। जम्मा 50 जीवन बिताएको व्यक्ति र लिखित रूपमा 10 उमेरदेखि लेख्न थालेको भने पनि 25 उमेरदेखि प्रकाशनमा आएको, किनभने 1991 भदौ महिनाको गोर्खापत्रमा पूर्णिमाको जलधि प्रकाशन भइसके पछाडिको समयलाई हेर्ने हो भने जम्मा 25 समय मात्रै हो, तर त्यो 25 समयमा एउटा अनुपम साधकले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। कविताको क्षेत्रमा 100 कविताहरू सिर्जना, खण्डकाव्यको क्षेत्रमा लगभग 3 कृतिहरूको सिर्जना, महाकाव्यको क्षेत्रमा प्रकाशित नै 0.5 र प्रकाशन हुन बाँकी रहेका अन्य 0.5 कृतिहरू, अपूर्ण अवस्थाका कृतिहरू, तीदेखि लिएर निबन्धको क्षेत्रमा, कथाको क्षेत्रमा, उपन्यासको क्षेत्र

क्षेत्रमा, नाटकको क्षेत्रमा, हरेक विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउने देवकोटा, स्रष्टा र द्रष्टा दुइटै रूपमा हामी पाउँछौँ। त्यसैले अब कृतिभित्र पसेर देवकोटाका बारेमा समीक्षा गर्न थाल्ने हो भने हरेक कृतिबाट दर्जनौँ विद्यावारिधीहरू भएका हामी पाउँछौँ। प्रमुख वैशिष्ट्यका रूपबाट मात्रै यो छोटो समयमा म हेर्ने अनुमति चाहन्छु। महाकवि देवकोटाले कृतिहरू मार्फत अगाडि सार्न खोजेका पक्षहरू के हुन्? विशेषतः म कवितामा केन्द्रित रहन्छु, अहिलेको जति संस्मरणमा रहन्छन् त्यतिबाट देवकोटाले सङ्केत गर्न खोजेको मूल कुरा भनेको आर्य सभ्यताप्रतिको आस्था र विश्वासलाई शाकुन्तल महाकाव्यको सुरुमा नै उठान गरेर मिठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको हाम्रो भारतवर्षको उदयको हैम प्रभासारको, यसबाट नै प्राचीन संसारप्रति अथवा हाम्रो गौरवमय आर्य सभ्यताप्रतिको विश्वास देवकोटाले अभिव्यक्त गरेको पाइन्छ। र सुलोचना महाकाव्यमा जहाँ छन् पातमा बास्ना आर्यका दिन शीतल पार्न स्वर्गपुरी डुल्ने बागमा नित्य सुन्दर, यस्ता पद्यहरूबाट पनि आर्य सभ्यतालाई नै देवकोटाले बढी प्राथमिकता दिएको पाइन्छ। महाकाव्यहरूमा र खण्डकाव्यहरूमा पनि त्यो स्थिति देखिन्छ। सँगसँगै त्यो भावनात्मक पाटो मात्रै नभएर वैचारिक पाटोमा पनि देवकोटा उत्तिकै सशक्त रूपमा देखा पर्छन्। गरिब कवितामा श्रमप्रतिको सम्मान महाकवि देवकोटाले गरिब भन्छौ सुखको मजै धनी मिल्दैन संसारभरि कतै पनि, यस्ता अंशहरू मार्फत यो श्रमप्रतिको उच्च सम्मान व्यक्त गरेको हामी पाउँछौँ। र त्यो सम्मान सँगसँगै जुनसुकै पुस्तामा पनि उपदेशात्मक चेतना अथवा त्यो उपदेश पनि ग्रहण गर्न सक्ने गरीको स्वाभाविक उपदेशात्मकता कवितामा पाइन्छ। यस्तै कोपिला कवितामा नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ, त्यहाँ बाह्य रूपमा हेर्दाखेरि त उपदेशात्मक स्थिति देखिन्छ, तर त्यो त्यही बिम्बसँग त्यो पुस्तालाई पुर्याएर गरिने जुन किसिमको चित्रण हो त्यसले देवकोटालाई सशक्त बनाएको हामी देख्छौँ।

अर्को श्रृङ्खला लिएर यहाँहरूको सामु प्रस्तुत हुनेछु र त्यतिखेर यहाँहरूका रचनालाई, यहाँहरूको भावनालाई र विचारलाई पनि म फेरि आबद्ध गर्दै अगाडि बढ्ने वाचा लिएर यहाँहरूबाट बिदा हुन्छु। हस् श्रोताहरू, धन्यवाद, नमस्कार।

0: online,
1: online apps
0: तथा smart speaker हरुमा सुन्न सकिने
1: यो
0: यो BFBS
1: गोरखा रेडियो हो. अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भएको जानकारी दिनुभएको छ. राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री मुआग्लेले सिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो.
2: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौँ. यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ. यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ. तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या. के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले लिन्छ, यो रिस्क कसले अस्युम गर्छ भन्नेमा. सो एकदमै रिस्क अभर्जनको कल्चर भयो क्या हामी कहाँ. जोखिम मल्दै नबोल्ने कर्मचारी साथीहरूसँग म छलफल गर्छु, होइन हजुर यो त ऐनले प्रोटेक्ट गरिदियो भने मात्र गर्न सकिन्छ, क्याबिनेटले त्यो इन्स्योर गरिदियो भने मात्र गर्न सकिन्छ भन्ने हुन्छ. सो हाम्रो ब्युरोक्रेसीलाई पनि यति रिस्क अभर्स बनाइएको छ. रिफर्मर्सहरूलाई रिवार्ड गर्नुपर्नेछ, प्रोटेक्ट गर्नुपर्नेछ. यी कुराहरू चाहिँ हामीले वातावरण बनाउँदै जाने हो. अहिले म धेरै कुरा भनेन.
1: परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा गरिने कामको झलक पनि वाग्लेले सुनाउनु भएको छ.
2: इकोनोमिक पोलिसी पनि फरवर्ड लुकिङ होस्, फरेन पोलिसी फरवर्ड लुकिङ होस्. भर्खरै हाम्रो पार्टीका सभापति परराष्ट्र मन्त्रीज्यूले भारतको चाहिँ भ्रमण गरेर आउनु भएको छ, चीन जानु भएको छ अहिले परराष्ट्र मन्त्री. यो एउटा कोहेरेन्ट भिजनलाई इम्प्लिमेन्ट गर्ने हिसाबले वेयर नट एन्कम्बर्ड बाई द ब्यागेज अफ द पास्ट. यो नयाँ एस्पिरेसनल नेपाललाई कसरी ड्राइभ गर्ने, हाम्रो परराष्ट्र नीतिहरूलाई पनि इकोनोमीसँग अब जोड्नु पर्यो भन्ने स्पिरिटबाट नै अहिले नेगोसिएसन भइरहेछ.
1: मन्त्री वाग्लेले आफ्ना प्रतिस्पर्धी राजनैतिक दलहरू आफूभन्दा फरक बाटोमा रहेको दावी पनि गर्नुभएको छ. विपक्षी दलहरूलाई उहाँले समूह भन्नुभएको छ.
2: न्यू नेपाल हामी यसलाई राजनीतिक रूपले त्यो रप्चर भइसकेका छ. सो द धेरै समूहहरूलाई त्यो क्याचअप गर्न टाइम लागिरहेको देख्छु क्या म. होइन नेपाल मुभ अन भएर कहाँ पुगिसक्यो डेमोग्राफिकली एस्पिरेसनली, तर त्यो इन्ट्रेन्च्ड डिप रुटेड इन्ट्रेस्टहरू चाहिँ दे आर रेजिस्टिङ चेन्ज. सो यसलाई फाइट गर्न पनि युवा साथीहरू अगाडि आउनुपर्ने हुन्छ.
1: सम्मेलनमा कोशी प्रदेशका उद्यमी मिजास पोखरेलले वित्तीय चेतनाको स्तर उकास्न जरुरी रहेको उल्लेख गर्नुभएको छ.
3: फाइनेन्सियल लिटरेसी हेर्नुभयो भने एक्चुली ओभरअल स्ट्याटिस्टिक्स हेर्नुभयो भने साउथ एसियामा वेस्ट सेकेन्ड हाइस्ट आफ्टर श्रीलङ्का. श्रीलङ्का 58, वी आर 57%. बट द्याट्स ओन्ली वान पार्ट अफ द इक्वेसन. अडल्ट फाइनेन्सियल लिटरेसी रेसियो इज अल्ली अराउन्ड 27%. सो मेबी वी डोन्ट अन्डरस्ट्यान्ड फाइनेन्स एज इट सुड हेभ बिन अन्डरस्टुड. सो हाम्रो एडुकेसनल सिस्टमहरूमा पनि केही ल्याक छ होला.
1: मुलुकभर हरेक वर्ष औषधमा करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क खुलेको छ.
4: नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ. तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट

0: the British. For the British forces overseas.
1: BFBS Radio 2.
2: कंग्रेसका सभापति गगन कुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ. मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उहाँले बताउनु भएको छ. नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ. काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ. ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ.
3: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दुभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ. वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्. डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 12 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ. सामाखुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ. वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ. विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ.
2: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ. हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ. राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2083 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै उहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै सञ्जटिलो रहेको टिप्पणी गर्नुभएको हो.
4: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो. यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो तर ऊ चाहिँ नेपाल आयो. अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो. मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदियो, नेपालमा सामानै ल्याउनु दिनु. हरेक कुरामा कर, कहिले हामीले कर छुट गरेको? जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भएन भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै? अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन.
2: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ.
5: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ. असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ. असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ. प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ. यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ. प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ. प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ. युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ. यसपटक प्रदेश सरकारले गएको वर्षका जस्तै 38 अर्ब हारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ.
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ. राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ.
6: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौँ. यो जहाँ गए पनि जग्गा माग्ने, धितो माग्ने, यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ. यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या, के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसैले
7: BFBS Kulkar Radio.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ आजको नारी। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आजभोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी अबेर चाहिँ नगरौँ, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना, हाम्रो प्रीति कौर जीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर, हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीतिजी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर।
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यहीँ भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर।
0: होइन,
1: हजुर।
0: आजभोलि के गर्दै हुनुहुन्छ, नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीति सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेला म अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ र त्यो क्षणमा म लेख्न चाहिँ एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10, 11, 12 बजे चाहिँ नि मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाई हाईको भावना भनौँ, होइन, निन्द्राको भावना भनौँ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि, होइन?
1: हजुर हजुरमा धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर श्रोताहरू, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिच्छु शर्मिला परदेवा दिच्छु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलेडीजी, रिदम रिजाल अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनौँ न त। हाम्रो श्रोतालाई त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त होइन तपाईँको मुखार वृन्दबाट.
1: पहिलो प्रेम ताडिएछ, संयोगले माया गाँसिएछ, कतै फुल बने कतै काँडा बने, अनायासै परेली बीच मोती छल्किएछ. पहिलो प्रेम ताडिएछ,
0: पहिलो प्रेम टाढिएछ, संयोगले माया
1: गाँसिएछ
0: है. पहिलो गीत तपाईँको होइन?
1: हजुर.
0: हुन त अब भनौँ न गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन् होइन, मिलनका कुराहरू हुन्छन्, बिछोडका कुराहरू हुन्छन्, धोका पाएका कुराहरू, धोका दिएका कुराहरू हुन्छन् होइन.
1: हजुर.
0: कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ संयोगले माया गाँसिएछ भन्ने?
1: यो बेला म स्कुल टाइममा थिएँ, लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि, तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ. अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु.
0: त्यतिकै लेख्नु भयो भनेपछि होइन?
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ जुन मैले कविता भनेर लेखेको थिएँ, र आज राज सिग्देल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु.
0: हजुर श्रोताहरू, भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने, मैले चाहिँ सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर.
1: होइन, स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन?
0: हजुर,
1: त्यो बेला लेखिएको हो.
0: जे होस् श्रोताहरू, त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नुभएको अहिले आएर गीतको रूपमा परिणत भएको चाहिँ एकदमै मिठो गीत राज सिग्देलको आवाजमा. अनि अब प्रीति बहिनी, तपाईँले कविताहरू पनि लेख्नु भएको छ है?
1: हजुर.
0: कविताहरू पुरै छापिएको छ तपाईँको?
1: समय समयमा छापिरहन्छ, फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ.
0: हजुर, अनि अभी हामीलाई एउटा कविता सुनाऊ न त. ल, कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता?
1: ल्याएको छु. म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु. जहाँ गुलाबभित्र लुकेका मधुरता, जहाँ गुलाबभित्र लुकेका मधुरता पत्र पत्र गरी खुल्दै थिए, लजालु नयन कसैतिर झुक्दै थिए, जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए, हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए, घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए, जुनको सुन्दरताको वर्णन गर्दै ताराहरूमा एउटा बोल्ने तस्विर उतार्दै थिए. धन्यवाद.
0: आहा, कति मिठो होइन. गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन, आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ, साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त. म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ. एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ. धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू. उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै. राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ. अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है, र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ. अरू के गर्दै हुनुहुन्छ? पढ्दै पनि हुनुहुन्छ होला सायद?
1: हजुर, अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु.
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन?
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो. उहाँ धेरै लङ टाइम नै, अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु.
0: ए हजुर हजुर. अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन? तपाईँ एक्लो छोरी जस्तो छ हो?
1: होइन, बहिनी पनि हुनुहुन्छ, भाइ पनि हुनुहुन्छ.
0: ए हजुर. अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा, आमालाई हेरचाह गर्नु पर्यो, ठिकै हो होइन? पढाइ त छँदैछ नि होइन, जिन्दगीभर पढे पनि भयो होइन. के पढ्दै हुनुहुन्छ अहिले तपाईँ?
1: म म्यानेजमेन्ट.
0: ए हजुर, म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ. अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ. तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन, यो चाहिँ प्राइभेटमा होला होइन?
1: हजुर.
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ, पढ्दै पनि हुनुहुन्छ होइन. र अब कस्तो छ जिन्दगी, कस्तो चलिरहेछ भनौँ, यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन, क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन, पढ्नु पनि पर्यो, यता काम पनि गर्नु पर्यो, कस्तो छ जिन्दगी, कसरी चलेको छ यसलाई भनौँ न, तपाईँको शब्दमा सुनौँ तपाईँको जिन्दगी आजभोलि.
1: आजभोलि जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन. अब गुलाबको फुलमा काँडा पनि हुन्छ, समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू, ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो, तर जीवन भनेको गुलाबको फुलै हो.
0: हजुर, काँडा त कहिलेकाहीँ घोज्ने मात्र हो होइन. जिन्दगी यस्तो नि त सिक्काको दुई पाटा जस्तो हो होइन. दुई पाटालाई हामीले हेर्नै पर्छ, भोग्नै पर्छ भनौँ होइन।
1: काडा नहुने हो त जिन्दगी कहाँ जिन्दगी हुन्छ रे म्याम।
0: त्यही त, अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन।
1: हजुर,
0: पोजिटिभ हुनुपर्छ, पोजिटिभ एनर्जी गेन गर्नुपर्छ, पोजिटिभ भाइब लिनुपर्छ, आफूले पनि पोजिटिभ भाइब भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन। सबै कुरा बराबर हुन्थ्यो, जिन्दगी जोस् खुसी साथ बिताउँदै हुनुहुन्छ, तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी, तपाईँ कति खुसी हुनुहुन्छ भनेर। यति खुसी, यति उज्यालो के छ केही राज?
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई।
0: हजुर, त्यति हो, बस
1: बस त्यति हो।
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि होइन।
1: हजुर म्याम।
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन्, अनि एउटा सङ्ग्रहको रूपमा नै भयो। त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले, जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर।
0: ए, मौन तस्विर है। त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्, सबै खालको मिलिएको कविताहरू छन्।
0: एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला होइन।
1: हजुर,
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है। र जे होस्, मौन तस्विरभित्र ती सबै कुराहरू छन् होइन।
1: हजुर,
0: ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुड्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो।
0: हजुर, भनेपछि ती कविताहरूमध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है। श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नुहोला।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: अनि अहिले किताब लेख्दैछु, लेख्ने तर्खरमा छु, अघि भन्दै हुनुहुन्थ्यो, के छ कसो छ?
1: अहिले मैले अब निकाल्ने भनेको अब 1.5 वर्षमा एउटा गीती सङ्ग्रह निकाल्छु। अहिले फुटकर गीतहरू अलि धेरै नै भइसके मसँग, अनि त्यसकै निकाल्छु। र मेरो सबैभन्दा ठुलो सपना छ नोभेल निकाल्ने, अब छिट्टै नै निकाल्छु त्यो पनि।
0: कस्तो टाइपको नोभेल चाहिँ? आफ्नै जिन्दगीलाई लिएर, आफ्नै भोगाइहरूलाई लिएर, आफ्नै प्रेम कथाहरूलाई लिएर निकाल्नु हुँदैछ कि के छ दिमागमा?
1: म्याम, आदरणीय श्रोताबिन्दहरू, अब बिस्तारै आइसकेपछि नि अब थाहा हुन्छ, अहिलेको लागि चाहिँ यो कुराहरू गोप्य नै राखौँ।
0: किन त्यति साह्रो? हजुर, श्रोताहरू, अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोभल निकाल्दै हुनुहुँदो रहेछ, लेख्दै हुनुहुन्छ होला सायद अहिले, भनौँ लेख्दै जम्मा गर्नु पऱ्यो, त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पऱ्यो फेरि त्यसलाई होइन। त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ, 1.5 वर्ष त लागिहाल्छ। र लेख्ने सौक चाहिँ पुरै छ जस्तो छ तपाईँको है?
1: लेख्न चाहिँ नि मलाई मनपर्छ,
0: मनपर्छ,
1: सिकारु नै हो तर मलाई लेख्न चाहिँ मनपर्छ।
0: अनि तपाईँ प्रीति कौर पन्जाबी होइन, भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ होइन, नेपालमै जन्मेको हुर्केको बढेको, तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो जस्तो छ त। तपाईँको घरमा के छ भाषा?
1: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो, हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ, तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ।
0: हो
1: हजुर।

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भन्नुहुन्न इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भन्नुहुन्छ नि एउटा यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरहु र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नु एउटा कविता फेरि सुनौ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्द नै सुनाउने छु।
0: हजुर हजुर, ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौ न।
1: हस् एकदम, थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निदाएर, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नुहुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, होइन धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर, सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर, हुन्छ गहिरो तालको प्रेम, त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाइ हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन, त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत छ, यो गीत लेख्दाखेरि कुन गायक अथवा कुन गायिकाको कल्पना गर्नुभयो तपाईँले?
1: मैले जब यो गीत लेखेँ त्यो बेला त थाहा थिएँ, तर म कल्पना चाहिँ गर्नुपर्दाखेरि हाम्रो आदरणीय शिव परियार सर।
0: ए हजुर हजुर, अब तपाईँको यो गीत हाम्रो शिव परियारले गाइदिनु भयो भने त अति नै राम्रो है, तपाईँको इच्छा पुरा होस् हामी पशुपतिनाथलाई प्रार्थना पनि गरौँ होइन।
1: अनि हजुर।

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलनका बिछोडका गीतहरू होइन हुन्छ. र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ, फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन. त्यही भएको कारण अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, चौधौँ मुभी भदौ 12 गते आउँदैछ, अनि त्यसमा लेखेँ. त्यसमा जात भातको कुराहरू समेटिएको छ, त्यस्तै लेखेको छु. तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
0: बीएफपीएस गोर्खा रेडियो।
3: जदौ चलचित्रमा पनि तपाईँको गीत हामी सुन्न सक्छौँ। अब भनेपछि कुन चाहिँ गीत लेख्नु भएको छ?
4: अहिले चाहिँ नि त्यो कुराहरू खुलाइएको बाहिर छैन,
3: ए हजुर,
4: तर जातभात सम्बन्धी हो। राम्रो छ, शीर्ष गीत लेखेको छु मैले।
3: ए हजुर हजुर, टाइटल सङ भनेपछि तपाईँले लेख्नु भएकै छ
4: होइन?
3: कसरी पुग्नुभयो जदौसम्म तपाईँ?
4: जदौसम्म भन्नुपर्दाखेरि हाम्रो डाइरेक्टर काजी लिम्बुज्यू हुनुहुन्छ, अनि उहाँसँग मेरो कनेक्सन पनि धेरै अगाडिदेखिकै एकदम राम्रो, अनि उहाँले बोलाउनु भयो, अनि प्रीति चाहिँ एउटा गीत लेख्नुपर्छ है हाम्रो मुभीमा भन्नुभयो, अनि यही मार्फत चाहिँ आज भन्न चाहन्छु काजीजी थ्याङ्क यू सो मच, अनि हाम्रो जदौ फ्यामिलीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।
3: जे होस् श्रोताहरू, जदौ चलचित्रमा उहाँको टाइटल ट्र्याक चाहिँ उहाँले लेख्नु भएको रहेछ। अब हामी सुन्छौँ चाँडै नै रिलिज भएपछि, गीतहरू रिलिज भएपछि, एल्बम रिलिज भएपछि। र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न, टेक अफ गरिसक्नु भएको छ भनौँ होइन? अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर?
4: योभन्दा पछि पनि छ, अब बिस्तारै गर्नुपर्छ।
3: ए हजुर हजुर, भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन, र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला। अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ, कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ, कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ?
4: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ, प्रिय हुनुहुन्छ, तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर, राज सिग्देल सर, हाम्रो लेजेन्ड हुनुहुन्छ वरिष्ठ गायक हाम्रो दीपक खरेल सर, सबैको भोइसमा मलाई सुन्न मन छ।
3: हजुर हजुर, भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन?
4: गर्नुपर्ने छ, अब लेख्नै पर्ने पहिला, सबैभन्दा ठुलो काम हो त्यो, लेखौँ बिस्तारै अरू हुँदै जान्छन्।
3: हजुर हजुर, र अब विश्वभरि छरिएर बस्नुभएका

0: या कस्तो छ?
1: एकदम राम्रो कुरा. जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि, उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ. दिनेश अधिकारी सर, रत्न थापा सर, उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ. उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु. राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ.
0: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन. अब जदौको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ. अनि अरू अब के छ तपाईँको भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन, गीत त गाउनुहुन्न है?
1: म गीत गाउँदिनँ.
0: गाउनु यसो हेर्दा गाउनुहुन्छ होला, अलिअलि त गुनगुनाउनुहुन्छ होला.
1: होइन, म गुनगुनाउन सक्दिनँ, मलाई लेख्न चाहिँ नि अलिक बढी राम्रो छु कि जस्तो लाग्छ.
0: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ होइन, आफ्नै पेसा पनि छँदैछ. बाबा के गर्नुहुन्छ तपाईँको?
1: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ.
0: ए हजुर हजुर.
1: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ.
0: ए हजुर हजुर. कुरै कुरामा कहिलेकाहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है, सोधिहाले भनौँ. अनि अब यो समाज सेवातिर कतिको झुकाव छ तपाईँको?
1: धेरै नै छ. जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने. यस्तो अब भोको छ भने मैले पैसा दिँदैन, बरु खानेकुरा नै किनिदिन्छु, यस्तो चाहिँ नै गर्थेँ.
0: जे होस् समाजसेवा सानो छँदा त धेरै गर्नुभयो होइन, अब पनि उन्नति जति गर्दै जानुहुन्छ, समाजसेवाहरू गर्दै जानुहुन्छ होइन. अनि सङ्गीतको क्षेत्रमा भनौँ, अब सङ्गीतकै कुरा आउँछ, गीतकार हुनुहुन्छ तपाईँ होइन, सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ?
1: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ. त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु. आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ, यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो. र अर्को मैले भन्नुपर्दाखेरि मैले रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ, किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ. र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु. र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय, अति नै मलाई माया गर्नुभयो, साथ दिनुभयो होइन, हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ. हाम्रो भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर, आदरणीय सर्वज्ञ खड्का सर, उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु. अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु.
0: एकदमै राम्रो होइन. जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिलेकाहीँ होइन. अनि अब गायक गायिकाहरूमा भनौँ, पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ, अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि, उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ, मन छुन्छ भन्ने चाहिँ कसको छ?
1: त्यसरी त म भन्न सक्दिनँ होइन, सबैजना आदरणीय हुनुहुन्छ, सबैको गीत त एकदम राम्रो लाग्छ होइन, सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन. तर प्राय जस्तो म शिव परियार सर, राज सिक्देल सर होइन, अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु.
0: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गऱ्यौँ, कविताहरू पनि सुनाउनु भयो, गीत पनि सुनाउनु भयो. र अब जाँदा जाँदै भनौँ अब, किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ, र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई?
1: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु, जसरी मलाई माया गर्नुभएको छ, जसरी साथ दिनुभएको छ अहिलेसम्म, त्यसरी नै साथ दिइरहनुहोस्. जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले. आदरणीय हाम्रो सुशान्त बाला राई म्यामलाई पनि धेरै धन्यवाद, बिएफबिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. धन्यवाद
0: हजुर. श्रोताहरू, हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो. र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ, र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ, र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो, सङ्केत चाहिँ गर्नुभयो, र पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ. र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद, साथसाथै अल द बेस्ट.
1: थ्याङ्क यू म्याम.
0: हजुर श्रोताहरू, अब हामी छुट्ने बेला भइसक्यो, अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. र आजलाई भने म सुशान बालालाई पनि आँकिदिनुहोस्. नमस्ते, बाई.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ. मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उहाँले बताउनु भएको छ. नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ. काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ. ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ.
4: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ. वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्. डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 10 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ. सामाखुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ. वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ. विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ.
3: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ. हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ. राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2083 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै उहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै सञ्चटिलो रहेको टिप्पणी गर्नुभएको हो.
5: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो. यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो तर ऊ चाहिँ नेपाल आएन. अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो. मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदिए, नेपालमा सामानै ल्याउनु दिनु. हरेक कुरामा कर, खै त हामीले कर छुट गरेको. जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भए भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै. अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन.
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ.
6: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ. असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ. असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ. प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ. यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ. प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ. प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ. युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ. यसपटक प्रदेश सरकारले गएको वर्षकै जस्तै 38 अर्ब हारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ. राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ.
7: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौँ. यो जहाँ गए पनि जग्गा माग्ने, धितो माग्ने, यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ. यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या। के गर्ने अब, डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले लिन्छ?
2: यो BFBS गोर्खा रेडियो हो।

0: Radio.
1: Sainya samudayma.
2: Milayan bhari.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bhanhos.
3: Play BFBS.
2: You, BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
4: काँग्रेसका सभापति गगन कुमार थापाले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखिए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाउनु भएको छ। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा स्वास्थ्य र विद्युतमा थप करको भार थपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उहाँले बताउनु भएको छ। नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना स्वीकृत गर्दै महानगरभित्र 128 स्थानलाई सम्भावित डुबान क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रहरूमा करिब 8115 परिवार प्रभावित हुन सक्ने अनुमान छ।
5: विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालका अनुसार बागमती विष्णुमती दोभान आसपासको तल्लो भेगमा रहेको वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। डुबान हुने ठाउँका हिसाबले वडा नम्बर 30 21 ठाउँ तथा 4 र 32 10 ठाउँ जोखिमयुक्त छन्। प्रभावकारी दृष्टिले वडा 16 सबैभन्दा संवेदनशील मानिएको छ। सामाकुशी विष्णुमती र अन्य खोलाका कारण करिब 1600 परिवार प्रभावित हुन सक्ने अनुमान छ। वडा नम्बर 26 1255, 4 955 र 3 नम्बर वडामा 950 परिवार प्रभावित हुन सक्ने प्रक्षेपण छ। विपदका बेला प्रयोग गर्न सकिने गरी 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालयलाई सुरक्षित स्थलका रूपमा पहिचान गरिएको छ।
4: महानगरले डुबानको जोखिम न्यूनीकरणका लागि नदी तथा ढल सरसफाई, सतह ढल व्यवस्थापन, क्याचपिट र म्यानहोल सफा गर्ने कामलाई तीव्रता दिएको पनि जनाएको छ। हाल दैनिक 30 जनशक्ति परिचालन गरेर ढलमा रहेका अवरोध हटाउने काम भइरहेकाले सम्भावित बाढी र डुबानको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गणेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2083 तथा फिल्म स्टोरी बैंक प्रतियोगिता 2026 शुभारम्भमा बोल्दै उहाँले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै सञ्चटिलो रहेको टिप्पणी गर्नुभएको हो।
6: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो, यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आयो। अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो। मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनु पर्छ त्यो सामान भन्सारमा मात्रै 1.5 महिना 1 महिना तपाईँको थन्काएर राखिदिए, नेपालमा सामानै ल्याउँदैन। हरेक कुरामा कर, कहिले हामीले कर छुट गरेको? जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भए हुन् भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै? अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन।
4: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ।
7: छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण लगायत मन्त्रालयका शीर्षकमा छलफल हुनेछ। असार 4 गते पनि छलफलले निरन्तरता पाउनेछ। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिइसक्नु भएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने उल्लेख गरिएको छ। यसपटक प्रदेश सरकारले गएको वर्षका जस्तै 38 अर्ब हारहारी बजेट ल्याउने तयारी गरेको जनाइएको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको तयारी भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ।
8: पियर टु पियर लेन्डिङ इन्डियाको
0: अनुभव हामीले हेर्यौँ, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र ब्याङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या, के गर्ने अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: मुलुकभर हरेक वर्ष औसत करिब 600 जनाको हत्या हुने गरेकोमा तीमध्ये 38.38% घटना परिवारभित्रकै सदस्य वा नाता सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको तथ्याङ्क आएको छ।
4: नेपाल प्रहरीको तथ्याङ्क अनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनाव लगायत विभिन्न कारणले नाता सम्बन्धभित्रै हत्या हुने गरेको छ। तथ्याङ्कले परिवारभित्र हुने हत्यामध्ये श्रीमानबाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढिरहेको देखाएको छ। घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द्व, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ। मुलुकभर प्रत्येक वर्ष सरदर 600 जनाको हत्या हुने गरेकोमा 38.38% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट हुने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार विभिन्न कारणले नाता सम्बन्धबाटै हत्या हुने गरेको छ। पछिल्लो 70 महिनामा मुलुकभर 1940 पुरुष र 1209 महिला गरी 3502 जनाको हत्या भएको छ। यसमा 211 बालक र 142 बालिका छन्। प्रहरीका अनुसार ती हत्यामा 1344 जनाको अर्थात 38.41% हत्या परिवारभित्रकै नाता सम्बन्धबाट भएको पाइएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग, मादक पदार्थ सेवन जस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ। सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ।
3: बागलुङको टोरपाटन नगरपालिका 4 कालदुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले वृहत खानेपानी योजना निर्माण सम्पन्न गरेको छ। बागलुङबाट सङ्गम घरती मगरको रिपोर्ट।
5: कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 खुङ्गामा वृहत खानेपानी योजना निर्माण गरेको छ। कादुरीले खानेपानी योजना निर्माण सम्पन्न गरिदिएपछि अहिले पानीका लागि निकै सजिलो भएको स्थानीय कमला छवि विश्वकर्माले बताउनु भयो।
6: एकदम समस्या थियो खानेपानीको। पहिला दिनमा 2-4 ब्यागरी पानी मात्रै उपलब्ध थियो हामीलाई। त्यही पनि अब सुक्खा समयमा त झन् पानीको एकदमै हाहाकार हुने अनि 2-3 घन्टा टाढाबाट पानी बोकेर पिउनु पर्ने अवस्था थियो। अहिले चाहिँ यो कादुरी संस्थाले पानी ल्याइदिएपछि हामीलाई एकदम सजिलो सहज भएको छ।
5: कादुरीले 361 घरसँगै विद्यालयमा समेत खानेपानीको प्रबन्ध गरिदिएको ढोरपाटी नगरपालिका 4
7: मुख्य गरी खुङ्गा, सोरबाङ, किरी गाउँको चाहिँ 361 घर दुरी खानेपानी उपभोक्तालाई योजनाले समेट्छ र कादुरी अफिसको चाहिँ खानेपानी योजना सञ्चालन हुने क्षेत्रमा विद्यालयमा खानेपानी, त्यसमा चाहिँ बालमैत्री धारा, शौचालय समेत हुन्छ र यो क्षेत्रमा सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालय रहेको छ। यसको 2 शौचालय पनि निर्माण सम्पन्न भएको छ।
5: 3.75 करोड भन्दा बढीको रकममा उक्त खानेपानी योजना सम्पन्न भएको उहाँको भनाइ छ।
7: यसको लागत चाहिँ खानेपानी तर्फ 3,33,94,253.83 कादुरी अफिसको लगानी हो र यसमा 11% हिसाबले चाहिँ 42,07,00 बराबरको स्थानीय जनश्रमदान गरेर 3,75,94,953.83 खानेपानी योजनाको कुल लागत रहेको छ र शौचालय तर्फ सोरबाङ आधारभूत विद्यालयको शौचालयमा 11,92,646.11 र दीपक आधारभूत विद्यालयको शौचालय निर्माणको लागि 13,77,01 लगानी भएको छ। 2082 कार्तिक 13 चाहिँ निर्माण सुरु भएको र सम्पन्न चाहिँ 2083 वैशाख 26 गतेसम्म आइपुगेर सम्पन्न भएको।
5: कादुरीको सहयोगमा 9 किलोमिटर टाढाबाट पानी ल्याइएको उहाँले बताउनु भयो।
7: 9 किलोमिटर टाढाको दूरीबाट चाहिँ हामीले मुख्य पाइप लाइन लिएको छ र टोटलमा 32,570 पाइप बिछाएर यो तलदेखि माथिसम्मको गाउँहरूमा सबै ठाउँमा उपलब्ध गराएको।
5: अहिलेको योजना सम्पन्न भएपछि लामो समयका लागि खानेपानीबाट ढुक्क भएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढा बताउनुहुन्छ।
8: अनुमान अनुसार त झट्ट 30 भन्नुभएको छ। अब त्यो भन्दा पछाडि हाम्रो राम्ररी हामीले गर्दै गयौँ भने त्यो भन्दा बढी पनि जान्छ। त्यो जनसङ्ख्याको हिसाबले चाहिँ पुग्ने नपुग्ने भन्ने कुरो पछि बताउँछ। यथावतकै लागि त 30 होइन हाम्रो 50 वर्ष जान्छ।
3: अब खबर फटाफट।
9: म्याग्दी मालिका गाउँपालिका 2 रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई बनाए आम्दानीको स्रोत। 12 महिला उद्यमी अल्लोबाट कपडा बनाउने काममा 400 सिस्नोको डाँटको बाहिरी भागबाट पुवा निकालिने। इटारीमा कोशी प्रदेशकै सबभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने, 4,000 जना अट्ने क्षमताको एबी हस्पिटालिटी बिन्दम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न, जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको प्याड राख्न ढिलाइ, घरासी प्रयोजनका लागि राखिएका मोटर र खाने पानी।

नमस्ते, बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट, र कार्यक्रम लिएर आज उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन। आज सोमबार 15 जुन सन् 2026 साल, तदनुसार असार 1 गते 2083 विक्रम सम्बत। सोमबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। कार्यक्रम सुरु भयो एउटा देशप्रेमको भावना झल्कने गीतबाट। आशिष श्रेष्ठले गाउनुभएको गीत थियो नेपालीको आँखाभरि। यो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ र ब्रुनाईको समय अहिले बिहानको 7:13 गयो। अब स्वीकार्नुहोस् आजको थॉट फर द डे। यो प्रेरक भनाई भगवान बुद्धको हो। हेल्थ इज द ग्रेटेस्ट गिफ्ट, कन्टेन्टमेन्ट द ग्रेटेस्ट वेल्थ, फेथफुलनेस द बेस्ट रिलेसनसिप, स्वास्थ्य सबैभन्दा ठुलो उपहार, सन्तुष्टि सबैभन्दा ठुलो धन, अनि विश्वास सबैभन्दा राम्रो सम्बन्ध हो। यो भनाइ हो भगवान बुद्धको। टुडे इन हिस्ट्री, सन् 1991 साल 15 जुनको कुरा हो। क्लाइमेटिक इरप्सन अफ माउन्ट पिनातुबो इन फिलिपिन्स, द सेकेन्ड लार्जेस्ट वोल्केनिक इरप्सन on earth in the 20th century. यति ठुलो स्केलमा भोल्केनिक इरप्सन भएको थियो, ज्वालामुखी विस्फोट भएको थियो फिलिपिन्सको माउन्ट पिनातुबोको कुरा हो यो, सन् 1991 सालमा। र यसले यो साउथ इस्ट एसियन रिजन नै यति प्रदूषित बनाएको थियो, यति प्रदूषित बनाएको थियो। त्यति बेला मलाई सम्झना छ ब्रुनाईबाट हाम्रा दाजुभाइहरू कति नेपाल घर विदामा पनि आएका थिए, यहाँ बसी नसक्नु भएर। 1991 साल 15 जुनमा त्यो भोल्केनिक इरप्सन भएको थियो फिलिपिन्समा। फेमस बर्थडे, सन् 1992 साल 15 जुनको कुरा हो। मोहम्मद सालाहको जन्म भएको थियो। मोहम्मद सालाह को हुन् भनेर भनिरहनु पर्दैन, इजिप्सियन फुटबलर, अहिले इजिप्ट वर्ल्ड कप टिममा पनि छन्। उनी लिभरपुल भर्खरै छाडेका हुन् उनले लामो समयपछि, र उनको जन्म इजिप्टको गार्बिया भन्ने ठाउँमा भएको थियो सन् 1992 साल 15 जुनमा। अब हेल्थ टिप्स, डायटरी सब्स्टिट्युसन। हामीले आफ्नो स्वास्थ्यका लागि कुनै खानेकुराहरूमा फेरबदल ल्याउनु पर्ने अवस्था आउन सक्छ, जस्तै व्हाइट ब्रेड, राइस, क्र्याकर्स, पास्ता आदिलाई होल ग्रेन भर्जनले रिप्लेस गर्नुहोस्, अनि चिकन, स्किनलेस चिकन खाने गर्नुहोस्, अनि अन्य मासुहरू लिनुहुन्छ भने, जस्तै बिफ, पोर्क छ भने, अनि लिन खालको बोसो नभएको लिने गर्नुहोस्, अनि सुगरी ड्रिङ्क जस्तै सफ्ट ड्रिङ्क, जुस आदिको साटो बरु पानी पिउने गर्नुहोस्। अनि त्यसका अलावा तपाईँ लाई भोक लाग्छ भने समय समयमा स्न्याक गर्दाखेरि चाहिँ आमन्ड्स र क्यासु नट्स आदि नट्समा स्न्याक गर्नुभयो भने धेरै राम्रो हुनेछ। अनि कोही कोही बेला होल फ्रुट खाने गर्नुहोस्, क्यारट स्टिक्स हुमससँग खाने गर्नुहोस्, त्यो तपाईँको लागि फाइदाजनक हुन्छ। त्यही भएर डायटरी सब्स्टिट्युसन हामीले समय समयमा गरिरहनुपर्छ।

हजुर, बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। अब आजको मौसम। सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ सेरिया ब्रुनाईमा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। र काठमाडौँमा पनि आजको दिन तन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै त्यहाँ पनि मिश्रित खालको मौसम छ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 23 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै हल्का पानी पर्ने सम्भावना छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रममा आज पहिलो घन्टामा वैदेशिक विनिमय दर सुन्न सक्नुहुनेछ, दोस्रो घन्टामा राशिफल, अनि आजको डेली सप्लिमेन्ट हुनेछ दोस्रो घन्टामा स्पोर्ट्स राउन्ड अप, अनि तेस्रो घन्टामा अन्तर्वार्ता सुनाउनेछौँ हामी हाम्रा सहकर्मी धनराज राईले ब्रिटिस फोर्सेस बनाएका G6 सेलमा कार्यरत कोपरल खर्क बहादुर घरती मगरसँग कुराकानी गर्नुभएको छ उहाँको काम कर्तव्य अधिकार सम्बन्धी, र त्यो अन्तर्वार्ता म कार्यक्रमको तेस्रो घन्टामा सुनाउनेछु। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् एसके खनाल र दर्शन ठकुरीको यो गीत माया।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

सागरगुरुङको सम्बन्ध बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। समय अहिले ब्रुनाईमा बिहानको 7:26 गएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा डिआइओबीले स्केड्युल्ड वाटर टेम्परेचर मोनिटरिङ एन्ड क्लोरिन टेस्टिङ गर्ने भएको छ आउँदो 18 जुनदेखि सुरु हुने गरिकन। सुरुमा H15 घरहरूमा हुनेछन्। 18 तारिक सी, डी, ई र एफ बिल्डिङमा हुनेछ। बिहान 8 बजेदेखि 5 बजेको समय हो। दिनको 5 बजेको समयभित्र डिआइओबीका स्टाफहरू आउनेछन् वाटर टेम्परेचर मोनिटर गर्नको लागि अनि क्लोरिन टेस्ट गर्नका लागि। त्यसै गरी 19 जुनमा जीएच जे अनि के, 22 जुनमा H15 एलएमएन र पी ब्लकहरूमा, अनि 23 तारिक ब्लक एस, टी, यु एन्ड भी, 24 तारिक डब्ल्यु, एक्स, वाई र जेड ब्लकहरूमा हुनेछ। समय याद गर्नुहोला, बिहान 8 बजेदेखि दिनको 5 बजेसम्म H15 घरहरू, 18 तारिकदेखि 24 तारिकसम्म, अनि 25 जुनदेखि J16 पालो हो। J16 ए अनि बी ब्लकमा 25 जुन, त्यसै गरी अन्य J16 ब्लकहरू जस्तै सी र डी 26 जुन, अनि ई र एफ ब्लक 29 जुनमा हुने भएको छ डिआइओबीको वाटर टेम्परेचर मोनिटरिङ एन्ड क्लोरिन टेस्टिङ। र डिआइओबीका स्टाफहरू तपाईँको घरमा आउनेछन्, उनीहरूलाई तपाईँले पक्कै पनि एक्सेस दिनुहुनेछ। तिमी हिँड्ने गोरेटोमा अब हामी यो गीत सुन्छौँ अर्पणा श्रेष्ठको।

तिमी हिँड्ने गोरेटोमा अर्पणा श्रेष्ठले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस बनाईवासीका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले मुभी सेसन गर्दैछ आउँदो शुक्रबार 19 जुनका दिन. हजुर, 19 तारिक दिनको 3 बजे सुरु हुनेछ यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा. र यो मुभी सेसनमा यसपल्ट सुपर मारियो ग्यालेक्सी देखाइने भएको छ. सुपर मारियो ग्यालेक्सी आर्मी वेलफेयर सर्भिसको मुभी सेसन शुक्रबार 19 जुनका दिन दिनको 3 बजे सुरु हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा. बिएफपिएस च्यारिटी गर्खा क्विज नाइट आउँदो 24 जुनमा, तपाईँहरूको डायरी अपडेट गर्दै गर्नुहोला. 24 जुनमा बेलुकी 7 बजे नाफीको चौतारीमा ब्रिटिस फोर्सेस बुर्नाईवासीका लागि क्विज नाइट हुँदैछ. र यसपल्टको यो क्विज नाइट नेपालीमा हो र हाम्रो विशेष गरी नेपाली स्पिकिङ कम्युनिटीका लागि लक्षित कार्यक्रम हो यो. तपाईँहरू पक्कै पनि सहभागी बन्नुहुनेछ र यसमा सहभागी बन्नका लागि प्रति व्यक्ति $5 लाग्छ र एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ. थुप्रै आकर्षक पुरस्कारहरू हामी कहाँ छन्, ती पुरस्कारहरू हामी दिन चाहन्छौँ. र 7 बजे सुरु हुन्छ नाफीको चौतारीमा र यो च्यारिटी भनेर भन्यो बिएफबिएस बिग सल्युट च्यारिटीका लागि हो यो कार्यक्रम. र हामी हरेक वर्ष फोर्सेस च्यारिटिजका लागि बिएफबिएस बिग सल्युटको नामले अर्थ सङ्कलन गर्ने गर्दछौँ, त्यसैको निरन्तरता हो. र 24 तारिक बिएफबिएस च्यारिटी गोर्खा क्विज नाइट हुँदैछ 7 बजे बेलुकी नाफीको चौतारीमा. तपाईँहरू पक्कै पनि पाल्नुहुनेछ अनि हातेमालो गर्नुहुनेछ यो च्यारिटी इभेन्टमा. स्वप्निल शर्माको गीत सुन्छौँ अब हामी, भूल.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

तिमी भन्थ्यौ हाम्रो माया, अन्जु पन्तले गाउनुभएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ यतिखेर भने तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। युएस डलर एकको खरिदर 151.88 रुपियाँ, बिक्री दर 152.48 रुपियाँ। युरो एकको खरिदर 175.70 रुपियाँ, बिक्री दर 176.40 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 203.63 रुपियाँ, बिक्री दर 204.44 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 190.53 रुपियाँ, बिक्री दर 191.28 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 107.01 रुपियाँ, बिक्री दर 107.44 रुपियाँ। कनेडियन डलर एकको खरिदर 108.57 रुपियाँ, बिक्री दर 109 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.25 रुपियाँ, बिक्री दर 118.72 रुपियाँ। जापानिज यन 10 को खरिदर 9.48 रुपियाँ, बिक्री दर 9.52 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.46 रुपियाँ, बिक्री दर 22.55 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.47 रुपियाँ, बिक्री दर 40.63 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.66 रुपियाँ, बिक्री दर 41.82 रुपियाँ। थाई भाट एकको खरिदर 4.64 रुपियाँ, बिक्री दर 4.66 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.35 रुपियाँ, बिक्री दर 41.51 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.43 रुपियाँ, बिक्री दर 37.58 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.01 रुपियाँ, बिक्री दर 10.04 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 16.07 रुपियाँ, बिक्री दर 16.14 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.51 रुपियाँ, बिक्री दर 23.60 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.38 रुपियाँ, बिक्री दर 19.46 रुपियाँ। कुवैती डिनार एकको खरिदर 494.32 रुपियाँ, बिक्री दर 496.27 रुपियाँ। बारेन डिनार एकको खरिदर 402.81 रुपियाँ, बिक्री दर 404.40 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 394.47 रुपियाँ, बिक्री दर 396.03 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब गीत सङ्गीतको पालो। अब सुनाउँछु म गङ्गाराज राईको चङ्गा झैँ। इन्जोय।

सुन्दै हुनुहुन्थ्यो मिस्टर डी अनि एलिना चौहानलाई कलधारा र यो गीतको साथमा हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु अर्को एउटा

छ गीतबाट आशुतोष केसीले गाउनुभएको गीत म अब टक्र्याउँछु कान्छी। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि आठ बजेको समाचार सुन्नुहुनेछ। ब्रुनाईको समय आठ बजेको हो। त्यसपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: संयुक्त राज्य अमेरिका र इरान बीच शान्ति सम्झौता भएको छ। पाकिस्तानका प्रधानमन्त्रीले दुवै पक्षले लेबनान सहित सबै मोर्चाहरूमा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा समाप्त गर्ने घोषणा गरेको बताउनु भएको छ। आधिकारिक हस्ताक्षर समारोह जून 19 स्विजरल्याण्डमा हुनेछ। वाशिङटनबाट बीबीसीका टमस मॉर्गन।
1: We just heard now that President Donald Trump has made a remark on Truth Social that the deal is now complete. He's written on Truth Social saying, "Congratulations to all. I hereby fully authorize the toll-free opening of the Strait of Hormuz and hereby authorize the immediate removal of the United States naval blockade. Let the oil flow, President Donald Trump."
0: प्रधानमन्त्री बालेन्द्र शाहले आफूले सामाजिक सञ्जालमा लेखेका स्ट्याटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिनुभएको छ। हिजो साँझ वहाँले गृहमन्त्री सुदन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनिल नमसालसँगको तस्विर राख्दै देश बनाउने टोली भनेर लेख्नु भएको थियो। त्यसलाई लिएर क्याबिनेटमा रहेका अन्य सदस्यलाई हेपिएको भन्दै सञ्जालमा टिप्पणी गरिएपछि प्रष्टीकरण दिनुभएको हो। वहाँले हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या होइन, दुःख त्यो दिन मान्नु जुन दिन म जिस्किन छाड्छु भनेर सञ्जालमा लेख्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र साईले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ।